0: अर्थ वेदान्तको सूत्रको मैले यहाँ व्याख्या गरे। पहिलो सूत्र हो अथातो ब्रह्म जिज्ञासा, अर्थात यो ब्रह्म भगवान परमात्मा गड अल्लाह जुन भन्छन् यो कस्तो अनुहारको छ, कस्तो स्वरूपको छ, उसमा के गुण छन्, के काम गर्दछ इत्यादि, यो प्रश्न उठाइयो वेदान्त दर्शनको पहिलो सूत्रमा। दोस्रो सूत्रमा जवाब दियो जन्माद्यस्य यतः, पहिलो अध्यायको पहिलो पादको दोस्रो सूत्र, अर्थात भगवान ब्रह्म परमात्मा त्यो हो जसबाट यो संसारको सृष्टि हुन्छ, स्थित रहन्छ महाप्रलयमा जसमा गएर लिन हुन्छ। यसको वेदान्तको ओरिजिनल स्वरूप वेदद्वारा पनि मैले डिटेल्समा सम्झाएँ, अर्थात् भगवान त्यो हो जसबाट सृष्टि हुन्छ, यी सब जीवित रहन्छन् र प्रलय कालमा संसार डिस्ट्रोय भएपछि भगवानमा गएर लिन हुन्छ। यो तीन चिज जसमा हुन्छ त्यसको नाम ब्रह्म परमात्मा भगवान। उसमा के गुण छ, भगवानको एक नाम छ गोविन्दम सच्चिदानन्द विग्रह, गोपाल पूर्वतापिन्य उपनिषद वेद भन्छ भगवान सच्चिदानन्द छ। विग्रह गरेर सुन्नु सच्चित आनन्दमय छ, अर्थात सदा सत्ता रहन्छ भगवानको, कहिले अभाव रहँदैन। दोस्रो भगवान ज्ञानमय छ, तेस्रो भगवान आनन्दमय छ, यो गुण छ भगवानमा। यदि भगवान सत्य संकल्प वाला ज्ञानमय आनन्दमय वाला छ र यो भगवानले नै यो विश्व बनाएको भए यो विश्व चाहिँ किन आनन्दमय छैन, यो वैज्ञानिकहरूको प्रश्न।
1: भर्खरै श्रवण गर्नुभयो स्वामी श्री हरिदासजीले दिनुभएको प्रवचन। यस प्रवचनको अर्को भाग भोलिको कार्यक्रममा अवश्य सुन्नुहोला। आदरणीय श्रोताहरू, अपूर्ण ज्ञान हानिकारक हुने हुनाले नै हामी यहाँहरू समक्ष पूरा पूरा प्रवचन सुन्नको लागि अनुरोध गर्ने गर्छौँ। जो जीवात्मामाथि गुरुदेवको कृपा हुन्छ, भगवान स्वयं त्यो जीवात्मामाथि पुनः कृपा दृष्टि गर्छन्। यसको लागि जीवले छुट्टै भगवानसँग कृपाको लागि याचना गरिरहनु पर्दैन। आदरणीय श्रोताहरू, यो अनमोल वचनका साथै कार्यक्रमको समय सकिने लागेको छ। कार्यक्रमलाई अझ सुन्दर बनाउन यहाँहरूको सुझावको अपेक्षा राख्दै हाम्रो ठेगाना हो कार्यक्रम अध्यात्म सन्देश श्यामा श्यामधाम ठिमी हनुमन्ते पुल भक्तपुर, इमेल ठेगाना info@ssdham.org। हस्त श्रोतावृन्द, भोलि पुनः भेट्ने बाचा गर्दै कार्यक्रमबाट बिदा चाहन्छु। जय

0: भाउजू दर्शन
1: भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
0: हजुर, राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
2: नमस्ते बाबुजू।
1: नमस्ते, आउनु न भित्रै।
2: हुन्छ बाबुजू।
0: अनि दादा त अफिस गइसक्नु भयो होला है?
1: उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
0: हस् हस् भाउजू।
3: ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
0: है त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
4: ए हो र,
0: एनटिसीको डे प्याक लिन *1415# डायल गर्न।
5: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
6: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। 6 बजे यहाँले सुन्नुहुनेछ नेपालीमा समाचार। अब सुन्नुहोस् संस्कृतमा समाचार।

यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपाल भारत सीमा समस्या कूटनीतिक वार्ताबाट समाधान खोज्न सरकारले काम गरिरहेको बताउनु भएको छ। मन्त्री परिषदको हिजो बसेको बैठकका निर्णयहरू सार्वजनिक गर्ने क्रममा प्रधानमन्त्रीले संसदमा दिनुभएको अभिव्यक्तिबारे संचारकर्मीको जिज्ञासामा शिक्षा मन्त्री पोखरेलले वार्ताका माध्यमबाट सीमा विवाद समाधान गर्नुपर्नेमा नै प्रधानमन्त्री शाहले जोड दिनुभएको बताउनुभयो। विभिन्न समयका सीमा अध्ययन सम्बन्धी संयन्त्रहरूको प्रतिवेदनमा नेपालको भूभाग भारतले उपभोग गरेको हुन सक्ने र भारतको भूभाग नेपालले उपभोग गरेको हुन सक्ने देख्दा प्रधानमन्त्री समेत अचम्मित परेको कुरा मात्रै संसदमा राख्नुभएको मन्त्री पोखरेलले स्पष्ट गर्नुभयो। सरकारले संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमबाट ओजन तहलाई हानि पुर्याउने पदार्थहरूको व्यवस्थापन तथा न्यूनीकरण सम्बन्धी मोन्ट्रियल प्रोटोकलको कार्यान्वयन सम्बन्धी सम्झौता स्वीकृत गरेको मन्त्री पोखरेलले जानकारी दिनुभयो। मन्त्री परिषद बैठकले भूमि समस्या समाधान समितिको अध्यक्ष पदमा बलभद्र बास्तोला तथा सदस्य पदमा अमीर प्रसाद न्यौपाने, पद्मिनी स्वति र डाक्टर रेहेना श्रेष्ठलाई नियुक्ति गरिएको पनि उहाँले जानकारी दिनुभयो। त्यस्तै भदौ 23-24 गतेको प्रदर्शनका क्रममा भएको घटनाको जाँचबुझ गर्न गठित आयोगले पेश गरेको प्रतिवेदनमा उल्लेखित सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिस गर्न गठित अध्ययन समितिको कार्य अवधि 45 दिन थप गर्ने निर्णय पनि मन्त्री परिषद बैठकले गरेको छ। भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता भएको छ। भेटमा नेपाल भारत सम्बन्ध, आपसी हित, लोकतान्त्रिक अभ्यास, सुरक्षा सहकारी तथा दुई देशका राजनैतिक दलहरू बीचको संवाद र सहकारीका विषयमा विचार विमर्श भएको रासोपाले जनाएको छ। यसअघि हिजै सभापति लामिछाने सहितको टोलीले भारतीय विदेश मन्त्री एस जयशंकरसँग भेटवार्ता गरेको छ। भारत भ्रमणमा रहनुभएका रासोपाका सभापति लामिछाने र भारतीय जनता पार्टीका राष्ट्रिय अध्यक्ष नितिन नवीन बीच पनि हिजो भेटवार्ता भएको छ। भाजपा मुख्यालय नयाँ दिल्लीमा भएको भेटवार्तामा लोकतान्त्रिक सहभागिता, सार्वजनिक बहस तथा भावी नेतृत्व निर्माणमा युवा पुस्ताले खेल्न सक्ने भूमिकामाथि विचार आदान प्रदान भएको छ। प्रतिनिधिमण्डललाई स्वागत गर्दै अध्यक्ष नवीनले साझा सभ्यतागत विरासत, सांस्कृतिक सम्बन्ध तथा जनस्तरका सुदृढ सम्बन्धमा आधारित भारत नेपाल बीचको घनिष्ठ र ऐतिहासिक सम्बन्धबारे प्रकाश पार्नु भएको थियो। अध्यक्ष नवीनले भाजपा पार्टीको यात्रा, विचारधारा, संगठनात्मक संरचना तथा जनमुखी राजनैतिक सहभागिता सम्बन्धी दृष्टिकोणबारे जानकारी गराउनु भएको रासोपाले जनाएको छ। विदेश मन्त्री जयशंकर बीच भएको भेटवार्तामा नेपाल भारत विकास साझेदारी तथा जनस्तरका सम्बन्धहरूमा छलफल भएको छ। सभापति लामिछाने तथा उहाँका प्रतिनिधिमण्डलसँग भेट्न पाउँदा खुसी लागेको भारतका विदेश मन्त्री जयशंकरले सामाजिक सञ्जाल मार्फत उल्लेख गर्नुभएको छ। सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डल भाजपाको निमन्त्रणामा 5 दिने भारत भ्रमणका लागि सोमबार नयाँ दिल्ली पुगेको हो। भारतको विदेश मन्त्रालयले नेपाल र भारतबीचको सीमा विवादलाई स्थापित द्विपक्षीय संयन्त्र मार्फत नै समाधान गरिने स्पष्ट पारेको छ। मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नयाँ दिल्लीमा आयोजित नियमित पत्रकार सम्मेलनमा दुई देशबीचको सीमाङ्कनको कार्य करिब 98% सम्पन्न भइसकेको जानकारी दिनुभयो। नेपालका प्रधानमन्त्री र परराष्ट्र मन्त्रालयका तर्फबाट सीमाका विषयमा आएका पछिल्ला टिप्पणीबारे सोधिएको प्रश्नमा प्रवक्ता जयसवालले नेपाल र भारतबीचको सीमा मामिला पूर्णत द्विपक्षीय विषय भएकाले यो मामिलामा कुनै पनि तेस्रो पक्षको भूमिका नरहने पनि बताउनु भएको छ। दुई देशबीचको सम्बन्धका विविध आयामबारे चर्चा गर्दै प्रवक्ता जयसवालले नेपाल र भारतबीच जनस्तरका साथै राजनैतिक दलबीच पनि गहिरो र पुरानो सम्बन्ध रहेको उल्लेख गर्नुभयो। प्रतिनिधि सभाको हिजोको बैठकमा प्रतिपक्षी दलहरूले लगातार विरोध जनाएपछि बैठक जेठ 25 गतेसम्मका लागि स्थगित भएको छ। बैठकमा प्रमुख प्रतिपक्षी लगायतका विपक्षी दलले राष्ट्रियता, सार्वभौम सत्ता र अखण्डताका विषयमा कुनै पनि सम्झौता हुन नसक्ने उल्लेख गर्दै प्रधानमन्त्रीले आफ्नो धारणा फिर्ता लिनुपर्ने धारणा राखेका थिए। सभामुख डोलप्रसाद अर्यालले विपक्षी दलहरूलाई कार्यसूचीमा प्रवेश गरेर सहयोग गर्न पटक पटक आग्रह गर्नुभएको थियो। बजेट लगायतका महत्त्वपूर्ण विषयमा छलफल गर्नुपर्ने भएकाले आसन ग्रहण गरी बैठक सञ्चालनमा सहयोग गर्न उहाँले
अनुरोध गर्नुभएको थियो। विपक्षी दलका सांसदहरूले सभामुखको आग्रहलाई अस्वीकार गर्दै निरन्तर विरोध गरेपछि बैठक जेठ 25 गते सोमबार बिहान 11 बजे बस्ने गरी स्थगित भएको छ। सभामुखको आग्रहपछि समेत विरोधलाई निरन्तरता दिएपछि सभामुख अर्यालले विपक्षी दलका सांसदहरूलाई पाले पालो बोल्न समय दिनुभएको थियो। त्यसक्रममा नेपाली कंग्रेसका सांसद अभिषेक प्रताप शाहले प्रधानमन्त्रीको अभिव्यक्ति त्रुटिपूर्ण र आपत्तिजनक रहेकाले सच्याउनु पर्ने बताउनु भयो। श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले देशको सिमाना र सार्वभौम सत्ता जोगाउने विषयमा सबै दल एकमत हुनुपर्ने भन्दै प्रधानमन्त्रीले संसदमा उपस्थित भएर माफी माग्नुपर्ने बताउनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद खुशबु ओलीले प्रधानमन्त्रीको अभिव्यक्ति कूटनीतिक, कानुनी र राष्ट्रिय सुरक्षाका दृष्टिले गम्भीर प्रकृतिको रहेकाले प्रधानमन्त्रीको दल र राज्यका निकायबाट यस्तो अभिव्यक्तिको बचाउ र ढाकछोपको प्रयास गर्नुले अर्को दुर्घटना निम्त्याउन सक्ने बताउनुभयो। नेकपाका सांसद युवराज दुलालले राष्ट्रिय सुरक्षाको विषय सबै दलको साझा विषय भएकाले प्रधानमन्त्रीको अभिव्यक्तिबारे प्रधानमन्त्रीको दल राष्ट्रिय स्वतन्त्र पार्टीको धारणा के हो सदनलाई जानकारी गराउन माग गर्नुभयो। नेकपा एमालेका सांसद गणेश सिंह ठगुन्नाले देशको कार्यकारी प्रमुखले सदनमा राखेका अभिव्यक्तिको दीर्घकालसम्म राजनैतिक र कूटनीतिक प्रभाव रहने बताउनुभयो। राष्ट्रिय सभाको हिजोको बैठकमा सांसदहरूले प्रतिनिधि सभामा प्रधानमन्त्रीले भारतसँगको बहुआयामिक सम्बन्ध विपरीत दिनुभएको अभिव्यक्ति नसच्याएसम्म बैठकको काम कारवाही अघि बढ्न नदिने अडान लिएपछि बैठक स्थगित भएको छ। राष्ट्रिय सभाको बैठक आज दिउँसो 12:15 बस्नेछ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले अदालतको जनविश्वास बढाउन कार्ययोजना नै बनाएर अघि बढ्ने बताउनु भएको छ। संवैधानिक तथा न्यायिक पत्रकार मञ्चका पदाधिकारीसँगको भेटमा प्रधान न्यायाधीश डाक्टर शर्माले जनताले महसुस गर्ने गरी न्यायालय सुधारका लागि कार्ययोजना बनाएर लाग्ने बताउनुभयो। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहलाई दलको नेताबाट हटाउने निर्णयमा हस्ताक्षर गरेका एक सदस्यले आफ्नो निर्णय फिर्ता लिनुभएको छ। यो सँगै पार्टीको संसदीय दलभित्र देखिएको सङ्कट तत्काललाई टरेको छ। प्रस्ताव फिर्ता लिनुभएकी प्रदेशसभा सदस्य डम्बरी महराले पार्टी एकता र बजेट कार्यक्रम निर्माणलाई प्राथमिकता दिनुपर्ने अवस्था आएकाले आफूले निर्णय फिर्ता लिएको जानकारी गराउनुभयो। पत्रकार सम्मेलन मार्फत मुख्यमन्त्री शाहले असन्तुष्ट सांसदसँग छलफल सम्वाद गरिने बताउनुभयो। यसअघि दलका नेता शाहलाई हटाउन काङ्ग्रेस संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता गरिएको थियो। नेपाली कङ्ग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक भोलि बस्ने भएको छ। समितिका सचिव दिनेश थापा मगरले विज्ञप्ति जारी गर्दै बिहिबारका लागि बैठक आह्वान गरिएको जानकारी दिनुभयो। बैठकमा पार्टीको आन्तरिक अनुशासन, प्राप्त उजुरी र भावी कार्ययोजनाका बारेमा छलफल हुने बताइएको छ। अदालतले गरेको आदेश फैसला यथाशीघ्र कार्यान्वयन गर्नुपर्ने विषयमा ध्यान दिनुपर्नेमा सरकारवाला पक्षले जोड दिएका छन्। सर्वोच्च अदालत फैसला कार्यान्वयन निर्देशनालयले हिजो आयोजना गरेको छलफलका वक्ताहरूले अदालतको आदेश तथा फैसला तत्काल कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका हुन्। सर्वोच्च अदालतका रजिस्ट्रार मानबहादुर कार्कीले फैसला कार्यान्वयनमा सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताउनुभयो। फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक गजेन्द्र बहादुर सिंहले अदालतले फैसला गर्ने बित्तिकै सम्बन्धित निकायमा पत्राचार गर्ने गरेको भए पनि तत्काल कार्यान्वयन गरिहाल्ने परिपाटी नभएको अनुभव सुनाउनुभयो। राष्ट्रिय सतर्कता केन्द्रले मुलुकको सार्वजनिक प्रशासनलाई चुस्त, दुरुस्त, प्रभावकारी र जवाबदेही बनाउने उद्देश्यले अनुगमन टोलीलाई थप सक्रिय बनाएको छ। सार्वजनिक संस्थाहरूमा हुने अनियमितता र भ्रष्टाचारजन्य कार्यको रोकथामका लागि आवश्यक छानबिन, अनुगमन, निगरानी, छड्के जाँच र अन्वेषण गर्ने जिम्मेवारी पूरा गर्ने क्रममा केन्द्रले आफ्नो अनुगमन टोलीलाई थप सक्रिय बनाएको हो। केन्द्रका प्रवक्ता एवं सहसचिव नारायण प्रसाद भट्टले वर्तमान सरकार गठन भएसँगै जारी भएको 100 बुधे कार्यक्रममा उल्लेख भए बमोजिम मुलुकमा सुशासन प्रवर्धन, भ्रष्टाचार नियन्त्रण तथा सार्वजनिक सेवा प्रभावमा पारदर्शिता र जवाबदेहीता अभिवृद्धि गर्ने क्रममा पछिल्ला दिनमा अनुगमनको कामलाई प्राथमिकता दिएको बताउनुभयो। र सन् 2026 मे महिनामा मात्रै 100,000+ बढी विदेशी पर्यटकले नेपालको भ्रमण गरेका छन्। मे महिनामा 102,626 विदेशी पर्यटक नेपाल भित्रिएको र उक्त सङ्ख्या गत वर्षको तुलनामा 19% बढिरहेको नेपाल पर्यटन बोर्डले जनाएको छ। गत वर्षको मे महिनामा 86,216 पर्यटक नेपाल आएका थिए। कोरोना महामारी अघि सन् 2019 मे महिनामा 78,329 विदेशी नेपाल घुम्न आएका थिए। मे महिनामा नेपाल आउने पर्यटक
मध्ये सबैभन्दा बढी छिमेकी मुलुक भारतका रहेका छन्। उक्त महिनामा भारतबाट मात्र 40,782 पर्यटक नेपाल घुम्न आएका छन्। यस्तै दोस्रोमा चीनबाट 11,514, तेस्रोमा संयुक्त राज्य अमेरिकाबाट 9,001, चौथोमा बङ्गलादेशबाट 5,298 र पाँचौँमा संयुक्त अधिराज्यबाट 3,375 पर्यटक नेपाल घुम्न आएका छन्। अन्तर्राष्ट्रिय बजारमा नेपालप्रतिको बढ्दो विश्वास र पर्यटकीय गतिविधिका कारण आगामी दिनमा यो संख्या अझै बढ्ने अपेक्षा गरिएको छ। 6 बजेको समाचार यहीँ सकिन्छ। अब यसपछि अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।

नमस्कार, दैनिक पत्र पत्रिकाको सङ्गालु कार्यक्रम अखबारमा स्वागत छ। म बाबुराम तिमिल सिन्हा। आज मिति 2083 साल जेठ 20 गति बुधबार, ज्येष्ठ कृष्ण पक्ष तृतीया तिथि, तदनुसार जुन 3 सन् 2026, नेपाल सम्मत 1146। कार्यक्रम अखबारमा गोर्खापत्र राष्ट्रिय दैनिकले अग्र पृष्ठमा प्रकाशित गरेको समाचारलाई लिँदैछौ। कूटनीतिक संवादबाट सीमा विवाद समाधान समाचार शीर्षक रहेको छ। शिक्षा तथा खेलकुद मन्त्री एवं नेपाल सरकारका प्रवक्ता सस्मित पोखरेलले नेपाल भारत सीमा विवाद कूटनीतिक संवादबाटै समाधान गरिनुपर्ने बताउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्री परिषद बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा उहाँले हालै सदनमा प्रश्नोत्तरका क्रममा प्रधानमन्त्रीले बोल्नु भएको विषयका सन्दर्भमा संवाददाताको जिज्ञासामा सो कुरा बताउनु भएको हो। उहाँले यस विषयमा परराष्ट्र मन्त्रालयले समेत थप प्रश्न पार्ने उल्लेख गर्नु भएको छ। मन्त्री पोखरेलले नेपाल भारतका सीमाका विषयमा परराष्ट्र मन्त्रालयले कूटनीतिक नोट समेत पठाएको जानकारी दिनुभयो। नेपाल भारत दुई देश बीच विभिन्न संयन्त्र बनिरहेका छन्। भूमि सम्बन्धी सीमा विवाद मिलाउन विभिन्न संयन्त्रहरू कार्यरत छन्। ती संयन्त्र पहिल्यै बनेका हुन्। उहाँले भन्नुभयो, संयन्त्रमै आधारित भएर सीमा विवाद बारे प्रधानमन्त्रीले भन्नुभएको हो। नेपालले डिप्लोमेटिक नोट इन्डियालाई पठाएको छ, इन्डियाले पनि पठाएको छ। प्रधानमन्त्रीले सीमा विवाद अर्को पक्षबाट आउँदा नेपाल र भारतको जग्गा यताउता परेको सन्दर्भ उल्लेख गर्दै यो कुरा सुन्दा आफू अचम्ममा परेको भनेर संसदलाई जानकारी गराएको मन्त्री पोखरेलले प्रश्न पार्नुभयो। सीमा विवाद सम्बन्धी काम अगाडि बढाउँदा अर्को पक्षबाट नेपालले पनि जग्गा परेको छ भन्ने कुरा आउँदा प्रधानमन्त्रीले अचम्मित भएको भनेर भन्नुभएको हो। प्रवक्ता पोखरेलले थप प्रश्न पार्नुभयो, सीमा विवादबारे दुई देशबीच संयन्त्रहरू बनेकाले समाधान हुने उहाँले विश्वास व्यक्त गर्नुभयो। भारतले उपभोग गरिरहेको नेपालको पनि पर्न सक्छ, नेपालले उपभोग गरिरहेको भारतमा पनि पर्न सक्ने भन्ने कुरा चाहिँ त्यो संयन्त्रहरूबाट आएको हुँदा दुई देशबीच बसेर विवाद मिलाउनुपर्छ भन्ने कुरा प्रधानमन्त्रीको हो, उहाँले भन्नुभयो। मन्त्री पोखरेलले प्रधानमन्त्री सदनप्रति उत्तरदायी भएकाले सदनमा आएर उत्तर दिनु भएको र आवश्यक परे फेरि सदनमा आएर उत्तर दिने बताउनु भयो। यसैबीच भारतको विदेश मन्त्रालयले नेपाल र भारत बीचको सीमा विवादलाई वार्ताबाटै समाधान गरिने बताएको छ। मंगलबार नयाँ दिल्लीमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले दुई देशबीचको सीमाङ्कनको कार्य करिब 98% सम्पन्न भइसकेको जानकारी दिँदै स्थापित द्विपक्षीय संयन्त्र मार्फत नै सीमा विवाद समाधान गरिने स्पष्ट पार्नु भएको हो। कूटनीतिक संवादबाट सीमा विवाद समाधान, आजको गोर्खापत्र दैनिकले अग्र पृष्ठमा यो खबर प्रकाशित गरेको छ। गोर्खापत्र दैनिककै अग्र पृष्ठमा प्रकाशित अर्को समाचारलाई कार्यक्रम अखबारमा समावेश गर्दैछौ। रासोपा र भाजपा बीच उच्च स्तरीय वार्ता समाचार शीर्षक रहेको छ। भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले मंगलबार भारतका गृहमन्त्री अमित शाह र विदेश मन्त्री एस जयशंकरसँग छुट्टा छुट्टै भेटवार्ता गर्नुभएको छ। उक्त उच्च स्तरीय भेटवार्तामा नेपाल भारत सम्बन्ध, आपसी हित, लोकतान्त्रिक अभ्यास, सुरक्षा सहकार्य तथा दुई देशका राजनीतिक दलहरू बीचको संवाद र सहकार्यका विषयमा विचार आदान प्रदान भएको थियो। सभापति लामिछानेले यसअघि भारतको सत्तारूढ भारतीय जनता पार्टी भाजपाका अध्यक्ष नितिन नवीनसँग पनि भेटवार्ता गर्नुभएको थियो। उक्त भेटमा दुई दलीय सम्बन्ध विस्तार, राजनीतिक कार्य दिशा तथा संगठनात्मक सहकार्यका विषयमा महत्त्वपूर्ण छलफल भएको रासोपाले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी र भारतीय जनता पार्टी बीच उच्च स्तरीय वार्ता, आजको गोर्खापत्र दैनिकको अग्र पृष्ठमा यो खबर प्रकाशित छ।
मानव अधिकार आयोगको भूत प्रभावी कानुन सिफारिसमा राजनीति र संवैधानिक प्रश्न संक्रमणकालीन न्यायका सन्दर्भमा सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तलाई जेएनजी आन्दोलनसँग सम्बन्धित घटनामा सोझै लागू गर्न मिल्छ कि मिल्दैन भन्ने प्रश्न बहसको केन्द्रमा 6 असार 2042 दिउँसो करिब 1:30 बजे सिंहदरबार स्थित राष्ट्रिय पञ्चायत भवनको ग्यालरी बैठकको कक्षको प्रवेशद्वारमा बम विस्फोट भयो। त्यस घटनाका मुख्य अभियुक्त थिए पञ्चायती व्यवस्था विरुद्धका चर्चित राजनीतिज्ञ रामराजा प्रसाद सिंह। करिब 2 महिनापछि 3 भदौ 2042 तत्कालीन पञ्चायती सरकारले राजपत्रमा विध्वंसात्मक अपराध विशेष नियन्त्रण तथा सजाय ऐन 2042 प्रकाशित गर्यो। यो ऐन भविष्यमा हुने अपराध नियन्त्रणका लागि मात्रै थिएन। दफा 11.2 ऐन जारी हुनु अघि भएका घटनामा समेत ऐन लागू हुने व्यवस्था गरेको थियो। यो ऐन प्रारम्भ हुनुभन्दा अघि घटेको तर तत्काल प्रचलित नेपाल कानुन बमोजिम अदालतमा मुद्दा दायर भइसकेको कुनै विध्वंसात्मक अपराधका सम्बन्धमा हुने कानुनी कारवाही र सजाय यसै ऐनमा परेसरमानी यसै ऐन बमोजिम हुनेछ भनी ऐनमा लेखिएको थियो। ऐतिहासिक अभिलेखहरूले यस ऐनको उद्देश्य बम काण्डका अभियुक्तलाई कारवाही गर्नु मात्र नभएको देखाउँछन्। सन् 1998 अनुसन्धानकर्ता मेरी डेसेनले हिमालय जर्नलमा सन् 1998 यसबारे लेख्नु भएको छ। 2042 विध्वंसात्मक अपराध ऐन र सार्वजनिक सुरक्षा ऐन प्रयोग गरेर देशभर हजारौँ व्यक्तिलाई पक्राउ गरिएको थियो। सोही ऐनको आधारमा 27 भदौ 2042 राजपत्रमा सूचना प्रकाशन गरी सरकारले विशेष अदालत गठन गरेको थियो। त्यही कानुनका आधारमा विशेष अदालतमा सुनवाई भयो। विशेष अदालतले रामराजा प्रसाद सिंहलाई मृत्यु दण्ड र केही अन्यलाई जन्म कैद सुनायो तर जन्म कैद मात्र सजाय तोकिएका व्यक्तिलाई समेत मृत्यु दण्ड दिनुपर्ने माग गर्दै सरकारी पक्षले सर्वोच्चमा पुनरावेदन गर्यो। न्यायाधीश त्रय सुरेन्द्र प्रसाद सिंह पृथ्वी बहादुर सिंह र महेश राम भक्त माथेमाको इजलासले 24 जेठ 2045 विशेष अदालतकै फैसलालाई सदर गरिदियो र भूत प्रभावी कानुन ल्याउन मिल्ने व्याख्या समेत गरिदियो। अर्थात् संविधानको उद्देश्य पूरा गर्न कानुन बनाएर पहिले भएको अपराधलाई पछि बनेको ऐनले सजाय तय गर्ने व्याख्या गर्यो। त्यसका लागि इजलासले नेपालको संविधान 2019 आधार बनाएको थियो। 2042 बम विस्फोटपछि ल्याइएको उक्त कानुन बहुदलीय व्यवस्था पुनस्थापना नहुँदासम्म कायम रह्यो। 2046 जनआन्दोलनबाट संवैधानिक राजा सहितको बहुदलीय व्यवस्था पुनस्थापना भएपछि मात्र यो ऐन खारेज भयो। 28 असार 2047 राजपत्रमा प्रकाशित केही नेपाल कानुन खारेज गर्ने ऐन 2047 मार्फत सरकारले 21 ऐन तथा नियमावली खारेज गर्दा उक्त ऐन समेत खारेज भयो। अहिले मानवाधिकार आयोगको सिफारिस समेत भूत प्रभावी हुन सक्ने आकलन र विश्लेषण गरेर हेरिएको छ। यो खबर आजको कान्तिपुर दैनिकले अग्रपृष्ठमा प्रकाशित गरेको छ। बन्दी गृहभित्रै मृत्युको त्रासदीपूर्ण तथ्याङ्क। प्रत्येक वर्ष हिरासतमा 4 र जेलमा 55 बन्दीको शङ्कास्पद मृत्यु। आजको नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा यो खबर प्रकाशित गरेको छ। प्रहरी हिरासतमा मृत्यु हुनुलाई कानुनी मानव अधिकार र नैतिक सबै रूपमा गम्भीर मानिन्छ। नेपालको संविधान र विभिन्न कानुन तथा मानव अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय कानुनले समेत हिरासतमा रहेका व्यक्तिको जीवन स्वास्थ्य र सम्मानको अधिकारको ग्यारेन्टी गरेका छन्। पक्राउ परेको वा थुनामा रहेको व्यक्तिलाई शारीरिक वा मानसिक यातना दिइने वा निसङ्ग निर्मम अमानवीय वा अपमानजनक व्यवहार गरिने छैन भनेर नेपालको संविधानमा मौलिक हक अन्तर्गत नै राखिएको छ। तर हिरासत र कारागारमा प्रत्येक वर्ष हुने मृत्युको त्रासदीपूर्ण तथ्याङ्कले नेपालका बन्दी
गृहको सुरक्षामाथि नै गम्भीर प्रश्न जन्माएको छ। औपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको तथ्याङ्क अनुसार 2021-देखि 25 पाँच वर्षमा हिरासतभित्रै 21 थुनुवाको मृत्यु भएको छ। यस्तै कारागारभित्र 275 कैदी बन्दीको ज्यान गएको छ। यो तथ्याङ्कले हिरासतमा वर्षमै औसत 4 र कारागारमा 55 बन्दीको मृत्यु हुने गरेको देखाएको छ। सिन्धुलीको इलाका प्रहरी कार्यालय खुर्कोटमा हिरासत कक्षमा गत 7 वैशाखमा झुन्डिएको अवस्थामा 22 वर्षीय कृष्ण विश्वकर्माको मृत्यु भएको पछिल्लो घटना समेत रहेको छ। हिरासत तथा कारागारमा शङ्कास्पद मृत्युको तथ्याङ्कलाई समाचारमा प्रस्तुत गरिएको छ, जसमा 2025 हिरासतमा 5 जनाको मृत्यु भएको छ भने 84 जना कारागारमा मृत भेटिएका छन्। त्यसै गरी सन् 2024 हिरासतमा 5, कारागारमा 12, त्यसै गरी सन् 2023 हिरासतमा 2, कारागारमा 51, सन् 2022 हिरासतमा 4, कारागारमा 53, सन् 2021 हिरासतमा 5, कारागारमा 55 जनाको मृत्यु भएको विषयलाई समाचारमा तथ्यगत रूपमा उल्लेख गरिएको छ। यो खबर आजको नयाँ पत्रिका दैनिकको अग्रपृष्ठमा प्रकाशित छ। कार्यक्रम अखबारमा अब केही बेर विज्ञापन र सन्देश।

0: उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *1415*2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: अब पत्र पत्रिकामा भएका अन्य बाँकी प्रसङ्गहरू। भूमिको समस्या जहाँको त्यही। 36 वर्षमा 17 संरचना। विगत 36 वर्षमा 16 भूमि सम्बन्धी आयोगहरू राजनीतिक कार्यकर्ता भर्ती केन्द्र मात्र बनेर विघटन र खारेजीको चक्रमा फँसेपछि सरकारले पहिलो पटक पूर्व प्रशासक र विज्ञहरू मात्र रहेको भूमि समस्या समाधान समिति गठन गरेको छ। समितिलाई देशभर लाल पूर्जाको प्रति क्षेत्रमा रहेका करिब 12 लाख परिवारलाई समस्या सुल्झाउने चुनौती रहेको छ। यसमा समाचारमा विभिन्न आँकडाहरू समेत प्रस्तुत गरिएको छ, जसमा अव्यवस्थित बसोबासीहरूको संख्या 8,37,551 रहेको आँकडा प्रस्तुत गरिएको छ। त्यसै गरी अव्यवस्थित बसोबासी तथा भूमिहीन सुकुम्बासीको जम्मा आवेदनको तथ्याङ्क पनि रहेको छ, जसमा 12,20,194 आवेदन दिएका छन्। भूमिहीन सुकुम्बासीको संख्या 1,82,698 रहेको छ। यसमध्ये भूमिहीन दलितको संख्या 79,981 रहेको समाचारमा तथ्याङ्क प्रस्तुत गरिएको छ। यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकको अग्र पृष्ठमा प्रकाशित छ। पूर्व न्यायाधीशको नेतृत्वमा भूमि समस्या समाधान समिति भूमिहीन दलित सुकुम्बासी र अव्यवस्था

नियुक्त गरेको विषयलाई आजको नयाँ पत्रिका दैनिकले यो समाचारमा उल्लेख गरेको छ। अब पत्र पत्रिकाले प्रकाशित गरेका आर्थिक विषयहरू। आर्थिक विधेयक तेस्रो पटक संशोधन, करमा कतै राहत र कतै भार, कान्तिपुर दैनिकको आर्थिक पृष्ठमा यो खबर प्रकाशित छ। सरकारले 15 जेठमा अर्थ मन्त्रालयको वेबसाइटमा अपलोड गरेको आर्थिक विधेयक भोलिपल्ट 16 गते त्यहाँबाट हटाइएको थियो। त्यसको 2-4 घण्टापछि फेरि राखियो र जसमा करका दर र व्यवस्थाहरूमा केही घटबड गरिएको छ। हाल अर्थ मन्त्रालयको वेबसाइटमा रहेको आर्थिक विधेयक तेस्रो संशोधन हो। 15 जेठमा अर्थमन्त्री स्वर्णिम वाग्लेले संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेसँगै पेश भएको आर्थिक विधेयक मङ्गलबारसम्म 4 पटक परिवर्तन भएको छ। हरेक परिवर्तनमा केही करका दर घटाइएको छ भने केही थपिएको छ, केहीलाई राहत दिएको छ भने केहीलाई भारी लगाइएको छ। बजेट सार्वजनिक भएकै भोलिपल्ट यसरी करका दरमा हेरफेर हुनुलाई धेरैले चासो र आशंका रूपमा समेत हेरेका छन्। यो समाचारमा पूर्व अर्थमन्त्री र वर्तमान अर्थमन्त्रीको भनाइलाई समेत उद्धृत गरिएको छ, जसमा पूर्व अर्थमन्त्री वर्षमान पुनको भनाइ समावेश छ। सरकारले मनपरे ढङ्गले आर्थिक विधेयक मार्फत करका दरहरू परिवर्तन गरेर चलखेल गर्न खोजेको छ। विगतमा सामान्य त्रुटि जस्तो टाइपिङ मिस्टेक दोहोरिने लगायत सच्याइने गरेको थियो। वर्षमान पुन अर्थमन्त्री पूर्व अर्थमन्त्रीको भनाइ हो। त्यसै गरी पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेको भनाइलाई समेत समाचारमा उद्धृत गरिएको छ। अर्थमन्त्रीले मन्त्री परिषदको बैठकबाट निर्णय गराएर र संसदबाट पारित गरेर मात्र परिवर्तन गर्न पाउँछन्। आफू खुसी करका दर परिवर्तन हुँदा त्यसले आशंका उब्जाउँछ। त्यसै गरी अर्थमन्त्री स्वर्णिम वाग्लेको भनाइ पनि रहेको छ। 30 रुपियाँ लगायत सामान्य त्रुटि भेटिएपछि संशोधन गरिएको हो। यसको जानकारी संसदलाई गराइसकिएको छ। कर्मचारीले बिहान 4 बजेसम्म काम गर्दा सामान्य त्रुटि भएका रहेछन्। वर्तमान अर्थमन्त्री स्वर्णिम वाग्लेको भनाइ पनि रहेको छ। आर्थिक विधेयक तेस्रो पटक संशोधन, करमा कतै राहत कतै भार, आजको कान्तिपुर दैनिकमा यो खबर प्रकाशित छ। साथै कछुवा गतिमा चक्रपथ विस्तार, 8 वर्षमा पनि बनेन 16 किलोमिटर सडक, समाचार पनि यसै पृष्ठमा रहेको छ। चक्रपथ विस्तार अन्तर्गत करिब 16 किलोमिटर सडक 8 वर्ष पुग्दा पनि निर्माण हुन सकेको छैन। 2069 सालमा पहिलो खण्ड कोटेश्वर कलङ्कीको विस्तार थालिएको थियो। 75 सालमा उक्त खण्डको काम सकिए पनि त्यसपछि कलङ्की कोटेश्वर खण्डको विस्तारले गति लिन सकेको छैन। पहिलो खण्डको काम सकिएको 8 वर्षपछि बल्ल दोस्रो खण्ड कलङ्की वसुन्धरा खण्ड 8.2 किलोमिटरको विस्तारको सुरसार गरिएको छ। कछुवा गतिमा चक्रपथ विस्तार, 8 वर्षमा पनि बनेन 16 किलोमिटर सडक, आजको कान्तिपुर दैनिकमा यो खबर प्रकाशित छ। नीति तथा कार्यक्रम बहुमतबाट पारित बागमती प्रदेश सरकारको आर्थिक वर्ष 2083-84 वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ। यो खबर आजको गोरखापत्र दैनिकमा रहेको छ। शीत भण्डार बनेपछि किसान खुसी, मोरङको रङ्गेलीको समाचार रहेको छ गोरखापत्र दैनिकमा नै। त्यसै गरी एकै वर्षमा 13% पर्यटक बढेको प्रसङ्गलाई आजको नागरिक दैनिकले आर्थिक पृष्ठमा प्रकाशित गरेको छ। कारोबार दैनिकले आफ्नो अग्र पृष्ठमा आगामी वर्ष उठला 15 खर्ब 80 अर्ब राजस्व शीर्षकमा खबर प्रकाशित गरेको छ भने, साथै अन्तर्राष्ट्रियमा ट्रम्पको चेतावनी पछि पनि रोकिएन लेबनानमा इजरायलको आक्रमण शीर्षकमा खबर प्रकाशित छ। पत्र पत्रिकामा प्रकाशित यिनै विविध प्रसङ्गहरूसँगै कार्यक्रम अखबारको समय सकिएको छ। प्रविधिमा साथ दिनुहुने शङ्कर भण्डारीलाई धन्यवाद। यसपछि अन्तर्संवाद कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
1: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
0: यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
1: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
0: किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
1: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
0: सेवा सुचारु गर्नका लागि *14*15# डायल गर्नुहोस्।
2: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।

0: नमस्कार, अन्तरसंवादबाट म प्रवीण पोखरेल। विभिन्न विषय र सन्दर्भमा हामी यो समयमा सम्बन्धित व्यक्तिहरूसँग प्रत्यक्ष कुराकानी गर्ने गर्छौँ। सरकारले आगामी आर्थिक वर्ष 2083-84 बजेट शुक्रबार संसदमा प्रस्तुत गरेको छ, जस अन्तर्गत शिक्षा क्षेत्रमा 2,18,30,00,00,000 रुपियाँ बजेट विनियोजन गरिएको छ। प्रतिशतको हिसाबमा कुल बजेटको 10.27% हुन आउँछ। शिक्षा क्षेत्रमा 20% बजेट, कुल बजेटको 20% बजेट विनियोजन गर्नुपर्ने माग उठ्दै आएको छ। तथापि विगतदेखि शिक्षा क्षेत्रका लागि करिब 10-11% हाराहारीमा बजेट विनियोजन भइरहेको अवस्था छ। शिक्षा क्षेत्रमा विभिन्न नयाँ कार्यक्रमहरू पनि सरकारले यसपटक थपेको छ। विशेष गरी समता कर उठाउने सरकारको प्रस्ताव छ, जसमा निजी विद्यालय, निजी शैक्षिक संस्था र निजी अस्पतालहरूबाट 3% कर उठाएर समता कोषमा जम्मा गर्ने सरकारको उद्देश्य रहेको छ र यो रकम चाहिँ विपन्न नागरिकहरूसम्म पुर्याउने सरकारले लक्ष्य लिएको छ। सर, अर्कोतर्फ नेपालमा शिक्षा क्षेत्रमा जति लगानी भयो त्यो अनुरूप चाहिँ प्रतिफल आउन सकेन भन्ने गुनासो पनि विगतदेखि नै आइरहेको छ। अर्कोतर्फ हजारौँ संख्यामा विदेश नेपालीहरू उच्च शिक्षाका लागि विदेश अध्ययन गर्न गइरहेको अवस्था पनि छ। यो प्रवृत्तिलाई रोक्नुपर्ने आवश्यकता विभिन्न कोणबाट औँल्याइएको छ। अर्कोतर्फ विदेशमा अध्ययन गएर उतै बस्ने प्रवृत्तिलाई चाहिँ रोकेर उनीहरू अध्ययन पश्चात स्वदेश फिर्ता गराउने तर्फ राज्य लाग्नुपर्ने, सरकार लाग्नुपर्ने सुझाव पनि आउने गरेको छ। आज हामी बजेटमा शिक्षा क्षेत्र, सरकारले अघि सारेका कार्यक्रम, नेपालमा शिक्षा क्षेत्रको अवस्था लगायतका सन्दर्भमा कुराकानी गर्छौँ। हामीसँग हुनुहुन्छ राष्ट्रिय योजना आयोगको सदस्य, उहाँले विशेष गरी राष्ट्रिय योजना आयोगमा सदस्यको हैसियतमा रहेर शिक्षा क्षेत्रलाई हेर्नुहुन्छ, रेसु अर्याल हामीसँग हुनुहुन्छ। रेसु अर्यालज्यू, स्वागत छ यहाँलाई, स्वागत छ। अब सुरुमा हामी शुक्रबार सरकारले प्रस्तुत गरेको बजेटतर्फ जाउँ। बजेटमा कुल बजेटको 2,18,30,00,000,000 रुपियाँ शिक्षा क्षेत्रतर्फ विनियोजन गरिएको छ। प्रतिशतको हिसाबमा कुल बजेटको 10.27% हुन आउँछ। अब अहिले चाहिँ शिक्षा क्षेत्रमा केही विगत केही वर्षदेखि 20% कुल बजेटको 20% रुपियाँ चाहिँ लगानी चाहिँ शिक्षा क्षेत्रलाई हुनुपर्छ, विनियोजन गरिनुपर्छ भन्ने आवाज पनि आइरहेको थियो। अब बजेटलाई लिएर शिक्षा क्षेत्रमा यो जुन खालको बजेट छ, यति रकम छुट्याइएको छ, के यसको भनौँ न कति पर्याप्त देख्नुहुन्छ यहाँ? यति जुन खालका सरकारले यो शिक्षा क्षेत्रलाई प्राथमिकता कति दिएको देखिन्छ यसबाट?
1: नमस्कार, धन्यवाद मलाई निम्ताबाट बोलाउनु भएकोमा। अब यो हुन त जहिले पनि शिक्षामा जति बजेट बढायो हामीलाई उति नै राम्रो हो, तर एउटा सधैँ हामीले डिल गरिरहने कुरा भनेको चाहिँ दिइसकेको बजेटको उपयोग र त्यसको तपाईँको आउटकम, होइन, यो कुरालाई ट्र्याक गर्न जरुरी हुन्छ। 10% भनेको हामीले सोचेको 10.27 भनौँ न, 2-7% भनेको हाम्रो सोचेको भन्दा कमै हो। तर तपाईँहरूले याद गर्नु होला, सरकारले अहिले अलिकति अस्टियर उसमा नै प्लानिङ गर्नु परेको छ, होइन, अवस्थामा धेरै किसिमको चापहरू छ। त्यसमा पनि केही कुराहरूमा चाहिँ एकदम तत्काल लगानी गर्नुपर्ने, जस्तो अहिले पूर्वाधारको विकास भन्नाले तपाईँले बाटोघाटो, सुरक्षा, नागरिकहरूको लागि कनेक्टिभिटी, यो पनि एउटा एकदमै ठुलो जरुरी कम्पोनेन्ट भएको भाग र त्यसमा लगानी भएपछि सेकेन्ड टियरमा नै अलमोस्ट शिक्षाको बजेटिङ परेको छ। सो पैसा बढी भएको भावी त राम्रो नै हो र हाम्रो लक्ष्य पनि जहिले पनि बढाउनु पर्ने नै छ। तर त्यसमा एउटा सबैभन्दा हामीले गरेको डिपार्चरमा चाहिँ अहिले यो हाम्रो पुरै इको सिस्टम संरचनाहरूकोलाई असेस गर्ने, रिम्याप गर्ने, हामीले लगानी गरिरहेको ठाउँहरूमा यसको उपयोगिता कतिको भइरहेको छ, पैसाहरूको हाम्रो अडिट, इन्फ्रास्ट्रक्चर अडिट गर्ने, त्यहाँ हामीले खर्च गरिरहेको पैसाहरूले साँच्चीकै प्रभाव पारेको छ कि छैन, हाम्रो टिचरहरूको गुणस्तर कस्तो छ, त्यसपछि हामीले अहिले डिजिटल शिक्षालाई प्रवर्धन गर्नु पर्यो, नागरिकहरूलाई डिजिटल इकोनोमीमा ल्याउनु पर्यो भनिरहेछौँ। त्यसको रेडिनेस कस्तो छ भन्ने कुराको एक वर्ष यो स्टक लिने असेस गर्ने आउने वर्षदेखि चाहिँ योजना र पोलिसीहरू चाहिँ अलिकति दीर्घकालीन हिसाबले प्रभाव पार्ने खालको जाओस् भनेर एउटा ठुलै रकम अहिले बढिएको बजेटमा चाहिँ यो खालको अध्ययन गरेर अनि आउने पोलिसी चाहिँ बेटर इन्फर्म भएर निर्माण गर्ने भनेर लागेका छौँ। त्यो पैसा हो बढेको भावे अझै राम्रो हुन्थ्यो, तर जुन कन्टेक्स्टमा अहिले राज्यले पैसा एलोकेट गर्नु परेको छ कामहरू, त्यसमा हामीले यसैलाई नै म्याक्सिमम एनेबल कसरी गरेर जाने त सानो रकम होइन यो, होइन धेरै ठुलै लगानी छ कम्पेयर टु लाइक द इम्प्याक्ट द्याट वी सी। यसको अप्टिमल युटिलाइजेसन चाहिँ कसरी गर्ने भन्दा हामी चाहिँ यसमा
0: अब शिक्षामा लगानी बढाउनु पर्यो कम भयो भन्ने दृष्टिकोण एकातर्फ छँदैछ, तथापि अर्को दृष्टिकोण चाहिँ भएका लगानीहरूको पनि प्रतिफल आएन, प्रभावकारी चाहिँ भनौँ न कार्यान्वयन हुन नसक्दा शिक्षामा जति प्रतिफल आउनुपर्ने थियो त्यो आउन सकेन भन्ने छ। अब लगानी मात्र हो कि अब जति विनियोजन भएको छ त्यसको प्रभावकारी भनौँ न यो कार्यान्वयन र त्यसको सँगै अनुगमन पनि महत्त्वपूर्ण होला। अब यो सन्दर्भमा अहिलेको सन्दर्भमा चाहिँ के हुनसक्छ? अब जति विनियोजन भयो त्यो छँदैछ, यहाँले पनि उल्लेख गर्नुभयो, अब यसको प्रभावकारी कार्यान्वयन र अनुगमनको पाटो बलियो र दह्रो बनाउन सकेमा हामीले यसबाट प्रतिफल कति पाउन सकिन्छ?
1: हाम्रो अहिलेको फोकस हामीले बालबालिकाहरूलाई गुणस्तरीय शिक्षा होइन, त्यसपछि युवा अवस्थातिर आउन लाग्दाखेरि उसले चाहिँ मसँग सिपहरू छ, म रोजगार हुन सक्छु, म नवप्रवर्धन गर्न सक्छु, म उद्यम गर्न सक्छु, होइन नेपालमा एउटा सम्मानित जीवन जिउन सक्छु, पर्यो भने विश्व बजारसँग जोडिन सक्छु, तर मैले नेपालमा पनि आफ्नो भविष्य चाहिँ परिकल्पना गर्न सक्छु, होइन मेरो आत्मसम्मान मेरो पारिवारिक जीवन सबै कायम राखेर गर्न सक्छु भन्ने खालको एउटा चेत भएको र सक्षमता भएको होइन बालबालिकाहरूलाई चाहिँ तपाईँको एकदमै नवयुवा उमेरमा शुद्ध पनि अहिले शिक्षा छोडेर रोजगारीको वातावरणमा एकदम निम्न तपाईँको पे प्याकेजहरूमा होइन आम्दानीको लागि भए पनि घर गाउँ छोडेर देश छोडेर विदेश काम गर्न जानुपर्ने हामीले अवस्था देखेको छौँ होइन। तो अहिले चाहिँ हामीले यही यो नक्साङ्कन यो असेसमेन्टहरू गरेर हुन त यो सिचुएसनमा धेरै टिप्पणी र रिसर्चहरू पनि भइसक्यो, यसमा हामी बिल पनि गर्छौँ। त्यसैले यहाँले याद गर्नुभयो भने जुन पैसा लिमिटेड भए पनि बढेको छ त्यो चाहिँ डिरेक्ट प्रत्यक्ष बालबालिकाको गुणस्तर शिक्षाको गुणस्तरमा लगानी हुने किसिमले नै हामीले बढाएको छौँ। हामीले अब लिएर जाने भनेको स्ट्राटेजी तपाईँले सुन्नु पनि भयो होला, यो अङ्ग्रेजी हिसाब विज्ञानमा चाहिँ हाम्रो बालबालिकाहरू एकदमै धेरै अनुत्तीर्ण हुने एउटा टेन्डेन्सी छ भनिरहँदाखेरि नेपालसँग सम्बन्धित सिकाइ स्थानीय पाठ्यक्रमले गर्नुपर्ने एउटा रुझान बालबालिकाहरूको आफ्नो गाउँठाउँमा त्यसको पनि इम्प्याक्ट कस्तो भइरहेछ भनेर राज्यले हेर्न सक्छ होइन। तर अहिले चाहिँ हाम्रो सबै फोकस उसलाई स्किल टेक्नोलोजीसँग आबद्ध पनि गराउने होइन, नेपाली जनजीवनको वास्तविकताहरू बुझेर यहीँभित्र म गर्न सक्छु नि त, यो त मेरो लागि सम्भावनाहरू रहेछ नि त भनेर हामीले उहाँहरूको एक्सपोजर बनाउने र उहाँहरूलाई शिक्षित गर्ने टिचरहरूलाई पनि चाहिने लगानी जुन छ उहाँहरूको कपेसिटीको लागि हामी लगानी गर्ने मात्रै होइन कि भइरहेको ट्रेनिङहरूको होइन उहाँहरूको क्षमता विकासको ट्रेनिङहरूको चाहिँ उपयोगिता के भइरहेछ, उहाँहरूलाई कस्तो स्किल्सहरू चाहिरहेछ। शिक्षकले कक्षा कोठामा राम्ररी गर्न सकेन भने हाम्रो शिक्षा कहीँ पनि जाँदैन होइन। सो हाम्रो लगानी चाहिँ विद्यालय केन्द्रित शिक्षक फोकस पर तर स्टुडेन्टलाई चाहिँ प्राथमिकता दिएर उसले चाहिँ सामान्य जीवन जिउनको लागि चाहिने अहिलेको लागि टेक्नोलोजी स्किल्स होस् कि अरू प्राविधिक स्किल्स होस् कि अथवा विज्ञान हिसाब अङ्ग्रेजीमा पनि उसको पकड होस् कि र नेपाली वातावरणमा चाहिँ रुझान होइन त्यो कसरी क्रिएट गर्ने भन्ने यसको स्किल सेट्सहरू जो जोलाई चाहिन्छ विद्यालय व्यवस्थापन गर्ने मान्छेहरूले कसरी म्यानेज गरिदिनुपर्छ, टिचरले यसमा भूमिका कस्तो खेल्नुपर्छ, प्राध्यापकहरूको यसमा भूमिका के हो, अनि बालबालिकाले ओभरअलै विकासमा हामीले कसरी चाहिँ अगाडि लिएर जान सक्छौँ भनेर यस्तो खालको सोचबाट हामीले बढी फोकस गरेर मोस्टली युवाहरूलाई विद्यालय शिक्षाबाट निस्किँदै गरेको युवाहरूको लागि चाहिँ उसले चाहिँ देशै छोडिहाल्नु पर्दैन है, तिम्रो क्षमता, तिम्रो सिप, तिम्रो योग्यताले चाहिँ नेपालमा पनि यो गर्न सकिन्छ र उसलाई उच्च शिक्षातिर आकर्षित गर्ने पनि हाम्रो लक्ष्य छ। यहाँले देख्नुभयो भने अहिले विश्व बजारमा पनि बढिरहेको यो अरू जुन स्किल सेट्सहरू चाहिरहेछ भनिरहेछौँ हामीले, विज्ञान प्रविधिसँग लिङ्कअप, एआईसँग लिङ्कअप होइन, यस्तो स्किल्सहरूमा पनि लगानी गर्नुको लागि फेरि पूर्वाधारहरू अन्त पनि बनाइरहेछ। आखिरमा गएर हाम्रो परिकल्पना चाहिँ त्यस्तो खालको संरचनाहरूले हाम्रै युवाहरूलाई चाहिँ रोजगारीतिर पनि लिएर जान्छ, देशभित्र बसेर काम गर्नलाई वातावरण बनाउँछ भन्ने हो। सो यो सानो उमेरको बालबालिकादेखिको गुणस्तरदेखि युवा अवस्थामा ऊ चाहिँ कि शिक्षित होइन भएर अरू फर्दर स्टडिजको लागि पनि देशभित्र पनि बस्नलाई हामीले उच्च शिक्षामा पनि लगानी गरिरहेछौँ, फोकस गरिरहेछौँ र त्यसमाथि पनि उहाँहरूलाई चाहिँ पर्टिकुलरली आफ्नो स्किल सेट्सहरू चाहिँ नेपालमा पनि उद्यम अथवा रोजगार गर्नको लागि र विश्व बजारमा पनि गएर जानु पर्यो भने पनि ऊ अलिक बढी क्षमतावान र योग्य भएर जाने जस्तो हिसाबमा चाहिँ हामीले अब हाम्रो सिकाइको शैलीलाई चाहिँ फोकस गर्नु पर्यो भनेर त्यसरी चाहिँ हामीले एनेबल गर्छौँ।
0: अब सरकारले यस पटक नयाँ कार्यक्रम ल्याएको छ, विशेष गरी समता शुल्क निजी विद्यालय र निजी स्वास्थ्य संस्थाबाट हुने सेवामा अतिरिक्त 3% लगाउने बजेट मार्फत व्यवस्था गरिएको छ। अब यसको निजी विद्यालयहरूले विरोध गरेका छन्, अभिभावकहरूले पनि अब यसले चाहिँ थप भार बढाउने हो कि भनेर चिन्ता व्यक्त गरेका छन्। अब यो सन्दर्भमा सरकारले जुन उद्देश्य लिएको छ यसलाई चाहिँ कसरी हेर्न सकिन्छ? यो अब अहिले निजी विद्यालयहरूले अब भनौँ न उनीहरूले विभिन्न शीर्षकमा करहरू उठाइरहेका छन्, यसको भार अभिभावकले बोक्नुपर्ने अवस्था छ, अब थप भार अभिभावकलाई पर्ने हो कि, अब यसको सान्दर्भिकता कति देख्नुहुन्छ?
1: अब यस्तो छ, राज्यले नियम कानुनहरू बनाउँदाखेरि सबैतिरबाट सोचेर गर्नुपर्छ होइन। एउटा त तपाईँको 75% भन्दा बढी बालबालिका सार्वजनिक विद्यालयहरूमा नै गइरहेछन् होइन, राज्यले यत्रो ठुलो लगानी नै गरेको छ, अघि हामीले भनिहाल्यौँ सबैलाई, अहिले पर्सेन्टेजले कम देखिए पनि ओभरअल होइन हिस्टोरिकली नै हेर्दाखेरि यो ठुलै लगानी हो होइन शिक्षामा, तर यसमा गुणस्तर आइरहेको छैन। त्यो मात्रै पनि होइन, जो सबैभन्दा गर्न नसक्ने छ, जो सबैभन्दा विपन्न वर्ग छ उसले पनि सार्वजनिक शिक्षालाई ठाइरहेको छ, तर उसमा लगानी थप्न पनि राज्यलाई गाह्रो भइरहेछ होइन। अब किनभने हाम्रो अब भनौँ न उद्योग धन्दा यो त्यो सबै ओभरअलै चलाएमा नै छैन, ताकि हामीसँग एकदमै, हामी त विकसित मुलुक पनि होइन, हाम्रो आय, आफ्नो आन्तरिक आय त्यस्तो भयानक ठुलो पनि होइन होइन। सो यो बजेटिङले एउटा एकदम क्रिएटिभ टुल ल्याएको भनेको चाहिँ समता ट्याक्स हो, म चाहिँ यसमा विश्वास गर्छु। किनभने मध्यम वर्गको समुदायको लागि चाहिँ वातावरण बनोस् भनेर नै फेरि यही आर्थिक नीतिहरूले र यही बजेटले पनि त्यो डिरेक्सनतिर पनि लगेको छ होइन, मध्यम वर्गको चाहिँ जीवनस्तर उत्थान हुन्छ भनेर। अब मध्यम वर्ग मात्रै होइन, उच्च मध्यम वर्गको लागि त धेरै कन्सर्न्सहरू नै भएन, उहाँहरूले पनि राष्ट्र निर्माणको लागि यो कन्ट्रिब्युट गर्न सक्नुहुन्छ भन्ने मलाई लाग्छ। अब विद्यालयहरूलाई अस्तिसम्म निजी विद्यालयहरूलाई राज्यले चाहिँ बन्दै गर्ने हो कि होइन, हामीलाई त हुनै नभइने हो कि भन्ने जस्तो डर एउटा यो पोलिटिकल अवस्थामा बसिरहेको बेलामा, होइन निजी विद्यालय पनि हाम्रो साझेदार हो, तर हाम्रो देशमा चाहिँ लगानी चाहिँ हामीले सार्वजनिकमा बढाएर जुन निजी विद्यालयमा पनि गइरहेको बालबालिकाहरूको लागि पनि परिवारको लागि पनि हामीले गुणस्तरीय शिक्षा दियौँ भने चाहिँ त्यो आर्थिक भार अल्टिमेटली पब्लिक स्कुल राम्रो हुँदाखेरि यो वर्ग जसलाई चाहिँ मार पर्छ भन्ने हामीले अहिले न्यारेटिभ बनाइरहेछौँ, उहाँहरूलाई नै सेवा सुविधा दिनको लागि पनि हामीले अझै भनौँ न सुपथ मूल्यको शिक्षा भनौँ न पब्लिक एजुकेसनमा उहाँहरूलाई एक्सेस दिन पाइन्थ्यो होइन। सो टोटल हाम्रो समग्र यो देश विकासको एजेन्डामा चाहिँ सक्नेले अलिकति गर्ने खालको सिस्टम, यो एक्विटी ट्याक्स चाहिँ अलमोस्ट लाइक हाम्रो समतामूलक समाज भन्ने खालको आइडिया छ होइन, सो त्यसमा चाहिँ लगाइएको हो, ना कि निजीलाई चाहिँ भनौँ न तपाईँको विद्यालय नै सञ्चालन गर्न नपाइने भन्ने जस्तो क्यान्सलेसनको अर्डरमा गएको छैन अहिले पोलिसिजहरू तपाईँहरूले याद गर्नुभयो भने होइन। तर यो समता करले चाहिँ राज्यसँग नभएको यो स्रोत साधनहरूलाई र शिक्षामा प्राइभेट एजुकेसनमा चाहिँ एकदमै ओभर प्राइस पनि छ हुन त प्राइभेट एजुकेसन होइन, तर उहाँहरूलाई अलिकति बढी मार पर्ला भन्ने हो. तर समता भन्ने कुरा चाहिँ जसले सक्छ उसले चाहिँ नसक्नेको लागि राष्ट्र निर्माणमा योगदान गर्ने भन्ने यस्तो खालको एउटा क्रिएटिभ टुल हो. गाउँ गाउँको बालबालिकाहरूलाई हामीले स्कलरसिपहरू दिनुपर्ने भइरहेछ. त्यो कुरा फेरि प्राइभेटभित्र नै उहाँहरू बसेर पनि शिक्षा पाउनुपर्ने छ भनेर हामीले अहिले अलरेडी त्यो एउटा आउटलुकलाई बनाइसकेका छौँ. त मलाई चाहिँ यो एउटा इनोभेटिभ टुल जस्तो लागेको छ. र समतातिर चाहिँ हाम्रो नागरिकहरूलाई चाहिँ ओरिएन्टेड गर्नको लागि पनि यसले चाहिँ प्रभावकारी भूमिका खेल्छ मलाई लाग्छ.
0: शिक्षामा गुणस्तर खोजिरहेका छौँ हामीले. अब शिक्षामा गुणस्तर खोज्ने भन्ने बित्तिकै शिक्षकमा गुणस्तरीयता अभिवृद्धि गर्ने हो. गुणस्तरीय शिक्षा क्षमता भएका शिक्षकहरू विद्यालयमा हुनु पर्यो भन्ने मान्यता हो. अब अहिले हेर्ने हो भने शिक्षकहरूमा भनौँ न लगानी त्यति हुन सकिरहेको छैन. अब स्थायी शिक्षकहरू छँदैछन्, उनीहरू एउटा राज्यको दायरामा आएका छन्. अस्थायी लगायतका प्रकृतिका शिक्षकहरूको त्यो पारिश्रमिक हेर्ने हो भने एकदमै न्यून छ. उनीहरूलाई राज्य स्तरबाट कुनै न कुनै बाटो सम्बोधन गर्नुपर्ने त्यो हुन नसकिरहेको सन्दर्भ छ. उनीहरूले पनि राज्यले हामीलाई सम्बोधन गर्नु पर्यो भन्ने माग गरिरहेका छन्. एक वर्ष अगाडि हेर्ने भने ठुलो सङ्ख्यामा शिक्षकहरू आन्दोलित भए. एक हिसाबमा त्यति बेला सरकारले सम्झौता पनि गर्यो र त्यो सम्झौतापछि अहिले खासै त्यो सम्झौताको कार्यान्वयन भइ नसकेको अवस्था छ. अब यसपालि पनि शिक्षकको त्यो समस्या छ. उनीहरूले हामीलाई बजेटमा सम्बोधन गर्न सकेन, बजेटले हामीलाई सम्बोधन गर्न सकेन भन्ने आवाज प्रतिक्रियाहरू दिइरहेका छन्. अब शिक्षकमा लगानीको सन्दर्भमा छ नि, हामी कति कुन ठाउँमा छौँ शिक्षकमा लगानी गर्ने सन्दर्भमा, जसका कारण चाहिँ गुणस्तर शिक्षाको गुणस्तर वृद्धि होस् भन्ने सन्दर्भमा.
1: अहिले अहिले नै पनि हाम्रो भएको जनशक्तिलाई चाहिँ हामीले उहाँहरूको योग्यतामा नै लगानी गर्ने हो, होइन? अब यो पारिश्रमिकको कुरामा राष्ट्रले भनौँ न, म त यो जहाँ आएकोमा छु, हामीले आउटलुक राख्ने भने विकासको लागि पोलिसी निर्माण र प्रोग्रामको डिजाइनमा हो. तर जुन कार्यकारी भूमिकामा भएको नेतृत्वहरू हुनुहुन्छ, उहाँहरूले चाहिँ पारिश्रमिकको पार्टहरूलाई कसरी ह्यान्डल गर्ने, होइन, यो कम्पोनेन्ट कसरी ह्यान्डल गर्ने भन्ने हेर्नुहुन्छ होला. तर हामीले त्यो इको सिस्टममा पढाइरहनु भएको शिक्षकहरूको चाहिँ योग्यतामा लगानी गरेर उहाँहरूलाई भनौँ न चाहिएको स्किल्स, सेवा, सुविधा विद्यालयभित्र होइन बालबालिकालाई नै केन्द्रमा राखेर उहाँहरूको क्षमता विकासको लागि लगानी गर्ने, जुन चाहिँ अब पहिला पनि हामीले देखिरहेछौँ. कहिलेकाहीँ हामीले दिएको तालिमहरूले युनिभर्सिटीहरूको क्रेडिटहरू आउने, होइन, यो सबैको मोडालिटी हामीले बनाउन जरुरी छ. तर त्यो हिसाबले लगेर चाहिँ हामी जान सक्छौँ. तर जुन भोल्युममा हामीले तपाईँको सबै शिक्षकहरूलाई ब्ल्याङ्केट एउटा रेज अथवा पर्मनेन्ट रोजगारीको दायरामा ल्याउने भन्ने जस्तो खालको यो अस्योरेन्सेसहरू छ, यसको लागि चाहिँ नि गभर्मेन्टले अझै धेरै सोच्नुपर्छ होला यो सम्झौता कार्यान्वयनको लागि अब हामी कसरी अगाडि बढ्ने भनेर. तर फन्डामेन्टली चाहिँ भएको जनशक्तिको प्रभावकारी उपयोगै भनौँ, होइन, गरेर चाहिँ बालबालिकाहरूको लागि गुणस्तरीय शिक्षा कसरी सुनिश्चित गर्न, उहाँको क्षमता विकासको लागि चाहिँ हामीहरू एकदमै कन्स्ट्रक्टिभली फोकस भएर स्कुल अफ एजुकेसनहरूसँग हुन्छ कि कस्तो खालको तालिम मोड्युलेट गरेर हुन्छ, अथवा समस्या समाधान कसरी गर्ने, सिकाइको समस्याहरू समाधान गर्नलाई टिचरहरूले काम कसरी गर्ने, उहाँहरूको काममा थप बोझ नक्रिएट नगरिकन कस्तो खालको सिस्टमहरू बनाएर अलिकति उहाँहरूलाई के भन्छ इफिसियन्ट काम गर्नलाई सहयोग गर्ने, होइन, यस्तो यस्तो कुरामा चाहिँ नि हामीहरू हेर्छौँ होला. अब यो सिस्टेमिक इन्टरभेन्सन अहिले बजेटले चाहिँ सम्बोधन गर्न सकेन अस्थायी टिचरहरूको रिक्वायरमेन्टलाई भन्ने पार्टमा चाहिँ नि अहिलेको लागि तपाईँले भन्नुभएको ठिकै हो, त्यसको लागि आन्सर्स हामीले क्रिएट गर्न सकेको छैनौँ. तर यहाँ अहिले त्यही अडिटको र यो पुनर्संरचनाको कुरा, रूपान्तरणको कुराहरूमा हेर्नुभयो भने चाहिँ टिचर क्यापेसिटी असेसमेन्ट एज वेल एज म्यापिङ भनेर भनेको छ. सो हाम्रो आवश्यकता के हो, होइन, अनि कसरी यो कुरालाई चाहिँ रियलाइज गर्ने भनेर चाहिँ हामी त्यो अध्ययन गर्छौँ होला यो वर्ष. अब कार्यकारी भूमिकामा हुनुभएको अहिले स्पेसल त्यसको रेजोल्युसनहरू निकाल्नु भयो भने त्यो एउटा अर्को लेभलको फेरि डिस्कोर्स हामी चलाउन सक्छौँ, होइन. अहिले चाहिँ हामीले राखिरहेको जनशक्ति र उहाँहरूको प्रभावकारितालाई नै हामीले बढी
0: अब अर्कोतर्फ उच्च शिक्षाका लागि विदेश जाने प्रवृत्ति बढ्दै गएको छ. अब यहाँ नीतिगत तहमा पनि हुनुहुन्छ. अब यो प्रवृत्तिलाई रोक्नका लागि हामीले गर्नुपर्ने, सरकारले गर्नुपर्ने विभिन्न भनौँ न कार्यहरूलाई कसरी हेर्न सकिन्छ, उनीहरूलाई जुन खालका युवाहरू उच्च शिक्षा अध्ययनका लागि विदेश जाने सोच छ उनीहरूलाई चाहिँ स्वदेशमै अडिने वातावरण तयार गर्ने सन्दर्भमा के विषयहरूलाई चाहिँ नीतिगत तहमा मिलाउनु पर्ने र सरकारले गर्नुपर्ने व्यवस्थाहरूलाई यहाँले कसरी हेर्नु भएको छ?
1: अब एउटा चाहिँ नि उच्च शिक्षाको यो राजनीतिकरणलाई कम गरेर यो साँच्चै चाहिँ एउटा भनौँ न विद्यालयको भावसँग जोडिएर बढी सिकाइको गुणस्तर युवाहरूलाई रोजगारी, उच्च शिक्षा राम्रो भयो भने हाम्रो युवाहरू नेपालमा बस्ने एकदमै धेरै सम्भावना छ, होइन? धेरैजनाहरू चाहिँ शिक्षा पाइन्छ भनेर बरु कमाएरै बसिरहे पनि शिक्षा पाइन्छ भनेर पनि बाहिर जानुहुन्छ, यो हामीले देखेका छौँ। सो उच्च शिक्षाको गुणस्तर सुधार र त्यसमा पनि स्पेसिफिक फोकस भन्ने छ, तर मेन हामीले गर्नुपर्ने पार्ट भनेको चाहिँ यही अहिले समतासँगै रिलेटेड छ, होइन? गाउँ गाउँको विपन्न वर्गको बालबालिकाहरू र धेरै नेपाली बालबालिकाहरूलाई चाहिँ कन्सटेन्ट प्रेसर, मैले आय आर्जन कसरी गर्ने होला, म रोजगारीको दायरामा कसरी जाने होला भन्ने हिसाबले नै छ, होइन? सो अहिले हाम्रो अर्थतन्त्रले एक्चुली डिमान्ड गरिरहेको रोलहरूमा शुद्ध पनि हामीले चाहिँ फिट गर्न नसक्ने खालको जनशक्ति अहिले उत्पादन गरिरहेछौँ, होइन? सो उद्योग धन्दा नेपालको परिस्थितिसँग चाहिँ अड्याप्टिभ खालको र युवाहरूलाई चाहिएको स्किल्सहरू के हो भनेर चाहिँ हामीले हायर एजुकेसन भन्दा पनि अगाडि चाहिँ तपाईँको माध्यमिक विद्यालयको तहसम्ममा चाहिँ केटाकेटीहरूलाई केही गुण केही सिप, जस्तो यो डिजिटल लिट्रेसीको कुरा गऱ्यौँ हामीले, अथवा टेक्निकल एजुकेसनको कुरा गऱ्यौँ, यो सहित हामीले चाहिँ शिक्षित बनाउन सक्यौँ भने चाहिँ उसले त्यो चार तिन चार वर्ष पाँच वर्ष विद्यालय शिक्षाको उच्च तहमा पढ्दा पढ्दै पनि उसले चाहिँ म यहाँबाट निस्किएपछि यो काम गर्न सक्छु भन्ने चाहिँ क्षमता र इन्टेन्टले निस्क्यो भने चाहिँ हामीले युवाहरूलाई यहाँ राख्न सक्छौँ। त्यो भनेको विद्यालय शिक्षालाई नै हो प्रभावकारी बनाउनु पर्ने, होइन? त्यसपछि तपाईँको वातावरणमा यो नवप्रवर्धनसँग रिलेटेड तपाईँले अन्टरप्रेनरसिपको लागि पनि युवा महिलाहरू र सीमान्तकृत वर्गहरूलाई विशेष लक्षित खालको तपाईँको कम कर लाग्ने अनुदान त नभन्नु ग्रान्टेड, होइन? कुनै केसमा त ग्रान्ट पनि छ, कुनै काममा चाहिँ केसमा चाहिँ एकदमै कम अनुदान के अरे ट्याक्स लाग्ने लोनहरू यस्तो यस्तो दिएर एकदमै युवाहरूलाई चाहिँ उद्यमतिर टार्गेट हुने हिसाबले, होइन, यो अन्टरप्रिनरसिपतिर टार्गेट हुने हिसाबले हामीले पोलिसी पनि बनाइरहेछौँ र यसमा लगानी पनि गर्न लगाइरहेछौँ। यो श्रमको एउटा ठुलो हाम्रो एक्सोडस बाहिर भइरहँदाखेरि पनि एकदमै निम्न खालको कामहरूमा मात्रै जाने, होइन, सिमेन्ट मिक्सिङहरूको लागि जाने अथवा झ्याल सफा गर्न जाने, कुनै एउटा क्षमता स्पेसिफिक क्षमताहरू धेरै लिएर जान नपर्ने, तर त्यसैबाट पनि तर उहाँहरूले चाहिँ यस्तो आम्दानी गर्ने कि देशको निर्माणमा चाहिँ यत्रो ठुलो योगदान चाहिँ फेरि उहाँहरूले गर्ने रेमिटेन्स पठाएर, होइन? त्यो बुझ्न त्यस्तो डिफिकल्ट सिनारियोमा हामीले युवाहरूलाई धकल्नु हुँदैन, त्यसैले गर्दाखेरि नै हामीले अनिवार्य र निशुल्क भनिरहेको सार्वजनिक शिक्षाको गुणस्तरमा नै हो लगानी गर्ने, ताकि उसले चाहिँ विद्यालय आइरहनु मेरो लागि पोइन्टलेस छ भनेर चाहिँ सोच्न पाएन कि, होइन? यो विद्यालयले चाहिँ मेरो ग्रोथ, मेरो लर्निङ, मेरो नेपालमा बस्ने क्षमता अथवा विदेशी मार्केटमा नै जाने क्षमतालाई चाहिँ अभिवृद्धि गर्छ भन्ने हो। सो उच्च शिक्षा संस्थानहरूको गुणस्तर, हायर एजुकेसनको गुणस्तर र डिपोलिटिसाइजेसन, त्यो एउटा प्राथमिकता परेको छ। यता उद्यमशीलता, नवप्रवर्धनपट्टि थप लगानी, होइन, अर्को इन्फ्रास्ट्रक्चर बिल्डिङ, हाम्रो एआईको यो कम्प्युट सेन्टरहरूको भन्ने कुरा आइरहेछ, भोलि गएर रोजगारी क्रिएट हुने र रोजगारी र उद्यमको लागि क्रिएट हुने वातावरण, प्लस हामीले चाहिँ हाई स्कुलमा सम्म रिटेन गरेर केटाकेटीलाई, होइन, अनिवार्य शिक्षापछि हाई स्कुलसम्म रिटेन गर्न सक्यो भने हाई स्कुलको एजुकेसनले चाहिँ उसलाई साँच्चीकै नै म नेपालमा बसेर केही गर्न सक्छु भन्ने डिरेक्सनमा चाहिँ
0: लाग्छ। हस्, यहाँलाई धेरै धन्यवाद। हामीसँग आजका लागि समय यति नै रह्यो, यो समयमा कुराकानीमा रहिदिनु भयो, यहाँलाई धेरै धन्यवाद। हामी कुराकानी गर्दै थियौँ राष्ट्रिय योजना आयोगका सदस्य रेशु अर्यालसँग, विशेष गरी शिक्षा क्षेत्रमा सरकारको बजेट आवश्यकता लगायतका सन्दर्भमा केन्द्रित रहेर आज हामीले कुराकानी गऱ्यौँ। प्राविधिक साथी शङ्कर भण्डारीलाई धन्यवाद। म प्रवीण पोखरेल बिदा हुन्छु, नमस्कार।
2: पैदल यात्रीले सदैव बाटो पार गर्दा जेब्रा क्रस, आकाशे पुल वा सुरक्षित स्थानबाट मात्रै बाटो पार गरौँ।
3: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग। विदेशमा बस्दा फजुल खर्च र गैर कानुनी काम नगरौ, जेल सजाय वा दण्ड जरिवाना पनि हुन सक्छ।
4: सिकेको सीप र पुँजीलाई उद्यममा लगानी गरौ, तपाईँको परिश्रम सुरक्षित भएमा वैदेशिक रोजगारी सफल हुनेछ।
3: वैदेशिक रोजगार बोर्डको सचिवालय।

0: जथाभावी विषादीको प्रयोगले शत्रु किरा मात्र होइन मित्रु किराहरूलाई समेत मारेर वातावरण बिगार्नुको साथै दम, छालाको रोग तथा क्यान्सर सम्म गराउन सक्छ।
1: त्यसकारण प्राविधिकको सल्लाह अनुसार मात्र विषादीको प्रयोग गरौँ। विषादीको बट्टामा लेखिएको कुराको सधैँ पालना गरौँ।
2: समृद्ध कृषि, समृद्ध जीवन।
3: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
4: नागरिक लगानी कोष।
5: कृषक माझ बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
6: जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका अधिकांश भूभागमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण गरेको सन्दर्भमा धान खेती गर्ने कृषकहरूमा बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
5: नेपालमा सूचित वा पञ्जीकृत भएका धानका जातहरू छनौट गर्नुहुन अनुरोध सहित
6: छोटो अवधिमा पाक्ने धानका जातहरू छनौट गर्नुहुन समेत आग्रह गर्दछौ।
5: सम्भव भएसम्म सुक्खा सहने जातहरू जस्तै सुक्खा श्रृङ्खलाका जातहरू तथा घैया 1, 2 र 3 र सुक्खा तथा डुबान दुवै सहने बहुगुणी 1, बहुगुणी 2 जातहरू प्रयोग गर्न हुन अनुरोध छ।
6: यसका साथै सुक्खाको प्रभाव कम गर्न धानको ब्याड राख्दा एकै पटक नराखी निश्चित दिनको अन्तरालमा राख्नु हुन, त्यस्तै बर्सातको पानी संकलन प्रविधि, छरुवा धान प्रविधिको अवलम्बन गर्नु हुन समेत अनुरोध छ।
5: बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवन तथा राष्ट्रिय बिउ बिजन समितिको सचिवालय ललितपुर।
6: फोन नम्बर 5423159।
7: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौं। अहिले बिहानको 7 बज्नै लाग्यो। अब सुन्नुहोस् समाचार।

0: यो रेडियो नेपाल हो। अब दीपक जोशीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। नेपाल भारत सीमा समस्या कूटनीतिक वार्ताबाट समाधान खोज्न सरकारले काम गरिरहेको सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलको भनाई। द्विपक्षीय संयन्त्र मार्फत नै समस्याको समाधान गरिने भारतीय विदेश मन्त्रालयद्वारा स्पष्ट। भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने उच्च स्तरीय भेटवार्तामा व्यस्त। प्रतिपक्षी दलहरूको विरोधका कारण प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक हिजो पनि अवरुद्ध। इरानको कस्मो टापुमा आत्मरक्षात्मक कारवाही गरेको अमेरिकाको दावी। कुवेत र बहराइनतर्फ प्रक्षेपित मिसाइल निस्तेज। र नेपाली पुरुष क्रिकेट टोली एसियन गेम्सका लागि छनौट।
1: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
2: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
1: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
2: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: अब समाचार विस्तारमा। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपाल भारत सीमा समस्या कूटनीतिक वार्ताबाट समाधान खोज्न सरकारले काम गरिरहेको बताउनु भएको छ। मन्त्री परिषदको हिजो बसेको बैठकका निर्णयहरू सार्वजनिक गर्ने क्रममा प्रधानमन्त्रीले संसदमा दिनुभएको अभिव्यक्तिबारे सञ्चारकर्मीको जिज्ञासामा शिक्षा मन्त्री पोखरेलले वार्ताको माध्यमबाट सीमा विवाद समाधान गर्नुपर्नेमा नै प्रधानमन्त्री बालेन्द्र शाहले जोड दिनुभएको बताउनुभयो। विभिन्न समयका सीमा अध्ययन सम्बन्धी संयन्त्रहरूको प्रतिवेदनमा नेपालको भूभाग भारतले उपभोग गरेको हुन सक्ने र भारतको भूभाग नेपालले उपभोग गरेको हुन सक्ने देख्दा प्रधानमन्त्री समेत अचम्मित परेको कुरा मात्रै संसदमा राख्नुभएको मन्त्री पोखरेलले स्पष्ट पार्नुभयो।
4: अर्को पक्षबाट नेपालले पनि सीमा मिचेको छ भन्ने कुरा आउँदाखेरि प्रधानमन्त्रीले म अचम्मित परेको भनेर भन्नुभयो। भारतले उपभोग गरिरहेको सीमा नेपालमा पर्न सक्ने, कति नेपालले उपभोग गरेको पनि भारतमा पर्न सक्ने भन्ने कुरा चाहिँ त्यो संयन्त्रहरूबाट आएको हुँदाखेरि दुई देशहरू बसेर टेबल टक गरेर जति पनि सीमा विवादहरू छ त्यो चाहिँ मिलाउने भन्ने कुरा प्रधानमन्त्रीज्यूले नै भनिसक्नु भएको छ।
0: सरकारले संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रम युएनइपीबाट ओजोन तहलाई हानि पुर्याउने पदार्थहरूको व्यवस्थापन तथा न्यूनीकरण सम्बन्धी मोन्ट्रियल प्रोटोकलको कार्यान्वयन सम्बन्धी सम्झौता स्वीकृत गरेको पनि मन्त्री पोखरेलले जानकारी दिनुभयो। उहाँले भूमि समस्या समाधान समितिको अध्यक्ष पदमा बलभद्र बास्तोला तथा सदस्य पदमा अमीर प्रसाद न्यौपाने, पद्मिनी सोती र डाक्टर रेहाना श्रेष्ठलाई नियुक्ति गरिएको जानकारी दिनुभयो।
4: सशस्त्र प्रहरी बल नेपालको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा सशस्त्र प्रहरी नायब निरीक्षक श्री अञ्जनी कुमार पोखरेललाई बढुवा गर्ने, भूमि समस्या समाधान समितिको अध्यक्ष पदमा श्री बलभद्र बास्तोला तथा सदस्य पदमा श्री अमीर प्रसाद न्यौपाने, डाक्टर रोहना श्रेष्ठ र पद्मनीति सोतीलाई नियुक्ति गर्ने।
0: मन्त्री पोखरेलले भदौ 23 र 24 गतेको प्रदर्शनका क्रममा भएका घटनाको जाँचबुझ गर्न गठित आयोगले पेश गरेको प्रतिवेदनमा उल्लेखित सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिस गर्न गठित अध्ययन समितिको कार्यावधि 45 दिन थप गर्ने निर्णय गरेको बताउनुभयो। मन्त्री परिषद बैठकमा सरकारले सशस्त्र प्रहरी नायब महानिरीक्षक अञ्जनी कुमार पोखरेललाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको पनि मन्त्री पोखरेलले जानकारी दिनुभयो। भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता भएको छ। हिजो भएको भेटमा नेपाल भारत सम्बन्ध, आपसी हित, लोकतान्त्रिक अभ्यास, सुरक्षा सहकार्य तथा दुई देशका राजनीतिक दलहरूबीचको संवाद र सहकार्यका विषयमा विचार विमर्श भएको रासोपाले जनाएको छ। हिजै सभापति रवि लामिछाने र भारतीय जनता पार्टी भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीन बीच भेटवार्ता भएको छ। भाजपा मुख्यालय नयाँ दिल्लीमा हिजो भएको भेटवार्तामा लोकतान्त्रिक सहभागिता, सार्वजनिक बहस तथा भावी नेतृत्व निर्माणमा युवा पुस्ताले खेल्न सक्ने भूमिकाबारे विचार आदान प्रदान भएको छ। प्रतिनिधिमण्डललाई स्वागत गर्दै अध्यक्ष नवीनले साझा सभ्यतागत विरासत, सांस्कृतिक सम्बन्ध तथा जनस्तरका सुदृढ सम्बन्धमा आधारित भारत नेपाल बीचको घनिष्ठ र ऐतिहासिक सम्बन्धबारे प्रकाश पार्नुभएको थियो। उहाँले भाजपा पार्टीको यात्रा, विचारधारा, संगठनात्मक संरचना तथा जनमुखी राजनैतिक सहभागिता सम्बन्धी दृष्टिकोणबारे जानकारी गराउनु भएको थियो। यस्तै सभापति लामिछाने र भारतीय विदेश मन्त्री एस जयशंकर बीच हिजै भएको भेटवार्तामा नेपाल भारत विकास साझेदारी तथा जनस्तरका सम्बन्धहरूबारे छलफल भएको छ। भारतको विदेश मन्त्रालयले नेपाल र भारतबीचको सीमा विवादलाई स्थापित द्विपक्षीय संयन्त्र मार्फत नै समाधान गरिने स्पष्ट पारेको छ। मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नयाँ दिल्लीमा आयोजित नियमित पत्रकार सम्मेलनमा दुई देशबीचको सीमाङ्कनको कार्य करिब 98% सम्पन्न भइसकेको जानकारी दिनुभयो। नेपालका प्रधानमन्त्री र परराष्ट्र मन्त्रालयका तर्फबाट सीमाका विषयमा आएका पछिल्ला टिप्पणीबारे सोधिएको प्रश्नमा प्रवक्ता जयसवालले नेपाल र भारत बीचको सीमा मामिला पूर्णत द्विपक्षीय विषय भएकाले यो मामिलामा कुनै पनि तेस्रो पक्षको भूमिका नरहने बताउनुभयो। दुई देशबीचको सम्बन्धका विविध आयामबारे चर्चा गर्नुहुँदै प्रवक्ता जयसवालले नेपाल र भारतबीच जनस्तरका साथै राजनैतिक दलबीच पनि गहिरो र पुरानो सम्बन्ध रहेको उल्लेख गर्नुभयो। प्रतिनिधि सभाको हिजोको बैठकमा प्रतिपक्षी दलहरूले लगातार विरोध जनाएपछि बैठक जेठ 25 गतेसम्मका लागि स्थगित भएको छ। बैठकमा प्रमुख प्रतिपक्षी लगायतका विपक्षी दलले राष्ट्रियता, सार्वभौम सत्ता र अखण्डताका विषयमा कुनै पनि सम्झौता हुन नसक्ने उल्लेख गर्दै प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो धारणा फिर्ता लिनुपर्ने माग राख्नु भएको थियो। सभामुख डोल प्रसाद अर्यालले विपक्षी दलहरूलाई कार्यसूचीमा प्रवेश गरेर सहयोग गर्न पटक पटक आग्रह गर्नुभएको थियो। बजेट लगायतका महत्वपूर्ण विषयमा छलफल गर्नुपर्ने भएकाले आसन ग्रहण गरी बैठक सञ्चालनमा सहयोग गर्न उहाँले अनुरोध गर्नुभयो। विपक्षी दलका सांसदहरूले सभामुखको आग्रहलाई अस्वीकार गर्दै निरन्तर विरोध गरेपछि बैठक जेठ 25 गते सोमबार बिहान 11 बजे बस्ने गरी स्थगित भएको छ। राष्ट्रिय सभाको हिजोको बैठकमा सांसदहरूले प्रतिनिधि सभामा प्रधानमन्त्री बालेन्द्र शाहले भारतसँगको बहुआयामिक सम्बन्ध विपरीत दिनुभएको अभिव्यक्ति नसच्याएसम्म बैठकको काम कारवाही अघि बढ्न नदिने अडान लिएपछि बैठक स्थगित भएको छ। बैठक सुरु हुनासाथ आकस्मिक समयमा सांसदहरूले नेपालले पनि थुप्रै ठाउँमा भारतको जमिन मिचेको छ भनी मुलुकको कार्यकारी प्रमुखले संसदको रोस्टममा उभिएर बोल्नु कूटनीतिक मर्यादा विपरीत भएको भन्दै तत्काल सदनमा आएर माफी माग्नुपर्नेमा जोड दिनुभयो। राष्ट्रसभाको अर्को बैठक आज दिउँसो 12:15 बजे बस्दैछ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले अदालतको जनविश्वास बढाउन कार्ययोजना नै बनाएर अघि बढ्ने बताउनु भएको छ। संवैधानिक तथा न्यायिक पत्रकार मञ्चका पदाधिकारीहरूसँगको भेटमा प्रधान न्यायाधीश डाक्टर शर्माले जनताले महसुस गर्ने गरी न्यायालय सुधारका लागि कार्ययोजना बनाएरै लाग्ने बताउनुभयो। उहाँले आफू बोलेर होइन कामबाट नै न्याय क्षेत्रको सुधार गर्न निर्मम ढङ्गले लागेको बताउँदै सर्वोच्चका न्यायाधीशहरूलाई क्षेत्र तोकेरै अघि बढ्न चाहेको जानकारी दिनुभयो। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री एवं नेपाली काङ्ग्रेस संसदीय दलका नेता कमल बहादुर शाहलाई दलको नेताबाट हटाउने निर्णयमा हस्ताक्षर गरेका एक सदस्यले आफ्नो निर्णय फिर्ता लिनु भएको छ। यो सँगै पार्टीको संसदीय दलभित्र देखिएको संकट तत्काललाई टरेको छ। प्रस्ताव फिर्ता लिनुभएकी प्रदेशसभा सदस्य डम्मरी महराले पार्टी एकता र बजेट कार्यक्रम निर्माणलाई प्राथमिकता दिनुपर्ने अवस्था आएकाले आफूले निर्णय फिर्ता लिएको जानकारी गराउनुभयो। कैलालीको कर्णाली नदी किनारका सामुदायिक वनहरू नदी कटानको चपेटामा पर्दा वन जोगाउन ठूलो चुनौती देखिएको छ। सामुदायिक वनको संरक्षणका लागि स्थानीय उपभोक्ता समूहहरूका साथै तीनै तहको सरकारले विशेष ध्यान दिनुपर्नेमा उपभोक्ताहरूले जोड दिएका छन्। कैलालीबाट संवाददाता ईश्वर साउदको रिपोर्ट।
5: कर्णाली नदीमा आउने बाढीले वर्षेनी कटान गर्दै जाँदा त्यहाँका सामुदायिक वनहरू नदी कटानको चपेटामा परेका हुन्। टिकापुर नगरपालिका वडा नम्बर 7 सत्ती स्थित सत्ती कर्णाली सामुदायिक वनका अध्यक्ष जितराम चौधरी:
6: मुख्यत हाम्रो कर्णाली नदीको कटानले गर्दाखेरि सामुदायिक वन लगभग यो 6-7 वर्षको दौरानमा करिब 50 हेक्टर जति हाम्रो कटान भइसकेको छ। हाम्रो अब वर्षेनी सामुदायिक वनको अगुवाईमा केन्द्रसम्म गएर विभिन्न मन्त्रालय विभिन्न विभागमा गएर
5: सत्ती कर्णाली सामुदायिक वन जस्तै टिकापुर नगरपालिका वडा नम्बर 2 स्थित खोटेना पुराखानी सामुदायिक वन पनि नदी कटानको चपेटामा परिरहेको छ। कर्णालीको एउटा भंगालो नै सामुदायिक वनतर्फ फर्किएपछि वन क्षेत्र बढी कटान भइरहेको बताउनुहुन्छ खोटेना पुराखानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष भूपेन्द्र साउद:
7: हाम्रो यतातिर खोटेना सामुदायिक वनतिर जोडिएको कर्णालीको एउटा हाँगाले 25 हेक्टर जति जमिन कर्णालीले कटान गरिसकेको कुराहरू जानकारी गराउँछौ र त्यो कटानीले भविष्यमा गएर टिकापुर पार्कलाई र नक्लीपुर क्षेत्रलाई ठूलो नोक्सान गर्ने कुराहरू पनि जानकारी गराउँछौ।
5: जगतपुर सामुदायिक वनलाई पनि कर्णाली नदीको कटानबाट जोगाउन ठूलो चुनौती रहेको छ। जानकी गाउँपालिका वडा नम्बर 6 स्थित जगतपुर सामुदायिक वनलाई कर्णाली नदीको भंगालोले नै दुई भागमा विभाजन गरेको र प्रत्येक वर्ष हेक्टरका हेक्टर वन क्षेत्र नदीले कटान गर्दै गइरहेको छ। यसरी नदीले कटान गरिरहेको वनलाई जोगाउन सामुदायिक वनको स्रोतले नसकिने भएकाले सरकारले नदी कटान रोक्नमा तटबन्ध लगायतका कामहरू गरेको भए राम्रो हुने थियो भन्नुहुन्छ जगतपुर सामुदायिक वनका अध्यक्ष निरबहादुर शाह:
8: यसमा अब सामुदायिक वनको आफ्नो स्रोत छैन, स्रोत भए पनि त्यत्रो गर्ने क्षमता छैन, त्यसो भएको कारणले गर्दाखेरि अब राज्यले गरिदियो भने अलि केही सम्भव हुन्थ्यो।
5: कैलालीको टिकापुर र लम्कीचुवा नगरपालिका तथा जानकी गाउँपालिकाको क्षेत्रमा मात्र कर्णाली नदी किनारमा दर्जन बढी सामुदायिक वनहरू रहेका छन्। ईश्वर साउद, रेडियो नेपाल, टिकापुर, कैलाली।
9: नारायणी अस्पतालको सूचना:
10: नारायणी अस्पताल परिसर बिरगन्जमा यही मिति 2083 जेठ 12 गतेदेखि एक महिनासम्म हरेक हप्ताको सोमबारदेखि शुक्रबारसम्म बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म नसर्ने रोग पहिचान अभियान तथा निशुल्क एनसिडी स्क्रिनिङ क्याम्प सञ्चालन हुँदैछ। नसर्ने रोगका सुरुवाती चरणमा धेरैजसो अवस्थामा कुनै पनि लक्षण देखिँदैन। उच्च रक्तचाप, मधुमेह, मुटु रोग तथा मोटोपना जस्ता नसर्ने रोगहरू बढिरहेका हुन सक्छन्। समयमा नै जाँच गर्नु सबैभन्दा ठूलो सुरक्षा हो। त्यसैले नारायणी अस्पतालद्वारा आयोजित निशुल्क एनसिडी स्क्रिनिङ क्याम्पमा सहभागी बनौ। यस अवसरमा रक्तचाप, सुगर तथा तौल जाँच र स्वास्थ्य परामर्श समेत दिइन्छ।
9: समयमै जाँच गरौं, गम्भीर रोगबाट बचौं। नारायणी अस्पताल, बिरगन्ज, पर्सा।
0: सूचना तथा सन्देश अघि सुन्नुभयो। सामुदायिक वन नदी कटानको चपेटामा परेको सम्बन्धी कैलालीबाट संवाददाता ईश्वर साउदको रिपोर्ट। अब बाँकी समाचार। नेपाली काङ्ग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक भोलि बस्ने भएको छ। समितिका सचिव दिनेश थापा मगरले विज्ञप्ति जारी गर्दै भोलिका लागि बैठक आह्वान गरिएको जानकारी दिनुभएको छ। अदालतले गरेको आदेश फैसला यथाशीघ्र कार्यान्वयन गर्नुपर्ने विषयमा ध्यान दिनुपर्नेमा सरोकारवाला पक्षले जोड दिएका छन्। सर्वोच्च अदालत फैसला कार्यान्वयन निर्देशनालयले हिजो आयोजना गरेको छलफलका वक्ताहरूले अदालतको आदेश फैसला तत्काल कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको हो। सर्वोच्च अदालतका रजिस्ट्रार मानबहादुर कार्कीले फैसला कार्यान्वयनमा सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताउनुभयो। राष्ट्रिय सतर्कता केन्द्रले मुलुकको सार्वजनिक प्रशासनलाई चुस्त दुरुस्त, प्रभावकारी र जवाफदेही बनाउने उद्देश्यले अनुगमन टोलीलाई थप सक्रिय बनाएको छ। सार्वजनिक संस्थाहरूमा हुने अनियमितता र भ्रष्टाचारजन्य कार्यको रोकथामका लागि आवश्यक छानबिन, अनुगमन, निगरानी, छड्के जाँच र अन्वेषण गर्ने जिम्मेवारी पूरा गर्ने क्रममा केन्द्रले आफ्नो अनुगमन टोलीलाई थप सक्रिय बनाएको जनाएको छ। भोजपुर सदरमुकामदेखि उत्तरी क्षेत्रको प्रमुख व्यापारिक केन्द्र दिङ्ला जोड्ने बहुप्रतीक्षित भोजपुर दिङ्ला सडक खण्डमा कालोपत्रे कार्य सुरु भएको छ। कालोपत्रे कार्य सुरु हुन थालेपछि स्थानीय उत्साहित बनेका छन्। भोजपुरबाट संवाददाता गणेश विष्टको रिपोर्ट।
11: भोजपुर दिङ्ला सडक खण्डमा कालोपत्रको काम सुरु गरिएको छ। दुई खण्डमा विभाजन गरी निर्माण कार्य तीव्र गतिमा अघि बढाइएको पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजन राज रेड्डीले बताउनुभयो। पहिलो खण्ड अन्तर्गत पानी ट्याङ्की 3 तलेसम्मको करिब 17 किलोमिटर सडकमा कालोपत्र कार्य सुरु गरिएको उहाँको भनाइ छ। हालसम्म यस खण्डको भौतिक प्रगति 55% पुगेको छ।
12: बजारदेखि लिएर 17 किलोमिटरको प्याकेजमा काम हुँदैछ र अर्को प्याकेज चाहिँ दिङलासम्म चाहिँ लगभग 16 किलोमिटरको प्याकेज हो। पहिलो प्याकेजमा अहिले चाहिँ हामी यहाँ कालोपत्रीको काम चाहिँ अहिले सुरु गरेका छौँ।
11: पहिलो खण्डको निर्माणको काम कोशी प्रदेश सरकारको करिब 62 करोड लगानीमा भइरहेको छ। दोस्रो खण्ड अन्तर्गत 3 तले दिङला करिब 16.5 किलोमिटर सडक खण्डको पनि निर्माणको काम भइरहेको छ। वर्षातमा हिलो र हिउँदामा अत्याधिक धुलोको कारण सहरी आवाजमा कठिनाई हुँदा बिरामी ओसार पसार कृषि उपजको ढुवानी तथा दैनिक जीवन प्रभावित हुने गरेको थियो। सडक कालो पत्रे बनेपछि कृषि पर्यटन तथा सेवा क्षेत्रको विकासमा समेत सकारात्मक प्रभाव पर्ने स्थानीय भीमप्रसाद राईले बताउनु भयो।
13: रोकेर यहाँ ठोक गरेर भसेर फाँसेर बस्थ्यो, राम्रो भइरहेको छ अहिले त। ढिलो उठेर घाम लाग्दा पानी पर्दाखेरि भनेको ढिलो भएर भित्र ढिलो बस्ने एकदम राम्रो खुसी छ।
11: निर्माण कम्पनी मार्सेली निर्माण सेवाका प्रमुख श्याम श्रेष्ठले कालो पत्रको कामलाई तीव्र गतिमा अघि बढाइएको बताउनु भयो।
14: हाल अहिले पनि 3-4 महिनादेखि नियमित दैनिक पानी परेकोले सडक निर्माण कार्य सम्पन्न गर्न चाहिँ अत्यन्तै बाधा अवरोध परेको छ। र पनि म निरन्तरता जति जति टाइम मौसम सुधार हुन्छ त्यो अवस्थामा काम गर्ने कोसिस चाहिँ गरिरहेको छु। मौसमले साथ दिने भने अहिले पनि यो आर्थिक वर्ष असारमा सम्बन्धमा मैले सम्पन्न गर्न सक्छु।
11: निर्माणको काम 2080 मङ्सिर महिनाबाट सुरु गरिएको हो। सम्झौता अनुसार आगामी फागुन महिनासम्ममा सम्पूर्ण कार्य सम्पन्न गर्नुपर्ने कार्यालयको भनाइ छ। गणेश विष्ट, रेडियो नेपाल, भोजपुर।
0: रिपोर्टपछि अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी सेनाले इरानको कस्म टापुमा आत्मरक्षात्मक कारवाही गरेको जनाएको छ। अमेरिकी सेनाको केन्द्रीय कमाण्डले सामाजिक सञ्जाल एक्स मार्फत जारी गरेको विज्ञप्तिमा उक्त आक्रमण गरिएको दावी गरिएको हो। अमेरिकी केन्द्रीय कमाण्डका अनुसार इरानले खाडी क्षेत्रका छिमेकी मुलुकतर्फ ब्यालिस्टिक मिसाइल र ड्रोन प्रक्षेपण गरेपछि जवाफी कारवाही गरिएको हो। विज्ञप्तिमा अमेरिकी र क्षेत्रीय सहयोगी सेनाले धेरै मिसाइल र ड्रोनलाई निस्तेज पारेको उल्लेख गरिएको छ। केन्द्रीय कमाण्डले कुवेततर्फ प्रक्षेपित 2 इरानी मिसाइल लक्ष्यमा नपुगी आकाशमै खसेको र टुक्रिएको जनाएको छ। यस्तै बहराइनतर्फ प्रक्षेपित 3 मिसाइललाई अमेरिकी र बहराइनको वायु प्रतिरक्षा प्रणालीले तत्कालै अवरोध गरेको दावी गरिएको छ। यसैबीच बहराइन र कुवेतमा केही समयका लागि हवाई आक्रमणको चेतावनी साइरन बजेको स्थानीय अधिकारीहरूले जनाएका छन्। अब आर्थिक समाचार।
15: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
16: सन् 2026 मे महिनामा मात्रै 1 लाख भन्दा बढी विदेशी पर्यटकले नेपालको भ्रमण गरेका छन्। मे महिनामा 1,02,626 विदेशी पर्यटक नेपाल भित्रिएको र उक्त संख्या गत वर्षको तुलनामा 19% बढी रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ। गत वर्षको मे महिनामा 86,216 पर्यटक नेपाल घुम्न आएका थिए। कोरोना महामारी अगाडि सन् 2019 मे महिनामा 78,329 विदेशी पर्यटक नेपाल घुम्न आएका थिए। मे महिनामा नेपाल आउने पर्यटक मध्ये सबैभन्दा बढी भारतका पर्यटक रहेका छन्। उक्त महिनामा भारतबाट मात्र 40,782 पर्यटक नेपाल घुम्न आएका छन्। त्यस्तै दोस्रोमा चीनबाट 11,514, तेस्रोमा संयुक्त राज्य अमेरिकाबाट 9,001, चौथोमा बङ्गलादेशबाट 5,298 र पाँचौंमा संयुक्त अधिराज्य बेलायतबाट 3,375 पर्यटक नेपाल घुम्न आएका छन्। चालु आर्थिक वर्षको 10 महिनामा वीरगंज नाका हुँदै 7,97 करोड रुपियाँ बराबरको दालजन्य वस्तु आयात भएको छ। त्यहाँबाट विभिन्न 7 प्रकारका दलहन नेपाल आयात भएका हुन्। गत आर्थिक वर्षको 10 महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा वीरगंज नाकाबाट आयात भएको मूल्यको आधारमा आयात 2,24 करोड अर्थात 22% घटेको छ। गत आर्थिक वर्षको 10 महिनामा उक्त नाकाबाट 10,21 करोड मूल्यको दालजन्य वस्तु आयात भएको थियो। वीरगंज भन्सार कार्यालयका सूचना अधिकारी उदय सिंह विष्टले चालु आर्थिक वर्षको 10 महिनामा मूल्यको आधारमा दालजन्य वस्तुको आयात 22% कमी आएको बताउनुभयो। नेपालबाट अन्तर्राष्ट्रिय उडान गरिरहेको निजी क्षेत्रको वायुसेवा कम्पनी हिमालयन एयरलाइन्सले चीनको आर्थिक तथा प्रविधि केन्द्रका रूपमा परिचित सेन्जेन सहरसँग राजधानी काठमाडौँलाई प्रत्यक्ष हवाई उडान मार्फत जोड्ने भएको छ। कम्पनीले जेठ 21 गतेदेखि काठमाडौँ सेन्जेन काठमाडौँ सिधा उडान सेवा सञ्चालन गर्न लागेको जनाएको छ। नयाँ उडान सेवा अन्तर्गत काठमाडौँ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र चीनको सेन्जेन बाओआन अन्तर्राष्ट्रिय विमानस्थल बीच सातामा 2 उडान सञ्चालन हुनेछन्। हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले नयाँ गन्तव्य थपिनु हिमालय एयरलाइन्सको अन्तर्राष्ट्रिय सञ्जाल विस्तारको रणनीतिक उपलब्धि भएको बताउनु भयो। चीनको सिलिकन भ्यालीका रूपमा परिचित सेन्जेन विश्वका प्रमुख प्रविधि उत्पादन तथा नव परिवर्तन केन्द्र मध्ये एक मानिस छ। नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्षको बजेट नयाँ युग प्रवेश गर्ने शुरूआत बिन्दुको रूप आएको बताएको छ। काठमाडौँमा आयोजित छलफल कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले बजेट नेपालको नियतिलाई नयाँ आयाम दिई आर्थिक समृद्धिको नयाँ युगको प्रवेश गर्ने शुरूआत बिन्दुको रूपमा आएको बताउनु भयो। उहाँले आर्थिक वर्ष 2083-84 को बजेट महत्वाकांक्षी भए पनि त्यसको सफल कार्यान्वयन हुन सके निजी क्षेत्रको आत्मविश्वास वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो। पूर्व अर्थमन्त्री डाक्टर युवराज खतिवडाले उपभोगमुखी बजेटले रोजगारी सृजना गर्न नसक्ने बताउनु भएको छ। मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा पूर्व अर्थमन्त्री खतिवडाले अहिलेको सरकारले ल्याएको बजेट उपभोगमुखी रहेको बताउनु भयो। सरकारले आगामी बजेटमा 7% आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको तर त्यो प्राप्त गर्न कम्तीमा 22-24% आयात वृद्धि गर्नुपर्ने आवश्यकता रहेको औल्याउनु भयो।
0: भुवन आचार्य, अब खेल समाचार।
17: चीनले लगातार दोस्रो हार बिहोरेसँगै नेपाल पुरुष क्रिकेट टोली एसियन गेम्सका लागि छनौट भएको छ। सिङ्गापुरमा भइरहेको छनौटमा चीन लगातार दुई हारका साथ प्रतियोगिताबाट बाहिरिए पश्चात नेपाल एक खेल अगावै प्रतियोगितामा सेमी फाइनल पुग्नका साथै एसियन गेम्सका लागि छनौट भएको हो। पहिलो खेलमा नेपालसँग 221 रनको फराकिलो अन्तरले पराजित चीन दोस्रो खेलमा मलेसियासँग 9 विकेटले पराजित भयो। मलेसिया पनि नेपालसँगै एक खेल अगावै सेमी फाइनल पुग्दै एसियन गेम्सका लागि छनौट भएको छ। चीनले दिएको 85 रनको लक्ष्य मलेसिया 7.5 ओभरमा 1 विकेट गुमाएर पूरा गर्यो। सोमो चरणको अन्तिम खेलमा बिहिबार नेपाल र मलेसिया खेल्दैछन्। बुधबारबाट मलेसियामा एसिसी प्रिमियर कपको सुरुवात हुँदैछ। प्रतियोगिताको पहिलो खेलमा बुधबार नै नेपालले कतारको सामना गर्दैछ। कतार र नेपाल बीचको खेल मलेसियाको कोल्जे टुङ्गुर जाफर ओभलमा बुधबार बिहान 7:15 सुरु हुँदैछ। महिला टी20 अन्तर्राष्ट्रियमा 4 कतारसँग खेलेको नेपालले 100% जितको नतिजा हात पारेको छ। कतारसँग नेपाल 119-61-109 रनले तथा 9 विकेटले विजयी भएको छ। बुधबार कतारसँग चौथो पटक नेपाली महिला टोलीले खेल्दैछ। एसिया कपको छनौटको रूपमा रहेको प्रतियोगितामा नेपाल सहित 18 देशको सहभागिता रहेको छ। सहभागी 18 राष्ट्रलाई 4 समूहमा विभाजन गरिएको छ। एसिसीका अनुसार नेपाल समूह डीमा रहेको छ। नेपाल रहेको समूहमा कतार, हङकङ तथा भुटान रहँदा समूह एमा थाइल्यान्ड, म्यानमार, जापान, बहराइन, मङ्गोलिया छन्। समूह बीमा युएई, ओमन, चीन, फिलिपिन्स र साउदी अरब तथा समूह सीमा इन्डोनेसिया, मलेसिया, कुवेत र सिङ्गापुर रहेका छन्। एसिसीका अनुसार नेपालले दोस्रो खेलमा जेठ 21 भुटानसँग तथा समूह चरणको अन्तिम खेलमा जेठ 23 हङकङसँग खेल्नेछ। हरेक समूहको शीर्ष दुईमा रहने टोलीका बीचमा जेठ 27 क्वार्टर फाइनल खेल हुनेछन्। 4 क्वार्टर फाइनल खेलका विजेताले यसै वर्षमा आयोजना हुने एसिसी एसिया कप स्थान बनाउनेछन्। जेठ 29 सेमी फाइनल हुने प्रतियोगिताको फाइनल जेठ 30 हुनेछ।
0: अझै एवं अब मौसम सम्बन्धी जानकारी। आज देशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका 1-2 स्थानमा पानी पर्ने सम्भावना छ। मधेस तथा कोशी, बागमती र गण्डकी प्रदेशमा को तराईमा तातो दिन हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 29.7 र न्यूनतम तापक्रम 19 डिग्री सेल्सियस रहेको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29-31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:02 भयो भने सूर्यास्त भरे साँझ 7:03 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि। नेपाल भारत सीमा समस्या कूटनीतिक वार्ताबाट समाधान खोज्न सरकारले काम गरिरहेको सरकारका प्रवक्ता शिक्षा मन्त्री सस्मित पोखरेलको भनाई। द्विपक्षीय संयन्त्र मार्फत नै समाधान गरिने भारतीय विदेश मन्त्रालयद्वारा स्पष्ट। भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने उच्च स्तरीय भेटवार्तामा व्यस्त। प्रतिपक्षी दलहरूको विरोधका कारण प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक हिजो पनि अवरुद्ध। इरानको कस्म टापुमा आत्मरक्षात्मक कारवाही गरेको अमेरिकाको दावी। कुवेत र बहराइनतर्फ प्रक्षेपित मिसाइल निस्तेज र नेपाली पुरुष क्रिकेट टोली एसियन गेम्सका लागि छनौट। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। हाम्रो अर्को समाचार 8 बजे अङ्ग्रेजी भाषामा प्रसारण हुनेछ। हवस् त, नमस्कार।
18: फोर जी एलटीई मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 MHz र VOLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको
19: सार्वजनिक सेवा प्रसारण, रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: नमस्कार, कानूनका कुरा रेडियो कार्यक्रममा यहाँलाई स्वागत छ। यो कार्यक्रम रेडियो नेपाल र नेपाल सरकार कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको सहकार्यमा तयार पारिएको हो।
1: कार्यक्रम बुधबार बिहान 7 बजेको समाचार पछि प्रसारण हुन्छ।
0: आगामी शुक्रबार विश्वले वातावरण दिवस मनाउँदैछ। वातावरण संरक्षण, प्रदूषण नियन्त्रण, प्राकृतिक स्रोतको दिगो व्यवस्थापन तथा जलवायुमा नकारात्मक प्रभाव पार्ने क्रियाकलाप विरुद्ध जनचेतना जगाउने, तत्सम्बन्धमा उचित व्यवहार गर्ने, विद्यमान कानूनहरूको समीक्षा गर्दै आवश्यक कानूनी प्रबन्ध र कार्यान्वयनतर्फ ध्यान आकर्षण गर्ने दिवसको मूल उद्देश्यका रूपमा रहेको छ। जुन 5 अर्थात् विश्व वातावरण दिवसलाई केन्द्रित गरी आजको कार्यक्रममा

0: सँगै यी विषयहरूलाई नियमन गर्नका लागि अथवा यी विषयहरूको सही सदुपयोग प्रयोग गर्नका सन्दर्भमा कानुनी व्यवस्थाहरू गर्न थालेको पाइन्छ। वातावरणसँग सम्बन्धित कानुनका अवधारणाहरू पछिल्लो कानुनी व्यवस्था के छन्?
1: अब हेर्नुहोस्, अहिले विश्वव्यापी रूपमै वातावरणलाई संरक्षण सम्वर्धन गर्नको लागि अन्तर्राष्ट्रिय र विभिन्न राष्ट्रका मुलुकहरूले आफ्नो मुलुकमा चाहिँ नै विभिन्न कानुन र नियमहरू निर्माण गरेका छन्। त्यसै गरी नेपालमा पनि विभिन्न ऐन कानुनहरू निर्मित भएको देखिन्छ, जस्तो वातावरण संरक्षण ऐन 2053 नियमावली 54 लिएर विभिन्न ऐन नियमहरू छ। तर हामी कहाँ जति छ, एकातिर चाहिँ नि अझ कानुन बनाउन बाँकी नै छ, त्यसमा राज्यको ध्यान पुगेकै छैन। किनभने वातावरण संरक्षण ऐन बाहेक तपाईँको जल प्रदूषण, वायु प्रदूषण सम्बन्धी यो कम्प्रिहेन्सिभ लेजिस्लेसनहरू नेपालमा बन्न सकेका छैन। इन्डाइरेक्ट लेजिस्लेसनहरू धेरै छन्, तर त्यसको पनि चाहिँ नि उपयुक्त चाहिँ नि कार्यान्वयन पक्ष कमजोर देखिन्छ। त्यसमा भन्यो भने छोटोमा राज्यको चाहिँ नि ध्यान नै पुगेको छैन, म यति भन्न चाहन्छु। भएका कानुनहरूको पनि परिपालना भइरहेको छैन।
0: हजुर, संविधानले नै यसपालि वातावरणसँग सम्बन्धित विषयहरूमा ध्यान दिएको पाइएको छ। हाम्रो संविधानले स्वच्छ वातावरणको हक भनेको छ र त्यसको प्रदूषकबाट क्षतिपूर्ति पाउने चाहिँ सन्दर्भ छ। हाम्रो राज्यको नीतिमा पनि त्यो कुराहरू उल्लेख गरिएको छ। त्यसै गरी ती सबै कुराहरूलाई व्यवस्थित गर्न विभिन्न चाहिँ ऐन र नियमावलीहरू पनि बनाइएका छन्। यहाँले अघि उल्लेख गरेको वातावरण संरक्षण ऐनको सन्दर्भ त्यो हो, त्यसै गरी नियमावलीहरू पनि छन्। अन्तर्राष्ट्रिय अवस्थामा चाहिँ अहिले कस्ता खालका कानुनी व्यवस्थाहरू गरिएका छन्? हाम्रो बाहेक अन्य मुलुकहरूले गरेका कानुनी व्यवस्थाहरू,
1: अन्य मुलुकहरूले पनि जस्तै इन्डियाको लिने हो भने अब उनीहरूले पनि इन्भाइरोमेन्ट प्रोटेक्सन एक्ट, वाटर पोल्युसन प्रिभेन्सन एन्ड कन्ट्रोल एक्ट, एयर प्रिभेन्सन एन्ड कन्ट्रोल एक्ट, विभिन्न चाहिने ऐन कानुनहरू उनीहरूले हामीभन्दा पनि बढी रूपमा चाहिने कम्प्रिहेन्सिभ रूपमा चाहिने बनाएका छन्। त्यस्तै के किसिमले चाहिने भन्ने भने अब बेलायत र अमेरिकाले पनि विभिन्न ऐन कानुनहरू यसमा निर्माण गरेका छन्। तर यसमा मैले के देख्छु भने मेरो विचारमा जति रूपमा चाहिने कानुनी व्यवस्था हुँदा हुँदै पनि नेपाल लगायत चाहिँ जति पनि मुलुकहरू छन्, चाहे त्यो ठुला राष्ट्र हुन् चाहे साना राष्ट्र हुन्, उनीहरूको त्यसको कार्यान्वयनको पक्षमा अथवा नागरिकको स्वच्छ र स्वस्थ वातावरणलाई चाहिँ नै हुने किसिमले चाहिँ जो संवैधानिक अथवा कानुनी व्यवस्था व्यवस्थित गरिएको छ, त्यस अनुरूप चाहिँ नि अझ कार्यान्वयन पक्ष ज्यादै कमजोर भएको देखिन्छ। फर इक्जाम्पल भनौँ न, अहिले इरान र चाहिँ नि अमेरिकाकै युद्ध भयो नि। अब यो युद्धले के गर्छ, यसले त पोल्युसन निर्माण गर्ने काम त गर्यो नि। त्यसो भएको हुनाले कानुन संविधान जे भए पनि हामीले आफ्नो आचरण र व्यवहारद्वारा पनि वातावरण संरक्षण र सम्वर्धनमा योगदान पुर्याउन सक्नुपर्छ। किनभने स्वच्छ वातावरण कहिले हुन्छ भने हामीले नै स्वच्छ वातावरणको निर्माणमा चाहिँ योगदान पुर्याउन सके भने मात्रै। अब इरान र अमेरिकाको युद्धले कति चाहिने स्वास्थ्य र चाहिने स्वच्छ वातावरणमा एउटा नकारात्मक प्रभाव पारे भन्ने कुरा चाहिँ ज्वलन्त उदाहरण छ। त्यसो भएको हुनाले कानुनी व्यवस्थाको सँगसँगै हाम्रा आचरण र व्यवहार पनि हुन जरुरी छ। जस्तो उदाहरणको लागि अब सुरुमा हाम्रो हिन्दू विधि शास्त्रका कुरा गर्ने हो भने हाम्रो हामीले शुद्ध नुहाई धुवाई गरेर एउटा लुङ्गी अथवा सानो वस्त्र लगाएर चाहिने शुद्ध भएर चाहिने खानपिन गर्ने, भान्सा चाहिने स्वच्छ राख्ने, बोट बिरुवाहरू तयार पार्ने जस्तो पिपलको बोटहरू यी इत्यादि के हुन् भन्दाखेरि यसले पनि चाहिने इन्भाइरोमेन्ट प्रोटेक्सनमा चाहिने एउटा सुरुदेखि नै चाहिने सकारात्मक प्रभाव चाहिने देखिएको थियो। तर अहिलेको बेलामा जति हदसम्म चाहिने हामीले विकास निर्माणहरूतिर गइरहेछौँ, पोल्युसन पनि त्यत्तिकै निर्मित भइराखेको छ। त्यसो भएको हुनाले संवैधानिक व्यवस्था, कानुनी व्यवस्था यी पर्याप्त मात्रामा हुँदा हुँदै पनि त्यसको कार्यान्वयन पक्ष नै कमजोर भएको हुनाले नेपाल मात्र होइन कि विश्वकै राष्ट्रहरूले चाहिँ नि यसतर्फ अरू विषयमा जति ध्यान दिइराखेका छन् वातावरण संरक्षणमा ध्यान नदिएको जस्तो मलाई लाग्छ।
0: अब आजको दिनमा हामीले कुरा गरिरहँदा वातावरण संरक्षणको सन्दर्भमा हाम्रा सामाजिक व्यवहार र कानुनी व्यवस्था, हाम्रा सामाजिक व्यवहारमा बढोत्तरी गर्नुपर्ने देखियो या कानुनी व्यवस्थाले ती व्यवहारहरूलाई नियमन गर्नुपर्ने देखियो?
1: पक्का त्यही नै हो मुख्य कुरा। हाम्रो परम्परा, हाम्रा सामाजिक परम्पराका कुराहरू, प्र्याक्टिसहरू र हाम्रो भएका कानुनहरूलाई चाहिँ

0: हामीले परिपालना र कानुन गर्ने हो भने स्वच्छ वातावरणको चाहिँ नि निर्माण हुन्छ र यो जुन फाइभको जुन एउटा अन्तर्राष्ट्रिय लेभलमा चाहिँ नि वातावरण संरक्षणको अभियान विश्वव्यापी रूपमा हामी लागिरहेछौँ त्यो सफल हुन्छ।
1: हाम्रा व्यवहारहरू चाहिँ कतातिर निर्देशित हुनुपर्छ त अब?
0: हाम्रा व्यवहारहरू भनेको एक त हाम्रो हिन्दू संस्कारमा भएका ती परम्परागत व्यवहारलाई चाहिँ नि हामीले लागू गरिराख्नु पर्यो र अर्कोतिर चाहिँ नि भएका कानुनी र संवैधानिक व्यवस्थाहरूलाई कागजमा मात्र सीमित नराखेर समाज नागरिक सङ्घ संस्थाहरू र राज्य समेतले चाहिँ नि त्यसलाई ध्यानमा राखेर कार्यान्वयन पक्षमा जान सक्नुपर्छ अनि मात्र चाहिँ नि वातावरण संरक्षणको उद्देश्य प्राप्ति हुन सक्छ जस्तो मलाई लाग्छ।
1: हाम्रा विद्यमान कानुनहरू कतिको पर्याप्त छन् यसमा?
0: हाम्रा कानुनहरू पर्याप्त मात्रामा त छैनन् किनभने एउटा कम्प्रिहेन्सिभ लेजिस्लेसनको रूपमा इन्भाइरोमेन्ट प्रोटेक्सन एक्ट जस्तो मैले भनिसकेँ संरक्षण ऐन 53 र नियमावली 54 छ तर मैले भने नि कि वाटर एयर र विभिन्न विधामा पनि कम्प्रिहेन्सिभ लेजिस्लेसन बन्नुपर्ने थियो तर राज्यले चाहिँ त्यसतर्फ ध्यान दिएको छैन भने भएकै इन्डाइरेक्ट लेजिस्लेसन जस्तो वन ऐन त्यस्तै विभिन्न औद्योगिक कल कारखाना सम्बन्धी ऐनहरू यी विभिन्न इन्डाइरेक्ट लेजिस्लेसनहरू लगभग विभिन्न छन् तर त्यसको पनि चाहिने इन्फोर्समेन्ट चाहिने एकदम कमजोर देखिएको छ त्यसमा ध्यानै छैन राज्यलाई अथवा समाज र नागरिक समेतलाई ध्यानमा दिएको अवस्था त के हो पोल्युसन कसरी हुन्छ इन्भाइरोमेन्ट प्रोटेक्सन कसरी हुन सक्छ भन्ने कुरा यस्तै जुन 5 जस्तो चाहिने एउटा भनौँ न अभियान आएको बेलामा मात्रै हामी कुरा गर्छौँ अरू बेला त वातावरण संरक्षणको विषयमा हामी ख्यालै गर्दैनौँ जस्तो मलाई लाग्छ। त्यसो भएको हुनाले यो सधैँभरि हामी चाहिने यसमा सचेत हुनुपर्छ जागरुक हुनुपर्छ र त्यसलाई चाहिने हामीले एउटा सिटिजनको ड्युटी सरह मानेर चाहिने अगाडि बढ्न सक्यो भने मात्रै चाहिने यसको यो उद्देश्य चाहिँ परिपूर्ति हुन सक्छ जस्तो मलाई लाग्छ।
1: वातावरण संरक्षणका चाहिँ यन्त्रहरू संयन्त्रहरू या टुलहरू भनौँ न हाम्रो सन्दर्भमा के हो
0: हजुर
1: जस्तो उदाहरणको लागि पानीको सदुपयोग एउटा हुन सक्ला है अब यस्ता चाहिँ के कस्ता यन्त्रहरू संयन्त्रहरू हामीले प्रयोग गरेर वातावरणलाई संरक्षण गर्न सक्छौँ?
0: यसो छ म कानुनको विद्यार्थी भएको नाताले म के भन्छु भने वातावरण संरक्षण ऐन र नियमावलीमा एउटा इआइए र आइई वातावरण प्रभाव मूल्याङ्कन र प्रारम्भिक वातावरण सम्बन्धी चाहिँ व्यवस्था भएको छ अर्थात् कुनै पनि औद्योगिक कल कारखाना या कुनै विकास निर्माणका कामहरू तपाईँ गर्नुहुन्छ भने त्यो गर्नुभन्दा पूर्व त्यसले वातावरणमा कति नकारात्मक प्रभाव पार्छ त्यसको राम्रोसँग चाहिने त्यो परियोजनाहरू ती कुराहरूको बारेमा चाहिने राम्रोसँग चाहिने अनुगमन अनुसन्धान गरेर त्यसमा कति हामी चाहिने सकारात्मक कुराहरू राख्न सक्छौँ त्यसलाई ध्यानमा राखेर चाहिँ हामी अगाडि बढ्यो भने चाहे त्यो पानीको विषय होस् चाहे वायुको विषय होस् चाहे अन्य कुनै विकास निर्माणका कुराहरू हुन् त्यसमा किनभने विकासका कुरा गर्ने बित्तिकै अथवा पानीको प्रयोग गर्ने बित्तिकै अथवा अन्य कुनै कुराको प्रयोग गर्ने बित्तिकै त त्यसमा वातावरणमा नकारात्मक प्रभाव त पर्छ नै तर त्यसलाई हामीले कसरी मिनिमाइज गर्ने त्यसतर्फ ध्यान दिनको लागि यो टुल्सहरू छ इन्भाइरोमेन्ट प्रोटेक्सन एक्ट र रेगुलेसन अन्तर्गत इन्भाइरोमेन्ट इम्प्याक्ट असेसमेन्ट र इनिसियल इन्भाइरोमेन्ट इक्जामिनेसन जस्ता चाहिने टुल्सहरूको चाहिने त्यहाँ व्यवस्था गरिरहेको छ र त्यो टुल्सको आधारमा चाहिने हामी अगाडि बढ्न सक्यो भने पक्कै पनि वातावरण यथास्थितिमा संरक्षित भएर बस्न सक्छ होइन भने यसले विकराल रूप लिन सक्छ भन्ने मलाई लाग्छ।
1: तर अब हाम्रा प्रयासहरूले वातावरण संरक्षणका सन्दर्भमा विश्वव्यापी रूपमै कतिपय विषयले त प्रशंसा पाएकै छ।
0: अहिले नेपालमा हेर्ने हो भने म त इन्भाइरोमेन्ट लको एउटा प्रोफेसर पनि हुँ यो यहाँले यसले त ठुलो अहिले चाहिने विश्वव्यापी रूपमा इन्भाइरोमेन्ट इस्युजहरूको राम्रो भइरहेको अवस्था तर अरू विषयको तुलनामा यसको चाहिने न्यून अवस्था चाहिने मैले देखिरहेको छु। त्यसो भएको हुनाले राज्यले वा सरकारले यसतर्फ चाहिने ज्यादै गम्भीर भएर चाहिने जुन 5 जस्तो या अन्य कुनै कार्यक्रमको बेलामा मात्रै यस्ता कुराहरू नगरेर बेला मौकामा चाहिने यसतर्फ चाहिने गम्भीर भएर चाहिने वातावरण संरक्षणलाई चाहिँ अगाडि बढाउन अरू के उपाय गर्न सकिन्छ एनजिओहरू थुप्रा छन् तर खै तिनीहरूले चाहिने भएका चाहिने विज्ञहरूकै प्रयोग चाहिने गर्न सकिराखेको जस्तो मलाई लाग्दैन। त्यसो भएको हुनाले जति हुनुपर्ने हो त्यो मात्रामा चाहिँ हुन सकेको छैन। प्रयास भएका थिए हिजोका दिनमा, तर लामो समयदेखि यसतर्फ चाहिँ नै प्रयास नभएको जस्तो मलाई अनुभव भइरहेछ। त्यसो भएको हुनाले यहाँले प्रश्न जुन गर्नुभयो त्यस अनुरूप मलाई त लाग्दैन इन्भाइरोमेन्ट प्रोटेक्सनका इस्युजहरूमा चाहिँ नै हामी ज्यादै चनाखो भएर चाहिँ अगाडि बढेका छौँ। आजको दिनमा चाहिँ नै हामी घट्दो अवस्थामा गइरहेछौँ जस्तो मलाई लाग्छ।
1: अब यहाँले आफूलाई कानुनको विद्यार्थीका रूपमा परिचित गराउनु भयो, यहाँ कानुनको विद्यार्थी पनि र कानुनको प्राध्यापक पनि,
0: हजुर,
1: प्राज्ञिक क्षेत्रबाट चाहिँ कानुनको अपर्याप्ततालाई चाहिँ खोतल्ने प्रयास, कानुनलाई पूर्णता दिने सन्दर्भ र ती पूर्ण बनाइएका या अहिले विद्यमान रहेका कानुनको कार्यान्वयनका सन्दर्भमा के भूमिका हुनसक्छ प्राज्ञिक क्षेत्रको या यहाँहरू जस्ता विज्ञहरूको?
0: अब हामीले यदि राज्यले हामीलाई हामी या प्राज्ञिक क्षेत्रलाई प्रयोग गर्ने हो भने विभिन्न वातावरण संरक्षणका विधामा आवश्यक ऐन कानुनहरू निर्माण गर्नेमा, त्यसका ड्राफ्टिङ गर्नेमा, अन्तर्राष्ट्रिय स्तरमा भएका अरू ऐन कानुनहरूको अध्ययन गरेर एउटा राम्रो फिडब्याक चाहिने प्रोफेसरहरूले दिन सक्छन्, विद्यार्थीहरूले दिन सक्छन्। किनभने हामीले एलएलबीमा या एलएलएममा या बिएलएलबीमा जुन वातावरण कानुनको अध्ययन अध्यापन गर्ने गर्छौँ ती सिलेबस पाठ्यांशका आधारमा पनि धेरै ऐन नियमहरूमा चाहिँ नि हामीले चाहिँ नि निर्माण गर्ने, त्यसमा सुधार गर्ने र संशोधन गर्ने कामहरूमा चाहिँ नि प्राज्ञिक क्षेत्रले चाहिँ नि ठुलो योगदान दिन सक्छ मलाई लाग्छ। तर अब अहिले चाहिँ नि अरू विषयहरूभन्दा हामी के देख्छौँ भने कि इन्भाइरोमेन्टल लको विषयहरू पढ्नेतिर विद्यार्थीहरू शून्य भइसकेछन्। किन भएका छन्? हामीले पनि त्यसतर्फ बडो चाहिने गम्भीर भएर ध्यान दिइरहेछौँ। जस्तो अरू विषयहरू कन्स्टिट्युसनल लको विषय भयो, कमर्सियल लको विषयहरू भयो, इन्टरनेसनल लको विषयहरू भयो, त्यतातिर विद्यार्थीको सङ्ख्या बढ्दै गएको अवस्था छ भने इन्भाइरोमेन्टल लकमा एलएलएम गर्ने विद्यार्थीहरूको सङ्ख्या न्यून भइसकेको अवस्था छ। यसले के देखाउँछ भने म अरू मुलुकभन्दा पनि नेपालको सन्दर्भमा के भन्न चाहन्छु भने वातावरण विषय या वातावरण कानुन का विषयहरू अध्ययन अध्यापन किन भइराखेको छैन? त्यसतर्फ चाहिने विद्यार्थीहरूको या अन्य सम्बन्धित व्यक्ति वा निकायहरूको चासो किन बढेको छैन? किन न्यून घट्दै गएको अवस्था छ? किन भन्दाखेरि त्यसले प्रतिफल पाउने सम्भावना चाहिने राज्यले दिन सकेको छैन। त्यसो भएको हुनाले दुर्भाग्य के छ भने राज्यले या सम्बन्धित निकायले हामी प्राज्ञिक क्षेत्रका व्यक्तिहरूलाई चाहिँ नि प्रयोग गर्नै सकिरहेको छैन। त्यो एउटा ठुलो दुर्भाग्य मलाई लाग्छ।
1: अब आजको दिनमा यो विद्यमान अवस्थालाई सुधार गर्ने सन्दर्भमा यहाँले चाहिँ विद्यमान कानुनका कमजोरीहरूका सन्दर्भहरू उठाउनु भयो होइन, अब यसलाई सम्बोधन कसरी गर्ने, के कुराहरू गरियो भने यो कानुनका अपर्याप्तताहरूमा पूर्णतातर्फ हाम्रो यात्रा अघि बढ्न सक्ला?
0: यसमा दुई तिनवटा कुरा भएका ऐन कानुनहरूलाई संशोधन र परिमार्जित गर्नु पर्यो। त्यहाँ धेरै कमी कमजोरीहरू छ, अहिले चाहिने यो अन्तर्वार्तामा म डिटेलमा दिन सकिरहेको छैन। पहिले त संशोधन परिमार्जन गर्नु पर्यो भइरहेका कानुनहरूमा, ऐन कानुन नियमहरूमा। दोस्रो कुरा के छ भने त्यसको उपयुक्त र मनासिब चाहिने कार्यान्वयन पक्ष लागू गर्नु पर्यो, कार्यान्वयनतिर चाहिने अगाडि राज्य बढ्नु पर्यो। तेस्रो, नागरिक र समाजमा रहेका अरू व्यक्तिहरू जसलाई वातावरणले पनि हाम्रा व्यवहार र क्रियाकलापले चाहिँ वातावरणलाई नकारात्मक प्रभाव पार्न सक्छ भन्ने कुराको एउटा ट्रेनिङ अथवा नलेजहरू दिने कार्यक्रमहरू सिर्जना गर्नु पर्यो। त्यस्तै बन्नुपर्ने बनाउनै पर्ने ऐन कानुनहरू जस्तो वाटर ल, एयर र यसै विभिन्न विधामा चाहिँ नि जसले वातावरण संरक्षण र सम्वर्धनमा ठुलो योगदान दिन सक्छ, त्यस्तो कम्प्रिहेन्सिभ लेजिस्लेसनहरूको जुन अभाव छ बनेकै छैन नेपालमा, ती ऐन कानुनहरूको निर्माण गर्नु पर्यो। र संविधान प्रदत्त जुन यहाँले कुरा गर्नुभयो मौलिक अन्तर्गत स्वच्छ र स्वस्थ वातावरणको, त्यो सन्दर्भमा सर्वोच्च अदालत र मातहतका अदालतहरूले बेला मौकामा गरेका फैसलाहरूको पनि उचित कार्यान्वयन राज्यबाट हुनु पर्यो। गोदावरी मार्बल इन्डस्ट्रिजदेखि लिएर कति त कार्यान्वयन पक्ष भएको छ, तर कतिपय मुद्दाहरू सर्वोच्चले फैसला गरेको कार्यान्वयन हालसम्म राज्यले गर्न नसकेको अवस्था छ। यी तमाम कुराहरू यदि हुन सके भने पक्कै पनि चाहिँ नि वातावरण क्षेत्र संरक्षण क्षेत्रमा चाहिँ ठुलो सुधार हुन सक्छ भन्ने मलाई लाग्छ।
2: उहाँ हुनुहुन्थ्यो वातावरणीय कानूनका जानकार एवं प्राध्यापक विजय सिंह सिजापति, हाम्रा साथी सन्तोष रेग्मीसँग कुराकानी गर्नुहुँदै।
3: कार्यक्रम कानूनका कुरा आजलाई यति नै, हामी सबैलाई बिदा दिनुहोस्, नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा radionepal.gov र radionepalonline.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहुँ,
0: लुम्बिनी प्रदेशमा
1: सातदोबाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसिकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोस छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।

0: गोबरलाई गुइठाना बनाऊ, खेती गरिएको जमिनमा प्रयोग गरेर माटोलाई उर्वर र उत्पादनशील बनाऊ।
1: नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरियर भवन।
2: ए रमेश दाई, अघिदेखि देख्दैछु तपाईँ आफ्नो पसलको दर्ता कागज पत्र र पुराना हिसाब किताब के पल्टाएर बस्नु भएको नि? के को लागि यत्रो तयारी हो?
3: ए लक्ष्मी बहिनी, 2083 वैशाख 2 असार 7 गतेसम्म देशभर राष्ट्रिय आर्थिक गणना हुँदैछ नि त, त्यसैको लागि विवरण तयार गरेको। यो त हाम्रो देशको लागि साह्रै महत्त्वपूर्ण काम पो हो त।
2: के हो र यो आर्थिक गणना भनेको? अनि हामी जस्तो सानो व्यापारीलाई के फाइदा हुन्छ र यसले?
3: फाइदा छ नि बहिनी, यो गणना त देशैभर सञ्चालनमा रहेका उद्योग, व्यापार, व्यवसाय, स्कुल, अस्पताल, संघ संस्था आदिको यथार्थ विवरण संकलन गर्ने ठुलो अभियान हो बहिनी। गणनामा विवरण दिन छुटाउँदा वा डरले सही कुरा नभन्दा हामीलाई चाहिने सही नीति, योजना तथा कार्यक्रम बनाउन बाधा पुग्दछ। यसो भएमा त हामी व्यवसायीलाई नै ठुलो घाटा पुग्दछ नि।
2: ए, एउटा सानो विवरणले पनि त्यत्रो फरक पार्छ है?
3: पार्छ नि, हामी व्यवसायीले जति सही विवरण दियौँ सरकारलाई हाम्रै सेवा सुविधा, व्यवसायिक पूर्वाधार र नयाँ नीति योजनाहरू बनाउन सहयोग पुग्छ। यो त हाम्रो हक अधिकारसँग जोडिने कुरा पो हो त।
2: कुरा त ठिक रहेछ दाई, तर यो विवरण अरूले थाहा पाएर पछि झमेला त गर्दैनन् नि? हामी साना व्यापारीलाई त डर लाग्छ नि।
3: त्यो त सोच्दै नसोच्नुहोस् न बहिनी, यो विवरण एकदमै गोप्य रहन्छ। तथ्याङ्क ऐन 2079 नै यसलाई सुरक्षित राख्ने ग्यारेन्टी दिएको छ। हामीलाई फाइदा नै हुन्छ र यसले कुनै झमेला गर्ने कुरै छैन नि। ढुक्क भएर विवरण दिए हुन्छ, सही विवरण उपलब्ध गराउनु हाम्रो कर्तव्य पनि हो।
2: ए, त्यसो भए त म पनि ढुक्क भए दाई। म त अब आफ्नो सबै व्यवसाय साथीहरूलाई पनि आर्थिक गणनाको गणकाउँदा सही विवरण दिनु भन्छु।
3: हो, त्यसरी नै सबैलाई भन्नुपर्छ। हाम्रो सानो सहयोगले नै राष्ट्र निर्माणमा ठुलो मदत पुग्छ।
4: राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनको लागि आर्थिक गणना, नेपाल सरकार, राष्ट्रिय तथ्याङ्क कार्यालय।
5: सार्वजनिक सेवा प्रसारण रेडी नेपालको अनुरोध।
6: सरकारी खर्चमा मितव्ययता कायम गर्न, विज्ञापन तथा सूचना प्रकाशन र प्रसारणमा एकरूपता र पारदर्शिता ल्याउन तथा सरकारी स्वामित्वका सञ्चार माध्यमहरूको प्रवर्धन गर्न सार्वजनिक निकायबाट प्रवाह हुने सूचनाहरू नेपाल टेलिभिजन र रेडियो नेपाल लगायत सरकारी स्वामित्वका सञ्चार माध्यमहरूबाट मात्र प्रसारण गर्नुपर्ने नेपाल सरकारको 2082 चैत्र 18 गतिको निर्णय सबैलाई अवगत नै छ। अतः संघ, प्रदेश र स्थानीय तहका सबै निकाय तथा कार्यालयका सबै प्रकारका सूचना प्रसारण सामग्री तथा रेडियो टेलिभिजन कार्यक्रमहरू रेडियो नेपाल र नेपाल टेलिभिजनले एवं यसका प्रादेशिक कार्यालयहरू मार्फत सम्प्रेषणका लागि देहाय बमोजिम सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
5: रेडियो नेपालको विज्ञापन दरेटका लागि www.radionepal.gov.np भिजिट गर्नुहुन वा कार्यालयको इमेल radionepalbusiness@gmail.com वा कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ।
6: सम्पर्क नम्बर रेडियो नेपाल व्यापार महाशाखा, फोन नम्बर 01-42-11-921 तथा मोबाइल नम्बर 97-685-40-744 र 97-685-40-745।
5: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
7: अब सुनाउँछौ शिव परियारको स्वरमा रहेको यो स्वदेश गान, निर्भीमको रचना अनि संगीत हो भूपेन्द्र राय बाजेको।

स्वदेशगान सुनाउने क्रममा अब सुनाउँछौँ रचना रिमालको सुर, टङ्क खनालको रचना अनि सङ्गीत हो कीर्ति न्यौपानेको। यसपछि केही सूचना र सन्देश सुन्नुहुनेछ भने ठिक 8 बजे बिहान अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: वैदेशिक रोजगारीसँग सम्बन्धित कुनै पनि जिज्ञासा भएमा वा
1: सरकारले श्रमिकलाई दिने सेवाहरूको बारेमा बुझ्न र कुनै पनि प्रकारका समस्या परेमा समाधानका लागि पैसा नलाग्ने श्रमाधान कल सेन्टरको नम्बर 1141 सम्पर्क गरौँ।
0: वैदेशिक रोजगार बोर्डको सचिवालय।
2: सवारी चालकको लापरवाहीले सडक संरचनामा क्षति पुगेमा क्षतिको भरपाई पनि तपाईँबाटै हुन्छ, तसर्थ सदैव ट्राफिक नियम पालना गरेर सवारी साधन चलाऊ।
3: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।

महिला सवालमा रेडियो नेपालको प्रस्तुति कार्यक्रम आजका नारी, समानता र सहअस्तित्वको लागि कार्यक्रम आजका नारी।

0: समतामूलक समाज निर्माणको लागि महिला पहिचान र योगदानमा समर्पित कार्यक्रम आजका नारी। रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रस्तुत हुँदै आएको कार्यक्रम आजका नारी तपाईँहरूले एफएम 98.1 र 103 मेगा हर्च र इन्टरनेटमा www.radionepal.gov.np र रेडियो नेपालको मोबाइल एपबाट पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम आजका नारीको आजको यो प्रस्तुतिलाई हामीले 8 राष्ट्रिय महिला अधिकार दिवसमा केन्द्रित गरेका छौँ। महिला अधिकारको सम्मान, आत्मनिर्भरता र समृद्धिको अभियान नाराका साथ भर्खरै मात्र हामीले यही जेठ 16 गते शनिबार 8 राष्ट्रिय महिला अधिकार दिवस मनाएका छौँ। दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयको सभाहाल नक्सालमा महिला बाल बालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा मूल समारोह कार्यक्रम सम्पन्न भएको छ। र आजको यो प्रस्तुतिमा महिला अधिकारको सन्दर्भमा नागरिक आवाज सँगै 8 राष्ट्रिय महिला अधिकार दिवस 2083 मूल आयोजक महिला बाल बालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले आयोजना गरेको मूल समारोह कार्यक्रममा व्यक्त विचारहरूलाई यहाँहरूमाझ राख्नेछौ। सबैभन्दा पहिला त हामी लैङ्गिक समानता र महिला अधिकार प्राप्तिको आन्दोलनमा अग्रणी भूमिका र योगदान पुर्याउनु हुने सम्पूर्ण अग्रजहरूप्रति सम्मान र आभार व्यक्त गर्छौँ। महिला अधिकारको अर्थ समानता, स्वतन्त्रता, अवसर, पहुँच, पहिचान र हैसियतको क्रममा बराबरीको हिस्सा हो। यो बराबरी अथवा समानताको प्रयोग घरदेखि समाज हुँदै राज्यका हर क्षेत्र, तह र संरचनामा प्राप्त गर्न, प्रयोग गर्न पाउनु र सक्नु हो। महिला भएकै कारणले हुने कुनै पनि विभेद, अन्याय र हिंसाबाट मुक्त हुनु हो। समग्रमा महिलाको मानव अधिकारको प्रत्याभूति हुनु हो। यसैले महिला अधिकार तपाईँ हामी सबैको साझा सवाल हो। यो साझा सवाललाई हामीले कसरी बुझेका छौँ त? महिला अधिकार के हो र किन? यो विषयमा नागरिक धारणा कस्तो छ त? यसको लागि हामीले नेपालगञ्जवासी मध्ये केही प्रतिनिधि पात्रको विचारलाई समेटेका छौँ, सुनौ।
1: नमस्कार, म बसन्ती अधिकारी। महिला अधिकार भनेको महिलालाई समानता र इज्जतका साथ बाँच्न पाउने अधिकार हो। समाजमा महिलाको भूमिका स्थान अत्यन्त महत्त्वपूर्ण छ, तर धेरै समयमा महिलालाई पुरुषको तुलनामा कम आङ्कलन गरिएको छ। महिला अधिकार भनेको केवल कानुनी अधिकार मात्र होइन, महिलाले आफ्नो जीवनलाई सम्पूर्ण स्वतन्त्रता र समानताका साथ व्यतीत गर्ने अधिकार पनि हो। त्यस कारणले महिला अधिकार भनिन्छ। र महिलाहरूलाई किन अधिकार आवश्यक छ भनेपछि, केही समय यो पुरुषवादी चिन्तन, पुरुषवादी समाजले महिलाहरूलाई केही समयमा अगाडि आउन दिएको अवस्था छैन। र अहिले चाहिँ कानुनी प्रावधानहरू बनाएर संविधानमा व्यवस्था गरेर महिलाहरूका हक अधिकारलाई सुनिश्चित गर्दै अगाडि बढिरहेको अवस्था छ, तर केही समयसम्म पनि महिलाहरूलाई आरक्षणको व्यवस्था गर्न जरुरी छ।
2: नमस्कार, म चन्द्रा बुढा, मेरो घर नेपालगञ्ज 22 बाँके। महिला अधिकार भन्नाले जस्तो महिलाहरूलाई दिने सम्पूर्ण सेवा सुविधाहरूलाई चाहिँ महिला अधिकार भनिन्छ। महिला अधिकार किन आवश्यक छ भने, महिलाहरूलाई समाज जुन पहुँच पुगाउनको लागि, रोजगारीमा अवसरहरू दिनको लागि, यो सँगसँगै हाम्रो समुन्नत समाज निर्माण गर्नको लागि र विभिन्न किसिमका हत्या हिंसाहरू रोकथाम गरेर एउटा हिंसा मुक्त समाज निर्माण गर्नको लागि पनि महिला अधिकार आवश्यक रहेको छ।
3: नमस्कार, अस्सलाम वालेकुम। हमार नाम सलमान फारूकी हो, हमार घर नेपालगंज। आज हम आप लोगन का महिला अधिकार का हो और महिला अधिकार काहे जरूरी है समाज के लिए बतावे जाए। महिला अधिकार एक मानव अधिकार हो जो सभी महिलाओं और लड़कियन पर लागू होता, जिमा समान व्यवहार के अधिकार, भेदभाव से मुक्त और समाज में पूरी तरीके से भाग ले के लिए अवसर देता। इमा समाज, अच्छा समाज, न्यायपूर्ण और समृद्ध समाज के निर्माण के लिए महिला उनके अधिकार अर्थात लड़कियन के अधिकार बहुत जरूरी जरूरी है।
4: नमस्ते, मोर नाम राधा थारू हो। महिला अधिकार माने महिला लोगन के पैना अधिकार हो, जमने में मानव अधिकार अंतर्गत के एक ठो अधिकार हो। जैसे हमन के पुरुष लोगन के ही सराहा पैना अधिकार बनी महिला अधिकार हो, जमे महिला लोग स्वतंत्र रूप में अपन हक हित के लिए अपन स्वतंत्र रूप में जीना पैना अधिकार हो, जमने में महिला लोग पुरुष सराहा एकदम बराबरी रूप में।
5: महिला अधिकार भनेको महिलाहरूले पुरुष बराबरको स्वतन्त्रता, समानता, अवसर, सुरक्षा, सम्मान र न्याय पाउने अधिकार हो। शिक्षाको अधिकार, काम गर्ने अधिकार, सम्पत्ति राख्ने अधिकार, निर्णयमा सहभागी हुने अधिकार, हिंसाबाट सुरक्षित हुने अधिकार आदि। महिलालाई अधिकार किन आवश्यक छ भने समानता सुनिश्चित गर्न, हिंसा र शोषणबाट जोगिन जोगाउन र समाजको विकासको लागि महिला अधिकारको आवश्यक छ।
6: नमस्ते, हाम्रो नाम कस्तुरी अग्रहरी हो। के बारेमा जैसे कि पुरुष लोकके अधिकार होला वैसे महिला लोकके भी अधिकार होला। जब महिला और पुरुष के अधिकार बराबर होई तब जाके हमन के देश भी मतलब आगे बढ़ सकत है। हमन के गांव, समाज, हर चीज हमरे आगे बढ़ सकित है। अगर हमरे आगे बढ़ाई तो हर चीज में हमन कहीं सहभागिता रही, ओकरे बाद में ही नहीं। महिला लोग जब पीछे रही है तो हमन के हर एक चीज में हमन के दबाई जाए, जैसे हमन के कहूँ बाहरी नहीं निकले दी है, पढ़े खाती भी हमन कहीं रोक लगाई है। ओकरे बाद हमारे जब पढ़ा नहीं जी तो हमारे जॉब नहीं कह पाओ, जॉब नहीं कह पाओ जी तो हमारे पैसा नहीं कमा पाओ जी तो हमन के हर पुरुष से दबके ही रहे पड़े, उन्हन के अधीन जिये परी, हर एक चीज पैसा कौड़ी रही तो उन्हीं से मांगे परी नहीं। ते नाते हमन के भी सक्षम होक जरूरी, नाते महिला अधिकार जोन जोन हमन के अधिकार है।
0: अझै पनि महिला अधिकारको विषय सबै नागरिकको साझा सवाल बनाउन सकेको छैन। सामाजिक न्यायमा महिलाको पहुँच, अवसर, सहभागिताको सुनिश्चितता, नीति नियम कानूनसँगै समानताको व्यवहारिक रूपमा कार्यान्वयनको लागि पनि महिला अधिकार आवश्यक छ। महिला अधिकारसँग मानव अधिकारको अन्तर सम्बन्ध छ। जबसम्म महिलाहरूले आफ्नो अधिकार प्राप्त गर्न सक्दैनन् तबसम्म मानव अधिकारबाट पनि वञ्चित रहन्छन्। महिला अधिकारको विषयलाई सबै नागरिकको साझा सवाल बनाउनको लागि पनि राष्ट्रिय महिला अधिकार दिवसको महत्वपूर्ण भूमिका रहनेछ। यही कुरालाई आत्मसात गर्दै कार्यक्रमको आरम्भमा हामीले राष्ट्रिय महिला अधिकार दिवसको सन्दर्भमा नेपालगञ्जवासीले व्यक्त गर्नुभएको नागरिक आवाजलाई यहाँहरूमा सुनायौं। विक्रम सम्वत 2063 साल जेठ 16 गते प्रतिनिधि सभाद्वारा महत्वपूर्ण चारवटा विशेष प्रस्ताव समितिले पारित गरी नेपाली महिलाको अधिकार सुनिश्चित गर्ने आधार निर्माण गरेको सम्झना स्वरूप 2063 साल जेठ 16 गतेकै दिन तत्कालीन पुनस्थापित संसदका सदस्य, एमाले नेता तथा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी प्रस्तावक र नेपाली काङ्ग्रेसको तर्फबाट कमला पन्त र एनपी साउथ तथा जनमोर्चाका सांसद नवराज सुवेदी समर्थक रहेर संसदमा पेश गरिएको महिलाका महत्वपूर्ण चारवटा अधिकार समेटिएको सार्वजनिक महत्वको विशेष प्रस्ताव पारित भएको थियो। सोही दिनको सम्झनामा महिला अधिकारको क्षेत्रमा भएका विभिन्न चार उपलब्धिलाई आधार मानेर सरकारले हरेक वर्ष जेठ 16 गतेलाई राष्ट्रिय महिला अधिकार दिवसको रूपमा मनाउने निर्णय गरेपछि 2076 सालदेखि यो दिवस मनाउन लागेको हो। महिलाको राजनीतिक, सामाजिक, न्यायिक पहुँच लगायतका क्षेत्रमा समान, अर्थपूर्ण र सम्मानजनक सहभागिताको लागि पनि राज्यको सहयोगको साथसाथै हामी सबैको सामूहिक प्रयास हुन जरुरी रहेको छ। विभिन्न नीतिगत र कार्यगत प्रयास हुँदा हुँदै पनि महिलाहरू सामाजिक, सांस्कृतिक, शैक्षिक, राजनीतिक एवं आर्थिक रूपमा पछाडि परिरहेका छन्। कार्यस्थल, शैक्षिक संस्थान, सार्वजनिक स्थान तथा घर समाजबाट नै महिलाहरू पूर्ण रूपमा सुरक्षित नभई महिला तथा बाल बालिकामाथि हुने हिंसाजन्य घटनाहरू अन्त्यको लागि पनि महिला अधिकारको सुनिश्चितता हुन आवश्यक छ। यसको निम्ति राज्यका सम्पूर्ण संयन्त्रहरूले महिला अधिकारको विषयलाई मुख्य प्राथमिकतामा लिनुपर्ने पनि देखिन्छ। यही कुरालाई आत्मसात गर्दै महिला बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयका मन्त्री सीता वादीले आठौं राष्ट्रिय महिला अधिकार दिवसको मूल समारोह कार्यक्रममा शुभकामनासँगै नेपाल सरकारले लैङ्गिक समानता, अधिकार र महिला सशक्तिकरणको लागि गर्दै आएका काम कार्यका सन्दर्भमा रहेर आफ्नो भनाई राख्नु भएको थियो।
7: नेपाली महिलाहरूको इतिहास विभिन्न कालखण्डमा लोकतन्त्र, सामाजिक न्याय, मानव अधिकार तथा राष्ट्रिय स्वतन्त्रताको आन्दोलनमा पुर्याएको योगदान सदैव गौरवपूर्ण र प्रेरणादायी र सम्मान योग्य रहेको छ। विक्रम सम्वत 2063 साल ज्येष्ठ 16 गते तत्कालीन पुनर्स्थापित प्रतिनिधि सभाबाट महिलाको अधिकार सुरक्षित गर्ने ऐतिहासिक चार बुधे प्रस्ताव पारित भएको दिनलाई स्मरण गर्दै हामीले हरेक वर्ष राष्ट्रिय महिला अधिकार दिवस मनाउँदै आइरहेका छौँ। नेपालको संविधानले महिलालाई समानता, सम्मान, सहभागिता मौलिक हक प्रदान गरेको छ र संविधानको धारा 38 महिलामाथि हुने सबै प्रकारका विभेद हिंसा अन्त्य गर्दै सम्मान, वंशी हक, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको हक र राज्यका सबै संरचनामा समानुपातिक समावेशी सहभागिताको अधिकार सुनिश्चित गरेको छ। नेपालको सरकारले महिलाको आर्थिक, सामाजिक, राजनीतिक सशक्तिकरणलाई उच्च प्राथमिकतामा राख्दै शिक्षा, स्वास्थ्य, रोजगार, उद्यमशीलता, सामाजिक सुरक्षा तथा जीविकोपार्जन सुधारका विविध कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ। महिलाको अर्थपूर्ण सहभागिता, नेतृत्व, विकास तथा निर्णय प्रक्रियामा पहुँच विस्तार गर्न विशेष जोड दिइरहेको छ। त्यसै गरी लैङ्गिक हिंसा, घरेलु हिंसा, यौजन हिंसा, बाल विवाह, छाउपडी, भोक्सी आरोप, दायित्व प्रथा लगायत सबै प्रकारका विभेद र कुप्रथाको अन्त्यका लागि नेपाल सरकारले शून्य सहनशीलताको नीति अवलम्बन गरेको छ। ग्रामीण तथा दुर्गम क्षेत्रमा ज्यान जोखिममा रहेका गर्भवती तथा सुत्केरी महिलाहरूको लागि निशुल्क आपतकालीन हवाई उडान सेवा सञ्चालन गरेको छ भने लैङ्गिक उत्तरदायी बजेट प्रणालीलाई तिनै तह संस्थागत गर्न समेत सरकारको प्रतिबद्ध रहेको छ। राज्यले अवलम्बन गरेका नीतिगत, कानुनी तथा संरचनागत सुधारका सकारात्मक परिमाण स्वरूप आज राजनीतिक, प्रशासनिक तथा सामाजिक क्षेत्रमा महिलाहरूको सहभागिता उल्लेखनीय रूपमा वृद्धि भएको छ। सङ्घीय संसद, प्रदेश तथा स्थानीय तहमा महिलाहरूको प्रतिनिधित्वले महिलाहरूको नेतृत्व क्षमतामाथि विश्वासलाई अझ बलियो बनाएको छ। अहिले गठन भएको सरकारले मन्त्री परिषद समेत महिलाहरूको सहभागिता 37.5% समेत पुगेको छ। यो उपलब्धिले नेपाली महिलाहरूलाई आगामी दिनमा अझ आत्मविश्वास साथ नेतृत्वदायी भूमिका

0: माधवी समुदायको विषयमा पनि यस मन्त्रालयको कार्यक्षेत्र भित्र आएको छ र यसले नीति तथा कानुन निर्माणदेखि कार्यक्रम कार्यान्वयनसम्म प्रभावकारी समन्वयन भई थप उपलब्धि हासिल गर्न सघाउ पुर्याउने अपेक्षा लिएको छ। जनसङ्ख्याको आधारमा आधाभन्दा बढी हिस्सा ओगटेको महिलाहरूको सार्वभौमिक सशक्तिकरण बिना समृद्ध नेपाल र सुखी नेपालीको यो राष्ट्रिय आकाङ्क्षा पुरा हुन सक्दैन। महिलाको क्षमता सिप श्रम र सृजनशीलतालाई राष्ट्रिय विकासको मूल प्रवाह ल्याउनका लागि निर्णय प्रक्रियामा सम्मान पहुँच सुनिश्चित गर्न तिनै तहका सरकार, निजी क्षेत्र, साझेदारी, नागरिक समाज र समुदायबीच प्रभावकारी सहकार्य अपरिहार्य रहेको छ। मन्त्रालयले विशेष गरी सीमान्तकृत र अति सीमान्तकृत तथा अल्पसङ्ख्यक महिलाहरूलाई प्राथमिकतामा राखी कार्यक्रम तथा बजेट अघि बढाइरहेको छ र महिला सशक्तिकरण र संरक्षणका यी प्रयासहरू सरकारको मात्र नभए सम्पूर्ण समाजको साझा जिम्मेवारी र अभियान हुन् भन्ने विश्वास म व्यक्त गर्न चाहन्छु।
1: महिला अधिकारको उपलब्धि, सङ्घर्ष र आगामी यात्रालाई संस्मरण गर्ने महत्वपूर्ण अवसरको रूपमा लिएको राष्ट्रिय महिला अधिकार दिवसको सन्दर्भमा महिला बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयका सचिव राधिका अरियालले 8 राष्ट्रिय महिला अधिकार दिवसको मूल समारोह कार्यक्रममा दिवसको शुभकामनासँगै नेपाल सरकारले महिलाको आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक सशक्तिकरणमा जोड दिँदै विविध काम कार्य गर्दै आएको कुरा उल्लेख गर्नुभएको थियो।
0: महिला अधिकारको सम्मान, आत्मनिर्भरता र समृद्धिको अभियान भन्ने नाराका साथ मनाउन लागि यस 8 राष्ट्रिय महिला अधिकार दिवसले हामी सबैलाई महिला अधिकारको क्षेत्रमा थप संवेदनशील, क्रियाशील र प्रतिबद्ध भई काम गर्न प्रेरणा र ऊर्जा मिलोस् भन्ने कामना समेत व्यक्त गर्दछु। पछिल्लो निर्वाचनबाट स्पष्ट बहुमतसहित गठन भएको सरकारले आफ्नो क्याबिनेटमा करिब 40% महिला सहभागिता सुनिश्चित गरेर महिला समानताको क्षेत्रमा देखाएको ऐतिहासिक प्रतिबद्धताप्रति सम्मान व्यक्त गर्दछु। विश्वव्यापी रूपमा प्राप्त मानव अधिकार र महिला अधिकार नेपालमा कति संस्थागत भएको छ, उक्त अधिकार संस्थागत गर्न नेपालमा विभिन्न समयमा भएका सङ्घर्ष र आन्दोलनबाट के कति उपलब्धि हासिल भयो त्यसको लेखाजोखा गरी ती व्यक्ति तथा संस्थाको योगदानलाई मूल्याङ्कन गर्न आवश्यक छ। त्यसैले राष्ट्रिय रूपमा प्राप्त महिला अधिकार संस्थागत गर्न विभिन्न समयमा नेतृत्व गर्ने व्यक्ति तथा संस्थाको योगदान र योगदानको पहिचान र उच्च सम्मानको लागि यो दिवस महत्त्वपूर्ण रहेको बेहोरा जानकारी गराउँदछु। यो दिवसको सुरुवातको सन्दर्भमा कुरा गर्दा विक्रम सम्बत 2062-63 जनआन्दोलनपछि पुनर्स्थापित संसदमा जेठ 6 गते महिलाको वंशीय पैतृक सम्पत्तिमा समान अधिकार, राज्यका निकायमा कम्तीमा 1/3 महिला सहभागिता, महिला हिंसा अन्त्य र विवेकपूर्ण कानुनको खारेजी सहित 4 हुँदामा संसदमा सार्वजनिक महत्त्वको प्रस्ताव भएको र सो प्रस्ताव जेठ 16 गते संसदबाट सर्वसम्मत रूपमा पारित भएको अभूतपूर्ण क्षणको सम्झना गर्दै नेपाल सरकार मन्त्रिपरिषदको निर्णयबाट यो दिवस मनाउन थालिएको र आज हामी 8 दिवसको सन्दर्भमा भेला भएका छौँ। पूर्ण विश्वास छ यही उपलब्धिको कारण आज राजनैतिक, सरकारी तथा सार्वजनिक क्षेत्र, आर्थिक क्षेत्र लगायत सामाजिक जीवनमा महिलाको देख्न सकिने गरी प्रतिनिधित्व बढेको छ। त्यसै गरी पञ्चायत विरुद्धको आन्दोलन, 62-63 आन्दोलन लगायत विभिन्न क्षेत्रगत आन्दोलनले महिला अधिकार प्राप्तिमा महत्त्वपूर्ण योगदान गरेको छ। त्यसको नेतृत्व गर्ने, त्यसमा सहभागी हुने सम्पूर्ण अधिकार कर्मीहरूलाई यस दिवसको अवसरमा स्मरण तथा सम्मान व्यक्त गर्दछु। नेपालको संविधानमा समतामूलक समाज निर्माणको सङ्कल्प गर्दै महिलाको आधारभूत अधिकार मौलिक हकको रूपमा स्थापित गर्न यो सार्वजनिक महत्त्वको प्रस्तावको 4 हुँदाले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ र कानुनमा समेत सो प्रबन्ध गरी सकारात्मक विभेद तथा आरक्षणलाई सबै क्षेत्रमा संस्थागत गरी महिला विभेदकारी कानुनी व्यवस्था पूर्णत हटाइएको छ। सोको उपलब्धिको रूपमा राज्यका 3 अङ्गमा महिलाहरूको गौरवपूर्ण नेतृत्वको अनुभूति हामी सबैले गरेका छौँ। नेपाल सरकारले

महिलाको आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक सशक्तिकरणमा जोड दिएको छ। शिक्षा, स्वास्थ्य, रोजगारी, गरिबी निवारण, जीविकोपार्जन सुधार, सामाजिक सुरक्षा, पूर्वाधार तथा प्रविधिमा पहुँच लगायतका विषयमा लक्षित कार्यक्रमहरू सञ्चालनमा ल्याएको छ। सामाजिक मूल्य मान्यतामा परिवर्तन गरी महिला तथा लैङ्गिक हिंसा र शोषणको अन्त्य गर्नेतर्फ सरकारका नीति तथा कार्यक्रमहरू निर्देश

0: कार्यक्रम आजका नारीको यो प्रस्तुति हामीले 8 राष्ट्रिय महिला अधिकार दिवसमा केन्द्रित रहेर सुनाइरहेका छौँ। महिला अधिकार केवल महिलाको मुद्दा होइन, यो सामाजिक न्याय, समानता र मानव अधिकारको आधार हो भन्नुहुँदै 8 राष्ट्रिय महिला अधिकार दिवसको मूल समारोह कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष टप बहादुर मगर, राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुली र थारू आयोगका अध्यक्ष सुबोध सिंह थारूले 8 राष्ट्रिय महिला अधिकार दिवसको शुभकामना सँगै आफ्नो भनाई राख्नु भएको थियो।
1: महिला अधिकार र मानव अधिकार एकअर्काका परिपूरक हुन्। महिला अधिकार सम्मान सफल कारण बिना मानव अधिकारको अवस्था सफल बन्न सक्दैन। हामी सबै सर्वप्रथम मानव हौँ। मानव अधिकारको अवस्था सुदृढ भएको समाजमा मात्रै महिला अधिकारको अवस्था सबल र सुदृढ बन्न सक्दछ। संवैधानिक व्यवस्था बमोजिम मानव अधिकार सम्मान संरक्षण सम्वर्धन र प्रवर्धन तर त्यसको प्रभावकारी कार्यान्वयनलाई सुनिश्चित गर्नु राष्ट्रिय मानव अधिकार आयोगको कर्तव्य हो। यो संवैधानिक दायित्व बमोजिम नेपाल सरकार आम नागरिक महिला बाल बालिका बाल बालिका ज्येष्ठ नागरिक दलित आदिवासी लैङ्गिक तथा योगी अल्पसङ्ख्यक समुदायका अधिकार सम्मान संरक्षण र सम्वर्धनमा राष्ट्रिय मानव अधिकार आयोगले विभिन्न कार्यहरू सम्पादन गर्दै आइरहेको छ। आयोगले महिला बालबालिका लैङ्गिक तथा यौन अल्पसङ्ख्यक समुदायको मानव अधिकारको सुनिश्चितता गर्नका सन्दर्भमा आयोगमा उजुरी ग्रहण गर्ने अध्ययन अनुसन्धान अनुगमन गर्ने र सरकारलाई सिफारिस गर्ने गरेको छ। लैङ्गिक तथा सामाजिक समावेशीकरण महाशाखा अन्तर्गत आयोगले महिला बालबालिका लैङ्गिक तथा यौन अल्पसङ्ख्यक समुदायको अधिकारमा केन्द्रित भई कार्य गरिआएको छ।
2: महिला अधिकार भनेको महिलाको मानव अधिकारको सवाल हो र संविधान र कानुनमा प्रदत्त हक अधिकारलाई सुनिश्चित भएका हक अधिकारको कार्यान्वयन हुन, त्यसको प्रयोग गर्न र त्यसमा पहुँच हुनको लागि महिलाको आर्थिक आत्मनिर्भरता एकदमै अपरिहार्यता हुन्छ। जबसम्म महिलाहरू आर्थिक रूपमा आत्मनिर्भर हुनुहुन्न तबसम्म अधिकारका कुराहरू कानुनमा भएका कुराहरू कार्यान्वयनमा आउन र त्यसलाई पहुँचमा ल्याउन सकिँदैन। यस सन्दर्भमा पनि महिला दिदीबहिनीहरूलाई प्रेरणा हौसलाको रूपमा उद्यमी भएर आफूले स्थानीय तहमा उद्यम गरेर हामी आत्मनिर्भर हुन सक्छौँ भन्ने हौसला प्रेरणा प्रदान गर्दै आफ्ना क्षेत्रमा भूमिका निर्वाह गर्दै एउटा सातवटै प्रदेशबाट उत्कृष्ट उद्यमीको रूपमा छनौट भई सम्मानित तथा पुरस्कृत हुनुभएका सबै सातैजना उद्यमी दिदी बहिनीहरूलाई म विशेष रूपमा हार्दिक बधाई र शुभकामना पनि व्यक्त गर्न चाहन्छु। अहिले हामी संविधान संशोधनको प्रक्रियामा छौँ, विभिन्न छलफलहरू भइराखेका छन्। ती छलफलका क्रममा सबै पक्षबाट सुझावहरू आइराखेका छन्। यो राष्ट्रिय महिला अधिकार दिवस मनाइरहँदाखेरि यी अधिकारहरूको कार्यान्वयन र ती अधिकार जसका लागि भनेर सुनिश्चित गरियो त्यो अधिकारको प्रयोग र पहुँचमा नै समस्या हाम्रो सबैभन्दा ठुलो चुनौती भएको छ। त्यसैले अब हामीले यो दिवस मनाइरहँदाखेरि राज्य पक्षबाट सरकारका पक्षबाट हामीले चाहिँ सङ्घ संस्थाका तर्फबाट नागरिक समाजका तर्फबाट तत्त ठाउँबाट हामीले कसरी यो अधिकारलाई प्रयोग गर्न सक्ने अधिकारको पहुँच अभिवृद्धि गराउन सक्ने भन्ने रणनीति अब हामीले बनाएर जान आवश्यक छ। यात्रामा हाम्रा चुनौतीहरू छन् यो प्राप्तिका लागि, ती चुनौतीहरूलाई हामीले अवसरमा परिणत गर्दै यो जुन अधिकार दिवस मनाइरहेछौँ यो अधिकार छ, यो अवसर हो। हिजोका दिनभन्दा आज हामीले धेरै उपलब्धि पनि हासिल गरेका छौँ तर अझ धेरै उपलब्धि हासिल गर्ने क्रममा हामी अगाडि बढ्नुपर्ने हुँदाखेरि हामीले अझ ठुलो एउटा चाहिँ सङ्कल्प गरेर अगाडि बढ्नुपर्नेछ।
3: महिला जसरी हामीले 51% हामी छौँ भन्छौँ, त्यसरी समाजमा जति हामी महिला छौँ, जुनसुकै समुदायको हो जुनसुकै क्लस्टरको हो, महिला भनेको महिला नै हो। महिलालाई हामी सम्मान गर्नुपर्छ, पुरुषलाई पनि त्यत्तिकै सम्मान गर्नुपर्छ। हाम्रो समाजमा यताकता सुनि नै गरिएको छ महिला हिंसा महिला हिंसा त पनि छ नि, हामीले हुँदै देख्दै आएका छौँ, तथापि पुरुष हिंसा पनि हुन्छ, यस विषयमा पनि हामी ध्यान दिनुपर्छ।
0: महिला अधिकारको सम्मान, आत्मनिर्भरता र समृद्धिको अभियान भन्ने राष्ट्रिय नारालाई आत्मसात गर्दै मनाएको 8 राष्ट्रिय महिला अधिकार दिवसको मूल समारोह कार्यक्रममा महिला उद्यमी समुन्नति पुरस्कार 2083 7 प्रदेशका महिला उद्यमीहरूलाई पुरस्कृत गरिएको थियो, जस अन्तर्गत कोशी प्रदेश धनकुटाको कविता फलफुल प्रशोधनको सञ्चालक विष्णुमाया कन्दम्बा लिम्बू, मध्य प्रदेशबाट बिरगन्ज स्थित वुमेन्स स्किल सेन्टर प्रालीका सञ्चालक चञ्चला दास, यसै गरी बागमती प्रदेशबाट ललितपुर महानगरपालिका स्थित हायर ग्राउन्ड क्राफ्टका सञ्चालक चन्द्रकला श्रेष्ठ र ओलिन राई, गण्डकी प्रदेशबाट पोखरा स्थित पोखरा वुमन स्किल डेभलपमेन्ट प्रालीबाट रामकली खड्का, लुम्बिनी प्रदेश घोराई उपमहानगरपालिका स्थित युनिक दिदी बहिनी अल्लो उद्योगको सञ्चालक हिसिला ओली, कर्णाली प्रदेशबाट वीरेन्द्रनगर नगरपालिका स्थित देउती होजियारी उद्योग एन्ड ट्रेडिङ सेन्टर प्रालीका सञ्चालक सुजाता पाण्डे र सुदूरपश्चिम प्रदेशबाट कैलाली गाउँपालिका स्थित आरसी बोहरा टेलर्स एन्ड प्रशिक्षण केन्द्रका सञ्चालक चम्फा बोहरालाई महिला उद्यमी समुन्नति पुरस्कार प्रदान गरिएको थियो। 7 प्रदेशका पुरस्कृत उद्यमी मध्येबाट लुम्बिनी प्रदेशको हिसिला ओलीले आफ्नो भनाई राख्नु भएको थियो।
4: अन्य युवा जस्तै मेरो पनि विदेश जाने मुटुटी थियो, तर म मेरो आमा र अन्य 10 स्थानीय महिलाहरूले विगत 15 दाङमै अल्लो प्रशोधन बुनाए सिलाइको काम गर्दै आउनु भएको थियो। छोरी पढ्न विदेश नगई नेपालमै बसेर मसँग हाते माला गर्दै काम गरोस् भन्ने उहाँको अन्तर इच्छालाई मैले विदेश पढ्न जाने सपना त्यागेर नेपालमै पढ्दै आमासँग उद्यममा लाग्ने निर्णय गरेर लागिरहेको छु। अहिले मेरो उद्यममा निरन्तर सिलाइमा काम गर्ने 10 हुनुहुन्छ, बुनाइमा 5 र प्रशोधन बेला दैनिक हामी 25-30 महिलाहरू हुने गर्दछौँ र यो उद्योगमा सबैजना महिलाहरूले नै काम गर्ने गरेका छौँ। कुल 37 मध्येबाट उत्कृष्ट 7 छनौट हुन पाएकोमा हामी गर्वित छौँ। यो सम्मान, कदर र पुरस्कारले हामीलाई अझै जिम्मेवार बनाएको छ। सम्मान र पुरस्कारका निम्ति म लगायत सम्पूर्ण प्रेसित महिला उद्यमीको तर्फबाट मन्त्रालयलाई हार्दिक आभार तथा कृतज्ञता प्रकट गर्दछु।
0: सबै प्रकारका विविध हिंसा र अन्याय अन्त्य गर्दै समान, न्यायपूर्ण र समावेशी समाज निर्माणको लागि साझा प्रतिबद्धतासँगै महिला अधिकारको सम्मान गरौँ, आत्मनिर्भरता र समृद्धिको अभियानलाई सशक्त बनाउने कुरामा जोड दिनुहुँदै 8 राष्ट्रिय महिला अधिकार दिवसको मूल समारोह कार्यक्रममा महिला अधिकारको आवश्यकता, व्यवस्था र चुनौतीको सन्दर्भमा रहेर महिला अधिकार कर्मी रीता शाहले आफ्नो प्रस्तुति राख्नु भएको थियो।
5: महिला अधिकारको अवस्था, व्यवस्था र चुनौतीको बारेमा कुरा गर्नुपर्दा धेरै उपलब्धिहरू हामीले प्राप्त गरिसकेका छौँ र केही चुनौतीहरू पनि छ र अब गर्नुपर्ने केही पहलहरू पनि छ र नेपालको संविधानले सम्पत्तिमा दम्पतिलाई चाहिँ अधिकार दिएको छ र त्यो अधिकार दिँदा पनि अहिले पनि लगभग 24% महिलाको नाममा मात्रै घर दर्ता छ र 76% महिलाहरू परनिर्भरताको अवस्थामा चाहिँ छ। त्यस्तै भर्खरै आर्थिक संरक्षण सम्बन्धी एउटा प्रतिवेदन आएको छ, त्यो प्रतिवेदन अनुसार चाहिँ महिलाको 30% निजामती सेवामा प्रतिनिधित्व बढेको छ र 2063 11% मात्रै थियो र आरक्षणको व्यवस्था लागू भइसकेपछि 30% पुग्यो। यो हाम्रो लागि चाहिँ एउटा सकारात्मक चाहिँ सुरुवात चाहिँ मान्न सकिन्छ। दोस्रो कुरा चाहिँ नेपालमा भर्खरै भएको सङ्घीय निर्वाचनमा 165 क्षेत्रमा जम्मा 14 महिला चाहिँ प्रत्यक्षबाट जित्न सकेको छ। यो चाहिँ महिलाको टोकन प्रतिनिधित्व हो किनभने महिलाको जनसङ्ख्या 51% छ तर प्रत्यक्षबाट अहिले पनि महिलाहरू कमै जित्ने रहेछ। दोस्रो कुरा चाहिँ एकदमै उपलब्धिको कुरा के हो भने अहिले 15 जुन हाम्रो मन्त्री परिषद छ त्यसमा 5 महिला छ, यो चाहिँ 40% हो र त्यो 5 मध्ये चाहिँ हामी महिला मन्त्रालय पनि महिलाले नै पाएका छौँ र कानुन मन्त्रालय पनि महिलाले नै पाएका छौँ। यो चाहिँ हाम्रो लागि अवसर पनि हो। अब मैले थोरै महिला हिंसाको अवस्था राखेको छु, यहाँहरूले सबैले थाहा भएकै कुरा हो। यो नेपाल प्रहरीको 2081-82 तथ्याङ्क छ। यसमा चाहिँ तिनवटा तथ्याङ्क चाहिँ एकदमै गम्भीर प्रकारको देखिन्छ। एउटा, सबभन्दा बढी चाहिँ जबरजस्ती कर्मीको घटनाहरू दर्ता भएको छ, 2253 घटना दर्ता भएको छ। त्यस्तै साइबर हिंसाको घटना 25,000 घटना दर्ता भएको छ। र तेस्रो चाहिँ 17,469 घरेलु हिंसाको घटना दर्ता भएको छ। हामीलाई चाहिँ कस्तो लाग्छ भने घर भनेको महिलाको लागि सबैभन्दा सुरक्षित स्थल हो, तर सबैभन्दा बढी महिला हिंसाको घटना चाहिँ घरमै हुँदो रहेछ। भनेपछि अबको दिनमा चाहिँ घरेलु हिंसाले कसरी न्यूनीकरण गर्ने र अहिले भइराखेको जुन सम्बन्धमा परिवर्तनहरू आइराखेको छ त्यसको बारेमा चाहिँ गम्भीर विश्लेषण र छलफल गर्न आवश्यक देखिन्छ। त्यस्तै नेपालमा जातीय विभेद तथा छुवाछुत सम्बन्धी 2068 सालमै कानुन बनिसकेको छ, तथापि पनि अहिले पनि अन्तर्जातीय विवाहले गर्दा र छुवाछुतको घटनाहरू व्याप्त छ, जसमा चाहिँ दर्ता भएको 29 घटना छ। त्यस्तै बाल विवाह, बोक्सी र दाइजो पट्ठा पनि अहिले पनि कानुनहरू बने पनि यो कम हुन सकेको छैन। एकातिर चाहिँ नेपालको संविधानले अविभेदको नीति लिएको छ, लैङ्गिक समानताको कुरा गरेको छ, अर्कोतिर जुन हाम्रो कानुनहरू बन्दैछ त्यो कानुनमा चाहिँ अहिले पनि लैङ्गिक विभेद कायम छ। र यस प्रावधानले चाहिँ के देखाउँछ भने महिलाको स्वतन्त्र पहिचान चाहिँ अहिले पनि यो देशले स्वीकार गर्न सकेको छैन। त्यसले गर्दा म यहाँ माननीय मन्त्रीजी लगायत सबै नीति निर्मातालाई के अनुरोध गर्न चाहन्छु भने अहिले जुन हाम्रो ऐनहरू विधेयकहरू जुन छलफलमा छ त्यसमा चाहिँ यो कुरा चाहिँ सोचिनुपर्छ र यहाँहरूले यसमा इनिसिएसन लिनुहुन्छ भने मेरो हार्दिक अनुरोध पनि छ। दोस्रो कुरा चाहिँ लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय, जसलाई चाहिँ नेपालको संविधानमा पहिचानको आधारमा नागरिकता दिने कुरा उल्लेख छ, तर अहिले पनि कानुनमा के छ भने उहाँहरूले नागरिकता लिँदाखेरि स्वास्थ्य परीक्षणको जाँच गरेर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ। त्यो भनेको उहाँहरूको लागि चाहिँ एकदमै ठुलो अपमानको कुरा हो र यो प्रक्रिया एकदमै झन्झटिलो, खर्चिलो र लामो प्रक्रिया छ। त्यसले गर्दा त्यो पनि सहज हुनुपर्छ भन्ने चाहिँ म यहाँ माननीय मन्त्रीजी लगायत नीति निर्मातासँग चाहिँ अनुरोध गर्न चाहन्छु। त्यस्तै नेपालको संविधानमा केही मौलिक हकहरू छ, जसमा चाहिँ धारा 18 समानताको हक दिएको छ। सामाजिक र सांस्कृतिक दृष्टिले महिला, दलित, मधेसी, आदिवासी, जनजाति, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक लगायतका व्यक्तिहरू जो चाहिँ पछाडि बढेको थियो वा पारिएको थियो उहाँहरूको लागि चाहिँ विशेष कानुनको व्यवस्था हुनुपर्छ र पैतृक सम्पत्तिमा बिना लैङ्गिक भेदभाव सबैलाई समान अधिकारको व्यवस्था गरेको छ, तर अभ्यासमा अहिले पनि छैन। त्यो कुरा पनि छिटै अभ्यासमा लागू होस् भन्ने चाहिँ मेरो त्यसमा पनि अनुरोध छ। त्यस्तै हाम्रो लागि चाहिँ महिलाको हक धारा 38 सबभन्दा पहिला चुनौती जे छ त्यसैमा चाहिँ सुधार गर्नुपर्छ। नागरिकतामा भएको लैङ्गिक विभेदलाई चाहिँ सम्बोधन गर्नको लागि चाहिँ पहल सबैले गर्नुपर्छ जस्तो लाग्छ। अर्को कुरा, नागरिकतामा भएको लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको लागि जुन खालको तगारो छ त्यसलाई पनि सम्बोधन हुनुपर्छ। र दोस्रो चाहिँ राज्यको हरेक निकायमा महिलाको समानुपातिक प्रतिनिधित्वको लागि चाहिँ ऐन बनाएर र त्यहाँ महिलाको कुरा गर्दाखेरि महिलाभित्रको अन्तर्विविधतालाई पनि छुट्याउनुपर्छ जस्तो लाग्छ। त्यस्तै अर्को महत्त्वपूर्ण कुरा चाहिँ हामी मल्टिपार्टी सिस्टममा छौँ र महिलाको राजनीति सशक्तिकरण त्यति बेला मात्रै हुन्छ जब महिलाहरू राजनीति दलभित्र उहाँहरूको प्रतिनिधित्व हुन्छ। र अहिले राजनीति दलको ऐनहरू र विधानहरू हेर्दाखेरि केन्द्रीय कमिटीमा मात्रै 33% अनिवार्य गरेको छ, अरू चाहिँ संरचनामा छैन। त्यसले गर्दा राजनीति दल सम्बन्धी जुन 2073 सालको ऐन छ त्यसलाई संशोधन गरेर त्यहाँ पनि राजनीति दलको हरेक संरचनामा महिलाको समानुपातिक प्रतिनिधित्वको चाहिँ व्यवस्था होस्। र अहिले भर्खरै निजामती क्षेत्रमा जुन निजामती विधेयक जुन छलफलमा छ त्यसमा चाहिँ प्रत्येक क्लस्टरमा 50% महिलाको सहभागिता।
0: महिलाको आत्मनिर्णयको अधिकार, हिंसामुक्त जीवन, समान सहभागिता, सुरक्षित श्रम, भूमि तथा स्रोतमा पहुँच, यौन तथा प्रजनन स्वास्थ्य अधिकार र सम्मानपूर्ण जीवन सुनिश्चित नभएसम्म वास्तविक समृद्धि सम्भव नरहेको कुरालाई आत्मसात गर्दै महिला अधिकारको सम्मान, आत्मनिर्भरता र समृद्धिको अभियान भन्ने नाराका साथ भर्खरै मात्र हामीले 8 राष्ट्रिय महिला अधिकार दिवस मनाएका छौँ। यही दिवसको सन्दर्भमा महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले आयोजना गरेको मूल समारोह कार्यक्रममा व्यक्त विचारहरूलाई समेट्दै र नागरिक आवाजलाई यहाँहरूमाझ राख्दै आज कार्यक्रम आजका नारीको यो प्रस्तुति यहाँहरूमाझ सुनायौं। आठौं राष्ट्रिय महिला अधिकार दिवसले सामाजिक सोच शैली प्रथा र प्रचलनमा सकारात्मक परिवर्तन गर्दै नेपाली महिलाको सुरक्षा सम्मान र हक अधिकार सुनिश्चित गरी लैङ्गिक समानता युक्त सभ्य समाज निर्माण गर्न सबैलाई प्रेरणा मिलोस्। हरेक वर्षको जेठ 16 गते मनाइने राष्ट्रिय महिला अधिकार दिवसले यस वर्ष पनि उद्देश्य अनुरूप सफलता हासिल गरोस्। कार्यक्रम आजका नारीको विशेष प्रस्तुतिबाट हामी यही शुभकामना व्यक्त गर्छौं। अर्को साता महिला सवालमा सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको प्रस्तुति कार्यक्रम आजका नारीमा हामी महिला सवालका विविध विषयवस्तुलाई उठान गर्नको लागि उपस्थित हुने नै छौं। आजको लागि भने कार्यक्रम आजका नारीको यो प्रस्तुतिबाट प्राविधिक साथी सुलोचना बज्राचार्यलाई धन्यवाद दिँदै म चन्दा विष्ट पनि बिदा माग्छु। नमस्कार, शुभ

नेपाल र नेपाली बीचको सम्बन्ध, नेपाल बिनाको नेपाली र नेपाली बिनाको नेपाल कल्पनै गर्न सकिन्न। हाम्रो यो सम्बन्ध रगत र मुटु जस्तो, हाम्रो यो सम्बन्ध श्वास र शरीर जस्तो।

रगत बगेर नसाहरूमा र दुखदुखी नापेर छातीमा देशभक्तिको तस्बिर छ हाम्रो आँखामा, दुवो जस्तै फैलेको छ राष्ट्रभक्ति हाम्रो हृदय हृदयको

जाति र संस्कृतिको फरकपन र त्यही फरकपनको पहिचान हो नेपाल। बहुजाति भाषा र संस्कृतिको बहुलता हाम्रो चिनारी। मन फाट्ला केही कुरामा कहिलेकाहीँ, तर फाट्नु र च्यातिनु हुन्न हाम्रो पहिचानको छाती।

छरिएको बस्ती, छरिएको घर, तर पौरखको सुन फुलाउने एकै आँगन र विश्वास झुलिने एकै धुरी, सुख दुःखको समान अनुभूति, हाम्रो संस्कृति र हाम्रो पुर्खाले सिकाएको सद्भावको सङ्लो सिप।

समय र चेतनाले विश्वसँग नजिक छौँ। सिक्नु छ विज्ञान र प्रविधिका हर कुरा यसै मेसोमा। देशबाट अलि टाढा पनि छन् कति, आँखामा हिमाल छैन तिनको, तर जहाँ पुगे पनि देशकै झल्को र झझल्को छ तिनको समृद्ध चेतनामा।

टुटेर होइन फुटेर पनि होइन आपसमा जुटेर एक हुनु छ, सङ्लो पार्नु छ पसिनाको नदी र उठाउनु छ पौरखको हिमाल। हिमालको शान्ति, हरियो ममता र आँखाभरिको चारकोसे छातीमा हिमाल जस्तै उठेको छ हाम्रो देशभक्ति साझा।

देश आमा र देशको सम्मान मातृपूजा। हामी नेपाली नेपाल आमाका साझा सन्तान, पुर्खाको गौरवपूर्ण इतिहास सम्झेर भोलिलाई सुरक्षित राख्नु छ यो देशको नासो, पौरखको पसिना अर्पेर तिर्नु छ आमाको दुधको भाडा र देशको ऋण।

0: सहजता, सामाजिक सद्भाव र दिगो शान्तिका लागि रेडियो नेपाल।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: के तपाईँ वैदेशिक रोजगारीमा जाने सोच बनाएर पासपोर्ट बनाउँदै हुनुहुन्छ?
3: त्यसो हो भने जिल्ला प्रशासन कार्यालय भित्र रहेको आप्रवासी स्रोत केन्द्र MRC आफूलाई लागेका जिज्ञासा समाधान गर्न नबिर्सनु होला। साथै सबै पालिकामा हुने रोजगार संयोजकबाट पनि जानकारी लिन सकिन्छ।
2: वैदेशिक रोजगार बोर्डको सचिवालय।
4: सवारी क्षमता भन्दा बढी यात्रु नचढाउँ र नचढौँ, अन्यथा दुर्घटना हुने जोखिम बढ्दछ।
5: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
6: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अहिले बिहानको 9 बज्ने लाग्यो। अब सुन्नुहोस् समाचार।

0: यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल सिन्हाबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। प्रतिपक्षी दलहरूको विरोधका कारण संघीय संसदका दुवै सदनको बैठक अवरुद्ध। नेपाल भारत सीमा समस्या कूटनीतिक वार्ताबाट समाधान खोज्न सरकारले काम गरिरहेको सरकारका प्रवक्ता शिक्षा मन्त्री सस्मित पोखरेलको भनाई। र अमेरिकाले इरानको कस्म टापुमा आक्रमण गरेको दावी। कुवेत र बराइन तर्फ प्रक्षेपित मिसाइल निस्तेज। अब समाचार विस्तारमा। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपाल भारत बीचको सीमा समस्या कूटनीतिक वार्ताबाट समाधान खोज्न सरकारले काम गरिरहेको बताउनु भएको छ। मन्त्री परिषदको हिजोका निर्णयहरू सिंहदरबारमा सार्वजनिक गर्ने क्रममा प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिनुभएको अभिव्यक्तिबारे सञ्चारकर्मीको एक जिज्ञासामा मन्त्री पोखरेलले वार्ताको माध्यमबाट सीमा विवाद समाधान गर्नुपर्नेमा नै प्रधानमन्त्री शाहले जोड दिनु भएको बताउनु भयो। विभिन्न समयका सीमा अध्ययन सम्बन्धी संयन्त्रहरूको प्रतिवेदनमा नेपालको भूभाग भारतले उपभोग गरेको हुन सक्ने र भारतको भूभाग नेपालले उपभोग गरेको हुन सकिने देखिएको हुँदा प्रधानमन्त्री समेत अचम्म परेको कुरा मात्रै संसदमा राख्नु भएको मन्त्री पोखरेलले प्रष्ट पार्नुभयो। सरकारले संयुक्त राष्ट्र संघीय वातावरण कार्यक्रम UNEP-बाट ओजन तहलाई हानि पुर्याउने पदार्थहरूको व्यवस्थापन तथा न्यूनीकरण सम्बन्धी प्रोटोकलको कार्यान्वयन सम्बन्धी सम्झौता स्वीकृत गरेको पनि मन्त्री पोखरेलले जानकारी दिनुभयो। मन्त्री परिषद बैठकमा सरकारले सशस्त्र प्रहरी नायब महानिरीक्षक श्री अञ्जनी कुमार पोखरेललाई सशस्त्र प्रहरी बल नेपालको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको मन्त्री पोखरेलले बताउनुभयो। मन्त्री पोखरेलले भूमि समस्या समाधान समितिको अध्यक्ष पदमा बलभद्र बास्तोला तथा सदस्य पदमा अमीर प्रसाद नेउपाने र अन्य सदस्यहरूलाई नियुक्त गरिएको जानकारी दिनुभयो। बैठकमा मन्त्री पोखरेलले 2082 साल भदौ 23 र 24 गतेको प्रदर्शनका क्रममा भएका घटनाको जाँचबुझ गर्न गठित आयोगले पेश गरेको प्रतिवेदनमा उल्लेखित सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिस गर्न गठित अध्ययन समितिको कार्यावधि 45 दिन थप गर्ने निर्णय गरेको बताउनुभयो। प्रतिपक्षी दलहरूको अवरोधपछि प्रतिनिधि सभाको बैठक जेठ 25 गतेसम्मका लागि स्थगित भएको छ। हिजोको बैठक सुरु हुनासाथ प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले भारतको सीमा मिचेको भनी दिनुभएको अभिव्यक्ति सच्याउन माग गर्दै उठेर विरोध जनाउनु भयो। त्यसपछि सभामुख डोलप्रसाद अर्यालले संसदको यसअघिका बैठक र अनौपचारिक छलफलमा समेत विपक्षी दलका तर्फबाट आफ्ना धारणाहरू आइसकेको र त्यसमा आफ्नो ध्यानाकर्षण समेत भएको भन्दै सभा चालनमा सहयोग गर्न आग्रह गर्नुभयो। सभामुखको आग्रहपछि समेत विरोधलाई निरन्तरता दिएपछि सभामुख अर्यालले विपक्षी दलका सांसदहरूलाई पालै पालो बोल्न समय दिनुभएको थियो। त्यसक्रममा नेपाली काङ्ग्रेसका सांसद अभिषेक प्रताप शाहले प्रधानमन्त्रीको अभिव्यक्ति त्रुटिपूर्ण र आपत्तिजनक रहेकाले सच्याउनु पर्ने बताउनुभयो। श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले देशको सिमाना र सार्वभौम सत्ता जोगाउने विषयमा सबै दलको एकमत हुनुपर्ने भन्नुहुँदै प्रधानमन्त्री संसदमा उपस्थित भएर माफी माग्नुपर्ने बताउनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद खुशबु ओलीले प्रधानमन्त्रीको अभिव्यक्ति कूटनीतिक र कानुनी र राष्ट्रिय सुरक्षाका दृष्टिकोणले गम्भीर भएको बताउनुभयो। नेपाली कम्युनिस्ट पार्टीका सांसद युवराज दुलालले राष्ट्रिय सुरक्षाको विषय सबै दलको साझा भएको बताउनुभयो। नेकपा एमालेका सांसद गणेश सिंह ठगुन्नाले देशको कार्यकारी प्रमुखले सदनमा राखेका अभिव्यक्तिले दीर्घकालीनसम्म राजनीतिक र कूटनीतिक प्रभाव रहने हुनाले देशको हितका लागि गल्ती सच्याएर अगाडि बढ्नु राम्रो हुने बताउनुभयो। प्रतिनिधि सभाको अर्को बैठक जेठ 25 गते सोमबार बिहान 11 बजे का लागि बोलाइएको छ। राष्ट्रिय सभाका सांसदहरूले आइतबार प्रतिनिधि सभामा प्रधानमन्त्री बालेन्द्र शाहले भारतको बहुआयामिक सम्बन्ध विपरीत दिनुभएको अभिव्यक्ति नसच्याएसम्म बैठकको काम कारवाही अघि बढ्न नदिने भन्दै अडान लिएपछि बैठक स्थगित भएको छ। हिजो बैठक सुरु हुनासाथै आकस्मिक समयमा सांसदहरूले नेपालले पनि थुप्रै ठाउँमा भारतको जमिन मिचेको छ भनी मुलुकको कार्यकारी प्रमुखले संसदको रोस्ट्रमबाट उभिएर बोल्नु कूटनीतिक मर्यादा विपरीत भएको भन्दै तत्काल सदनमा आएर देशवासीका नाममा माफी माग्नुपर्नेमा जोड दिनुभएको हो। बैठकमा नेपाली काङ्ग्रेसका सांसद पदम बहादुर परियारले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति गैर जिम्मेवार र तथ्यहीन भएको बताउनुभयो। नेकपा एमालेका सांसद रोशनी मेचेले पनि प्रधानमन्त्री शाहले तत्काल संसदमा आएर माफी माग्नुपर्ने धारणा व्यक्त गर्नुभयो। यस्तै नेपाली कम्युनिस्ट पार्टीका सांसद घनश्याम रिजालले सीमा विवाद जस्तो विषयमा राष्ट्रिय सहमति गरेर मात्रै सबै आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने भन्दै प्रधानमन्त्री शाहको गैर जिम्मेवार पूर्ण भनाईले सीमा विवाद झन बल्झिँदै जाने विचार व्यक्त गर्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने र भारतीय जनता पार्टीका राष्ट्रिय अध्यक्ष नितिन नवीन बीच राजनीतिमा जेनजेड पुस्ताको बढ्दो भूमिका र सम्भावनाबारे छलफल भएको छ। भारतीय जनता पार्टीको मुख्यालयमा हिजो उहाँहरू बीच भएको भेटवार्तामा विशेष गरी लोकतान्त्रिक सहभागिता, सार्वजनिक बहस तथा भावी नेतृत्व निर्माणमा युवा पुस्ताले खेल्न सक्ने भूमिकामाथि विचार आदान प्रदान भएको भारतीय जनता पार्टीले जनाएको छ। भारत भ्रमणमा रहनुभएका सभापति लामिछानेको नेतृत्वको प्रतिनिधि मण्डललाई स्वागत गर्दै अध्यक्ष नवीनले साझा सभ्यतागत विरासत, सांस्कृतिक सम्बन्ध तथा जनस्तरका सुदृढ सम्बन्धमा आधारित भारत नेपाल बीचको घनिष्ठ र ऐतिहासिक सम्बन्धबारे प्रकाश पार्नु भएको थियो। अध्यक्ष नवीनले भाजपा पार्टीको यात्रा, विचारधारा, संगठनात्मक संरचना तथा जनमुखी राजनीतिक सहभागिता सम्बन्धी दृष्टिकोणबारे जानकारी गराउनु भएको थियो। भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने र भारतका गृहमन्त्री अमित शाह बीच भेटवार्ता भएको छ। यसअघि हिजै सभापति लामिछाने सहितको टोलीले भारतीय विदेश मन्त्री एस जयशंकरसँग पनि भेटवार्ता गरेको थियो। अदालतले गरेको आदेश फैसला यथाशीघ्र कार्यान्वयन गर्नुपर्ने विषयमा ध्यान दिनुपर्नेमा सरकारवाला पक्षले जोड दिएका छन्। सर्वोच्च अदालत फैसला कार्यान्वयन निर्देशनालयले हिजो आयोजना गरेको छलफलमा वक्ताहरूले अदालतको आदेश तत्काल कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका हुन्। भारतको विदेश मन्त्रालयले नेपाल र भारतबीचको सीमा विवादलाई स्थापित द्विपक्षीय संयन्त्र मार्फत नै समाधान गरिने प्रष्ट पारेको छ। मन्त्रालयका प्रवक्ता रणदीप जयसवालले नयाँ दिल्लीमा आयोजित नियमित पत्रकार सम्मेलनमा दुई देशबीचको सीमाङ्कनको कार्य करिब 98% सम्पन्न भइसकेको जानकारी दिनुभयो। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री एवं नेपाली काङ्ग्रेस संसदीय दलका नेता कमलबहादुर शाहलाई दलको नेताबाट हटाउने निर्णयमा हस्ताक्षर गरेका एक सदस्यले आफ्नो निर्णय फिर्ता लिनु भएको छ। योसँगै पार्टीको संसदीय दलभित्र देखिएको संकट तत्कालका लागि टरेको छ। रेडियो नेपालबाट अहिले बिहान 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
1: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
2: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
1: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
2: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: अब बाँकी समाचार। नेपाली काङ्ग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक भोलि बस्ने भएको छ। समितिका सचिव दिनेश थापा मगरले विज्ञप्ति जारी गर्दै बैठक आह्वान गरिएको जानकारी दिनुभएको हो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी सेनाले इरानको कस्म टापुमा आत्मरक्षात्मक कारवाही गरेको जनाएको छ। अमेरिकी सेनाको केन्द्रीय कमान्डले सामाजिक सञ्जाल एक्स मार्फत जारी गरेको विज्ञप्तिमा उक्त आक्रमण गरिएको गरिएको हो। अमेरिकी केन्द्रीय कमान्डरका अनुसार इरानले खाडी क्षेत्रका छिमेकी मुलुकतर्फ ब्यालिस्टिक मिसाइल ड्रोन प्रक्षेपण गरेपछि जवाफी कारवाही गरिएको हो। विज्ञप्तिमा अमेरिका र क्षेत्रीय सहयोगी सेनाले धेरै मिसाइल र ड्रोनलाई निस्तेज पारेको उल्लेख गरिएको छ। केन्द्रीय कमान्डले कुवेततर्फ प्रक्षेपित दुई इरानी मिसाइल लक्ष्यमा नपुगी आकाशमै खसेको र टुक्रिएको जनाएको छ। यस्तै बहराइनतर्फ प्रक्षेपित तीन मिसाइललाई अमेरिकी र बहराइनको वायु प्रतिरक्षा प्रणालीले तत्कालै अवरोध गरेको दावी गरिएको छ। यसैबीच बहराइन र कुवेतमा केही समयका लागि हवाई आक्रमणको चेतावनीमा साइरन बजेको स्थानीय अधिकारीहरूले जनाएका छन्। अब मौसम सम्बन्धी जानकारी। आज देशको हिमाली र पहाडी भूभागका थोरै स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक दुई स्थानमा पानी पर्ने सम्भावना रहेको छ। मधेस तथा कोशी बागमती र गण्डकी प्रदेशको तराईमा तातो दिन हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29-31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिपक्षी दलहरूको विरोधका कारण संघीय संसदका दुवै सदनको बैठक अवरुद्ध। नेपाल भारत सीमा समस्या कूटनीतिक वार्ताबाट समाधान खोज्न सरकारले काम गरिरहेको सरकारका प्रवक्ता शिक्षा मन्त्री सस्मित पोखरेलको भनाई। र अमेरिकाले इरानको कस्म टापुमा आक्रमण गरेको दावी। कुवेत र बहराइनतर्फ प्रक्षेपित मिसाइल निस्तेज। रेडियो नेपालबाट बिहान 9 बजेको समाचार सकियो। यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

नमस्ते कार्यक्रम विश्व परिवेशबाट विश्वमा हरेक दिन नयाँ नौला र अनौठा घटनाहरू भइरहेका हुन्छन् र ती घटनाहरू हाम्रा लागि रोचक अनौठा र प्रेरक पनि हुन्छन्। हामी यस्तै असामान्य प्रकृतिका ती घटनाहरू रोचक प्रसङ्गहरू र सन्दर्भहरू सुन्न वा हेर्न उत्सुक हुने गर्छौँ। त्यसैले तिनै विश्वभर भएका घटेका अनौठा घटनाहरू रोचक र प्रेरक विषयवस्तुहरू समेटेर कार्यक्रम विश्व परिवेशमा प्रस्तुत गर्ने गर्दछौँ। साथमा गीत सङ्गीत पनि सुनाउँदै आएका छौँ। यो विश्व परिवेश कार्यक्रम तपाईँहरूको प्रिय स्टेशन रेडियो नेपालबाट हरेक बुधबार बिहान नेपाल भाषाको समाचारपछि सुन्दै आउनु भएको छ। साथै हामीलाई हाम्रो वेबसाइट www.radionepal.gov.np र www.radionepalonline.com मा पनि सुन्न सक्नुहुनेछ।

विश्व परिवेशमा आज प्रस्तुत गरिने सन्दर्भ सामग्रीहरू छन्। के चिडिया खानाबाट निकाली पाऊ भन्दै जनावरले मुद्दा हाल्न पाउँछन्। हाकिमले गाली गरेपछि टोयलेट नै जान छाड्दा शरीर भयो जाम। वैज्ञानिकले तयार गरे सक्कली अक्सिजन उत्पादन गर्ने नक्कली वनस्पति। अब अङ्कमाल गर्ने समय 3 मिनट मात्रै। ठुलो आवाजमा भाले बाँच्दा मुद्दा र संसारकै खतरनाक ताल पानीको रङ छ रातो। विश्व परिवेशमा सर्वप्रथम राख्दैछौँ एउटा अनौठो प्रसङ्ग। चिडियाखानाबाट निकाली पाऊ भन्दै जनावरले मुद्दा हाल्न पाउँछ।

0: गहन सवाल उठाएका छन्।
1: केही समय अगाडि भएको सुनवाईका क्रममा न्यायाधीश मेलिसा हार्टले भनेकी छिन्, यस्तो मुक्ति शुरू भयो भने कहाँ गएर रोकिएला। यसले मानिसहरूले घरमा पालेका कुकुर तथा बिरालोहरूलाई समेत स्वतन्त्रता प्रदान गर्न सक्छ भविष्यमा। त्यो चिडियाखानामा रहेका मिस्सी, किम्बा, लक्की, लौलौ र जम्बो नामक पाँचवटा हात्तीले कैदीलाई प्राप्त अधिकार जस्तै आफ्नो कैदका विरुद्ध कानूनी प्रक्रियामा जान पाउने दावी नन ह्युमन राइट प्रोजेक्ट नामक समूहको रहेको छ। अफ्रिकाको जंगलमा जन्मिएका ती हात्तीहरू जेल जस्तो चिडियाखानामा बन्दी बन्नु पर्दा उनीहरूको मस्तिष्कमै क्षति पुगेकोले चिडियाखानाबाट उनीहरूलाई मुक्त गरेर अमेरिकाका कुनै हात्ती संरक्षित क्षेत्रमा लगिनुपर्ने उनीहरूको माग छ। अदालतमा भएको सुनवाईका क्रममा त्यो समूहका प्रतिनिधिले हालका लागि ती पाँचजना हात्तीहरूमा मात्रै केन्द्रित भएर अदालतले फैसला गर्नुपर्ने भन्दै हात्तीहरूले बन्दी प्रत्यक्षीकरणको रिट दायर गर्न सक्ने गरी मुद्दालाई पुनः तल्लो अदालतमा पठाइदिने गरी आदेश गर्न समेत माग गरे। घरपालुवा कुकुर र चिडियाखानामा राख्न ल्याइएको हात्तीलाई एउटै दर्जामा राख्न नहुने उनीहरूको भनाइ थियो। तर यो चिडियाखानाले भने ती वृद्ध अवस्थाका हात्तीहरूलाई त्यो उमेरमा अन्यत्र सार्नु र अरू हात्तीहरूसँग मिसाउन खोज्नु जोखिमयुक्त रहेको भन्दै यसले अनावश्यक तनाव सिर्जना गर्ने दावी गरेको छ। यो मुद्दामा अमेरिकाको सर्वोच्च अदालतले केही समयमा नै अन्तिम फैसला गर्न सक्ने बताइएको छ। विश्व परिवेशमा अब राख्दैछौ एउटा अनौठो प्रसंग। हाकिमले गाली गरेपछि टोयलेट नै जान छाड्दा शरीर भयो जाम। कर्पोरेट क्षेत्रमा काम गर्ने मानिसहरू आफ्नो दिनको अधिकांश समय कार्यालयमा बिताउँछन्। यसका कारणले कार्यालयको वातावरण तथा संस्कृतिले हाम्रो मानसिक स्थिति तथा मूडमा ठूलो असर पार्दछ। चीनको एउटा यस्तै अफिसमा अनौठो घटना भएको छ। यो कम्पनीमा काम गर्ने एकजना महिला कर्मचारीलाई कम्पनीका म्यानेजरले गाली गरेपछि ती कर्मचारीमा त्यसको यति खराब वैज्ञानिक असर पर्यो कि उनी भयानक तनावमा परिन्। त्यसपछि उनको अवस्था यस्तो भयो कि उनले कुनै पनि खालको प्रतिक्रिया दिनै छाडिन्। उनी केवल एक ठाउँमा स्थिर भएर बस्न थालिन्, खानपिन गर्न र यहाँसम्म कि टोयलेट जान पनि छाडिन्। उनी वास्तवमा ढुङ्गा जस्तै बनिन्। ली नामकी ती महिला कर्मचारी चीनको हेनान प्रान्तकी बासिन्दा हुन्। उनी हिड्डुल गर्न असमर्थ भएकी थिइन्। डाक्टरहरूका अनुसार उनी ढुङ्गा जस्तै भएकी थिइन्। वास्तवमा उनको अवस्था यस्तो हुनुभन्दा अघि उनको कार्यालयका टिम लिडरले उनलाई गाली गरेका थिए। त्यसपछि ती महिलाको अवस्था बिस्तारै यस्तो भयो कि उनी टोयलेटसम्म जान छाडिन्। डिप्रेसनको सबैभन्दा गम्भीर अवस्था साउथ चाइना मर्निङ पोस्टका अनुसार ती महिलाको अवस्था बिस्तारै बिग्रदै गयो। झेङ झौ अस्पतालका डाक्टरहरूका अनुसार उनलाई क्याटेटोनिक स्टुपर नामक स्वास्थ्य समस्या उत्पन्न भएको हो, जुन डिप्रेसनको सबैभन्दा गम्भीर लक्षण मध्ये एक हो। क्लिभल्यान्ड क्लिनिकका अनुसार क्याटेटोनिया एउटा गम्भीर क्लिनिकल सिन्ड्रोम हो। यो समस्या भएको मानिस कुनै पनि कुराप्रति प्रतिक्रिया जनाउन असमर्थ हुन्छ। यस्ता गम्भीर अवस्थामा गएको मानिसमा हिड्डुल गर्न वा शरीर चलाउन समेत मुस्किल पर्छ। यो डिप्रेसनको चरम सीमा हो। यो समस्या तब उत्पन्न हुन्छ जब कसैलाई भावनात्मक रूपमा तीव्र आघात पर्दछ। जब लीको अवस्था बिग्रियो तब उनको शारीरिक क्षमता पनि निकै कम भयो। परिवारका सदस्यका अनुसार उनको टाउको मुनिबाट सिरानी हटाउँदा समेत उनको टाउको हावामै झुन्डिएको हुन्थ्यो। दिशा पिसाब गर्ने कुरा सम्झाउन पनि उनलाई परिवारको आवश्यकता पर्दथ्यो। लीको त्यो अवस्थाको बारेमा सोसल मिडियामा व्यापक चर्चा भएसँगै मानिसहरूले कार्यालयको कार्य वातावरण र कार्य संस्कृतिका बारेमा आलोचना गरेका छन्। कर्मचारीको मानसिक स्थितिको ख्यालै नगरी दबाव दिने हाकिम तथा व्यवस्थापक प्रति आक्रोश समेत व्यक्त गरेका छन्। विश्व परिवेशमा अब राख्दैछौ एउटा अनुसन्धानको प्रसंग। वैज्ञानिकले तयार गरे सक्कली अक्सिजन उत्पादन गर्ने नक्कली वनस्पति। विश्व स्वास्थ्य संगठनले वायु प्रदूषणलाई विश्वभरि नै जनसंख्याका लागि सबैभन्दा ठूलो पर्यावरणीय खतराको रूपमा लिएको छ। विद्युतीय उपकरणको प्रयोग तथा अन्य विभिन्न कारणबाट बाहिरी वातावरणको तुलनामा अझ भवनभित्रको हावा झनै प्रदूषित बन्ने गरेको छ। सहरमा मानिसहरूको अधिकांश समय घर, कार्यालय वा कार्यस्थलको चार भित्ताभित्रै बित्ने गरेको छ। अनि जति समय बाहिर बिताउन पाउँछौ त्यस बेला पनि स्वच्छ हावामा श्वास फेर्न नपाइने स्थिति छ। बन्द वातावरणमा स्वच्छ हावाका लागि विभिन्न खालका एयर प्युरिफायरको प्रयोग हुने गर्दछ। तर अमेरिकाको विङहेम्प्टन विश्वविद्यालयका वैज्ञानिकहरूले यस्तो झन्झट नै गर्नु नपर्ने प्रविधिको विकास गरेका छन्। वैज्ञानिकहरूले हावालाई स्वच्छ बनाउनका लागि एउटा विशेष खालको कृत्रिम वनस्पति तयार गरेका छन्, जसले कार्बन डाइअक्साइडलाई अवशोषित गरेर अक्सिजन उत्सर्जन गर्नेछ। लेजर कटिङ

विधिको प्रयोग गरेर मिथाइल म्याथेक्रिलेटबाट तयार गरिएको 1.6 मिलिमिटर मोटाई भएको त्यो बोटमा 5 पात राखिएको छ। हरेक पातहरू साइनो ब्याक्टेरिया संक्रमित एनोड, एउटा आयन एक्सचेन्ज झिल्ली र एउटा क्याथोडबाट बनेको 5 बायोसोलार सेलसँग जोडिएको छ। ती सेलहरूलाई सक्रिय राख्नका लागि बाष्पोत्सर्जनको क्रियाका लागि वनस्पतिमा हाइग्रोस्कोपिक लगाइएको छ। यसबाट सजीव वनस्पतिमा जस्तै एउटा आयन एक्सचेन्ज झिल्ली र एउटा क्याथोडबाट बनेको 5 बायोसोलार सेलसँग जोडिएको छ। ती सेलहरूलाई सक्रिय राख्नका लागि बाष्पोत्सर्जनको क्रियाका लागि वनस्पतिमा हाइग्रोस्कोपिक लगाइएको छ। यसबाट सजीव वनस्पतिमा जस्तै ती पातहरूमा पनि पानी र पोषक तत्त्वको सञ्चार हुन्छ। साइनो ब्याक्टेरियाले पानीसँगै घरभित्रको प्रकाश र कार्बन डाइअक्साइडको उपयोग गरेर प्रकाश संश्लेषण गरी अक्सिजन उत्पादन गर्दछन्। प्रकाश संश्लेषणका क्रममा इलेक्ट्रोनसँगै उत्पादित प्रोटोनलाई आयन एक्सचेन्ज झिल्लीको माध्यमबाट क्याथोडमा लगिन्छ। यसले क्याथोडिक प्रक्रिया पूरा गर्नका लागि वायुमण्डलीय अक्सिजनसँग प्रतिक्रिया गर्दछ। यो महत्त्वपूर्ण प्रक्रिया सो प्रणालीको इलेक्ट्रोन्युट्रालिटीलाई कायम राख्नका लागि आवश्यक हुन्छ। यो कृत्रिम बिरुवाले हावासँगै बिजुली पनि उत्पादन गर्दछ, जसबाट फोन चार्ज गर्न सकिन्छ। यसले करिब 140 माइक्रोवाट बिजुली उत्पादन गर्नेछ। वैज्ञानिकहरूले यसबाट न्यूनतम 1 मिलिवाट भन्दा अधिक बिजुली उत्पादनका लागि प्राविधिक स्तरोन्नतिमा काम गरिरहेका छन्। प्रत्येक पात भित्रका 5 बायोसोलारबाट कुल 46 माइक्रोवाटसम्म बिजुली उत्पादन गर्न सकिन्छ। यसबाट अधिकतम 420 माइक्रोवाट बिजुली उत्पादन सम्भव भएको बताइन्छ। रेडियो नेपालबाट यति बेला तपाईँहरू कार्यक्रम विश्व परिवेश सुनिरहनु भएको छ। हामीसँग अझै यस्तै रोचक अनौठा र अनुसन्धानमूलक प्रसङ्गहरू बाँकी नै छन्। यो बीचमा तपाईँहरूलाई साङ्गीतिक मनोरञ्जन गराउँदैछौ एउटा मिठो गीतबाट।

0: यो मिठो साङ्गीतिक सौगातपछि फेरि पनि स्वागत छ कार्यक्रम विश्व परिवेशमा र विश्व परिवेशमा अब बाँकी प्रसङ्ग अबको प्रसङ्ग अनौठो छ अब अङ्कमाल गर्ने समय 3 मिनट मात्रै विमानस्थलमा आफ्ना प्रियजनलाई स्वागत तथा विदाई गर्दा अङ्गालो हाल्ने अर्थात् हग गर्ने हामी गर्छौं यस्तो अङ्कमाल कति लामो समयसम्म गर्ने भन्ने कुरामा कुनै समय सीमा तोकियो भने के होला यस्तो कुरा सायद तपाईँ हामीले कल्पना पनि गरेका थिएनौँ होला तर न्युजिल्यान्डको एक विमानस्थलमा भने एकअर्कासँग अङ्कमाल गर्नका लागि अधिकतम 3 मिनटको समय सीमा तोकिएको छ यदि त्यसभन्दा लामो समयसम्म अङ्कमाल गरेमा सजायको भागीदार बन्नुपर्नेछ त्यहाँको डुनेडिन विमानस्थलमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा यस्तो नियम लागू भएको हो त्यहाँको यात्रु प्रस्थान तथा आवागमन कक्षमा अङ्कमालका लागि अधिकतम 3 मिनटको समय सीमा तोकिएको छ विमानस्थलमा भीड कम गर्न तथा सुरक्षा व्यवस्थालाई बलियो बनाउनका लागि त्यस्तो नियम लागू गरिएको बताइएको छ विमानस्थल व्यवस्थापकका अनुसार एयरपोर्टको ड्रप अप क्षेत्रमा आम रूपमा त्यसका लागि चेतावनी सन्देश लेखिएको हुन्छ र त्यो उल्लङ्घन गरेमा जरिवानाको प्रावधान समेत रहेको छ ड्रप अप जोनमा धेरै भीड नलागोस् र मानिसहरू सुरक्षाका कारणले पनि व्यर्थमा धेरै लामो समयसम्म नरोकिउन् भन्नका लागि अङ्कमाल गर्ने समयको अधिकतम सीमा राखिएको हो त्यसबाट विमानस्थल तथा यात्रु र आगन्तुकको सुरक्षामा कुनै प्रकारको समस्या सृजना नहुने दावी विमानस्थलका अधिकारीहरूको रहेको छ विमानस्थल व्यवस्थापनको तर्क के छ भने 20 सेकेन्डको आलिङ्गन व्यक्तिको शरीरमा अक्सिटोसिन हार्मोन उत्सर्जन गर्नका लागि पर्याप्त छ त्यसभन्दा लामो अङ्कमाल वास्तवमै दिक्क लाग्दो हुनेछ त्यसैले आफ्ना परिवार तथा प्रियजनलाई विमानस्थलमा विदाई गर्न आएको समयमा भावनात्मक रूपमा अनावश्यक लामो समय लिनु लाभदायक हुँदैन यो नियम लागू भएपछि सबै यात्रुका आफन्तलाई अङ्कमाल गर्ने पर्याप्त समय र ठाउँ उपलब्ध हुने र अनावश्यक रूपमा लामो समयसम्म त्यहाँ बस्ने मानिसहरूको संख्या कम हुने आशा गरिएको छ विश्व परिवेशमा राख्दैछौ एउटा रोचक प्रसङ्ग ठूलो आवाजमा भाले बाँच्दा मुद्दा छिमेकीहरू बीच झै झगडा हुन र अदालतको चक्कर काट्नका लागि कुनै ठूलो निहु नचाहिने रहेछ फ्रान्सको बोर्गोइनमा एकजना व्यक्ति आफूले पालेको कुखुराको भाले चर्को स्वरमा बासेको अभियोगमा कानुनी कठघरामा उभिनु परेको छ स्थानीय फ्रान्क नामक व्यक्तिले घरमा पालेको 5 वर्षको कुखुरा रिकको चर्को स्वरमा कुखुरी कहाँ गर्दै बासेका कारण डिस्टर्ब भएको राम्रोसँग निद्रा नपरेको कुनै काममा ध्यान केन्द्रित गर्न अप्ठ्यारो भएको तथा सुन्दा सुन्दा दिक्क लाग्ने जस्ता समस्या भएको भन्दै उनका छिमेकीले अदालतमा मुद्दा हालेका छन् अन्ततः अदालतले केही समयपछि यसका लागि सुनवाईको समय तोकेको छ त्यसबेला फ्रान्क दम्पति अदालतमा उपस्थित भएर बयान दिनुपर्नेछ नाम नखुलाइएका ती छिमेकीले त्यो कुखुरा दिनरात जति बेला पनि बाँच्ने गरेको र उसको आवाज सहनै नसकिने खालको भएको बताएका छन् तर त्यो कुखुराका मालिकले भने छिमेकीको त्यस्तो आरोप अस्वीकार गर्दै कुखुराको खोर ठण्डी याममा बिहान 8 बजे र गर्मी याममा 9 बजे मात्रै खोल्ने गरिएको र बेलुकी 8 बजे खोरभित्र राख्ने गरिएको भन्दै रातको समयमा कुखुरा बासेर दिक्क पारेको भन्ने दावीको खण्डन गरेका छन् साथै आफ्नो कुखुरा बिहान करिब 15 पटक र दिउँसो केही पटक मात्रै बाँच्ने गरेको बताएका छन् उनका अनुसार कुखुराको खोरमा अटोमेटिक ढोका खुल्छ जुन उनले तोकेको समयमा आफै खुल्ने र बन्द हुने गर्छ स्वतन्त्र जीवनयापनका लागि 25 वर्ष अघि बोर्गोइनमा बसाई सरेको फ्रान्क दम्पति अहिले कुखुराको निहुमा छिमेकीले कानुनी कार्यवाही अघि बढाएपछि चिन्तित बनेको छ उनीहरूले यो मुद्दालाई सुरुमा नगर परिषदको मध्यस्थताबाट मिलाउने कोसिस पनि गरे तर उनका छिमेकी मिल्न तयार भएनन् र अदालतसम्म पुगे आफूले उजुरीकर्ता बाहेक अरू सबै छिमेकीसँग कुराकानी गरेको र उनीहरू कसैलाई पनि आफ्नो कुखुराको आवाजले कुनै असर नगरेको ती कुखुराका मालिकले बताउँछन् विश्व परिवेश माओवादका लागि अन्तिम प्रसङ्ग राख्दैछौ यो अनुसन्धानको प्रसङ्ग रहेको छ संसारकै खतरनाक ताल पानीको रङ छ रातो यो संसारमा अनेक खालका कुराहरू अनौठा कुराहरू हामीले देख्ने सुन्ने गरेका छौं त्यस्तैमा एउटा यस्तो ताल छ जसको पानीको रङ रगतको जस्तै रातो छ यो तालको पानी देखेरै धेरै मानिसहरू डराउने गर्छन् यो भन्दा पनि डराउने कुरा त यो छ कि यो पानीमा जानासाथ कुनै पनि जनावर या चराचुरुङ्गी पत्थरमा बदलिन्छन् यो खतरनाक तालको नाम के हो र यो कहाँ अवस्थित छ भन्ने कुरामा यो रगत जस्तो देखिने ताल अफ्रिकामा छ र यो तालको नाम नेट्रन हो यो भयानक ताल हो जहाँको पानी पिउँदा जनावरहरू पत्थरमा परिणत हुन्छन्। यो संसारकै सबैभन्दा खतरनाक जलाशय मध्येको एक हो। यसको पानीको रङ रातो हुनुका पछाडि पनि वैज्ञानिक कारण छ। नेट्रोन तालको पानी कास्टिक, क्षेरीय र नुनिलो पानी छ, जसले सतहमा नुनको मात्रा पनि छोड्ने गरेको छ। पानीभित्र पाइने विभिन्न खालका सूक्ष्म जीवहरूका कारणले यो पानी धेरै जसो रातो र कहिलेकाहीँ गुलाबी रङको पनि हुने गर्दछ। यो तालको पानीमा धेरै मात्रामा साइनो ब्याक्टेरिया रहेको छ। यो साइनो ब्याक्टेरिया पानीभित्र बस्ने सूक्ष्म जीवहरूभित्र पाइने गरिन्छ। यो सूक्ष्म जीव नामक पानीभित्र बस्ने सूक्ष्म जीवहरूभित्र बस्ने गर्दछ। सूक्ष्म जीवहरूले नुनिलो पानी मन पराउने गर्छन्। यो तालको पानीमा नुनिलोपनको मात्रा निकै नै छ, जसले गर्दा त्यस्ता खालका सूक्ष्म जीवहरू यहाँ धेरै छन् र ती ब्याक्टेरियाका कारणले गर्दा यो तालको पानी रातो देखिन्छ। यो तालको पानीमा सोडा र नुनको मात्रा अत्यधिक रहेको छ। यो तालको पानी पिएपछि जीव जन्तु पन्छीहरू कसरी मर्छन् भन्ने यसको ठोस कारण भने पत्ता लाग्न सकेको छैन, तर उनीहरूको मृत्युपछि उनीहरूको पूरा शरीर, ती पशु पन्छीहरूको शरीर जस्ताको तस्तै र एकदमै साह्रो बन्दछ, जो छुँदाखेरि ढुङ्गा जस्तो देखिन्छ। यो तालको उच्च तापमान र नुनको अत्यधिक मात्राले धेरै जसो जनावरहरू टाढा टाढा भाग्ने गर्दछन्, तर पनि यहाँ केही चराचुरुङ्गीहरूको घर छ। यो नेट्रान ताल मौसमी रूपमा बन्ने केही पहाडहरूमा रुख बिरुवाहरूमा पंक्षीका प्रजातिहरूले आफ्ना गुँडहरू बनाउने गर्छन्, जुन कास्टिक वातावरणका कारण चराचुरुङ्गीका सिकारीहरूबाट उनीहरू सुरक्षित रहने गर्छन्। यो रातो पानी देख्दाखेरि एकदमै राम्रो देखिन्छ, तर पनि यसको भयावह कारणले गर्दाखेरि पेट्रिफाइङ तालको रूपमा पनि यसलाई चिनिन्छ। यो पूरा ताल 3 मिटर भन्दा पनि कम गहिरो छ र पूरा आकारमा यो लगभग 35 माइल लामो र 14 माइल चौडा रहेको छ। आफ्नो विशाल आकारका कारण यो तान्जानियाको 6ठौं सबैभन्दा ठूलो ताल पनि हो। यो ताल एक ज्वालामुखीको नजिकमा रहेको छ, जसलाई माउन्टेन अफ गड पनि भनिन्छ। नेट्रान तालको आसपासको क्षेत्रमा मासाई आदिवासीहरू बस्ने गर्छन् र उनीहरूले यो ताललाई निकै पवित्र मान्छन्। विशेषज्ञहरूका अनुसार प्राचीन मिश्रका मानिसहरूले मृतकको शरीरलाई मम्मी बनाउनका लागि यो तालको उपयोग गर्ने गर्दथे।
1: अहिले सुन्दै हुनुहुन्थ्यो विश्व परिवेशमा भएका घटेका रोचक, अनौठा, प्रेरक र अनुसन्धानमूलक प्रसङ्गहरू, जसलाई हामीले विभिन्न सञ्चार माध्यमहरूबाट साभार गरेका हौं। तपाईहरूले हाम्रो यो कार्यक्रम विश्व परिवेश रेडियो नेपालको वेबसाइट www.radionepal.gov.np www.radionepalonline.com मा पनि सुन्न सक्नुहुनेछ। हस् त, आजका लागि कार्यक्रम विश्व परिवेश यति नै। जाँदा जाँदै कार्यक्रम विश्व परिवेशमा एउटा मिठो गीत राख्दै आजका लागि कार्यक्रम विश्व परिवेशबाट म प्रज्ञा शरद बिदा हुन्छु। नमस्ते।

0: हामी सार्वजनिक
1: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
2: नागरिक लगानी कोष।
0: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुनाउँछौ घर आँगन चलचित्रबाट गीत, जसमा स्वर हो शम्भु राई, सुकमित गुरुङ, रचना गगन विरही र सङ्गीत शम्भु राईको।

0: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।

0: जथाभावी विषादीको प्रयोगले शत्रु किरा मात्र होइन मित्र किराहरूलाई समेत मारेर वातावरण बिगार्नुको साथै दम, छालाको रोग तथा क्यान्सर सम्म गराउन सक्छ।
1: त्यसकारण प्राविधिकको सल्लाह अनुसार मात्र विषादीको प्रयोग गरौँ। विषादीको बट्टामा लेखिएको कुराको सधैँ पालना गरौँ।
2: समृद्ध कृषि, समृद्ध जीवन।
3: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
4: नागरिक लगानी कोष।
5: सडक तथा सडक पेटीमा पसल नराखौं, निर्माण सामग्री नथुपारौं र सडक सीमा अतिक्रमण नगरौं। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
6: प्रक्रिया पूरा गरी वैदेशिक रोजगारीमा जाँदा गम्भीर रोग लागेमा, दुर्घटना, अङ्गभङ्ग वा मृत्यु भएमा वैदेशिक रोजगार बोर्ड सचिवालयबाट आर्थिक सहायता पाउने कानुनी व्यवस्था छ।
7: जानु अघि पाउने सेवा र सहायता बारे बुझेर जाऊ। वैदेशिक रोजगार बोर्डको सचिवालय।

0: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाऊ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
1: नागरिक लगानी कोष।
2: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
3: नेपालको समावेशी आवाज।
2: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौ। अहिले बिहानको 10 बज्ने लाग्यो। अब सुन्नुहोस् समाचार।

0: यो रेडियो नेपाल हो। अब उसालोहनीबाट समाचार सुन्नुहोस्। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपाल भारत बीचको सीमा समस्या कूटनीतिक वार्ताबाट समाधान खोज्न सरकारले काम गरिरहेको बताउनु भएको छ। मन्त्री परिषदको हिजोका निर्णयहरू सिंहदरबारमा सार्वजनिक गर्ने क्रममा प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिनुभएको अभिव्यक्तिबारे सञ्चारकर्मीको एक जिज्ञासामा मन्त्री पोखरेलले वार्ताको माध्यमबाट सीमा विवाद समाधान गर्नुपर्नेमा नै प्रधानमन्त्री शाहले जोड दिनुभएको बताउनुभयो। विभिन्न समयमा सीमा अध्ययन सम्बन्धी संयन्त्रहरूको प्रतिवेदनमा नेपालको भूभाग भारतले उपभोग गरेको हुन सक्ने र भारतको भूभाग नेपालले उपभोग गरेको हुन सक्ने देख्दा प्रधानमन्त्री समेत अचम्मित परेको कुरा मात्रै संसदमा राख्नुभएको मन्त्री पोखरेलले स्पष्ट पार्नुभयो। सरकारले संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रम UNEP-बाट ओजन तहलाई हानि पुर्याउने पदार्थहरूको व्यवस्थापन तथा न्यूनीकरण सम्बन्धी मोन्ट्रियल प्रोटोकलको कार्यान्वयन सम्बन्धी सम्झौता स्वीकृत गरेको मन्त्री पोखरेलले जानकारी दिनुभयो। प्रतिपक्षी दलहरूको अवरोधपछि प्रतिनिधि सभाको बैठक जेठ 25 गतेसम्मका लागि स्थगित भएको छ। हिजोको बैठक सुरु हुनासाथ प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले भारतको सीमा मिचेको भनिदिनुभएको अभिव्यक्ति सच्याउन माग गर्दै उठेर विरोध जनाउनुभयो। त्यसपछि सभामुख डोलप्रसाद अर्यालले संसदको यस अघिका बैठक र अनौपचारिक छलफलमा समेत विपक्षी दलका तर्फबाट आफ्ना धारणाहरू आइसकेको र त्यसमा आफ्नो ध्यान आकर्षण समेत भएको भन्दै सभा सञ्चालनमा सहयोग गर्न आग्रह गर्नुभयो। सभामुखको आग्रहपछि समेत विरोधलाई निरन्तरता दिएपछि सभामुख अर्यालले विपक्षी दलका सांसदहरूलाई पालै पालो बोल्न समय दिनुभयो। राष्ट्रिय सभाका सांसदहरूले आइतबार प्रतिनिधि सभामा प्रधानमन्त्री बालेन्द्र शाहले भारतसँगको बहुआयामिक सम्बन्ध विपरीत दिनुभएको अभिव्यक्ति नसच्याएसम्म बैठकको काम कारवाही अघि बढ्न नदिने अडान लिएपछि बैठक स्थगित भएको छ। हिजो बैठक सुरु हुनासाथै आकस्मिक समयमा सांसदहरूले नेपालले पनि थुप्रै ठाउँमा भारतको जमिन मिचेको छ भनी मुलुकको कार्यकारी प्रमुखले संसदको रोस्ट्रममा उभिएर बोल्नु कूटनीतिक मर्यादा विपरीत भएको भन्दै तत्काल सदनमा आएर देशवासीका नाममा माफी माग्नु पर्नेमा जोड दिनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सभापति रवि लामिछाने र भारतीय जनता पार्टी भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीन बीच राजनीतिमा जेन जेड पुस्ताको बढ्दो भूमिका र सम्भावनाबारे छलफल भएको छ। भाजपा मुख्यालयमा हिजो उहाँहरूबीच भएको भेटवार्तामा विशेष गरी लोकतान्त्रिक सहभागिता, सार्वजनिक बहस तथा भावी नेतृत्व निर्माणमा युवा पुस्ताले खेल्न सक्ने भूमिकामाथि विचार आदान प्रदान भएको भाजपाले जनाएको छ। भारत भ्रमणमा रहनुभएका सभापति लामिछाने नेतृत्वको प्रतिनिधि मण्डललाई स्वागत गर्दै अध्यक्ष नवीनले साझा सभ्यतागत विरासत, सांस्कृतिक सम्बन्ध तथा जनस्तरका सुदृढ सम्बन्धमा आधारित भारत नेपाल बीचको घनिष्ठ र ऐतिहासिक सम्बन्धबारे प्रकाश पार्नुभएको थियो। भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सभापति रवि लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता भएको छ। उक्त भेटमा नेपाल भारत सम्बन्ध, आपसी हित, लोकतान्त्रिक अभ्यास, सुरक्षा, सहकार्य तथा दुई देशका राजनीतिक दलहरूबीचको संवाद र सहकार्यका विषयमा विचार विमर्श भएको राष्ट्रपाले जनाएको छ। अदालतले गरेको आदेश फैसला यथाशीघ्र कार्यान्वयन गर्नुपर्ने विषयमा ध्यान दिनुपर्नेमा सरकारवाला पक्षले जोड दिएका छन्। सर्वोच्च अदालत फैसला कार्यान्वयन निर्देशनालयले हिजो आयोजना गरेको छलफलका वक्ताहरूले अदालतको आदेश फैसला तत्काल कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो। भारतको विदेश मन्त्रालयले नेपाल र भारतबीचको सीमा विवादलाई स्थापित द्विपक्षीय संयन्त्र मार्फत नै समाधान गरिने स्पष्ट पारेको छ। मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नयाँ दिल्लीमा आयोजित नियमित पत्रकार सम्मेलनमा दुई देशबीचको सीमाङ्कनको कार्य करिब 98% सम्पन्न भइसकेको जानकारी दिनुभयो। रेडियो नेपालबाट अहिले बिहान 10 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवै जना फेसबुक र भाइबरमा जिरो। अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा जिरो रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरै हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री एवं नेपाली काँग्रेस संसदीय दलका नेता कमल बहादुर शाहलाई दलको नेताबाट हटाउने निर्णयमा हस्ताक्षर गरेका एक सदस्यले आफ्नो निर्णय फिर्ता लिनुभएको छ। यो सँगै पार्टीको संसदीय दलभित्र देखिएको संकट तत्काललाई टरेको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी सेनाले इरानको कश्म टापुमा आत्मरक्षात्मक कारवाही गरेको जनाएको छ। अमेरिकी सेनाको केन्द्रीय कमाण्डले सामाजिक सञ्जाल एक्स मार्फत जारी गरेको विज्ञप्तिमा उक्त आक्रमण गरिएको दावी गरिएको हो। अमेरिकी केन्द्रीय कमाण्डका अनुसार इरानले खाडी क्षेत्रका छिमेकी मुलुकतर्फ ब्यालिस्टिक मिसाइल र ड्रोन प्रक्षेपण गरेपछि जवाफी कारवाही गरिएको हो। विज्ञप्तिमा अमेरिकी र क्षेत्रीय सहयोगी सेनाले धेरै मिसाइल र ड्रोनलाई निस्तेज पारेको उल्लेख छ। यो सँगै रेडियो नेपालबाट बिहान 10 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 11 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। यति बेला हामी यहाँलाई लोकगीत सुनाइरहेका छौँ। करिब 11 बजेसम्म हामी यहाँलाई लोकगीत सुनाउनेछौँ। भर्खरै सुन्नुभयो ज्ञानु राणा र हेमलताको सुर, धर्मराज थापाको सङ्कलनमा रहेको लोकगीत। अब सुनाउँछौँ ओम विक्रम विष्ट, सन्तोष श्रेष्ठ र साथीहरूको स्वर, ओम विक्रम विष्टको सङ्कलनमा रहेको यो लोकगीत।

अहिले सुन्नुभयो हरिबहादुर रञ्जितको स्वर र ध्रुव थापाको सङ्कलनमा रहेको लोकगीत. अब सुनाउँछौ उर्मिला श्रेष्ठ र निराज श्रेष्ठको स्वर, गणेश परियारको सङ्कलनमा रहेको यो लोकगीत.

भर्खरै सुनायौँ प्रेमधोज प्रधानको स्वरमा रहेको लोकगीत। तपाईँ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्दै हुनुहुन्छ र यति बेला हामी तपाईँलाई कार्यक्रम लेखबेसी अन्तर्गत पुराना लोकगीतहरू सुनाइरहेका छौँ। अबका लागि सुनाउँछौँ अर्को लोकगीत, पूर्णबहादुर नेपालीको स्वर, सङ्कलन हो हरिबहादुर थापाको।

अनिरुद्र ओली र अर्जुन नेपालको स्वर सुनायौँ। आरतीको सङ्कलनमा हामी तपाईँलाई कार्यक्रम लेखबेसी अन्तर्गत पुराना लोकगीतहरू सुनाइरहेका छौँ। अब सुनाउँछौँ अर्को गीत, विके शाही र विके राणाको स्वर सङ्कलन हो कृष्णप्रसाद सेलहाईको।

भर्खरै सुनायो कुमार सुब्बा र मीरा राणाको स्वर कर्मयोजनको संकलनमा रहेको लोकगीत। लोकगीतहरू सुनाउने क्रममा अब सुनाउँछौ पाण्डव सुरुवार, मदन दिव्यम र साथीहरूको स्वर संकलन हो मदन दिव्यमको।

कुमार बस्नेतको स्वर अनि सङ्कलनमा रहेको गीत सुनायौँ। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ र यति बेला तपाईँलाई कार्यक्रम लेखबेसी अन्तर्गत पुराना लोकगीतहरू सुनाइरहेका छौँ। अबका लागि सुनाउँछौँ नरबहादुर र ईश्वर बहादुरको स्वर, सङ्कलन हो नरबहादुरकै।

भर्खरै सुनायौँ हिरादेवी वाइवाको सुर, एसएम वाइवाको सङ्कलनमा रहेको लोकगीत। लोकगीत सुनाउने क्रममा अब सुनाउँछौँ सत्यनारायण राज भण्डारी र हसना श्रेष्ठको सुर, सङ्कलन हो दामोदर घिमिरेको।

लोकगीतहरू सुनाउने क्रममा अबका लागि अन्तिम गीत सुनाउँछौँ। कमल छेत्रीको स्वर सङ्कलन हो रामशरण नेपालीको। यसपछि केही सूचना र सन्देश सुन्नुहुनेछ भने ठिक 11 बजे बिहान समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

देब्रे कोखा माटा गाग्रो दाइने हातमा लोटा आउँछु मात्र भन्यो तिमीले मेरै कर्म खोटा हो। सने फुकी बाजा बजाई आउँला तिमीलाई रोजी तिमी मात्र आउँछु भन आउँला खोजी खोजी अन्त फेरि।

0: यो रेडियो नेपाल हो। अब उसालोहानीबाट समाचार सुन्नुहोस्। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपाल भारत बीचको सीमा समस्या कूटनीतिक वार्ताबाट समाधान खोज्न सरकारले काम गरिरहेको बताउनु भएको छ। मन्त्री परिषदको हिजोका निर्णयहरू सिंहदरबारमा सार्वजनिक गर्ने क्रममा प्रधानमन्त्री वालेन्द्र शाहले संसदमा दिनुभएको अभिव्यक्ति बारे संचारकर्मीको एक जिज्ञासामा मन्त्री पोखरेलले वार्ताको माध्यमबाट सीमा विवाद समाधान गर्नुपर्नेमा नै प्रधानमन्त्री शाहले जोड दिनुभएको बताउनुभयो। विभिन्न समयमा सीमा अध्ययन सम्बन्धी संयन्त्रहरूको प्रतिवेदनमा नेपालको भूभाग भारतले उपभोग गरेको हुन सक्ने र भारतको भूभाग नेपालले उपभोग गरेको हुन सक्ने देख्दा प्रधानमन्त्री समेत अचम्मित परेको कुरा मात्रै संसदमा राख्नुभएको मन्त्री पोखरेलले स्पष्ट पार्नुभयो। सरकारले संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रम UNEP-बाट ओजोन तहलाई हानि पुर्याउने पदार्थहरूको व्यवस्थापन तथा न्यूनीकरण सम्बन्धी मोन्ट्रियल प्रोटोकलको कार्यान्वयन सम्बन्धी सम्झौता स्वीकृत गरेको मन्त्री पोखरेलले जानकारी दिनुभयो। प्रतिपक्षी दलहरूको अवरोधपछि प्रतिनिधि सभाको बैठक जेठ 25 गतेसम्मका लागि स्थगित भएको छ। हिजोको बैठक सुरु हुनासाथ प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले भारतको सीमा मिचेको भनिदिनु भएको अभिव्यक्ति सच्याउन माग गर्दै उठेर विरोध जनाउनुभयो। त्यसपछि सभामुख डोल प्रसाद अर्यालले संसदको यस अघिका बैठक र अनौपचारिक छलफलमा समेत विपक्षी दलका तर्फबाट आफ्ना धारणाहरू आइसकेको र त्यसमा आफ्नो ध्यान आकर्षण समेत भएको भन्दै सभा सञ्चालनमा सहयोग गर्न आग्रह गर्नुभयो। सभामुखको आग्रहपछि समेत विरोधलाई निरन्तरता दिएपछि सभामुख अर्यालले विपक्षी दलका सांसदहरूलाई पालै पालो बोल्न समय दिनुभयो। राष्ट्रिय सभाका सांसदहरूले आइतबार प्रतिनिधि सभामा प्रधानमन्त्री वालेन्द्र शाहले भारतसँगको बहुआयामिक सम्बन्ध विपरीत दिनुभएको अभिव्यक्ति नसच्याएसम्म बैठकको काम कारवाही अघि बढ्न नदिने अडान लिएपछि बैठक स्थगित भएको छ। हिजो बैठक सुरु हुनासाथै आकस्मिक समयमा सांसदहरूले नेपालले पनि थुप्रै ठाउँमा भारतको जमिन मिचेको छ भनी मुलुकको कार्यकारी प्रमुखले संसदको रोस्टममा उभिएर बोल्नु कूटनीतिक मर्यादा विपरीत भएको भन्दै तत्काल सदनमा आएर देशवासीका नाममा माफी माग्नुपर्नेमा जोड दिनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने र भारतीय जनता पार्टी भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीन बीच राजनीतिमा जेन जेड पुस्ताको बढ्दो भूमिका र सम्भावना बारे छलफल भएको छ। भाजपा मुख्यालयमा हिजो उहाँहरूबीच भएको भेटवार्तामा विशेष गरी लोकतान्त्रिक सहभागिता, सार्वजनिक बहस तथा भावी नेतृत्व निर्माणमा युवा पुस्ताले खेल्न सक्ने भूमिकामाथि विचार आदान प्रदान भएको भाजपाले जनाएको छ। भारत भ्रमणमा रहनुभएका सभापति लामिछाने नेतृत्वको प्रतिनिधि मण्डललाई स्वागत गर्दै अध्यक्ष नवीनले सभ्यतागत विरासत, सांस्कृतिक सम्बन्ध तथा जनस्तरका सुदृढ सम्बन्धमा आधारित भारत नेपाल बीचको घनिष्ठ र ऐतिहासिक सम्बन्धबारे प्रकाश पार्नुभएको थियो। भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता भएको छ। उक्त भेटमा नेपाल भारत सम्बन्ध, आपसी हित, लोकतान्त्रिक अभ्यास, सुरक्षा, सहकार्य तथा दुई देशका राजनीतिक दलहरूबीचको संवाद र सहकार्यका विषयमा विचार विमर्श भएको रासोपाले जनाएको छ। यसअघि हिजै दिउँसो सभापति लामिछाने सहितको टोलीले भारतीय विदेश मन्त्री एस जयशंकरसँग भेटवार्ता गरेको थियो। अदालतले गरेको आदेश फैसला यथाशीघ्र कार्यान्वयन गर्नुपर्ने विषयमा ध्यान दिनुपर्नेमा सरोकारवाला पक्षले जोड दिएका छन्। सर्वोच्च अदालत फैसला कार्यान्वयन निर्देशनालयले हिजो आयोजना गरेको छलफलका वक्ताहरूले अदालतको आदेश फैसला तत्काल कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका हुन्। भारतको विदेश मन्त्रालयले नेपाल र भारत बीचको सीमा विवादलाई स्थापित द्विपक्षीय संयन्त्र मार्फत नै समाधान गरिने स्पष्ट पारेको छ। मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले नयाँ दिल्लीमा आयोजित नियमित पत्रकार सम्मेलनमा दुई देशबीचको सीमाङ्कनको कार्य करिब 98% सम्पन्न भइसकेको जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी सेनाले इरानको कस्म टापुमा आत्मरक्षात्मक कारवाही गरेको जनाएको छ। अमेरिकी सेनाको केन्द्रीय कमान्डले सामाजिक सञ्जाल एक्स मार्फत जारी गरेको विज्ञप्तिमा उक्त आक्रमण गरिएको दावी गरिएको हो। अमेरिकी केन्द्रीय कमान्डका अनुसार इरानले खाडी क्षेत्रका छिमेकी मुलुकतर्फ ब्यालिस्टिक मिसाइल र ड्रोन प्रक्षेपण गरेपछि जवाफी कारवाही गरिएको हो। विज्ञप्तिमा अमेरिकी र क्षेत्रीय सहयोगी सेनाले धेरै मिसाइल र ड्रोनलाई निस्तेज पारेको उल्लेख छ। यो सँगै रेडियो नेपालबाट बिहान 11 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 12 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
1: अहिले सुन्दै हुनुहुन्थ्यो बिहान 11 बजेको समाचार। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब प्रस्तुत गर्दैछौँ आज दिउँसो प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

केही क्षणमा यहाँहरूले सुन्नुहुनेछ कार्यक्रम बदलिदो जीवनशैली। कार्यक्रम बदलिदो जीवनशैली पछि लोकगीतहरू सुन्नुहुनेछ करिब 12 बजेसम्म। मध्याह बजे समाचार प्रसारण हुनेछ। समाचारपछि कार्यक्रम म्युजिक एन्ड क्विज सुन्न सक्नुहुनेछ करिब 1 बजेसम्म। 1 बजे समाचार सुन्नुहुनेछ। 1 बजेको समाचारपछि हिजो बेलुकी प्रसारण भएको कृषि कार्यक्रमको पुनः प्रसारण हुनेछ। कृषि कार्यक्रमको पुनः प्रसारणपछि यहाँहरूले सङ्गीत साधना कार्यक्रम सुन्नुहुनेछ करिब 2 बजेसम्म। 2 बजे अङ्ग्रेजीमा समाचार सुन्नुहुनेछ। 2:15 प्रदेश प्रसारण आरम्भ हुनेछ, जस अन्तर्गत रेडियो नेपालका 7 वटै प्रादेशिक प्रसारण केन्द्रबाट 6 बजेसम्म छुट्टा छुट्टै प्रदेश प्रसारणका कार्यक्रम सुन्नुहुनेछ। यसै बीच दिउँसो 3 बजे, अपराह्न 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार र 5:15 बजेदेखि 5:45 बजेसम्म शैक्षिक कार्यक्रम विषयगत पाठको पुनः प्रसारण सुन्नुहुनेछ। अब प्रस्तुत छ कार्यक्रम बदलिदो जीवनशैली।

0: नमस्कार, कार्यक्रम बदलिदो जीवन शैलीमा तपाईँलाई हार्दिक स्वागत छ। म खुमा आवली। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको उत्पादन कार्यक्रम बदलिदो जीवन शैली साताको हरेक बुधबार दिउँसो 11 बजेको समाचारपछि प्रसारण हुँदै आएको छ। यो कार्यक्रम रेडियो नेपालका मिडियम वेभ तथा एफएम ब्यान्डको 98, 100 र 103 मेगाहर्जमा सुन्न सकिन्छ। साथै यो कार्यक्रम तपाईँ रेडियो नेपाल अनलाइन .com, रेडियो नेपाल .gov.np र रेडियो नेपालको मोबाइल एप डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ। कार्यक्रम बदलिदो जीवनशैलीमा हामी तपाईँ हाम्रै दिनदैनिकी, हाम्रो खानपान, रहनसहन लगायतका विषयमा चर्चा गर्ने गर्छौँ। समयसँगै हाम्रो जीवनशैलीमा आएको परिवर्तनका बारेमा पनि हामी कुराकानी अनि छलफल गर्दै आएका छौँ। यो सँगै हामी कार्यक्रममा सामाजिक, राजनीतिक र सांस्कृतिक लगायतका विषयमा पनि विचार विमर्श गर्दै आएका छौँ। कार्यक्रमको आजको अङ्कमा हामी बदलिदो पहिरन र सौन्दर्यप्रतिको सोच, आधुनिकता र परम्पराको सन्तुलन, महिला उद्यमशीलता र त्यसका चुनौतीहरू तथा आर्थिक रूपमा आत्मनिर्भर हुँदा पारिवारिक र सामाजिक जीवनमा पर्ने प्रभावका विषयमा केन्द्रित हुनेछौँ। समयसँगै हाम्रो जीवनशैली, सोच, प्राथमिकताहरू तीव्र रूपमा परिवर्तन हुँदै गइरहेका छन्। विशेष गरिकन महिलाहरू आज विभिन्न क्षेत्रमा सक्रिय हुँदै आर्थिक रूपमा आत्मनिर्भर बन्ने यात्रामा अगाडि बढिरहेका छन्। यसले उनीहरूको व्यक्तिगत जीवनशैली मात्रै होइन, परिवारभित्रको भूमिका, निर्णय प्रक्रिया र समाजको दृष्टिकोणमा समेत उल्लेखनीय प्रभाव पारिरहेको छ। यो सँगै आज हाम्रो पहिरन, सौन्दर्यप्रतिको दृष्टिकोण र पेसागत रोजाइमा उल्लेखनीय परिवर्तन देखिँदै गएको पाइन्छ। विशेष गरी महिलाहरू आफ्नै सिप र सृजनशीलतालाई व्यवसायसँग जोड्दै आर्थिक रूपमा आत्मनिर्भर बन्ने दिशामा अगाडि बढिरहेका छन्। यही सन्दर्भमा आज हामी फेसन र सौन्दर्य क्षेत्र मार्फत आफ्नै पहिचान बनाउँदै अघि बढिरहेका दुईजना महिला उद्यमीहरूसँग कुराकानी गर्दैछौँ, जहाँ उनीहरूको अनुभव, चुनौती र परिवर्तनका कथा मार्फत हामी बदलिदो जीवनशैलीका विविध पाटाहरूलाई नजिकबाट बुझ्ने प्रयास गर्नेछौँ। त्यसका लागि आज हाम्रो कार्यक्रममा हुनुहुन्छ दुईजना उद्यमी, शिल्पा राई र अनु राई, जो दिदी बहिनी पनि हुनुहुन्छ। अनुजी सौन्दर्य क्षेत्रमा व्यवसाय गर्नुहुन्छ भने शिल्पा फेसन सम्बन्धी उद्यममा सक्रिय हुनुहुन्छ। कार्यक्रममा सुनौं उहाँहरूका अनुभव सहितको यो कुराकानी। आज हामी बुझ्नेछौँ फेसन र ब्युटीले हाम्रो जीवनशैलीलाई कसरी आकार दिइरहेको छ। यहाँहरू दुवैजनालाई स्वागत छ।
1: धन्यवाद।
0: सुरुमा त म शिल्पाजीबाट सुरु गर्छु। तपाईँ चाहिँ फेसन जर्नीमा कसरी आइपुग्नु भयो, छोटकरीमा भनिदिनुहोस् न।
1: अब फेसन जर्नीमा कसरी आइपुग्यौँ भन्दा पनि, कस्तो भन्दाखेरि, मेरो चाहिँ सानैबाट मेरो आन्टी चाहिँ यो क्षेत्रमा लाग्नु भएको थियो। अब पहिलातिर त्यस्तो फेसन डिजाइनिङ यताउता भन्ने थिएन। त्यति बेला चाहिँ अब कटिङ, टेलरिङ त्यस्तै चिजहरू थियो। उहाँले चाहिँ पसल खोल्नुभएको थियो क्या म सानै हुँदाखेरि, अनि त्यति बेलादेखि एक खालको त्यो उत्सुकता थियो भनौँ न। अनि अब पछि गएर अब त्यसलाई अब पछि पछि गएर फेसन डिजाइनिङको कोर्सहरू पनि हुँदो रहेछ भनेर थाहा पाए पछाडि चाहिँ मैले पढेर अब भनौँ न अहिले यही व्यवसायमै छु।
0: अनि अनुजीको चाहिँ
2: सर्वप्रथम त यो मैले यो फिल्ड किन रोजेँ भन्दाखेरि, अब हामी त्यसै पनि महिलाहरू त्यसै पनि सौन्दर्य क्षेत्रमा एकदमै आकर्षित हुने, अनि त्यसमा पनि अब त्यो गर्ने क्रममा मैले सर्भिस लिने क्रममा कति ठाउँ गएँ म होइन, तर आफूले भने जस्तो मतलब सर्भिस मैले कहीँबाट पनि अब पाइनँ होइन। अब यसलाई यो ठाउँबाट भनेर त तोक्न त मिल्दैन, टाइमिङ भएन अब भने जस्तो हामीले भनेको टाइममा हामीले सर्भिस लिन पाइएन। अन्त मैले के सोचेँ भन्दाखेरि चाहिँ म पनि यो फिल्डमा गर्न सक्छु होइन, म यो फिल्डमा गर्न सक्छु, मैले पनि अब मान्छेले गरेको काम हो किन हुँदैन त भनेर मैले पनि यो फिल्डमा आएँ। त्यही क्षेत्र सम्बन्धी चासो हुँदै गएँ। त्यसपछि मैले क्लासहरू लिएँ, मैले सबै एडभान्स लेभलको क्लासहरू सकाएँ। त्यस पश्चात चाहिँ मैले अहिले आफैले अहिले चाहिँ व्यवसाय सुरु गरिरहेको छु, राम्रै भइरहेको छ।
0: अनि अहिलेको जुन पछिल्लो समय मान्छेहरूको लाइफस्टाइल छ नि, जुन जीवनशैली छ, त्यसमा चाहिँ यो फेसन भन्ने कुरा, यो ब्युटी भन्ने कुरा चाहिँ कतिको महत्त्व भएको छ, कतिको इम्पोर्टेन्ट भएको छ जस्तो लाग्छ तपाईँलाई?
2: अहिलेको समयमा ब्युटी एकदमै आवश्यकै हो प्रायः जस्तो मान्छेहरू. यो सौन्दर्य क्षेत्र भनेको चाहिँ मान्छेले आफूलाई राम्रो बनाउने मात्रै होइन, यसले चाहिँ कस्तो हुन्छ भने यो बाहिरबाट अनुहारको बाहिरबाट लाउने एउटा प्रोडक्ट मात्रै होइन, यसले चाहिँ मान्छेको आत्मविश्वास पनि, यसले चाहिँ एकदमै आत्मविश्वास, मान्छेको व्यक्तित्व झल्काउने काम पनि गर्छ. अहिले त प्रचलित छ, जस्तै अहिले बिहे भयो, पार्टी भयो, हरेक कुरामा एकदमै मेकअपको चाहिँ एकदमै ठुलो भूमिका रहन्छ. यद्यपि हाम्रो दैनिक जीवनमा पनि अति नै आवश्यक कुरा हो यो भनेको चाहिँ,
0: अहिलेको चाहिँ अपरिहार्य जस्तै भएको छ.
2: हजुर,
0: जस्तो शिल्पाजी तपाईँ आफै पनि फेसन सम्बन्धी जानकार हुनुहुन्छ, पहिले र अहिलेको समयमा चाहिँ कतिको फरक देख्नुहुन्छ? मान्छेहरूको जीवनशैलीसँग फेसन कसरी जोडिँदै गइरहेछ? तपाईँ आफैलाई के लाग्छ, केही अन्तर छ या अहिले कतिको इम्पोर्टेन्ट भइरहेछ भनौँ न?
1: अब अहिलेको समय चाहिँ खासमा यो कस्तो भन्दाखेरि, यो अन्तर्राष्ट्रिय बजारमा भनौँ न, अब कस्तो छ भन्दाखेरि चाहिँ यो ट्रेन्ड भन्ने छ नि जुन एउटा शब्द, यो चाहिँ एक एक हप्तामा चेन्ज भइरहेको छ भनेर चाहिँ हामी सुन्न पाइरहेको हुन्छौँ कि. अनि अब विश्व बजारले गर्दाखेरि चाहिँ अब यहाँदेखि अछुतो चाहिँ हाम्रो नेपाल पनि रहन सकेन, हाम्रो समाजै रहन सकेन. त्यसले गर्दाखेरि पछिल्लो समयमा यसको प्रभाव चाहिँ अब प्रभाव पर्छ यसले मान्छेको जीवनशैलीमा.
0: तपाईँकोमा यो संस्कृति सम्बन्धी, संस्कृति झल्किने खालका ड्रेसहरू पनि रहेछ होइन, अहिलेको अब ट्रेडिसनल ट्रेन्डहरू भनौँ, लुकहरू, त्यो लुक मोडर्न ट्रेन्डमा चाहिँ त्यो बिचमा कसरी ब्यालेन्स गर्न सक्नुहुन्छ, कसरी मिलाउनुहुन्छ यो कुरा चाहिँ?
1: यो चाहिँ कस्तो भन्दाखेरि, कल्चर संस्कृति भन्ने कुरा चाहिँ एकदम यो चाहिँ बृहत् नै लाग्छ मलाई. अहिले फेरि हामी कस्तो समाजमा छौँ जस्तो लाग्छ भने, हामी नयाँ पनि एकदम धेरै रुचाइरह हुन्छौँ र पुरानो छोड्नु पनि खोजिरहनौँ कि, हामी चाहिँ ठ्याक्कै त्यो बिचमा छौँ. यसले गर्दाखेरि पुरानो संस्कार संस्कृति झल्किने जति पनि हाम्रो वेशभूषा आभूषणहरू छ नि, यिनीहरूलाई चाहिँ सबै समक्ष ल्याउनु चाहिँ अलिकति यही ठ्याक्कै यही समयमा चाहिँ अलिक अप्ठ्यारो, अलिक गाह्रो, अलिक चुनौतीपूर्णै महसुस गरेको छु मैले चाहिँ. किनभनेदेखि एज अ फेसन डिजाइनर मैले पनि केही डिजाइनहरू गरिरहेको हुन्छु, अनि त्यसमा चाहिँ मैले भोगेको कुराहरू भनौँ न, यो चाहिँ हामीलाई नयाँ पनि चाहिरहेको हुन्छ तर हामी पुरानो कुरालाई पनि छोड्नु चाहिँ चाहदिनौँ. मोडर्निजम भन्नुको मतलब चाहिँ पुरानोलाई चटक्कै छोडेर नयाँ अर सर्लक्क ल्याउने भन्ने त होइन, तर अहिलेको बुझाइ चाहिँ त्यस्तो छ के, यो पुरानोलाई चाहिँ चटक्कै छोडेर नयाँ लिएर चाहिँ यसलाई चाहिँ के नै गरे जस्तो भन्ने खालको बुझाइ चाहिँ अहिले एकदम धेरै छ. तर यो प्रति चाहिँ मान्छेहरूलाई अलिक धेरै चेतना हुनुपर्छ कि जस्तो लाग्छ मलाई.
0: जस्तो एउटा महिला भएर भनौँ न, एउटा व्यवसाय चलाइरहँदा चाहिँ कस्तो चुनौतीहरू भोग्नुभयो तपाईँ आफैले चाहिँ?
1: चुनौती त एकदम धेरै नै, महिला भएर भन्दा पनि अब एउटा उद्यमी हो, उद्यमी भएरै पनि चुनौतीहरू त एकदम धेरै छ. के भन्दाखेरि अब हाम्रो चाहिँ भूपरिवेष्टित देश पनि भन्छौँ, हामीसँग र मेटेरियल्सहरू इनफ छैन, हामीले सबै र मेटेरियल्सहरू बाहिरदेखि ल्याउनुपर्छ. बाहिरदेखि ल्याउँदै गर्दाखेरि ट्याक्स भनौँ, भन्सारमा लाग्ने खर्च, त्यसपछि फेरि कति हो कति के यो कस्टहरूको त अहिले त हिसाब गर्ने हो भने त एकदम ज्यादा छ. यो चाहिँ सामानको कुरामा रह्यो, र अर्को चाहिँ व्यवसाय दर्तादेखि लिएर यो चलाउने स्टार्ट गर्नु अगाडिसम्मको यो हाम्रो एक त नीतिगत हिसाबमा पनि हाम्रो ठाउँमा चाहिँ कस्तो भन्छ, हाम्रो देशमा चाहिँ अलिक उद्यमीहरूलाई चाहिँ अलिक गाह्रै बनाएको हो कि जस्तो महसुस गर्छु म आफैले चाहिँ. आत्मविश्वासी बनाउनु भन्दा पनि अझै धेरै डिमोटिभेट गर्ने क्या यस्तो यस्तो कुराहरूले
0: चाहिँ दर्ताको व्यवसाय दर्ताको समयमा भोग्नु भएको कुराहरू
1: हो. अब नीतिगत हिसाबले पनि नेपालमै केही गर्नु चाहने युवाहरूको लागि चाहिँ परिवर्तन गर्नुपर्छ, चेन्जहरू ल्याउनुपर्छ नीतिमा पनि.
0: अनुजीले चाहिँ कस्ता कस्ता चुनौतीहरू भोग्नुभयो यो व्यवसाय दर्ता गर्दै गर्दा?
2: मैले चाहिँ अब नेपालमा अब केही पनि म्यानुफ्याक्चर नहुने भएकाले सबै सामानहरू ब्युटी सेक्टरमा जति पनि अब चाहिने हुन्छ इक्विपमेन्टहरू सबै सामानहरू अब इम्पोर्टै गर्नु पर्यो. इम्पोर्टै गर्नु पर्दाखेरि त्यहाँ समस्या त्यही पनि भयो अब होइन, अनि अब झन्झट भयो, समस्या भयो, ले जा लिनु भयो, कता जा त्यो टाइपको प्रब्लम भयो.
0: व्यवसाय दर्ताको क्रममा त्यत्तिकै झन्झट त छ नै.
2: त्यो त एकदमै
0: अहिले तपाईँकोमा चाहिँ ब्युटी को लागि मान्छेहरूको त्यो अहिलेको पछिल्लो पुस्ताहरूको अपेक्षा चाहिँ कस्तो कस्तो कस्तो हुन्छ, कस्तो खालको मान्छेहरू आउनुहुन्छ ग्राहकहरू चाहिँ?
2: ग्राहकहरू चाहिँ अब अहिलेको यो जुन बदलिँदो टाइममा होइन, अब यो ब्युटी सेक्टर भनेको पनि अब कस्तो हुन्छ भने, अब एक हप्ता अगाडि अर्को ट्रेन चलिरहेको हुन्छ भने एक हप्ता पछाडि अर्को ट्रेनमा पुग्छ होइन, त्यही अनुसार हामीले पनि त्यसलाई फलो गर्दै लानु पऱ्यो, अपग्रेड गर्दै लानु पऱ्यो हरेक कुराहरूमा। अनि हुँदाखेरि अब प्रायः जस्तो सबै क्याटेगोरीकै आउनुहुन्छ आउनु त होइन, विशेष गरी चाहिँ अब जुन अब धेरै सोसियल मिडियातिर चल्ने हुन्छ, अब त्यो फेसनहरूदेखि लिएर कटहरूदेखि लिएर हरेक कुराहरू होइन, अब अब हेयरको लागि पनि अब त्यस्तै अपग्रेड भइरहेको हुन्छ हरेक कुराहरू, त्यस्तै टाइपकै आउनुहुन्छ।
0: ठ्याक्कै यहाँनिर सोसियल मिडियाको कुरा आइहाल्यो, अहिले चाहिँ पछिल्लो समय सोसियल मिडियाहरू टिकटक इन्स्टाग्राम फेसबुकहरूबाट चाहिँ मान्छेहरूले एकदम व्यवसाय सुरु गरेको पनि देखिन्छ, त्यसलाई नै फोकस गरेर तपाईँहरूको चाहिँ कतिको सपोर्ट भएको छ, यो सोसियल मिडियाले कतिको सपोर्ट गरिरहेछ? मैले शिल्पाजीबाट सुरु गर्छु।
1: पछिल्लो समय ठ्याक्कै अहिलेको समय भनेको चाहिँ यो मलाई आफै मेरो व्यक्तिगत बुझाइ चाहिँ के लाग्छ भन्दाखेरि यो चाहिँ एकदम धेरै मान्छेहरू सोसियल मिडियामा डिपेन्ड भइरहेको छ कि जस्तो लाग्ने, र यसले व्यवसायमा चाहिँ राम्रै प्रभाव पनि परिरहेको देखिरहन्छु म। किनभनेदेखि कुनै पनि पसलहरूको लोकेसन चाहिँ अलिक भित्र छ अथवा मान्छेहरू सहज हिसाबले पुग्न सकिरहेको छैन भने सोसियल मिडियामा उसले राम्रो पिकअप लिनु सक्यो भने उहाँहरूको एकदम राम्रो सेल भइरहेको चाहिँ हुन्छ क्या। यहाँ चाहिँ अब सोसियल मिडियालाई धेरै अब नेगेटिभली भन्दा पनि व्यावसायिक हिसाबमा चाहिँ यो पोजिटिभ नै हो कि भन्ने महसुस गरेको छु मैले चाहिँ। अनि कति धेरै तपाईँले आफै पनि हेरिराख्नु भएको हुन्छ होला सायदै सोसियल मिडिया, त्यसमा कति धेरै यो पछिल्लो समयमा त सोसियल मिडियादेखि नै बिजनेस गर्ने अझ धेरै महिला हुनुहुन्छ नि, उहाँहरू एकदम धेरै भइरहेको देख्छु कि म अरूभन्दा पनि। व्यवसायमा चाहिँ मलाई लाग्छ यसले सकारात्मक भूमिका खेलेको छ सोसियल मिडियाले पनि,
0: सोसियल मिडियालाई एउटा माध्यम बनाएर महिलाहरू अझ बढी सक्रिय भएको व्यवसायमा देखिन्छ। एउटा महिला चाहिँ उद्यमी अथवा आर्थिक रूपमा आत्मनिर्भर हुँदै गर्दा चाहिँ त्यसले जीवनमै प्लस समाजमा परिवारमा कस्तो खालको प्रभाव पार्छ जस्तो लाग्छ यहाँलाई चाहिँ?
1: कस्तो भन्दाखेरि ठ्याक्कै यो मान्छेको जीवन भन्ने कुरा चाहिँ यो आर्थिक पाटोसँग यो नगासिउँ नगासिउँ भन्दा पनि गाँसिएको विषय हो कि। त्यसले हुँदै त्यो हुँदै गर्दाखेरि चाहिँ अब महिला पुरुष जसै महिलाले परिवारमा कमाउँदै गर्दाखेरि चाहिँ एउटा महिला भएर परिवारमा कमाउँदै गर्दाखेरि चाहिँ उसलाई हेर्ने दृष्टिकोण उस फरक हुन्छ। किनभनेदेखि हाम्रो समाजमा के छ भन्दाखेरि पुरुषहरू चाहिँ काम गर्नु जाने पैसा कमाउने अनि महिलाहरूले चाहिँ घर हेर्नुपर्ने बच्चा बच्ची हेर्नुपर्ने भन्ने खालको जुन परिपाटी चलिरहेको थियो नि त अलिक केही समय अगाडिसम्म, ठ्याक्कै यो हाम्रो समयसम्म आइपुग्दाखेरि चाहिँ यही भइराख्नुपर्छ भन्ने खालको त्यो मानसिकता चाहिँ अलिक हटेर गएको जानु चाहिँ गएको छ। तर अब महिलाहरूले आफैले कमाउनु सक्ने आर्थिक रूपमा सबल भइसक्दाखेरि समाजले परिवारले हेर्ने दृष्टिकोणमा त आकाश पातलको फरक भइ नै हाल्छ।
0: जस्तो अनुजीलाई चाहिँ के लाग्छ?
2: पक्कै पनि अब महिला भइसकेपछि महिला उद्यमी भइसकेपछि अब हरेक कुरा त गाह्रै छ, अब घर पनि हेर्नुपर्ने हुन्छ होइन, उता आफ्नो व्यापार व्यवसाय पनि हेर्नुपर्ने हुन्छ, त्यो दृष्टिकोणले पनि गाह्रो त गाह्रो एकदमै गाह्रै हुन्छ हुनको लागि त। तर समाज होइन अब त्यसै पनि हाम्रो नेपाल राष्ट्र चाहिँ अहिलेसम्म कस्तो भयो लाग्छ भन्ने मलाई एकदमै पुरुष प्रधान देश नै चलिया अहिलेसम्म पनि, मतलब जतिसुकै मोडर्न भइसके पनि होइन, अब अहिलेसम्मको हाम्रो सोच चाहिँ मलाई त्यस्तै नै छ जस्तो लाग्छ अहिलेसम्म यसो हेर्दाखेरि विचार्दाखेरि निहाल्दाखेरि होइन। अनि त्यस्तो हुँदै गर्दाखेरि अब हामी एक कदम सक्षम भयौँ भने पनि अब परिवारले हेर्ने दृष्टिकोण फाल्टै हुन्छ, समाजले हेर्ने फाल्टै होइन, र आफैले कमाउँदा र होइन अरूको अन्डरमा बस्नु पर्दाखेरिको चाहिँ अब धेरै नै फरक हुन्छ। आफैले कमाउँदाखेरि अब आफूलाई चाहेको कुराहरू अब लाउनको लागि खानको लागि अरूलाई आफूले माग्नु पर्दैन होइन, अब त्यही हो आफूले कमाउँदाखेरि आत्मसन्तुष्ट पनि हुन्छ साथै आर्थिक स्वतन्त्रता पनि हुन्छ।
3: जस्तो तपाईँ अब सौन्दर्य क्षेत्रमा क्रियाशील हुनुहुन्छ, सक्रिय हुनुहुन्छ, होइन अब स्किन फ्रेन्डली प्रडक्टहरू प्रयोग गर्ने अथवा मान्छेहरूले कति कस्मेटिकको सामानहरूदेखि लिएर जथाभावी लगाउने कुराहरू छ होइन, यसमा चाहिँ स्किन फ्रेन्डली प्रडक्ट प्रयोग गर्न कतिको इम्पोर्टेन्ट छ जस्तो लाग्छ तपाईँलाई चाहिँ एज अ ब्युटिसियन?
2: यो त एकदमै जरुरी छ एकदमै, होइन अब क्लाइन्टहरू कस्तो आउनुहुन्छ भने एकदमै अनुहारमा पिगमेन्टेसन भएको, एकदमै ऱ्यासेसहरू, एकदम पिम्पलहरू आएको क्लाइन्टहरू आउनुहुन्छ होइन, अनि हाम्रोमा सर्भिस लिनुहुन्छ. सर्भिस लिएपछि हामीले त्यही अनुसारको हामीले ट्रिटमेन्ट गरिदिन्छौँ. त्यसपछि हामीले एकचोटि गर्दाखेरि त उहाँहरूको त स्किन त एकदमै अब सबै कुराहरू भिजिबल भएर जाने त हुँदैन. उहाँहरूले सर्वप्रथम त हामी के रिकमेन्ड गर्छौँ भने उहाँहरूलाई एकदमै स्किन केयर चाहिँ आफ्नो स्किन कस्तो छ भनेर थाहा पाउने होइन, त्यही अनुसार उहाँहरूले आउँदैन भन्ने अब जो कोही चिनेको चिकित्साहरूलाई अब मतलब पनि भन्न सक्नुहुन्छ, यद्यपि हामी ब्युटिसियनहरूलाई पनि उहाँले भन्नु सक्नुहुन्छ होइन. अनि त्यही अनुसारको आफ्नो स्किन अग्रेडिङ प्रोडक्ट चाहिँ एकदमै युज गर्नु चाहिँ एकदमै आवश्यक छ. जुन पाए त्यही प्रोडक्ट युज गरेर चाहिँ अब त्यो स्किनमा झन् पिगमेन्टेसन आउने यताउता हुनुहुन्छ, तसर्थ त्यही भएर होम केयर चाहिँ एकदमै अनिवार्य छ.
3: प्लस अनि स्किन फ्रेन्डली प्रडक्ट
2: हजुर, स्किन फ्रेन्डली त हजुर.
3: यो सँगसँगै चाहिँ अब यो ब्युटी

0: फिल्डमा भनौँ न, यसको यो क्षेत्रमा चाहिँ आफ्नो करियर बनाउन चाहने युवाहरू के भन्न चाहनुहुन्छ?
1: यो क्षेत्रमा नेपालमा गर्न सकिन्छ होइन, अब गर्न सकिँदैन भन्न सकिँदैन, तर हामीले सही अब कुन चाहिँ हामीले सेक्टरमा आफू कुन चाहिँ सेक्टरमा एकदमै आफू राम्रो भइन्छ होइन, त्यो सेक्टरलाई आफूले निहाल्दै गर्दै गर्दाखेरि चाहिँ एकदमै राम्रो हुन्छ भन्छु म। तर यस पछिल्लो समयमा आएर चाहिँ युवाहरू एकदमै यो सेक्टरमा चाहिँ एकदमै इन्ट्रेस्टेड देखिन्छ, सम्भव छ यसमा पनि गर्न सकिन्छ नेपालमै पनि केही।
0: अहिले अब पछिल्लो समय फेसनतिर, फेसन एज अ डिजाइनर तपाईँ होइन, तपाईँ आफैलाई चाहिँ यो क्षेत्रतिर कस्तो खालको भविष्य देख्नुहुन्छ? करियर देखेर पक्कै पनि व्यवसाय सुरु गर्नुभयो होला, अब आउने नयाँ पुस्ता, अब यो फिल्डमा आफ्नो करियर बनाउन चाहने युवाहरूलाई विशेष गरी के भन्नुहुन्छ तपाईँ?
2: फेसन भन्दै गर्दाखेरि अहिले अहिले भर्खर भर्खर मात्रै यो शब्दसँग चाहिँ हाम्रो समाज एकदम फेमिलियर भइरहेको छ, म अलि त फिल गर्छु भनौँ न। अब फेसन भन्नु बित्तिकै मान्छेहरूको बुझाइ चाहिँ फरक हुन्छ क्या। मेरो इच्छा चाहिँ पहिल्यैदेखि अलिक कल्चरल्ली नै ट्रेडिसनल कुराहरूलाई पनि जोड्दै त्यसलाई कसरी आधुनिक बनाउने अथवा विश्व बजारमा हाम्रो पहिचानलाई, हाम्रो संस्कारलाई, हाम्रो संस्कृतिलाई कसरी चाहिँ हामी लान सक्छौँ भन्ने चाहिँ अलिक धेरै झुका भयो क्या मेरो चाहिँ कि नै करियर बनिन्छ बनाउँछु भन्ने हिसाबले नै सुरु गरेको मैले यो व्यवसाय पनि। तपाईँलाई एउटा छोटो एउटा इन्सिडेन्ट म सुनाउँछु कस्तो थियो भन्दाखेरि चाहिँ, अहिले त त्यस्तो धेरै भएको छैन, 2077 सालतिरको कुरा। मैले फेसन डिजाइनिङ कोर्स जोइन गर्दै गर्दाखेरि चाहिँ त्यस्तो धेरै स्टुडेन्टहरू थिएन के त्यो समयमा, अनि त्यस पछाडि हाम्रो त्यो कोभिडले गर्दाखेरि कोर्स एकदम लामो भयो के, र म हाम्रो सर्टिफिकेट लिने टाइममा चाहिँ म जाँदै गर्दाखेरि चाहिँ यति धेरै स्टुडेन्टहरू त्यहाँ थियो, अझ भर्षको युवाहरू भनौँ न, त्यो कोर्स नै अब प्याक भएर एकदम धेरै के मतलब भनौँ न। अहिले चाहिँ अब फेसन डिजाइनिङ गरेको मान्छे चाहिँ जताततै पनि भेट्न सकिन्छ, त्यो खालको भइसक्यो क्या अहिलेको लागि चाहिँ। अब यो त सबै युवाहरूले रुचाएरै भएको होला भन्ने म बुझ्छु, र यो सेक्टरमा गर्नु खोज्दै गर्दाखेरि गर्नु सकिन्छ। अहिलेको अब अहिलेको समय चाहिँ कस्तो भन्दाखेरि, अब युवाहरू एक त हाम्रो के भन्छ सरकार नै युवा नेतृत्व सरकार पनि बनिसकेको छ, अब त्यसमा पनि अब युवाहरूले गर्नु नसक्ने रहेछ भन्ने त केही पनि देखिएन छैन, अहिले यो त प्रमाणित नै भइसकेको कुरा हो। र यसमा भविष्य छ, फेसनमा भविष्य छ, यो क्षेत्रमा भविष्य छ, अब गर्नु चाहनेहरूको लागि त भइ नै हाल्छ।
0: त्यो ठ्याक्कै तपाईँले जोडिहाल्नुभयो, नयाँ नेतृत्वको सरकार बनेको छ, अझ युवा नेतृत्वको सरकार बनेको छ। अहिले यो बन्दै गर्दा चाहिँ तपाईँ युवाहरू जो चाहिँ नेपालमै बसेर उद्यम गर्न चाहन्छन्, उद्यमी बन्न चाहन्छन् होइन, उनीहरूका लागि चाहिँ सरकारले के गरिदियो हुन्थ्यो अझै सहज हुन्थ्यो, नीतिगत रूपमा व्यावसायिक रूपमा अझै सरकारको तर्फबाट के हुनुपर्छ जस्तो यहाँलाई लाग्छ यहाँले भोग्दै गर्दा चाहिँ?
2: नीतिगत रूपमा त अब म आफै म व्यक्तिलाई त अब धेरै कुराहरू कमी कमजोरी छ जस्तो नै लाग्छ। कस्तो भन्दाखेरि अब पहिला जो सरकारमा हुनुहुन्थ्यो उहाँहरूलाई चाहिँ सायदै यो कुराहरूले त्यति धेरै प्रभाव नपरेरै होला, सायद नीति निर्माणहरूमा उहाँहरूले गरिराख्नु भएको कुराहरू कमी कमजोरीहरू थियो। अब अहिलेको चाहिँ कस्तो भन्दाखेरि हामी जस्तै युवा नै हुनुहुन्छ, अब युवाले युवाको भावना बुझ्नुहुन्छ जस्तो लाग्छ मलाई। त्यसै गर्दाखेरि नेपालमै बसेर काम गर्न रुचाउने, काम गर्न सक्ने एउटा हिम्मत बोकेको युवाहरूलाई, युवाहरू जति पनि हुनुहुन्छ उहाँहरूको लागि चाहिँ सुइटेबल पोलिसीहरू निर्माण गर्नुहुन्छ भन्ने विश्वास चाहिँ छ। तर अब यो भन्ने हिसाबले अब तोक्ने कुराहरू अहिले नगरौँ, नीतिगत हिसाबमा एकदम धेरै गाह्रो छ अहिलेलाई व्यवसाय गर्दै गर्दाखेरि, उद्यम खोल्दै गर्दाखेरि। अब यसलाई चाहिँ सहज बनाउनु पर्यो, कसरी हुन्छ यसलाई चाहिँ सहज बनाउनु पर्यो, नेपालमै बसेर केही गर्ने वातावरण निर्माण गर्नु पर्यो।
0: हुन्छ, यहाँहरू दुवैजनालाई धेरै धेरै धन्यवाद कार्यक्रमका लागि समय दिनुभयो।
2: धन्यवाद हजुरलाई पनि हामीलाई यो अवसर दिनुभएकोमा।
1: हजुरलाई धेरै धेरै धन्यवाद हजुरले हामीलाई अवसर दिनुभएकोमा, हामीले पनि केही कुराहरू राख्न पायौँ, सेयर गऱ्यौँ।
0: हस्, तपाईँ सुन्दै हुनुहुन्थ्यो दुई महिला उद्यमी शिल्पा राई र अनु राईसँगको कुराकानी। कार्यक्रमको आजको अङ्कमा हामीले फेसन अर्थात् पहिरन र सौन्दर्य क्षेत्र मार्फत आफ्नै पहिचान बनाउँदै अघि बढिरहेका दुई महिला उद्यमीहरू

पारिवारिक र सामाजिक रूपान्तरणको आधार बन्न सक्छ भन्दै अब भने आजका लागि कार्यक्रमको निर्धारित समय सकिएको छ। तपाईँलाई यो कार्यक्रम कस्तो लागिरहेको छ कृपया सल्लाह सुझाव प्रतिक्रिया दिन नभुल्नुहोला। सुझावका लागि हाम्रो इमेल ठेगाना हो radionepalprogram@gmail.com। अर्को साता यही समयमा फरक सामग्रीका साथ फेरि भेट्ने नै छौँ। यतिन्जेलसम्म कार्यक्रम सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई हार्दिक धन्यवाद। प्राविधिक मित्रसँगै म कार्यक्रम प्रस्तुता खुमा ओली पनि बिदा हुन्छु। रेडियो नेपाल सुन्दै गर्नुहोला। नमस्कार।

0: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
1: नागरिक लगानी कोष।
2: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अबको करिब 12 बजेसम्म सुनाउँदैछौँ केही लोकगीतहरू। सुनौ यति बेला बम बहादुर कार्की र देवा घरतीको स्वरमा बम बहादुर कार्कीको संकलन रहेको छ।

0: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोस छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
1: झण्डु आयुर्वेद,
2: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
1: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
2: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
1: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
2: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01 45 30 418।

अहिले सुनायौँ सीताराम ताजपुरिया र महेन्द्र तिमल सिन्हाको सुर। अब सुनाउँदैछौँ यो अर्को लोकगीत तीर्थकुमारी र भाइराज लामाको स्वरमा, भाइराज लामाको सङ्कलन रहेको छ।

0: नेपाल सरकार राष्ट्रिय तथ्याङ्क कार्यालयको अनुरोध। यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौँ। अर्थतन्त्र मापनका लागि आर्थिक गणना, नेपाल सरकार राष्ट्रिय तथ्याङ्क कार्यालय।
1: कृषक माझ बिउबिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
2: जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका अधिकांश भूभागमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण गरेको सन्दर्भमा धान खेती गर्ने कृषकहरूमा बिउबिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
1: नेपालमा सूचित वा पञ्जीकृत भएका धानका जातहरू छनौट गर्नुहुन अनुरोध सहित
2: छोटो अवधिमा पाक्ने धानका जातहरू छनौट गर्नुहुन समेत आग्रह गर्दछौ।
1: सम्भव भएसम्म सुक्खा सहने जातहरू जस्तै सुक्खा श्रृङ्खलाका जातहरू तथा घैया 1, 2 र 3 र सुक्खा तथा डुबान दुवै सहने बहुगुणी 1, बहुगुणी 2 जातहरू प्रयोग गर्न हुन अनुरोध छ।
2: यसका साथै सुक्खाको प्रभाव कम गर्न धानको ब्याड राख्दा एकै पटक नराखी निश्चित दिनको अन्तरालमा राख्नु हुन, त्यस्तै बरसातको पानी संकलन प्रविधि, छरुवा धान प्रविधिको अवलम्बन गर्नु हुन समेत अनुरोध छ।
1: बिउबिजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवन तथा राष्ट्रिय बिउबिजन समितिको सचिवालय ललितपुर।
2: फोन नम्बर 5 42 13 5 9।

अहिले सुनायौं आभा मुकारुङ र बालन्द राईको स्वर, चिन्तामणि पोखरेलको संकलन। अब सुनाउँदैछौ यो अर्को लोकगीत मधुबाबु थापा र चन्द्रकला शाहको स्वरमा। यो गीतपछि यहाँहरूले केही सूचना र सन्देशहरू सुन्नुहुनेछ। सूचना र सन्देशहरू पछि मध्याह ठिक 12 बजे समाचार प्रसारण हुनेछ। समाचारपछि कार्यक्रम म्युजिक एन्ड क्विज सुन्न सक्नुहुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: जहाँ मेहनत र परिश्रम छ त्यहाँ सफलता र सम्मान पनि छ। भनिन्छ, काम गरे दाम मिल्छ अनि सम्मान। यो हो पौरखीको कथा।
1: रेडियो नेपालबाट हरेक बिहिबार बेलुकी 9 बजेको समाचारपछि र शुक्रबार दिउँसो 3:25 मा पुनः प्रसारण हुनेछ। सुन्न नभुल्नुहोला कार्यक्रम पौरखीको कथा।

यो रेडियो नेपाल हो। अब बेन्जु सुवेदीबाट समाचार सुन्नुहोस्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने र भारतीय विदेश मन्त्री डाक्टर एस जयशंकर बीच भारतको राजधानी नयाँ दिल्लीमा भेटवार्ता भएको छ। भेटमा आपसी हित विकास साझेदारी तथा जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा केन्द्रित रहेर छलफल भएको बताइएको छ। भेटवार्तापछि सामाजिक सञ्जाल एक्स मार्फत धारणा सार्वजनिक गर्दै भारतीय विदेश मन्त्री डाक्टर जयशंकरले रासोपा सभापति लामिछाने र उहाँको प्रतिनिधिमण्डलसँग भेट्न पाउँदा खुसी लागेको उल्लेख गर्नुभएको छ। उहाँले दुई देशबीचको विकास साझेदारी र जनस्तरको गहिरो सम्बन्धले विकास र समृद्धिलाई अघि बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास समेत व्यक्त गर्नुभएको छ। केही दिन यता बढेको अत्यधिक गर्मीका कारण महोत्तरी सहित मधेस प्रदेशको जनजीवन प्रभावित बनेको छ। बिहानैदेखि चर्को घाम लाग्न थालेपछि सर्वसाधारणलाई घर बाहिर निस्कन कठिन भएको छ। अत्यधिक गर्मीको प्रत्यक्ष असर दैनिक ज्यालादारी गर्ने मजदुरमा परेको छ। स्वास्थ्य कर्मीहरूका अनुसार अत्यधिक गर्मीका कारण शरीरमा पानीको मात्रा कम हुने, टाउको दुख्ने, ज्वरो आउने तथा अत्यधिक थकान महसुस हुने समस्या बढ्न थालेको छ। तनहुँको रिसिङ गाउँपालिकामा निर्माणाधीन तनहुँ जलविद्युत आयोजनाको प्याकेज एक अन्तर्गत निर्माण भइरहेको 140 मिटर अग्लो मुख्य बाँधको निर्माण 50% सकिएको छ। आयोजना 2081 साल चैत्र 7 गतेदेखि सुरु भएको हो। आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार

0: कास्की,
1: जोमसोम मुस्ताङ
0: र बन्दीपुर तनहु,
1: लुम्बिनी प्रदेशमा
0: सातदो बाटो रोल्पा,
1: बगनास काली पाल्पा,
0: रेसुङ्गा गुल्मी
1: अनि हेमन्तपुर र चौपट्टा दाङ,
0: कर्णाली प्रदेशमा
1: सिमीकोट हुम्ला,
0: खलङ्गा जुम्ला,
1: मानमा कालीकोट,
0: मुर्माटप मुगु,
1: जुफाल डोल्पा,
0: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
1: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
0: सुदूरपश्चिम प्रदेशमा
1: बुढीतोला कैलाली,
0: खोडपे बैतडी,
1: छापरी दार्चुला,
0: हेमन्तबाडा बजाङ,
1: उडीतोला डोटी
0: र काला जाग्रा पोरखेगढी बाजुरा।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

नमस्कार, कार्यक्रम म्युजिक एन्ड क्विजको फर्खाइमा रहनुभएका सम्पूर्ण रेडियो प्रेमी मित्रहरूमा हामी कार्यक्रम म्युजिक एन्ड क्विजको तर्फबाट यहाँ सबैमा हार्दिक स्वागत तथा न्यानो अभिवादन व्यक्त गर्दछौँ। प्राविधिक सहकर्मी लक्ष्मण विष्ट अनि म कार्यक्रम सञ्चालक रमेश भट्टको तर्फबाट हजुर प्रत्येक बुधबार 12 बजेको समाचारपछि करिब 1 बजीसम्म कार्यक्रम म्युजिक एन्ड क्विज रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रसारण हुँदै आइरहेको छ र रेडियो नेपालका 7 प्रादेशिक प्रसारण केन्द्रहरूबाट पनि सुनिरहनु भएको छ र हाम्रा एफएम ब्यान्डहरू 98.6 र 103 मेगाहर्जबाट पनि सुनिरहनु भएको छ। साथसाथै अनलाइन र फेसबुकका माध्यमबाट पनि हामीलाई प्रत्यक्ष सुनिरहनु भएको छ। कार्यक्रम म्युजिक एन्ड क्विजमा हामी एउटा सामान्य ज्ञान सम्बन्धी प्रश्न सोध्ने गर्छौँ भने अर्को हामी दिने मित्रलाई हामीसँग 6 गीतहरू रहेका हुन्छन्। ती गीतहरूमध्ये एउटा गीत रोजाइमा राख्न दिन्छौँ भने साथसाथै उहाँलाई आफ्नो सन्देश राख्ने समय पनि दिन्छौँ। कार्यक्रम म्युजिक एन्ड क्विजका लागि 2 टेलिफोन लाइनहरू खुल्ला रहेका छन्, 0142 11 721 र 42 11 736। आज कार्यक्रम म्युजिक एन्ड क्विजमा रहेका गीती झलकहरू यस प्रकार छन्।

हजुर, कार्यक्रम म्युजिक एन्ड क्विजमा रहेका गीत झलकहरू थिए टेक विशी र अस्मिता अधिकारीको, त्यसै गरी मेलिना राई र नेहर बुढाथोकीको। अर्को गीत आएको थियो अनु चौधरी र सुरेश लामाको, त्यसै गरी प्रहलाद सुवेदी र समीक्षा अधिकारीको स्वर, खुमन अधिकारी र सपना गगाको स्वर, अन्तमा रहेको थियो पविन्द्र सुनवार र शुभ सन्ज्यालको स्वर। यी गीतहरू रोजाइमा राख्न सक्नुहुन्छ, एउटा सामान्य ज्ञान सम्बन्धीको प्रश्नको सही उत्तर र अर्को हामी गीतको अंश सुनाउँछौँ, तपाईँले गायक वा गायिकाको नाम भन्नुपर्ने हुन्छ। कार्यक्रम म्युजिक एन्ड क्विजको शुभारम्भ गर्दैछौँ समीर आचार्य र गङ्गा सोनामको स्वर, समीर आचार्यको रचना र सङ्गीतबाट।

0: हजुर, कार्यक्रम म्युजिक एन्ड क्विजको शुभारम्भ गऱ्यौँ समीर आचार्य र गङ्गा सुनामको स्वर, समीर आचार्यको रचना र सङ्गीतबाट। यतिखेर हाम्रो टेलिफोन सम्पर्कमा कुनै मित्र आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौँ। हेलो, हजुर नमस्कार। हजुर, कार्यक्रम हामी म्युजिक एन्ड क्विजमा छौँ र दुईवटा टेलिफोन लाइनहरू खुला रहेका छन्, 0142-41-7221 र 42-41-736। र कुनै मित्र हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। हेलो, हजुर नमस्कार। कुनै मित्र हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्थ्यो तर उहाँसँग कुराकानी हुन सकेन। कहिलेकाहीँ हामीलाई टेलिफोन लाइनले त्यति राम्रोसँग साथ दिएको हुँदैन र फेरि कुनै मित्र हाम्रो टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। हेलो,
1: हजुर नमस्कार, गुड आफ्टरनुन।
0: हजुर नमस्कार, कहाँबाट बोल्दै हुनुहुन्छ? एसपिजी आरामै हुनुहुन्छ?
1: एकदम आराम, कुशल मङ्गल हुन्छ। मौसमको बारेमा बिहानै घाम कस्तो भएर सायद चाहिँ झुलिरहेको छ हजुरको आराम होला। मौसम कस्तो छ, गर्मी बढ्यो होला?
0: हजुर, दिउँसो चाहिँ गर्मी नै छ यसपछि, अलिअलि कुनै बेला बादल कुनै बेला घाम चाहिँ छ भनौँ न हामी एरियातिर, यो सिन्दरबार एरियातिर। काठमाडौँमा के हुन्छ भने कतै पानी परिरहेको हुन्छ, कतै चाहिँ घाम लागिरहेको हुन्छ, ठ्याक्कै समग्रमा चाहिँ भन्नै नसकिने अवस्था हुन्छ। अनि के गर्दै हुनुहुन्छ घरतिर आजभोलि, केमा व्यस्त हुनुहुन्छ?
1: आजभोलि त त्यति कामहरू त छैन, मकै गर्ने बेला अब हुन लाग्यो, अरू त यही हो, घाँस पोथर गऱ्यो।

0: जोस कार्यक्रम सुन्दै हुनुहुन्छ? अब प्रश्नतिर लागौँ है। नेपालमा सुशासन सम्बन्धी नीति तथा कार्यक्रम पहिलो पटक कुन आधविक योजना अगाडि बढेको छ? यसमा चाहिँ सातौँ योजना, आठौँ योजना, नौँ योजना वा दसौँ योजना? आवधिक योजना हजुर, मिलेन, हुन्छ। टेलिफोन गर्नुभयो त्यसका लागि धन्यवाद दिन्छौँ र छुट्टिन्छौँ। हाम्रो टेलिफोन सम्पर्कमा एसपी राई आउनु भएको थियो इलामबाट। नेपालमा सुशासन सम्बन्धी नीति तथा कार्यक्रम पहिलो पटक कुन आवधिक योजना अगाडि सारेको छ भन्ने हामीले प्रश्न राखेका थियौँ। र फेरि कुनै मित्र हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। हेलो,
1: नमस्ते
0: हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: अनमोल
0: बागलुङबाट।
1: हजुर,
0: अस्ति कुराकानी भएको थियो अनमोलजीसँग।
1: हजुर, भएको छैन धेरै समय। हजुर,
0: धेरै समय भयो। अनि के गर्दै हुनुहुन्छ? बागलुङतिर कतिको छ गर्मी?
1: गर्मी त भर्खर भन्नु पर्यो,
0: धेरै छ,
1: ठिकै छ, त्यस्तो गर्मी त छैन।
0: तपाईँको लेकतिर पर्छ कि बेसीतिर?
1: हाम्रो त अहिले बेसीतिर भन्दा पनि लेकतिरै नि।
0: लेकतिरै, त्यसो भयो भने चिसो नै होला, त्यति गर्मी छैन होला।
1: छैन हजुर।
0: अनि के गर्दै हुनुहुन्छ घरतिर आजभोलि काम?
1: अहिले त मकैहरू खन्ने थिएँ नि।
0: मकै के गोड्ने बेला भयो? हुन्छ, अब प्रश्न राख्छु। तिनवटा अप्सन बाँकी रहेका छन्। नेपालमा सुशासन सम्बन्धी नीति तथा कार्यक्रम पहिलो पटक कुन आवधिक योजनाले अगाडि सरेको छ? यसमा सातौँ योजना, नौँ योजना वा दसौँ योजना?
1: नौ,
0: एकदमै सही उत्तर दिनुभएको छ। अब म तपाईँलाई एउटा गीत सुनाउँछु। बागलुङकामा त जन्मेका थुप्रै कलाकारहरू छन्, तपाईँ गीत सङ्गीत कतिको सुन्नुहुन्छ?
1: ठिक ठिकै
0: हुन्छ। एउटा गीत सुनाउँछु, तपाईँले गायक वा गायिकाको नाम भन्नुपर्ने हुन्छ।
1: हजुर, हुन्छ।

0: हनुमानजी
1: हजुर,
0: सुन्नु भएको थियो उहाँको आवाज?
1: मैले सुनेकै आवाज
0: हो र?
1: हाम्रै ठाउँको।
0: ए नाम चाहिँ?
1: थानेश्वर गौतम र लक्ष्मी मल्लको।
0: एकदमै थानेश्वर गौतमको आवाज तपाईँलाई मैले सुनाएको थिएँ र सही भन्नुभएको छ। अब तपाईँले छवटा गीतहरू मध्ये एउटा गीत रोजाइमा राख्न सक्नुहुन्छ,
1: कुन कुन चाहिँ भनिदिनु, म सुन्न पाएँ।
0: टेक बिसी र अस्मिता अधिकारीको एउटा, अनि मेलिना राई र नेहरू बुढाथोकीको, अर्को अनु चौधरी र सुरेश लामा, अनि त्यसै गरी प्रहलाद सुवेदी र समीक्षा अधिकारी, कुमन अधिकारी, सपना गह, पविन्द्र सुनवार र शुभ सञ्जाल।
1: अस्मिता अधिकारीको राख्नु न।
0: हुन्छ, सम्झिन सक्नुहुन्छ?
1: सर्वप्रथम म हजुरको लागि, अनि टेक्निसियनबाट साथ दिने हाम्रो सरको लागि, र यतिखेर मलाई चिन्ने मलाई नचिन्ने सम्पूर्णको लागि सम्झिँदै सुटिङ। नमस्ते।
0: नमस्कार। हाम्रो टेलिफोन सम्पर्कमा आउनु भएको थियो अनिमोलजी बागलुङबाट। उहाँले दुईवटै भनौँ न सामान्य ज्ञान सम्बन्धीको प्रश्नको सही उत्तर गीतको पनि मिलाउनु भएको छ, रोजाइमा राख्नु भएको छ। प्रहलाद सुवेदी र समीक्षा अधिकारीको स्वर, प्रहलाद सुवेदीको रचना हो, नन्दु परियारको सङ्गीत। तपाईँ पनि सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: हजुर, भर्खरै यहाँहरूको मनोरञ्जन गरायौँ प्रहलाद सुवेदी र समीक्षा अधिकारीको स्वर, प्रहलाद सुवेदीको रचना, नन्दु परियारको सङ्गीत सुनायौँ। कार्यक्रम म्युजिक एन्ड क्विजमा छौँ। रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुनिरहनु भएको छ। हाम्रा एफएम ब्यान्डहरू 98.3 मेगाहर्जबाट पनि सुनिरहनु भएको छ, साथसाथै अनलाइन र फेसबुकका माध्यमबाट पनि हामीलाई प्रत्यक्ष सुनिरहनु भएको छ। कार्यक्रम म्युजिक एन्ड क्विजमा हामी एउटा सामान्य ज्ञान सम्बन्धी प्रश्न सोध्ने गर्छौँ भने अर्को हामी गीतको अंश सुनाउँछौँ। तपाईँले गायक वा गायिकाको नाम भन्नुपर्ने हुन्छ र दुईवटै सही उत्तर मिलाउने मित्रलाई हामीसँग गीतहरू रहेका हुन्छन् र ती गीतहरूमध्ये एउटा गीत रोजाइमा राख्न दिन्छौँ र साथसाथै उहाँलाई सन्देश राख्ने समय पनि दिन्छौँ। यतिखेर कुनै मित्र हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। हेलो
1: हेलो, नमस्कार हजुर, म नवलपुरदेखि साजन महतो।
0: साजन महतो
1: हजुर,
0: बेला बेला कुराकानी भइरहेको छ। गर्मी कतिको छ? गर्मीको त नवलपुरतिर कुरै नगरौँ है।
1: यस दिनको दिन बढिराखेछ है,
0: दिनदिनै बढिरहेछ त। अब जे छ, तराईतिर साउन भदौसम्म नै गर्मी हुन्छ नि।
1: हजुर हजुर।
0: अनि तपाईँको व्यापार कस्तो चलिरहेछ?
1: राम्रै चल्दैछ हजुर।
0: आजभोलि त दिउँसो व्यापार गर्न पनि गाह्रो होला।
1: होइन, म त बिहान पुऱ्याएर दिउँसो भित्र आउने हजुर है।
0: हो र
1: हजुर,
0: दिउँसो त बेलुकातिर व्यापार राम्रो हुन्छ होला।
1: होइन, म तपाईँको उसमा दिने हो कि कन्ट्याक्ट गएर खन्याउने मात्र हो, पुर्याउने मात्र
0: पुर्याउने मात्रै हो।
1: हजुर हजुर,
0: हुन्छ। साजनजी, अब प्रश्नतिर लागौँ है।
1: हस् हजुर।
0: यो भर्खरैको कुरा हो, अर्थमन्त्री डाक्टर सोनिम वाग्लेद्वारा विक्रम सम्वत 2083 जेठ 15 गते आर्थिक वर्ष 2083-84 लागि कति राशिको बजेट प्रस्तुत गरियो? यसमा 21 खर्ब 24 अर्ब हो। अब तपाईँले करोडमा भन्नुपर्ने हुन्छ, 32 करोड, 33 करोड, 34 करोड वा 35 करोड?
1: 35 करोड लाग्छ हजुर है।
0: हो र
1: हजुर,
0: मिलेन। हुन्छ साजनजी, टेलिफोन गर्नुभयो त्यसका लागि धन्यवाद दिन्छौँ र छुट्टिन्छौँ। हाम्रो टेलिफोन सम्पर्कमा साजन महतो आउनु भएको थियो नवलपुरबाट। फेरि कुनै मित्र हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। हेलो
2: हेलो भाइ, नमस्कार।
0: नमस्कार, कहाँबाट बोल्दै हुनुहुन्छ?
2: हेलो
0: हजुर, कहाँबाट बोल्दै हुनुहुन्छ? तपाईँको आवाज अलिक कटेर आइरहेछ। सुजाता राई भन्नुभयो, भोजपुरबाट। तपाईँ अलि दायाँ बायाँ गएर कुराकानी गर्दाखेरि सायद नेटवर्कले राम्रोसँग कुराकानी समात्यो भने

0: उभरतिर के काम गर्दै हुनुहुन्छ? ओहो, सुजाता राई आउनु भएको थियो हाम्रो टेलिफोन सम्पर्कमा भोजपुरबाट। उहाँसँग कुराकानी हुँदाहुँदै टेलिफोन लाइन टुटेको छ। सुजाताजी फेरि पनि प्रयास गर्ने होला। अहिलेलाई कुनै मित्र हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। हेलो
1: हेलो, नमस्कार।
0: नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? कीर्तिजी, आरामै हुनुहुन्छ? के छ धनकुटातिरको खबर सुनाउनुहोस्।
1: धनकुटातिरको खबर भन्नुपर्दा एकदमै घम चर्को लागिरहेको छ, गर्मी बढिरहेको छ भन्नु पऱ्यो।
0: पर्यटकहरू कतिको आछन् झरनातिर हेर्न?
1: पर्यटकहरू हल्का फुल्का आउँदैछन्।
0: तपाईँको त नजिकै भन्नुभयो है?
1: हाम्रो नजिकै हो, पारिपट्टि हो।
0: हिँडेर कति लाग्छ?
1: मेरो 15 मिनट आधा घन्टा लाग्छ हाम्रो।
0: दिनको एकचोटि जाँदा नि हुँदो रहेछ त्यसो भए। म के अरे, हिँड्न स्वास्थ्यको लागि फाइदा पनि है कीर्तिजी?
1: हजुर, नजिकै हो हाम्रो,
0: फुर्सद हुनु पऱ्यो। अनि आजभोलि घरतिर के काम गर्दै हुनुहुन्छ, केमा व्यस्त हुनुहुन्छ?
1: अब घरकै घरेलु काममै व्यस्त भन्नु पऱ्यो।
0: के लगाउनु भएको छ बारीतिर?
1: अहिले बारीमा बारीतिर चाहिँ सब्जीहरू केही छैन, मकैहरू छ अहिले।
0: हजुर, सब्जी लाउने बेला भएन र?
1: हजुर,
0: तरकारी लाउने बेला भएन?
1: तरकारी सकिसक्यो, अब अर्को लोड फेरि लाउने बेला भयो।
0: के लाउनुहुन्छ प्रायः?
1: अब त्यही बोडी सिमीहरू।
0: बजार कस्तो छ, सहज तरिकाले बिक्री हुन्छ कि कृतिजी अलिक गाह्रो छ?
1: आज भोलि हामीले चाहिँ अहिलेसम्म होटेलमा हामीले पुर्याउँछौँ। अब अलिक पछि चाहिँ हाम्रो नजिकै बजार त्यहीँ पुर्याउनु पर्छ, त्यहाँदेखि लगिहाल्छ।
0: हुन्छ, अब प्रश्नतिर लागौँ है कृतिजी। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेद्वारा विक्रम सम्वत 2083 जेठ 15 गते आर्थिक वर्ष 2083-84 लागि कति राशिको बजेट प्रस्तुत गरियो? यो 21 खर्ब 24 अर्ब हो, अब करोडमा भन्नुपर्ने हुन्छ। मसँग 3 अप्सन बाँकी रहेका छन्, 32 करोड, 33 करोड वा 34 करोड।
1: होइन,
0: 32, 33 वा 34। मिलेन, हुन्छ कृतिजी, टेलिफोन गर्नुभयो त्यसका लागि धन्यवाद दिन्छौँ र छुट्टिन्छौँ। कृति याम्फू आउनु भएको थियो हाम्रो टेलिफोन सम्पर्कमा धनकुटाबाट। 2 टेलिफोन लाइनहरू खुला रहेका छन्, 0142-711-7236। कुनै मित्र हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ? हेलो
2: हेलो,
0: हजुर नमस्कार।
2: नमस्कार,
0: कहाँबाट को बोल्दै हुनुहुन्छ? प्रेम बहादुर महर्जन, इमाडोलबाट। नजिकै हुनुहुन्छ? के गर्नुहुन्छ प्रेमजी?
2: त्यतिकै बसिरा।
0: त्यतिकै बसिराख्नु भएको?
2: पसलमा बसिरा।
0: के को पसल छ?
2: अलिअलि पानी बेच्छु, पानीको
0: जारहरू। बिहान कति बेला खोल्नुहुन्छ?
2: बिहान 5 बजीतिर खोल्छु।
0: आफ्नै घरमा हो कि? एकदमै राम्रो नि, केही न केही गरेर बस्दाखेरि आफूलाई समय गएको पनि थाहा भएन, अलिअलि आफ्नो खर्च पनि आइगयो होइन? अनि व्यापार कस्तो छ? ठिकै छ,
2: ठिकै छ।
0: अब कार्यक्रममा पहिलो पटक कुराकानी भएको हो कि जस्तो लाग्दैछ मसँग?
2: पहिलो पटकै हो, फोनै लागेन, फोन इन कार्यक्रममा फोनै लाग्दैन।
0: लागिरहन्छ, आज त आज लाग्यो, लागिराख्छ।
2: अघि पनि लागेको थियो, पैसा सिधेर फेरि कल गरेर।
0: हुन्छ, प्रश्नतिर लाग्छु त्यसो भए। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेद्वारा विक्रम सम्वत 2083 जेठ 15 गते आर्थिक वर्ष 2083-84 लागि कति राशिको बजेट प्रस्तुत गरियो? यो 21 खर्ब 24 अर्ब हो, अब तपाईँले करोडमा भन्नुपर्ने हुन्छ, 33 करोड वा 34 करोड?
2: 34 करोड।
0: एकदमै सही उत्तर हो, 34 करोड, 21 खर्ब 24 अर्ब, 34 करोड। अब तपाईँलाई म एउटा गीत सुनाउँछु, कतिको सुन्नुहुन्छ गीत सङ्गीत?
2: ठिकै
0: ठिकै। हुन्छ, तपाईँले गायक वा गायिकाको नाम भन्नुपर्ने हुन्छ है।

0: प्रेमजी यो गीत सुन्नु भएको थियो कि नै?
1: स्पष्टै सुनिएन मैले।
0: तपाईँले लाउड स्पिकर गर्नुभयो क्या गीत बज्दाखेरि?
1: ठुलै छ, तपाईँको स्वर बोल्दै
0: आएर
1: ठुलै छ।
0: हुन्छ, म थोरै फेरि सुनाउँछु है।
1: हस् हुन्छ।

0: अब सुन्नुभयो?
1: हुन्छ,
0: गायिकाको नाम भन्नुपर्ने हुन्छ। गायकको चाहिँ मनोहर शर्मा हो यो गीतको। यो गीतमा युगल स्वर रहेको छ। तपाईँले गायिकाको नाम भन्नुपर्ने हुन्छ। मिलेन, हुन्छ, टेलिफोन गर्नुभयो त्यसका लागि धन्यवाद दिन्छ र छुट्टिन्छ। हाम्रो टेलिफोन सम्पर्कमा प्रेम बहादुर महर्जन आउनु भएको थियो इमाडोलबाट। अब एकजना मित्रसँग हामी कुराकानी गर्नेछौँ, त्यसपछि एउटा गीत सुनाउनेछौँ र कुनै मित्र हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। हेलो,
2: हजुर दाई नमस्कार।
0: नमस्कार हजुर, नमस्कार, कहाँबाट बोल्दै हुनुहुन्छ?
2: म दिल बहादुर चौधरी हो, छिर्केदेखि।
0: दिलजी मजा बा?
2: मजै बा दाजु।
0: खाना खासैले?
2: खाना दाजु, भर्खर दाइदो काम थियो, काम आउँछ
0: काम अब बजाइटी काम घरे। अब खाना खाएके फेरि होइन हो काममै
2: एक दुई एक तिन चार बजे र
0: रेस्ट कहीँ नहो काम। गर्मी बाज ढेर?
2: गर्मी त ढ्याप त गर्मी त नि दाजु, धुम्म
0: धुम्म बा। पानी कत्रा हो नै परल?
2: पानी त नि पर्छ दाजु।
0: दिलबहादुर चौधरी हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा सुर्खेतबाट। उहाँले पानी परेको छैन, धुम्म धुम्म मौसम छ भनेर भन्दै हुनुहुन्छ। दिलजी अब प्रश्नतिर लाग्छु है
2: दाजु।
0: हजुर,
2: दिदी
0: घर गिलबाट
2: आफ्नै
0: म प्रश्न राख्छु है दिलजी।
2: ल ल ल ल,
0: सगरमाथाको सबैभन्दा धेरै पटक सफल आरोहण गर्ने विदेशी आरोही कुन देशका नागरिक हुन्? अमेरिका, बेलायत, भारत वा चीन? बेलायत भन्नुहुन्छ?
2: हजुर,
0: एकदमै सही उत्तर हो दिलजी। अब म तपाईँलाई एउटा गीत सुनाउँछु, तपाईँले गायिकाको नाम भन्नुपर्ने हुन्छ है।
2: हजुर हजुर।

0: गीत सुन्नुभयो दिलबहादुर जी?
1: सुन्न त सुन्दाई अहिले थाहै भएन
0: हो र, एउटा नाम भन्नुहुन्छ कि छुट्टिनुहुन्छ? हुन्छ ल, दिलबहादुर चौधरी आउनु भएको थियो हाम्रो टेलिफोन सम्पर्कमा सुर्खेतबाट। उहाँले सामान्य ज्ञान सम्बन्धीको प्रश्नको सही उत्तर दिनुभएको थियो तर गीतको आएन भनेर छुट्टिनु भएको छ। एकैछिन यहाँको मनोरञ्जन गराइरहेका छौँ। खुमन अधिकारी र सपना गहको सुर, केशव नेउपानेको रचना हो, सपना गहको सङ्गीत। तपाईँ भने सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: हजुर, भर्खरै यहाँहरूको मनोरञ्जन गराएँ खुमन अधिकारी र सपना गहको स्वर केशव नेपानीको रचना रहेको थियो सपना गहको सङ्गीत। हामी कार्यक्रम म्युजिक एन्ड क्विजमा छौँ, रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुनिरहनु भएको छ र रेडियो नेपालका सातवटै प्रादेशिक प्रसारण केन्द्रहरूबाट पनि सुनिरहनु भएको छ। हाम्रा एफएम ब्यान्डहरू 98.3 MHz पनि सुनिरहनु भएको छ, साथसाथै अनलाइन र फेसबुकका माध्यमबाट पनि हामीलाई प्रत्यक्ष सुनिरहनु भएको छ। कार्यक्रम म्युजिक एन्ड क्विजका लागि दुईवटा टेलिफोन लाइनहरू खुल्ला रहेका छन्, 0142711 र 42711736। कुनै मित्र हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ? हेलो,
1: हजुर नमस्कार।
0: नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: म सबिन तामाङ हो नि हजुर, खटाङको बराबरको
0: बात। सबिनजी आरामै हुनुहुन्छ?
1: हजुर एकदम आरामको छ हजुर।
0: आज भोलि जे होस् कुराकानी भइरहेको छ। फोन पनि लाग्छ धेरै जसो साथीहरूले चाहिँ फोनै लाग्दैन, एकदम बिजी हुन्छ भनेर भन्नुहुन्छ। तपाईँहरूको चाहिँ धेरै जसो साथीहरूको चाहिँ फोन फ्याट फ्याट लागिरहेको हुन्छ। अनि के छ खोटाङतिर कतिको छ गर्मी तपाईँ बस्ने ठाउँतिर?
1: गर्मी एकदम ठिकठाक छ हजुर।
0: एकदम ठिकठाक छ, त्यसो न धेरै गर्मी न धेरै जाडो हो क्या?
1: हजुर हजुर।
0: अनि के लाउनु भएको छ आज भोलि बारीतिर, के छ कतिको बिजी हुनुहुन्छ?
1: मकै छ।
0: अब प्रश्नतिर लागम।
1: हुन्छ।
0: विदेशमा रहेका नेपालीको गुनासो सम्बोधन र उद्धार कार्यलाई सहज बनाउन परराष्ट्र मन्त्रालयले सञ्चालनमा ल्याएको मोबाइल एप कहिलेदेखि लागू भएको हो? यो हालसालै हो, विक्रम सम्वत 2083 जेठ महिनाको 10 गते, 11 गते, 12 गते वा 13 गते? विदेशमा रहेका नेपालीहरूको गुनासो सम्बोधन र उद्धार कार्यलाई सहज बनाउन परराष्ट्र मन्त्रालयले सञ्चालनमा ल्याएको मोबाइल एप कहिलेदेखि सुरु गरेको हो? यो एप चाहिँ विक्रम सम्वत 2083 साल जेठ महिना हो, 10 गते, 11 गते, 12 गते वा 13 गते?
1: यो 13 गते भने
0: मिलेन। हुन्छ, टेलिफोन गर्नुभयो त्यसका लागि धन्यवाद दिन्छौँ र सुटिन्छौँ। सबिन तामाङ आउनु भएको थियो हाम्रो टेलिफोन सम्पर्कमा खोटाङबाट। फेरि कुनै मित्र हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ। हेलो
2: हेलो हजुर,
0: नमस्कार। नमस्कार हजुर, कहाँबाट बोल्दै हुनुहुन्छ? दुर्गाजी धेरै दिनपछि आउनुभयो। के छ खबर सुनाउनुहोस्।
2: सर घाम एकदम लागिरहेको छ, तपाईँको एकदम तातो छ, गर्मी भइरहेको छ सर।
0: सिन्धुली कुन ठाउँ भन्नुभएको थियो तपाईँले?
2: मेरो तिन पाटन
0: है।
2: हजुर हजुर,
0: गर्मी नै छ त्यसो भए?
2: सर गर्मी नै छ।
0: सिन्धुलीको माथि गढीतिर त अलिक चिसो नै हुन्छ।
2: सर त्यता पनि अलि हिमालको हावाले भन्छ, हाम्रो यहाँ चाहिँ अलिक तल पर्छ क्या, अलिक खोज पर्छ।
0: हजुर, अनि केमा व्यस्त हुनुहुन्छ आज भोलि?
2: म सर अलि छोटो मान्छे, यसो बस्यो बस्दै खाने हो सर, मेरो त खाली त्यति काममा सक्दैन।
0: ए घरमै जो रेडियो सुन्दै हुनुहुन्छ, बस्दै हुनुहुन्छ?
2: हजुर सर।
0: हुन्छ, एउटा प्रश्न सोध्छु म तपाईँलाई, 3 अप्सन बाँकी रहेका छन्।
2: हजुर हजुर।
0: विदेशमा रहेका नेपालीको गुनासो सम्बोधन र उद्धार कार्यलाई सहज बनाउन परराष्ट्र मन्त्रालयले सञ्चालनमा ल्याएको मोबाइल एप कहिलेदेखि सुरु गरिएको हो? उक्त एप चाहिँ विक्रम सम्वत 2083 साल जेठ महिनाको 10 गते, 11 गते वा 12 गते?
2: सर 11 गते।
0: मिलेन। हुन्छ, दुर्गाजी टेलिफोन गर्नुभयो त्यसका लागि धन्यवाद दिन्छ र छुट्टिन्छौँ। दुर्गालाल श्रेष्ठ आउनु भएको थियो हाम्रो टेलिफोन सम्पर्कमा सिन्धुलीबाट। फेरि कुनै मित्र हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ। हेलो
3: हेलो नमस्ते, म सुरज बन्द बौद्ध काठमाडौँबाट।
0: सुरजजी आरामै हुनुहुन्छ?
3: म अलिक बिरामी छु, मेरो मम्मी बिरामी हुनुहुन्छ। अस्ति हामी गङ्गालाल हस्पिटलमा मम्मीलाई देखाउनु गएको, हामी सब परिवारै बिरामी छौँ।
0: ए स्वास्थ्य लाभको कामना गर्दछौँ सुरजजी, हामी रेडियो नेपाल परिवारको तर्फबाट।
3: हजुर, मम्मी चाहिँ मुटुको समस्या, दमको रोगी भएर गङ्गालाल हस्पिटल लगेको अस्ति, होइन?
0: हजुर।
3: अनि म चाहिँ मम्मीलाई हेर्दा हेर्दै स्याहार्दा स्याहार्दा आफै बिरामी पर्थेँ।
0: अब हस्पिटलतिर प्राय त्यही हुन्छ बिमारीलाई।
3: अस्ति मङ्गलबार गएको, अस्ति बुधबार कल गर्न पाइएन, त्यही भएर आज कल गरेको, अस्ति शुक्रबार आएको।
0: ए हुन्छ, ख्याल गर्नु होला सुरजी आफ्नो अनि परिवारको सबैको। अब प्रश्नतिर लाग्छौँ है। विदेशमा रहेका नेपालीहरूको गुनासो सम्बोधन र उद्धार कार्यलाई सहज बनाउन परराष्ट्र मन्त्रालयले सञ्चालनमा ल्याएको मोबाइल एप कहिलेदेखि सुरु गरिएको हो? उक्त एप चाहिँ विक्रम सम्वत 2083 साल जेठ महिनाको 10 गते हो वा 12 गते हो?
3: 10 गते
0: तर सही उत्तर 12 गते हो। हुन्छ, टेलिफोन गर्नुभयो त्यसका लागि धन्यवाद दिन्छौँ र छुट्टिन्छौँ। हाम्रो टेलिफोन सम्पर्कमा सुरज पन्त आउनु भएको थियो काठमाडौँ बौद्धबाट। अब एकजना मित्रसँग कुनै मित्र हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ। हेलो, आउनु भएको थियो तर उहाँसँग कुराकानी हुन सकेन। कुनै हुनुहुन्छ एकजना मित्रसँग आज कार्यक्रम म्युजिक एन्ड क्विजका आजका अन्तिम सहभागी मित्र। हेलो
4: हेलो रमेश सर।
0: हजुर नमस्कार नरेन्द्रजी।
4: हजुर,
0: अन्तमा भए पनि कुराकानी भयो है।
4: हजुर हजुर हजुर, सा कुरा नगर्ने अन्त।
0: अनि के छ स्याङ्जातिरको खबर सुनाउनुहोस्।
4: ठिकै छ, गर्मी हल्का फल्का गर्मी भइरहेछ,
0: अलिअलि गर्मी भइरहेछ।
4: पानी आज बिग्रिनुभयो पराखेर।
0: अनि पानी जियोस् परिरहेको थियो योभन्दा अगाडि चाहिँ।
4: हजुर, परिरहेको थियो अगाडि त।
0: अनि आजभोलि खेतीपातीमा व्यस्त हुनुहुन्छ कि के छ?
4: खेतीपाती मकै खेतको पाकेको के अरे बारीको, अब गर्ने बेला भएछ ज्वरो।
0: बादलले कतिको सताउँछ त्यता?
4: ए बादलले त घर घरै आउँछ।
0: अहिले त सबै गाउँघरतिर चाहिँ भनौँ न बालीहरू नष्ट के अरे एकदमै क्षति हानि पुऱ्याइरहेका छन् है।
4: खतम पार्छ, हाम्रो त घर मुन्तिर त ल्याउनै दिँदैन।
0: गाह्रो छ, गरी खान पनि गाह्रो छ नरेन्द्रजी।
4: एकदम।
0: अब प्रश्नतिर लागौँ। नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन कहाँ सम्पन्न भयो? भारत, बेलायत, अमेरिका वा नर्वे? भारत, बेलायत, अमेरिका वा नर्वे?
4: क्वेसन के अरे? नौ
0: अन्तर्राष्ट्रिय नौ साहित्यिक सम्मेलन, साहित्य सम्मेलन
4: ठ्याक्कै आएन भारत भरि,
0: तर यसको सही उत्तर हो अमेरिका। हुन्छ नरेन्द्रजी, टेलिफोन गर्नुभयो त्यसका लागि धन्यवाद दिन्छौँ र छुट्टिन्छौँ। हाम्रो टेलिफोन सम्पर्कमा नरेन्द्र रिमाल आउनु भएको थियो स्याङ्जाबाट। आजलाई कार्यक्रम म्युजिक एन्ड क्विजको निर्धारित समय पनि सकिने लागेको छ। अन्तमा पविन्द्र सुनवार इस्पु सन्ज्यालको सुर, पविन्द्र सुनवारको रचना सङ्गीत रहेको छ। यही गीत यहाँका माझमा छोड्दै कार्यक्रम म्युजिक एन्ड क्विजबाट प्राविधिक सहकर्मी लक्ष्मण मिश्र अनि म कार्यक्रम सञ्चालक रमेश भट्ट विदा माग्छु। 1 बजे यहाँहरूले सुन्नुहुनेछ समाचार, त्यसपछि हिजो बेलुकी प्रसारण भएको कृषि कार्यक्रमको पुनः प्रसारण सुन्नुहुनेछ। 1:20 सङ्गीत साधना कार्यक्रम सुन्नुहुनेछ। रेडियो नेपाल सुन्दै गर्नुहोला। नमस्कार।

0: सडक सीमाभित्र कुनै पनि निर्माण कार्य गर्दा अनिवार्य रूपमा सडक विभागको पूर्व स्वीकृति लिऊ, अन्यथा एक वर्ष कैद वा 5,000 रुपियाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ।
1: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: रमेश, तिमी त विदेश गएर घरै बनायौ, म त ऋणमा चुरलुम्मै डुबे यार।
4: हेर सुरेश, म चाहिँ विदेश जानु अघि स्थानीय तहमै इलेक्ट्रिसियनको तालिम लिएर गएको थिएँ। विदेशमा पनि सिप सिकेर गए, सिप अनुसारको काम पाए, काम गर्न पनि सजिलो भयो, दाम पनि राम्रै कमाए नि केटा।
3: अब बुझे यार, विदेश जानु अघि तालिम नलिएर ठुलै गल्ती गरेछु नि।
5: हो, त्यसैले वैदेशिक रोजगारमा जाँदा सिप सिकेर मात्र जाने गरौँ। वैदेशिक रोजगार बोर्डको सचिवालय।
6: कृषक माझ बिउबीजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
7: जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका अधिकांश भूभागमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण गरेको सन्दर्भमा धान खेती गर्ने कृषकहरूमा बिउबीजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
6: नेपालमा सूचित वा पञ्जीकृत भएका धानका जातहरू छनौट गर्नुहुन अनुरोध सहित
7: छोटो अवधिमा पाक्ने धानका जातहरू छनौट गर्नुहुन समेत आग्रह गर्दछौ।
6: सम्भव भएसम्म सुक्खा सहने जातहरू जस्तै सुक्खा श्रृङ्खलाका जातहरू तथा घैया 1, 2 र 3 र सुक्खा तथा डुबान दुवै सहने बहुगुणी 1, बहुगुणी 2 जातहरू प्रयोग गर्न हुन अनुरोध छ।
7: यसका साथै सुक्खाको प्रभाव कम गर्न धानको ब्याड राख्दा एकैपटक नराखी निश्चित दिनको अन्तरालमा राख्नु हुन, त्यस्तै बरसातको पानी संकलन प्रविधि, छरुवा धान प्रविधिको अवलम्बन गर्नु हुन समेत अनुरोध छ।
6: बिउबीजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवन तथा राष्ट्रिय बिउबीजन समितिको सचिवालय ललितपुर।
7: फोन नम्बर 5 42 13 5 9।

0: यो रेडियो नेपाल हो। अब बेन्जो सुवेदीबाट समाचार सुन्नुहोस्। संविधान संशोधन सम्बन्धी बहसपत्र तयार गर्न गठित कार्यदलले विगतमा सरकार र विभिन्न आन्दोलनरत पक्षबीच भएका सम्झौता तथा सहमतिहरू अध्ययन गर्ने भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा गठित कार्यदलले संविधान संशोधनसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सम्बन्धित सम्झौताका प्रतिलिपि उपलब्ध गराउन सम्बन्धित मन्त्रालय तथा सरकारी कार्यालयहरूलाई आग्रह गरेको छ। कार्यदलका सदस्य सचिव लीलाधर सुवेदीका अनुसार बहसपत्र तयार गर्ने क्रममा विगतका वार्ता, छलफल तथा लिखित सहमतिहरूमा संविधान सम्बन्धी विषय कसरी समेटिएका थिए भन्ने अध्ययन गरिनेछ। यसका लागि कार्यदल सचिवालयले सबै मन्त्रालय तथा सम्बन्धित कार्यालयलाई पत्राचार गरिसकेको छ। केही दिन यता बढेको अत्यधिक गर्मीका कारण महोत्तरीसहित मध्य प्रदेशको जनजीवन प्रभावित बनेको छ। बिहानैदेखि चर्को घाम लाग्न थालेपछि सर्वसाधारणलाई घर बाहिर निस्कन कठिन भएको छ। अत्यधिक गर्मीको प्रत्यक्ष असर दैनिक ज्यालादारी गर्ने मजदुरमा परेको छ। स्वास्थ्य कर्मीहरूका अनुसार अत्यधिक गर्मीका कारण शरीरमा पानीको मात्रा कम हुने, टाउको दुख्ने, ज्वरो आउने तथा अत्यधिक थकान महसुस हुने समस्या बढ्न थालेको छ। तनहुँको रिसिङ गाउँपालिकामा निर्माणाधीन तनहुँ जलविद्युत आयोजनाको प्याकेज एक अन्तर्गत निर्माण भइरहेको 140 मिटर अग्लो मुख्य बाँधको निर्माण 50% सकिएको छ। आयोजना 2081 साल चैत्र 7 गतेदेखि सुरु भएको हो। आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार बाँध निर्माणका लागि कुल 8,50,000 घनमिटर कङ्क्रिट गर्नुपर्नेमा हालसम्म 4,24,120 घनमिटर कङ्क्रिट गरिएको छ। 140 मिटर उचाइको बाँध निर्माण सम्पन्न भएपछि तनहुँ जलविद्युत आयोजना नेपालको ऊर्जा क्षेत्रमा महत्त्वपूर्ण उपलब्धिका रूपमा स्थापित हुने विश्वास गरिएको छ। नेपाल उद्योग परिसंघ सिएनआईले सरकारले हालै सार्वजनिक गरेको आर्थिक वर्ष 2083-84 बजेटलाई सकारात्मक रूपमा लिएको जनाउँदै औद्योगिक प्रवर्धनलाई केन्द्रमा राखेर ल्याइएको यो बजेटको प्रभावकारी कार्यान्वयनले मुलुकको अर्थतन्त्रलाई नयाँ दिशा दिन आधार तयार गर्ने विश्वास व्यक्त गरेको छ। परिसंघले आज एक विज्ञप्ति जारी गरी बजेटले आन्तरिक उत्पादनसँगै विदेशी लगानीकर्तालाई समेत आकर्षित गर्ने बताएको छ। उत्पादनमूलक उद्योगका लागि तयारी वस्तु र कच्चा पदार्थ को भन्सारमा एक तह फरक गर्न 273 वस्तुको भन्सार घटाउने निर्णयले स्वदेशी उत्पादनलाई प्रतिस्पर्धी बनाउने र औद्योगिकरणको गतिलाई तीव्रता दिन सहयोग गर्ने जनाइएको छ। 360 वटा वस्तुमा अन्तशुल्क खारेजीले उत्पादन लागत कम गर्न सहयोग गर्ने परिसंघको विश्वास छ। स्वास्थ्य बिमा बोर्डले निजी स्वास्थ्य संस्था अस्पताललाई आकस्मिक सेवा आवश्यक पर्ने बिरामीको बिमा सुविधा अन्तर्गत उपचारको प्रबन्ध मिलाउन निर्देशन दिएको छ। बोर्डका वरिष्ठ मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर पवन कुमार शाहले कुनै पनि बिरामीलाई आकस्मिक उपचार गर्नुपर्ने देखिएमा मात्र बिमा अन्तर्गतका स्वास्थ्य सेवा प्रदान गर्न निर्देशन दिएको बताउनु भएको हो। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ दिउँसो 1 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
2: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
1: यहाँ पनि सबै राम्रो छ। ला, तेरो आमासँग कुरा गर।
2: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
1: किन टेन्सन लिन्छस् बाबु, हामी जस्ताको लागि एनटिसीको कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
2: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
1: सेवा सुचारु गर्नका लागि *14# डायल गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। वीरगन्ज नाका हुँदै चालू आर्थिक वर्षको 10 महिनामा 20,79,00,000,000 रुपियाँ मूल्य बराबरको खाद्यान्न आयात भएको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालू आर्थिक वर्षमा सो नाका हुँदै हुने आयात मूल्यमा 3,87,00,000,000 अर्थात 15% गिरावट आएको वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदय सिंह विष्टले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी सेनाले इरानको कस्म टापुमा आत्मरक्षात्मक कारवाही गरेको जनाएको छ। अमेरिकी सेनाको केन्द्रीय कमान्डले सामाजिक सञ्जाल एक्स मार्फत जारी गरेको विज्ञप्तिमा उक्त आक्रमण गरिएको दावी गरिएको हो। अमेरिकी केन्द्रीय कमान्डका अनुसार इरानले खाडी क्षेत्रका छिमेकी मुलुकतर्फ ब्यालिस्टिक मिसाइल र ड्रोन प्रक्षेपण गरेपछि जवाफी कारवाही गरिएको हो। विज्ञप्तिमा अमेरिकी र क्षेत्रीय सहयोगी सेनाले धेरै मिसाइल र ड्रोनलाई निस्तेज पारेको उल्लेख छ। अब मौसम। आज देशका अधिकांश स्थानको मौसममा सामान्यतया बदली रहनेछ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी भूभागका थोरै स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक दुई स्थानमा मेघ गर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। मधेस कोशी बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा तातो दिन हुने सम्भावना छ। रेडियो नेपालबाट दिउँसो एक बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 2 बजे अङ्ग्रेजीमा र 3 बजे पुनः नेपालीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
3: कृषि तथा पशुपक्षी विकास मन्त्रालय कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम नवीन कृषि प्रविधि अनुसन्धानबाट प्रमाणित कृषिका नयाँ नयाँ प्रविधिहरूको सङ्गालो नवीन कृषि प्रविधि।
4: नमस्कार, नवीन कृषि प्रविधिको आजको श्रृङ्खलामा स्वागत गर्दछौ। म चित्रकला चौहान
5: अनि म कृति आचार्य।
4: यस कार्यक्रममा हामी कृषि तथा पशु पक्षीको क्षेत्रमा प्रयोगमा आइरहेका र अनुसन्धानको क्रममा रहेका नवीन कृषि प्रविधिहरूको बारेमा जानकारी प्रस्तुत गर्ने गर्दछौ। आजको कार्यक्रममा हामीले जेठ महिनाको तेस्रो साता फलफूल खाद्यान्न र तरकारी बालीमा गर्नुपर्ने मुख्य मुख्य क्रियाकलापहरूको बारेमा जानकारी प्रस्तुत गर्न गइरहेका छौँ। सर्वप्रथम चर्चा गरौँ जेठ महिनाको तेस्रो साता खाद्यान्न बालीमा गर्नुपर्ने मुख्य मुख्य क्रियाकलापहरूको बारेमा। जेठ महिनाको दोस्रो सातामा धेरै स्थानहरूमा वर्षा भएको साथै आगामी सातामा पनि धेरै स्थानहरूमा साताभरि नै मध्यमसम्मको वर्षा र एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकोले मकै मुङ लगायत तरकारी तथा फलफुल बालीहरूमा आवश्यकता अनुसार पानी निकासको व्यवस्था गर्नुहोस्। आगामी साता धेरै स्थानहरूमा साताभरि नै मध्यमसम्मको वर्षा र एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकोले सबै प्रकारका फलफूल बाली तथा तरकारी बालीहरूमा सकेसम्म विषादी प्रयोग नगर्नुहोस्। विषादी प्रयोग गर्नै परेमा स्टिकर मिसाएर मात्रै प्रयोग गर्नुहोस्। चुइते धानमा पतेरो किरा लाग्ने समय भएकोले नियमित अनुगमन गर्नुहोस्। नोक्सानी कम गर्न खेतभित्र तथा वरपरको झारपात गोडमेल गरी पतेरोको वैकल्पिक वासस्थान नष्ट गर्नुहोस्। बढी नाइट्रोजन मल प्रयोग नगर्नुहोस्। माकुरा जस्ता मित्र जीवहरू संरक्षण गर्नुहोस्। नोक्सानी भएमा साइपरमेथ्रिन 10% इसी 1 ml प्रति लिटर पानीको दरले मौसमको अवस्था हेरी छर्कनुहोस्। वर्षे धान बालीबाट राम्रो उत्पादन लिन आफूले लगाउन चाहेको ठाउँ अनुसारको लागि सिफारिस गरिएका धानका उन्नत जातहरूको बिउ भरपर्दो स्रोतबाट समयमा नै व्यवस्था गर्नुहोस्। यसको लागि तराई भित्री मधेस तल्लो पहाडी बेसीका सिंचित क्षेत्रहरूको लागि बहुगुडी धान 1, बहुगुडी धान 2, हर्दीनाथ 3, हर्दीनाथ 4, हर्दीनाथ हाइब्रिड धान 1, हर्दीनाथ हाइब्रिड धान 3, मिथिला रामपुर मन्सुली सावित्री रामधान तथा असिंचित क्षेत्रको लागि सुक्खा धान 1, सुक्खा धान 2, सुक्खा धान 3, सुक्खा धान 4, सुक्खा धान 5, सुक्खा धान 6, तरहरा र हर्दीनाथ 2 जस्ता धानको बिउको व्यवस्थापन गर्नुहोस्। डुबान र बाढीग्रस्त क्षेत्रका लागि गङ्गा सागर 1, गङ्गा सागर 2, स्वर्ण सब 1, साम्बा मन्सुली सब 1 र सिहराङ सब 1 जस्ता धानका बिउहरूको व्यवस्था गर्नुहोस्। त्यसै गरी मध्य पहाडी क्षेत्रका लागि खुमल 4, खुमल 8, खुमल 10, खुमल 11, खुमल 12, खुमल 13, खुमल 14, खुमल बासमती 16 जस्ता धानहरूका बिउको व्यवस्था गर्नुहोस्। त्यसै गरी छरुवा धान खेतीको लागि तराई र भित्री मधेसमा सुक्खा धान 1, सुक्खा धान 2, सुक्खा धान 3, तरहरा 1, हर्दीनाथ 2, घोया 2, राधा 4 र बिन्देश्वरी जस्ता धानका बिउको पनि व्यवस्था गर्नुहोस्। धानको बिउ ब्याडमा राख्न वा सिधै छरुवा विधिबाट खेतमा छर्नु अघि धानको बिउ छान्ने विधिद्वारा बिउलाई छानी कार्बेन्डाजिम युक्त विषादी 3 ग्राम प्रति केजी बिउको दरले धानको बिउ उपचार गरेर मात्र प्रयोग गर्नुहोस्। यो साता हरियो मल लगाउने उपयुक्त समय भएकोले धान बालीमा आवश्यक पर्ने खाद्य तत्त्व परिपूर्तिको लागि डैचा, सनै, मुङ जस्ता बालीहरू लगाउनुहोस्। हरियो मलको प्रयोगले माटोको स्वास्थ्यमा सुधार हुन्छ, साथै रासायनिक मलको मात्रा समेत कम गर्न सकिन्छ। गहुँ भित्र्याउँदा सुरक्षित भण्डारणका लागि गहुँलाई करिब 12% चिस्यान कायम हुने गरी घाममा राम्ररी सुकाउनुहोस्। गोदामहरूलाई अघिल्लो बालीको अन्न तथा अन्य भण्डार सामग्री हटाएर राम्ररी सफा गर्नुहोस्। साथै भण्डारणका लागि बोराको प्रयोग गर्नुहुने किसानहरूले 5% निमको घोलले बोरा उपचार गरी बोरालाई घाममा सुकाएर मात्र प्रयोग गर्नुहोस्। निमको घोलले रोग र किराहरूको विभिन्न अवस्थाहरू नष्ट हुन्छन्। खाद्यान्न बालीको लागि प्रयोग गरिने गहुँ भण्डारणमा किराबाट जोगाउन भकारीको माथिल्लो भागमा 4-5 इन्च जति छहारीमा सुकाएको सुकिलो निम, बकाइनो र तितेपाती जस्ता बोट बिरुवाहरूको पातहरूको प्रयोग गर्नुहोस्। बिउको लागि भण्डारण गरिएको गहुँ लगायतका अन्य बालीहरूलाई किराबाट बचाउन बिउ राखिएको भाँडोको मुखबाट 6-12 इन्चको गहिराईसम्ममा सेल्फस विषादी 10 ग्रामको 1 पुरिया प्रति मेट्रिक टनका दरले प्रयोग गर्नुहोस्। मकै बालीमा सिफारिस मात्रा अनुसारको युरिया मल टप ड्रेस गर्नुहोस्। तापक्रम वृद्धि सँगसँगै हुने वर्षाले मकैमा लाग्ने अमेरिकन फौजी किराको जनसङ्ख्या वृद्धिलाई अनुकूल हुने भएकोले नोक्सानी कम गर्न इमामेक्टिन बेन्जुएट 5% HG, 0.4 ग्राम वा स्पिनोस्याड 45% HG, 0.3 ml वा स्पाइनोटेराम 11.7% HG, 0.5 ml प्रति लिटर पानीको दरले बोट भिज्ने गरी 7 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्। एउटै विषादी निरन्तर प्रयोग नगरी आलो पालो गरी प्रयोग गर्नुहोस् तथा घोगा लागिसकेपछि विषादी नहाल्नुहोस्। पहाडका लागि सिफारिस गरिएका भटमासका उन्नत जातहरू तरकारी भटमास 1, लुम्ले भटमास 1, सेती, पूजा र रेन्सम जस्ता भटमासका बिउहरू राइजोबियम जीवाणु र कार्बेन्डाजिम युक्त विषादी 2 ग्राम प्रति केजी बिउको दरले बिउ उपचार गरी लगाउनुहोस्। भटमास एकल बालीको रूपमा लाइनमा लगाउँदा 1 हारदेखि अर्को हारसम्मको दूरी 50 सेन्टिमिटर र बोटबाट बोटसम्मको दूरी 10-15 सेन्टिमिटरमा लगाउनुहोस्। यसरी बिउ लगाउँदा 3-4 सेन्टिमिटर गहिराईमा 2.5-3 केजी प्रतिरोपनीका दरले बिउको प्रयोग गरी रोप्नुहोस्। तर भटमासलाई मकैसँग अन्तरबालीको रूपमा लगाउँदा मकैको हारको दूरी 1 मिटर र 1 बोटदेखि अर्को बोटसम्मको दूरी 25 सेन्टिमिटर हुने गरी 1 हार मकै र 2 हार भटमास लगाउनुहोस्। कोदो बालीबाट राम्रो उत्पादन लिन ठाउँ अनुसार सिफारिस गरिएका कोदोको जातहरूको बिउ व्यवस्थापन गर्नुहोस्। बिउ व्यवस्थापन गर्दा मध्य तथा उच्च पहाड 1300-3000 मिटरसम्मको उचाइका लागि सोइलुङ कोदो 1, मध्य तथा उच्च पहाडका लागि ओखले 1, मध्य पहाडका लागि काभ्रे कोदो 1, मध्य पहाड 700-1800 मिटरका लागि काभ्रे कोदो 2 र तराई तथा मध्य पहाडका लागि डल्ले 1 कोदोको बिउ व्यवस्था स्थापन गर्नुहोस्।
5: श्रोताबिन्द, अबको प्रस्तुतिमा जेठ महिनाको तेस्रो साता फलफुल बालीमा गर्नुपर्ने मुख्य क्रियाकलापहरू। सुन्तला जात तथा बर्खे फलफुल बालीका लागि तयार गरिएका खाडलमा गुणस्तरीय बिरुवा रोप्नुहोस्। फलफुल बालीका नर्सरीहरूमा कलमी गरिएको भागभन्दा तलबाट आएका चोरहाँगाहरू काटछाँट गर्नुहोस्। फलफुल तथा तरकारी बालीहरूमा लाग्ने रोग तथा किरा व्यवस्थापनका लागि पाइएसम्म जैविक विषादीहरू प्रयोग गर्नुहोस्। एउटै रासायनिक विषादी निरन्तर प्रयोग गर्दा रोग तथा किराहरूले विषादी पचाउने क्षमता विकास गर्छन् र विषादीको प्रभाव क्रमशः कम हुँदै जान्छ। त्यसैले सिफारिस गरिएका रासायनिक विषादीहरू निश्चित समयको फरकमा आलो पालो गरी प्रयोग गर्नुहोस्। तापक्रम बढेसँगै विभिन्न लेकाली फलफुल बालीका नयाँ पालुवाहरूमा लाही किरा, कत्ले किरा, सुलसुले जस्ता चुचाहा किराहरूको प्रकोप बढ्ने भएकोले यिनीहरूको प्रकोप कम गर्न खनिज तेल 8 8 देखि 10 मिलिलिटर प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा छर्कनुहोस्। स्याउमा लाग्ने भुवादार लाही किराको व्यवस्थापनको लागि नियमित अनुगमन गरी एकीकृत व्यवस्थापन विधि अप्नाउनुहोस्। लाही किराबाट संक्रमित हाँगा तथा मुनाहरू नष्ट गर्नुहोस्। लजालु स्वभावका परजीवी खपटे किराहरूले भुवादार लाही किरालाई नोक्सान पुर्याउने भएकोले त्यस्ता परजीवी खपटे किराहरूको सम्वर्धन गर्नुहोस्। साथै परजीवी किरा एफिलिनस मालीको प्रयोग गर्नुहोस्। खनिज तेल 10 मिलिलिटर प्रति लिटर पानीमा मिसाई भुवादार लाही लागेको स्थानमा भिज्ने गरी 7 दिनको फरकमा 3 पटक छर्कनुहोस्। स्याउको बोक्रा खुइलिने रोगको व्यवस्थापनका लागि जेठ तथा साउनमा पुरै बोट भिज्ने गरी 1% बोडो मिश्रण छर्कनुहोस्। रोगी हाँगा काटछाट गर्दा बनेका घाउ र बोटको काण्डमा बोडो पेस्ट बनाई लगाउनुहोस्। सुन्तला तथा हलुवा बेतको फेद कुहिने समस्याको व्यवस्थापनको लागि एन्टिरट 10 देखि 15 मिलिलिटर प्रति लिटर पानीमा घोली वृद्धि भइसकेको पातमा 12 लिटर प्रति बोटको दरले बोटको पुरै पात भिज्ने गरी छर्नुहोस्। यदि 1 वर्ष पुरानो बोट हो भने 5 देखि 10 मिलिलिटर प्रति लिटर पानीमा घोली छर्कनुहोस्। सुन्तला जात फलफुलमा लाग्ने पुतलीको लार्वाहरू संकलन गरी नष्ट गर्नुहोस्। नोक्सानी ज्यादा भएमा क्लोरान्टानिलिप्रोल 1 मिलिलिटर प्रति 3 लिटर पानीमा मिसाई साँझको समयमा छर्कनुहोस्। सुन्तलाजात फलफुल बगैँचामा सूक्ष्म खाद्य तत्वको व्यवस्थापनका लागि दाना लागिसकेपछि मल्टिप्लेक्स 2.5 ग्राम प्रति लिटर पानीमा घोली पात लपक्क भिज्ने गरी छर्नुहोस्। सुन्तलाजात फलफुलमा फल कुहाउने औँसा किराले मसिना फलहरूमा फुल पार्न अनुकूल वातावरण भएकोले किरा व्यवस्थापनको लागि 1 भाग प्रोटिन बेटलाई 2 भाग पानीमा मिसाई प्रत्येक 3 बोट मध्ये 1 बोटमा पातको तल्लो पट्टि 50 वर्ग सेन्टिमिटर क्षेत्रफलमा पर्ने गरी साउन महिनासम्म 10 दिनको फरकमा छर्कनुहोस्। आँप अनार तथा अङ्गुरमा धुले ढुसी रोगको व्यवस्थापन गर्न 2 ग्राम सल्फरयुक्त विषादी 1 लिटर पानीमा मिसाई 8 देखि 10 दिनको फरकमा 2 देखि 3 पटक मौसमको अवस्था हेरी छर्कनुहोस्। यो समयमा केरामा नयाँ कोथा आउने भएकोले नियमित अवलोकन गरी 2 वटा कोथा मात्र राख्नुहोस्। केरामा लाग्ने कोत्रे किराको लागि अनुकूल मौसम रहेकोले यसको नियमित अनुगमन गरी आवश्यकता अनुसार व्यवस्थापनको लागि बेलुकाको समयमा गाईको गहुँ 1 भाग र 4 भाग पानी मिसाएर राखेको झोल वा कुनै निमजन्य विषादी 5 मिलिलिटर प्रति लिटर पानीमा मिसाई फल लागेको ठाउँमा छर्कनुहोस्। यस सिजनमा पसाएको केराको काइयो छुट्टिसकेको अवस्थामा घरीको 15 सेन्टिमिटर तलबाट बुङ्गो हटाउनुहोस् र हावाहुरीबाट ढल्न नदिन आवश्यक टेको दिनुहोस्। केरामा पोटासियमको कमी भएमा पुराना पातको टुप्पो पहेँलो हुने तथा भित्रै बाङ्गिएर मर्ने बोटको आँख्ला छोटो भई होचो हुने तथा केराको काइयो छोटो पातलो फलको आकार बिग्रिने हुनाले प्रत्येक बोटमा वर्षै पिच्छे 400 ग्राम म्युरेट अफ पोटास राख्नुहोस्। अङ्गुर तथा नास्पतिको गुणस्तरीय फल लिन साथै चरा र अन्य किराहरूबाट जोगाउन ब्यागिङ गर्नुहोस्। स्ट्रबेरीको पात थोप्ले रोग व्यवस्थापनको लागि 2 ग्राम क्लोरोथालोनिल प्रति लिटर पानीको दरले 10 देखि 12 दिनको फरकमा 3 देखि 4 पटकसम्म सम्पूर्ण बोट भिज्ने गरी छर्केर उपचार गर्नुहोस्।
0: श्रोतावृन्द, अबको प्रस्तुतिमा हामी जेठ महिनाको तेस्रो साता तरकारी बालीमा गर्नुपर्ने मुख्य मुख्य क्रियाकलापहरूको बारेमा जानकारी प्रस्तुत गर्न गइरहेका छौँ। उच्च पहाडमा फागुनमा लगाइएको आलु बालीमा कोडमेल तथा उकेर लगाई चिस्यानको अवस्था समेत हेरी प्रतिरोपनी 4.4 केजीको दरले युरिया मल टप ड्रेस गर्नुहोस्। आलुको दानामा लाग्ने पुतलीले क्षति पुर्याउने हुँदा त्यसबाट जोगाउन आलुको दाना माटोमाथि निस्कन नदिन राम्ररी उकेर लगाउनुहोस्। बेजातका रोगी भाइरस संक्रमित अर्थात् पात बटारिने टाटे पाटे बोट देखिएमा रगिङ गर्नुहोस्। तापक्रम वृद्धि सँगै आलुको भण्डारणमा लाग्ने पुतली अर्थात् जोताहा किरा सक्रिय भई ज्यादा नोक्सानी गर्ने भएकोले खनेको आलुलाई अँधेरो सुक्खा र चिसो ठाउँ 10 देखि 15 डिग्री सेल्सियस तापक्रममा काठका बाकस प्लास्टिकका क्रेट वा ऱ्याकमा फिजाएर 3 तहसम्म मिलाएर राख्नुहोस्।
4: स्थानीय रूपमा घरमा नै भण्डारण गरेको आलुलाई आलुको पुतलीबाट हुने क्षति कम गर्न बोझोको धुलो 2 ग्राम प्रति केजी आलुका दरले प्रयोग गर्नुहोस्। आलु खन्ने समयमा लामो समयसम्म खेतबारीमा नै थुपारेर राख्दा उक्त थुप्रोमा पुतलीले फूल पार्ने र भण्डारणमा असर गर्ने भएकोले खन्ने समयमा ध्यान पुर्याउनुहोस्। मध्याह पछि हावाहुरी चट्याङ तथा असिना पर्ने सिजन भएकोले टिपेर बजार लैजानु पर्ने फलफूल एवं तरकारी बाली बिहान शीत ओभाएपछि टिप्नुहोस्। लौकाको डाँठमा चोप निस्कने डडुवा देखिएको खण्डमा प्लाइटक्स 50% 5 ग्राम प्रति लिटर पानीमा घोलेर बिरुवाको डाँठमा लेपन गर्नुहोस्। साथै 15 दिनको फरकमा प्लाइटक्स 50 2 ग्राम प्रति लिटर पानीमा घोलेर स्प्रे गर्नुहोस्। काँक्रो फर्सी समूहको लहरे बालीमा 10 ग्राम युरियाको दरले रोपेको 15-20 दिनमा 40-45 दिनमा र 60-65 दिनमा टप ड्रेस गर्नुहोस्। काँक्रो फर्सी समूहको लहरे बालीमा हरेक 15 दिनको फरकमा सूक्ष्म खाद्य तत्त्वको प्रयोग गर्नुहोस्। काँक्रो फर्सी समूहको लहरे बालीमा लाग्ने धुले ढुसी रोगको व्यवस्थापनको लागि रोगी बिरुवाहरूको ठुटाहरू र झरेका पात जम्मा गरेर नष्ट गरी सल्फरयुक्त विषादी 0.2% घोलले सम्पूर्ण पात भिज्ने गरी 7-10 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्। काँक्रो फर्सी समूहको लहरे बालीलाई फल कुहाउने औँसा किराको नोक्सानी व्यवस्थापनको लागि क्युल्युरयुक्त ट्र्याप प्रतिरोपणी 6-8 वटाको दरले राख्नुहोस्। भन्टाको डाँठ तथा फलमा लाग्ने गवारो किरा व्यवस्थापनको लागि गवारोको कारण ओइलाइएका मुन्टा पात तथा फल नष्ट गर्नुहोस्। धेरै नोक्सानी भएमा क्लोरेन्टानिलिप्रोल 18.5 SC वा स्पिनोस्याट 45 SC 0.3 ml प्रति लिटर पानीमा मिसाई पानी नपरेको बेला छर्कनुहोस्। भिन्डीमा फल तथा डाँठमा लाग्ने गवारोको नोक्सानी देखिएमा गवारो लागेको मुना र फलहरू जम्मा गरी नष्ट गर्नुहोस्। साथै किराको अचल अवस्था प्युपाहरू बिरुवाको बाहिरी भागहरूमा हुने हुँदा जम्मा गरी नष्ट गर्नुहोस्। नोक्सानी बढी भएमा क्लोरेन्टानिलिप्रोल 18.5 SC वा स्पिनोस्याट 45% SC 1 ml 3 लिटर पानीमा मिसाएर छर्कनुहोस्। एउटै विषादी निरन्तर प्रयोग नगरेर आलो पालो गरी प्रयोग गर्नुहोस्। खनेको प्याजको बोटलाई 2 दिन छायामा फिजाएर मात्र टुप्पा काटी गाना अलग गर्नुहोस्। रोग लागेर बिग्रेको गानालाई हटाई केही दिन सुकाएर प्याजको साइज अनुसार छुट्याएर भण्डारण गर्नुहोस्। साधारण अवस्थामा प्याजलाई खुल्ला हावा लाग्ने बाँस वा अन्य ऱ्याकमा भण्डारण गर्नुहोस्। गोलभेडामा पात खन्ने किरा टुटा एप्सुलुटा किरा लागेको अवस्थामा क्लोरेन्टानिलिप्रोल वा स्पिनोस्याड नामक विषादी 1 ml प्रति लिटर पानीमा मिसाएर 15 दिनको फरकमा छर्कनुहोस्। एउटै विषादी निरन्तर प्रयोग नगरी आलो पालो प्रयोग गर्नुहोस्। श्रोतावृन्द, आजको कार्यक्रममा हामीले जेठ महिनाको 3रो साता खाद्यान्न बाली फलफूल र तरकारी बालीमा गर्नुपर्ने मुख्य क्रियाकलापहरूको बारेमा जानकारी प्रस्तुत गर्यौं। तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो? कार्यक्रमको बारेमा थप सल्लाह सुझाव तथा जिज्ञासाहरू भएमा तपाईँ हामीलाई हाम्रो कार्यालयको इमेल info@aitc.gov.np मा इमेल गर्न सक्नुहुनेछ भने हाम्रो कार्यालयको टोल फ्री नम्बर 1660019500 सम्पर्क गर्न सक्नुहुनेछ। हस्त, आजलाई कार्यक्रम यति नै। अर्को साता पुनः यस्तै जानकारीमूलक कार्यक्रम लिएर उपस्थित हुने नै छौँ। तबसम्मको लागि म लगायत हाम्रो सम्पूर्ण टिमलाई बिदा दिनुहोस्। नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: जहाँ मेहनत र परिश्रम छ त्यहाँ सफलता र सम्मान पनि छ। भनिन्छ, काम गरे दाम मिल्छ अनि सम्मान। यो हो पौरखीको कथा।
1: रेडियो नेपालबाट हरेक बिहिबार बेलुकी 9 बजेको समाचार पछि र शुक्रबार दिउँसो 3:25 पुनः प्रसारण हुनेछ। सुन्न नभुल्नुहोला कार्यक्रम पौरखीको कथा।

साधकहरूका लागि सङ्गीत आराधना हो। साधकहरूले उक्लेका उकाली, ओर्लेका उराली, घाम पानी, रात प्रभात, तिता मिठा भोगाईहरूसँगै साधकहरूका जीवनलाई नजिकबाट नियाल्दा भेटिएको जीवनको सङ्गालो कार्यक्रम सङ्गीत साधनामा यहाँहरूलाई हार्दिक स्वागत छ। प्रविधि संयोजनमा रहनुहुने रमा कोइरालासँगै दुर्गा अधिकारीको सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट हरेक हप्ता यसै समयमा प्रस्तुत हुँदै आइरहेको सङ्गीत साधना कार्यक्रम यहाँहरूले मिडिमेपका विभिन्न फ्रिक्वेन्सीहरूसँगै एफएम 98.1 र 103 मेगाहर्ज अनि www.radionepal.gov.np का साथै रेडियो नेपाल मोबाइल एप मार्फत पनि संसारभर हामीलाई सुन्न सक्नुहुनेछ। सङ्गीत साधना कार्यक्रममा यहाँहरूले पुराना, कालजयी, सफल र चर्चित सङ्गीतका साधकहरूका प्रेरक जीवन अनुभवसँगै उहाँहरूकै स्वर सङ्गीत अनि रचनामा रहेका गीत सङ्गीतहरू सुन्दै आइरहनु भएको छ। आजको कार्यक्रममा सङ्गीत महर्षिका रूपमा नेपाल र नेपाली सामु आफ्नो साङ्गीतिक छाप छोड्न सफल सङ्गीतका साधक सङ्गीत शिरोमणि स्वर्गीय पण्डित यज्ञराज शर्माका अतीतका कुरा गर्नेछौँ भने उहाँकै स्वरमा रहेका गीत सङ्गीत पनि तपाईँलाई सुनाउनेछौँ।

संगीत शिरोमणि एकेराज शर्मा भन्ने बित्तिकै हामी नेपाली शास्त्रीय संगीतका महर्षि, नेपालमा शास्त्रीय संगीतलाई नेपाली भाषामा सुरुवात गर्ने पहिलो संगीतका साधक भनेर चिन्दछौ। 9 वर्षको उमेरदेखि नै संगीत साधनामा लाग्नुभएका संगीत शिरोमणि एकेराज शर्माको जन्म काठमाडौँको ज्ञानेश्वरमा भएको थियो। आफ्ना बुबा वेदराज शर्माको प्रेरणाबाट साङ्गीतिक ज्ञान सुरु गर्नुभएका संगीत शिरोमणिले साङ्गीतिक ज्ञान हासिल गर्दा धेरै आरोह अवरोहहरू बिहोर्नु परेको थियो। त्यही आफूले बिहोर्नु परेको आरोह अवरोहलाई सङ्गाल्दै संगीत शिरोमणिले आफ्नो जीवनभर निशुल्क रूपमा साङ्गीतिक ज्ञान सबैलाई

0: धन्यवाद।
1: यहाँ सङ्गीत शिरोमणि एकराज शर्माका नाति हुनुभयो होइन, त्यस्तै अर्कोतिर यहाँका बुबा नेपाल कलाभूषणबाट विभूषित वरिष्ठ सङ्गीतकार चन्द्रराज शर्मा, यहाँ सङ्गीतका साधक त्यस्तै लोकप्रिय गायक सुदेशराज शर्मा। यहाँहरूको परिवारमा त एउटा अनौठो किसिमको सरस्वतीको कृपा रहेछ नि त, यतिका पुस्ता पनि सङ्गीतबाट चरणबद्ध रूपमा अगाडि बढिरहनु भएको छ।
0: अब यसलाई सरस्वतीको वरदान भन्नुभयो तपाईँले, सही नै हो, किनभने घरान्या सङ्गीतकार अथवा कुनै पनि कुराको घरान्या हुनलाई 3 पुस्ता चाहिन्छ भन्ने प्रचलन छ। त्यस अन्तर्गत हामी चाहिँ घरान्या सङ्गीतकारमा पर्यौँ, त्यो सुखद पक्ष हो। अर्को कुरो के भयो भने तपाईँको आफ्नो पुस्ताले जे गर्यो जे देख्यो त्यसलाई क्याचअप गर्ने एउटा मानव नीति हुन्छ, त्यही अनुसार पनि सायद हामी सङ्गीततिर लाग्यौँ कि
1: स्फूर्त रूपमा नि पारिवारिक वातावरण त्यस्तै बन्यो।
0: हजुर, अब किनभने मलाई याद छ, अब म सानो हुँदै हजुरबा चाहिँ हाम्रो ज्ञानेश्वर घरमा तानपुरा लिएर रियाज गर्नुहुन्थ्यो, म गएर हजुरबाको काखमा बस्थेँ। मान्छेलाई त पहिला पहिला राग भन्दा कतिले बुझ्थेनन्, तर अब त्यो जन्मेदेखि बामेश्वरीदेखि त्यो माहौलमा हुर्क्यो, अनि फेरि अर्को कोठामा गयो बुवा हार्मोनियम बजाएर गीत गाइरह हुने भन्दा त्यो सङ्गीतले यसरी तान्यो कि करिकरी सङ्गीतै आफ्नो जीवन हो कि जस्तो महसुस हुन थाले, पछि त्यही पेसामा लाग्यो।
1: उहाँ खासमा कस्तो प्रकारको व्यक्तित्व हुनुहुन्थ्यो, पक्का पनि उहाँको काखमा छुनुमुनु गर्न पाउनु भयो होला?
0: उहाँ नरम स्वभावकै व्यक्ति हो होइन। उहाँको चाहिँ एउटा दैनिकी कस्तो थियो भने एकदमै टाइम टेबल थियो उहाँको, जस्तो बिहान उठेर 2 घन्टा रियाज गर्ने, त्यसपछि नुहाई धुवाई गरेर पूजापाठ गर्ने, आफ्नो टाइममा खाने, टाइममा सुत्ने। जति बेला म जन्मेँ त्यति बेला उहाँका शिष्यहरू धेरै थिए, र उहाँको एउटा सुखद पक्ष के भने उहाँले शिष्यहरूसँग कहिले पनि पैसा लिनु भएन, उहाँले चाहिँ निशुल्क सङ्गीत शिक्षा प्रदान गर्नुभयो। त्यसको ज्वलन्त उदाहरण सङ्गीत प्रवीण नररा ढकाल उहाँकै शिष्य, पण्डित चेतनाथ शर्मा उहाँकै शिष्य, मैले थाहा पाएसम्म अब त्यो अरू कति थिए होलान्। र उहाँ चाहिँ नरम स्वभावको मान्छे, र त्यति बेला उहाँको राजा महेन्द्र अथवा दरबारसँग राम्रो सम्बन्ध थियो, र राजा महेन्द्र आफै पनि एउटा कलाप्रेमी राजा भएको कारणले प्राय म 8-9 वर्षको हुँदासम्म मलाई याद छ उहाँ चाहिँ दरबारमा प्राय महिनाको एक दिन अथवा 3 हप्तामा एकचोटि दरबारमा गाउन पुग्नुहुन्थ्यो। र उहाँको स्वभावको हिसाबले कुरा गर्दा चाहिँ उहाँ चाहिँ नरम स्वभावकै मान्छे मान्दछु म।
1: यता कता मैले पढेकी थिएँ, सङ्गीत प्रवीण नरराज ढकालले भन्नुभएको छ कि एकेराज शर्माले निशुल्क आफ्नो ज्ञान बाँड्नुभयो, तर त्यसो गर्दा पनि पारिवारिक घाटा हुँदो रहेछ, आफ्ना सन्ततिलाई आफ्ना परिवारहरूलाई दुःख हुँदो रहेछ भनेर उहाँले भन्नुभएको छ, यो साँचो हो?
0: यो साँचो हो होइन। अब किनभने म नै डेरामा जन्मे हो, हेर्नुहोस् होइन, अहिलेको हाल नेपाल प्रज्ञा प्रतिष्ठान, त्यति बेलाको नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान 2014 सालमा इस्टाब्लिस भयो, राजा महेन्द्रले इस्टाब्लिस त गरे, तर त्यो नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको आफ्नो भवन थिएन, त्यो त पछि भन्यो, 14 सालभन्दा पछि भन्यो कमलादीमा, त्यो पनि तत्कालीन मुवाबाटमा नै रत्न राज्यको निजी जमिन हो त्यो, मैले थाहा पाएसम्म। अनि त्यो एकाडेमीको मिटिङ हाम्रो मैथी देवी घरमा हुन्थ्यो अरे, त्यति बेलाको चान्सलर राजा महेन्द्र, त्यसका सदस्यहरूमा लक्ष्मीप्रसाद देवकोटा त मैथी देवी नै भयो, मेरो हजुरबा एगेरा शर्मा मैथी देवी, सोमनाथ सिगदेल दिल्ली बजार, बालकृष्ण शर्मा ज्ञानेश्वर, मैले थाहा पाएसम्म त्यति बेलाका मेम्बरहरू है, जहाँसम्म लाग्छ सूर्य विक्रम गेवाली र बालकृष्ण शर्मा पनि। एकाडेमीको मिटिङ हुने घरमा, जुन घरमा राजा सवारी हुने घर भनेपछि केही न केही त ठिकठाक त थियो होला। अब पछि मेरो जन्म हुँदाखेरि म नै तपाईँको डेरामा जन्मेँ भनेपछि, अब त्यो चाहिँ मैले मात्र भने होइन, प्रत्येक मेरा हजुरबालाई चिन्ने सङ्गीतकर्मीहरू अथवा सङ्गीत प्रेमीहरूले पनि भन्छन् उहाँले चाहिँ सङ्गीतको लागि आफ्नो सम्पत्ति बेच्नुभयो, खासै आम्दानी त्यति बेला थिएन आर्ट लाइनमा, कमसेकम उहाँलाई त एकाडेमिसियन बनाइएको थियो, त्यसपछि एकाडेमिसियन पछि पनि उहाँलाई चाहिँ तत्कालीन राजाबाट आजीवन सदस्यता बक्स भएपछि एकाडेमीले केही भत्ता दिन्थ्यो जीवनयापन गर्नको लागि, र उहाँको चाहिँ अलिकति सङ्गीत शिरोमणि भत्ता भनेर बेग्लै पनि थियो। त्यो कारणले मिठै त म भन्न सक्दिनँ, बाँच्ने हिसाबले भात खानसम्म त नेपाल गभर्मेन्टले दिएकै भन्नु पऱ्यो, नदिएको भन्न त मिलेन, तर त्यत्रा सम्पत्ति उहाँको यही सङ्गीतमै लागेर, के एक टुक्रा बेच्यो

0: हार्मोनियम किन्यो, अर्को टुक्रा बेच्यो, तानपुरा किन्यो, के गर्यो, त्यो आउनेहरूलाई खुवायो, सिकायो गर्दा सिद्धिएर म नै तपाईँको जुन घरमा एकाडेमीको मिटिङ हुन्थ्यो त्यस्तो घरको एउटा पुस्ता चाहिँ म डेरामा जन्मिन पुगेँ। त्यो चाहिँ ज्वलन्त उदाहरणै छ। त्यो
1: खास घर त यहाँहरूको काठमाडौँमै हो नि, होइन?
0: हामी अरियाल हौ, शक्ति बल्लभ अरियालका सन्तानले हामी उनीसँगै, त्यति बेला 52 त पुर्यत हुने भए, उनीसँगै अब पृथ्वीनारायण शाहले एकीकरण गर्ने क्रममा आउँदा आउँदा आउँदा काठमाडौँ जितिसकेपछि मखनमा घर थियो अरे पुर्यतलाई बाहिर, उनी हनुमानढोका दरबारमा बसे। त्यसपछि अब त्यो बढ्दै जाँदा अब त्यो कसैको कोही कसैको भागमा पर्यो होला, तर पृथ्वीनारायण शाह काठमाडौँ झरेदेखि हाम्रो पुस्ता पनि काठमाडौँमै छ अहिलेसम्म गोर्खाबाट।
1: सङ्गीतमा देन दिँदा आर्थिक रूपमा परेको सङ्कटलाई धान्नका लागि त समस्या पर्यो होला, पारिवारिक गुनासो त पक्कै पनि एकेराज शर्माज्यूसँग हुन्थ्यो होला।
0: उहाँलाई अलिअलि उहाँ झुकिनु नै भएछ, किनभने दरबारबाट पनि पिर नगर तिमीलाई जग्गा सघा यताउता दिन्छु भन्ने कुराहरू थिए अरे सुन्ने। अब हामी त बच्चे थियौँ होइन, अब त्यो अचानक राजा महेन्द्रको 2028 सालमा देहान्त भयो, त्यसपछि चाहिँ उहाँ अलिकति विचलित हुनुहुन्थ्यो, किनभने आफूसँग सम्पत्ति पनि छैन, दरबार जाने ढोका पनि बन्द भएपछि अलिक विचलित हुनुहुन्थ्यो र तर पूर्वार्ध त उहाँको राम्रो थिएन, बिचको एउटा टाइम ठिकै थियो, खाना पुग्थ्यो भनौँ, तर उत्तरार्ध पनि त्यति सुखद चाहिँ हुन सकेन।
1: सङ्गीत शिरोमणिले खास गरी साङ्गीतिक जग बसाल्ने प्रेरणा चाहिँ कहाँबाट पाउनु भएको थियो?
0: मेरो हजुरबाको बुवा पनि त्यति बेला भजन गाउनुहुन्थ्यो अरे मन्दिरहरूमा, अनि मन्दिरमा भजन गाउने क्रममा हजुरबाले पनि गीत गुनगुनाएपछि तिम्रो आवाज त मेरो भन्दा राम्रो छ, तिमीले चाहिँ सङ्गीतको शिक्षा लिँदा हुन्छ भनेर वेदराज शर्मा मेरो हजुरबाको बुवाको नाम उहाँले भनिसकेपछि मेरो हजुरबाउमा पनि त्यो गाना सिक्ने एउटा इच्छा जागेछ। त्यसपछि उहाँ चाहिँ नेपालबाट बम्बई जानुभयो, बम्बई गएर सायद मलाई लाग्छ फैयाज खाँसँग उहाँले सङ्गीत सिक्दाखेरि, अब त्यति बेला पैसा नहुँदा उहाँ चाहिँ टाइपिस्टको जागिर खाएर अब जिन तिन अब बम्बई जस्तो ठाउँमा गाह्रै हुन्थ्यो होला त्यति बेला पनि, त्यो आमदानीबाट आफू खानेर गुरुलाई चाहिँ गुरु दक्षिणा दिने गर्नुहुन्थ्यो अरे। तर दुःखद कुरो के भयो भने त्यो सिक्दा सिक्दै बिचमा मेरो जिजु हजुरबाको देहान्त भयो अरे, त्यसपछि उहाँलाई नेपाल आउनु पर्यो। नेपाल आएर 1-2 वर्ष यता पनि यो निजामती सेवाको सानो त्यति बेला अब बैधार सैधार समथिङ केहीमा उहाँले सर्भिस गरिसकेपछि अब यो सङ्गीतलाई चाहिँ म निरन्तरता दिन्छु भनेर, त्यति बेला उहाँको बिहा पनि भइसकेको थियो, हजुरआमा नै हुनुहुन्थ्यो, सायद मलाई लाग्छ जेठो ठुलो बुवा र फुपू एकजना पनि जन्मिसक्नु भयो, त्यसपछि फेरि उहाँ बम्बे गएर सिकेर अनि नेपाल फर्किनु भएको। र त्यो पूर्वार्ध मैले त्यही भनेको, त्यो बेला पनि उहाँको जीवन कष्टकरै भयो। अब अलिकति सुखद पक्ष भनेको चाहिँ 2013 सालमा एउटा इन्डियन ग्रुप आएको थियो अरे, त्यो इन्डियन ग्रुपसँग चाहिँ दरबारमा गाना गाउने क्रममा उनीहरूले पनि त्यति बेला त शास्त्रीय सङ्गीतै चल्थ्यो, शास्त्रीय सङ्गीत प्रस्तुत गरे, मेरो हजुरबाले पनि प्रस्तुत गर्नुभयो, त्यहाँ चाहिँ निकै उनीहरूले पनि प्रशंसा गरेर अनि राजा महेन्द्र खुसी भएर उनीहरूले पनि निकै तारिफ गरेर तिम्रो नेपालमा यस्तो यस्तो धुरन्धर विद्वानहरू हुनुहुँदोरहेछ भने चाहिँ 2013 सालमा उहाँलाई सङ्गीत शिरोमणि पदवी बक्स भयो। र अर्को एउटा राम्रो पक्ष उहाँले के गर्नु भने, नेपालमा नेपाली क्लासिकल सङ्गीत गाउने मान्छे थिएन, क्लासिकल सङ्गीत गाउनेले सबै इन्डियन भाषामा शास्त्रीय सङ्गीत गाउने, सङ्गीत शिरोमणि पण्डित एकेराज शर्माले नै नेपालमा क्लासिकल सङ्गीतलाई नेपाली भाषामा प्रस्तुत गर्ने पहिलो व्यक्ति पनि उहाँ नै हुन्। पहिला हिन्दी ल्याङ्ग्वेजमा गाउने, अब रागको त तपाईँको एउटा बन्देज हुन्छ, त्योभन्दा बाहिर गएर गाउन सकेन, हाम्रो आधुनिक गीत लोकगीत जस्तो भएन, बन्देजभित्र बसेर गाउनु पर्यो, तर तपाईँको जुन भाषा चाहिँ हिन्दी भाषा प्रयोग गरेर गाउने, त्यो हिन्दी भाषालाई भाषा नेपाली कवितामा शास्त्रीय सङ्गीत गाउने नेपालको पहिलो व्यक्ति एकेराज शर्मा, त्यो प्रचलन उहाँबाट सुरु भएर त्यो अहिलेसम्म त्यो प्रचलनै रह्यो।
1: उहाँले गाउनुभएका कुनै गीतहरू उहाँले रियाज गर्दा अथवा अरू बेला पनि कुनै गुनगुनाइरहनु हुने कुनै गीतहरू याद छ यहाँलाई?
0: उहाँले सुगम सङ्गीत त त्यति गाएको मलाई थाहा छैन, त्यति बेला तपाईँको रेकर्डिङ गर्नलाई कलकत्ता जानु पर्थ्यो, डिक्स रेकर्डको लागि रत्न रेकर्डिङ संस्थानले त्यो डिक्स रेकर्ड चाहिँ कलकत्तामा गराउँथ्यो, त्यही सिलसिलामा त्यति बेला कलकत्तामा गएर 4 वटा शास्त्रीय सङ्गीत गाउनु भएको छ, त्यो विद्यमान डिक्स रेकर्ड रेडियो नेपालमा छ, आज पधेर्नी मेरै घरतिर भन्ने एउटा बोल मलाई याद छ, एउटा चाहिँ आज सबेरै रुन्चिन बाला भन्ने, दुईटा राग चाहिँ मैले युट्युबमा हालेको छु, हुन चाहिँ 4 वटा थियो अरे, अनि मैले त्यो मासिन्छ भनेर 2 वटा चाहिँ युट्युबमा राखेँ,

0: यो गीतपछि अब फेरि कुराकानीलाई नै अगाडि बढाउँ। सुरुमा उहाँले फैयाज खाँसँग सिक्नुभयो, त्यसपछि उहाँले कुनै पुस्तकमा मैले पढेकी छु कृष्ण राव पण्डितका कुरा पनि उहाँले गर्नुभएको छ।
1: कृष्ण राव पण्डितसँग चाहिँ दोस्रो चोटि गएपछि उहाँले फेरि नेपालबाट फर्केपछि
0: एक घन्टाको भाडु 40 पर्थ्यो, मलाई एकदमै मुस्किल थियो, अनि मैले चाहिँ पुलिस कोर्टमा टाइपिस्टको जागिर खाएर सङ्गीत सिकेँ भन्नुभएको छ।
1: त्यो दिन मेरो कष्टकर थियो तर मलाई सङ्गीतप्रति लगाव थियो, मैले जसरी गर्नु थियो त्यही भएर गरेँ भन्नुहुन्थ्यो हामीलाई।
0: उहाँले त्यहाँ सङ्गीत सिक्दा सिक्दै बिरामी परेर फेरि म काठमाडौँ फर्किए पनि भन्नुभएको छ।
1: निकै बिरामी हुनुभएछ अनि त्यसपछि केही समयको लागि उहाँ नेपाल आएर फेरि उपचार पश्चात त्यो सङ्गीत शिक्षा चाहिँ पुरा गर्न फेरि उहाँ जानुभयो। उहाँलाई चाहिँ त्यो एउटा मनमा के अठोट थियो भने मैले चाहिँ यो सुरु गरेको यो सङ्गीतको शिक्षा चाहिँ म हासिल गरेरै छोड्छु भन्ने एउटा उहाँमा एउटा अठोट थियो, त्यो उहाँको पुरा पनि भयो। उहाँको जीवन सुखद चाहिँ भएन।
0: यी गीत सङ्गीतका कुरापछि अब एकैछिन थोरै पारिवारिक जीवनका पनि कुरा गरौँ। सङ्गीत शिरोमणि एकेराज शर्माका परिवारमा को हुनुहुन्थ्यो, कति सन्तान हुनुहुन्थ्यो?
1: उहाँको 4 छोरा 3 छोरी 7 जना, 7 जनामा जेठो छोरा, त्यसपछि 3 छोरी, त्यसपछि मेरो बुवा चन्द्रराज शर्मा, त्यसपछि काका स्वर्गीय सूर्यराज शर्मा, उहाँ पनि क्लासिकल एकदमै राम्रो गाउनुहुन्थ्यो, अहिले पनि क्लासिकल सिङ्गरहरूलाई थाहा छ। त्यसपछि अर्को कान्छो छोरा मोहनराज शर्मा, उहाँ चाहिँ तबला बजाउनुहुन्थ्यो, तर विडम्बना अहिले उहाँहरू 7 जना हुनुहुन्न, सबैको स्वर्गारोहण भइसक्यो।
0: हजुरआमाले पनि गाउनुहुन्थ्यो कि?
1: हजुरआमाले गाउनुहुन्थेन, उहाँको नाम होम कुमारी, उहाँ चाहिँ सन्तान पनि गाउने, श्रीमान पनि गाउने, ससुरा पनि गाउने, चाहिँ गुड लिस्नर मात्र भन्नु पर्यो, आफूले त गाउनुहुन्थेन, उहाँले त गुनगुनाएको नि सुनिनँ मैले।
0: कस्तो प्रतिक्रिया दिनुहुन्थ्यो?
1: कसैको पनि एउटा के लगाव भयो भने त्यो लगावलाई ढाकिहाल्नलाई अलिक गाह्रो हुन्छ। अनि बिचको एउटा पक्ष भने एउटा उहाँ चाहिँ जब 2013 साल पछि जब उहाँले सङ्गीत शिरोमणिको उपाधि प्राप्त गर्नुभयो, त्यसपछि करिब करिब 8-10 वर्ष हजुरबाउको जीवन आर्थिक रूपले पनि सुखद रह्यो भन्ने मैले सुनेको छु। आर्थिक रूपले बाउ सबल भइसकेपछि छोरीलाई त्यो केही न केही फेसिलिटी हुन्थ्यो, स्वाभाविकै हो। त्यही फेरि फेरिमा मेरा बाबा काका अथवा फुपूहरूको चाहिँ त्यहाँ पालन पोषण भयो अनि त्यो फिल्डमा चाहिँ एट्र्याक्सन छ भन्ने कुरो चाहिँ मेरा बुवा अथवा काकाहरूले उहाँहरूलाई महसुस भइसकेपछि र उहाँहरूलाई पनि त्यही रुचि भएपछि उहाँहरूले छोड्नु भएन। र हजुरआमाले रोक्ने एउटा पक्ष पनि के भएन भने आफ्ना श्रीमान पनि त त्यही पेसामा थिए, अब दुःखै भयो नि मान्छेको सन्तुष्टि सबैभन्दा ठुलो कुरो हो भन्नेतिर लाग्नुभयो होला।
0: उहाँले सङ्गीत बाँड्नुभएका विद्यार्थीहरू त जताततै हुनुहुन्छ होला नि?
1: हजुरबुवाले सङ्गीत बाँड्नुभएका विद्यार्थीहरू त सम्भवतः धेरैजना त जीवित हुनुहुन्छ जस्तो मलाई लाग्दैन, उहाँहरूको पनि देहान्त भइसक्यो। तर एउटै उहाँको राम्रो पक्ष मैले फेरि दोहोऱ्याएँ कि मैले चाहिँ इन्डियामा बहुत दुःख पाएर सङ्गीत सिकेँ, आर्थिक रूपले चाहिँ त्यहाँ चाहिँ मैले भेटी चढाउनु पर्यो, त्यति बेला सङ्गीत भन्ने पक्ष अलिकति हिएको दृष्टिले पनि हेर्थे नेपाली समाजमा, अहिले पनि यताकता छँदैछ। हुँदाखेरि जो पुस्ता चाहिँ सङ्गीतमा आउन चाहन्छ ती सबैसँग चाहिँ आर्थिक रूपले उनीहरूले चाहिँ दिन सक्ने गुरु भेटिन भए पनि म सिकाउँछु भन्ने उहाँले आफ्नो दुःख सम्झेर म चाहिँ सङ्गीतमा चाहिँ सिकाएको चाहिँ कुनै प्रशिक्षार्थीसँग म पैसा लिन्न भन्ने उहाँले अठोट गरे हुनाले उहाँले कहिले पनि लिनु भएन, जति आउँछन् उहाँले फ्रीमा सिकाउनु।
0: उहाँसँग अर्को एउटा अनौठो प्रतिभा पनि रहेछ नि, इष्टका तरङ्ग होइन?
1: एउटा यसको गजब एउटा पक्ष छ, अब हामीले सुन्दाखेरि नाग र सर्पको कान हुँदैन भन्ने सुनेको, अनि त्यो मैती देवी घरमा मैले त देख्न पाइनँ, म जन्मेकी थिइनँ। मैती देवी घरमा उहाँ चाहिँ ठ्याक्क आफ्नो घरको बाहिर एउटा ठुलो रुख थियो अरे, अनि त्यो रुखसँगै बसेर उहाँ तानपुरा लिएर बिहान र साँझ रियाज गर्ने, बुवाले रियाज गर्ने टाइम भएपछि एउटा अब सर्प भनौँ नाग भनौँ थाहा छैन, ठ्याक्क बुवाले गाउन्जेल त्यो सर्प झुलेर बस्थ्यो, झुलेर बस्थ्यो अरे, जब अनि बुवाले गाउन सक्नुभयो त्यो आफ्नो बाटो जाने, त्यो चाहिँ वर्षौँ वर्ष त्यो निरन्तरता जारी भयो, त्यो नाग अथवा सर्पले कसैलाई डिस्टर्ब पनि गरेन, उहाँको रियाजको बेला आउँछ सुन्छ जान्छ। अनि एक दिन त्यही सिलसिलामा गाउँदै जाँदाखेरि त्यो माथि रुखबाट कुनै एउटा अब कागले अथवा कसैले एउटा चाहिँ इट्टा चाहिँ झार्दाखेरि तलपट्टि भएको इट्टामा त्यसको आवाज आयो, अनि आवाज आइसकेपछि बुवालाई के लाग्यो, मैले चाहिँ हजुरबालाई बुवा भन्थे अनि आफ्नो बुवालाई चाहिँ बाउ भन्ने, हामी त जोइन्ट फ्यामिलीमा त्यसकारण बुवा नै भन्दा मलाई सरल लाग्छ, बुवा भन्नुको अर्थ हजुरबुवा। अनि बुवाले चाहिँ ओहो यसरी चाहिँ यो इट्टामा आवाज आएपछि त मैले यो इट्टालाई बड भाजा बनाउन सकेँ भने त एउटा नयाँ आविष्कार हुन्थ्यो भनेर, त्यति बेला उहाँ एकाडेमिसियन अनि एकाडेमीमा उहाँले कुरा गरेर अनि त्यो एउटा बाजा बनाउनु भयो इष्टका तरङ्ग भन्ने, त्यो चाहिँ तपाईँको माटोलाई पोलेर जसरी हामीले इट्टा बनाउँछौँ नि, तर त्यो माटोलाई चाहिँ त्यो फर्मुला त हामीसँग रहेन, अब त्यस्तै भयो राख्नुपर्ने थियो के हो छैन, त्यो माटोलाई कति टाइम पोल्दाखेरि त्यसको आवाजमा डिफरेन्स आउँछ, जस्तो सङ्गीतको 7 स्वर भयो सारेगामा पधनी, अनि तीव्र र तपाईँको कोमल स्वर गरेर जम्मा 12 को 3 अक्टेभ उहाँले बनाएर पोलाइको हिसाबले त्यो बाजा चाहिँ बजाउँदा सा रे ग म प धनी छ त्यसरी आविष्कार गर्नुभयो र त्यो बाजा तिनवटा बनाउनु भएको थियो अरे आर्थिक रूपले तिनवटा भन्दा बनाउनु सक्नु भएन होला त्यति बेला तत्कालीन राजा महेन्द्रलाई एउटा एउटा एकाडेमीमा र एउटा रेडियो नेपालमा बुझाएको अब त्यो के कति अवस्थामा छन् त्यो चाहिँ मलाई पनि थाहा भएन
0: राजा महेन्द्रले त औधि मन पराउनु भएको थियो अरे नि त्यतिखेर होइन
1: उहाँलाई चाहिँ दरबार जाने छुट थियो अरे जति बेला पनि जान सक्नुहुन्थ्यो अरे उहाँले राजा महेन्द्रको टाइममा त्यो चाहिँ हामीले पनि सुन्या हो
0: इष्टका तरङ्ग पनि उहाँ हेरेर छक्क पर्नु भएको थियो अरे
1: छक्क पनि पर्नु भएको थियो अरे अनि त्यो बजाउन लाएर राजा महेन्द्र आफै पनि तबला बजाउनु हुन्थ्यो अरे गाउन लगाउँदा नि आफू तबला बजाउने राजाहरूले त्यति बेला तिमी भनेर सम्बोधन गर्ने प्रचलन तिमी बजाऊ भनेर अनि हजुरबाले त्यो इष्टका तरङ्ग बजाउँदा उनी आफै तबला बजाउँथ्यो अरे त्यो चाहिँ हजुरबाले पछि भन्नुहुन्थ्यो हामीलाई पनि भन्नुहुन्थ्यो
0: सङ्गीत शिरोमणि एकेराज शर्मा त्यस्तै सङ्गीत प्रवीण नरराज ढकाल अनि चेतनाथ शर्मा उहाँहरू तिनजना भएर त टाढा टाढा सङ्गीतको रियाज गर्न पनि जानुहुन्थ्यो अरे साँझमा झ्याउकिरी आउने बेलामा सँगै गाउनलाई पनि सायद हुनुहुन्थ्यो अरे गाउनुहुन्थ्यो अरे
1: उहाँहरूको एउटा गिरी भन्ने मलाई ठ्याक्कै अगाडिको नाम त थाहा भएन एउटा गिरी भन्ने शिष्य थिए पनौतीतिर बस्थे जोगी नै त होइन थर गिरी अनि उनको चाहिँ त्यो पनौतीमा अलि अब त्यति बेला त जमिन जग्गा पहाडमा त हुने नै भयो अनि त्यहाँ चाहिँ यो काठमाडौँको माहौलभन्दा बेग्लै माहौल तपाईँले त्यो झ्याउकिरीको जुन प्रसङ्ग गर्नुभयो अब त्यो साँझ भएपछि झ्याउकिरीहरू कराउनु भयो अनि झ्याउकिरीहरूको आवाजसँग आफ्नो आवाज मिलाउने अनि बुवासहित आफ्ना दुई शिष्य नरराज ढकाल र चेतना शर्मालाई लिएर उहाँ पनौती जानुहुन्थ्यो अरे त्यो पनौती घर चाहिँ एकचोटि मनै गएको छु हजुरबाउसँग तर निकै सानो थिएँ ती गिरी भन्ने पनि बुवासँग सिकेका तर तिनी चाहिँ त्यति सङ्गीतमा त्यति दक्षता हासिल गर्न सकेनन् रे तिनले अनि तिनलाई पनि गुरुहरू त्यहाँ गइदिँदा रमाइलो हुने त्यहाँ बसेर छ दिन सात दिन रियाज गर्यो गाए अब कसैको पनि सर्भिस त थिएन दस पाँच भन्ने त थिएन अनि त्यहीँ रियाज गर्यो त्यहीँ रमायो जे छ त्यहीँ खायो त्यो चाहिँ बुवाले भन्नुहुन्थ्यो त्यो चाहिँ काठमाडौँमा भन्दा पनि तपाईँको स्पेसल्ली काठमाडौँबाट पनौती जाने बनेपाबाट भित्र
0: टाढा टाढा जाने
1: त्यसै गरी अन्त पनि कतै जानुभयो होला तर त्यहाँ चाहिँ त्यो गिरी भन्ने आफ्नो शिष्य पनि भावनाले उहाँहरूलाई अलिक सरल हुन्थ्यो
0: लामो लामो समय निस्किँदा त घरमा त पक्कै पनि हजुरआमालाई त समस्या भयो होला मसिना छोराछोरीहरू हुनुहुन्थ्यो होला होइन
1: शिक्षा चाहिँ हाम्रो हजुरबुवाले सातैजनालाई राम्रो दिएको मैले देखिया छु होइन कसरी गर्नुभयो कसरी सक्नुभयो के गर्नुभयो छोराछोरी सबै शिक्षित सबै त्यति बेला अहिलेको डिप्लोमा भनौँ न उत्तीर्ण सबै आफ्नो पेसामा लागेका अब फुपूहरू त दुईजनाको त निजामती सेवा सर्भिसै थियो उहाँहरूको एकजना बिजनेसम्यान हुन्थ्यो फुपाजु अब मेरो सूर्यराज शर्मा काका पनि निजामती सेवा हो तर उहाँको चाहिँ यो शिक्षा मन्त्रालय अन्तर्गत उहाँ धनकुटामा हुँदा उहाँलाई हार्ट एट्याक भएर उहाँको देहान्त भयो हुन त काठमाडौँ त आउनु भ्याउनु हो तर देहान्त भयो सङ्गीत मै अथवा सांस्कृतिक संस्थानमै सर्भिस गर्ने चाहिँ मेरो बुवा र एकाडेमीमै अब एउटा एकाडेमिसियन भएर बसेर जीवनयापन गर्ने चाहिँ हजुरबुवा हुनुभयो भन्नु
0: बढी सन्तुष्टि त यही सङ्गीतमै डुब्दा नै प्राप्त गर्नुहुन्थ्यो होला उहाँले
1: त्यो त अवश्य किनभने म पनि यही पेसामा लागेँ त्यसले अर्कै किसिमको एउटा मनमा आनन्द दिन्छ त्यो पक्कै हजुरबुवालाई पनि त्यो भयो
0: उहाँले यो आलापहरू अलापेरै भनौँ न रागका आलापहरू अलापेरै उहाँले जीवन बिताउनु भयो उपलब्धि चाहिँ खासमा के हासिल गर्नुभयो त
1: दुई प्रकारका मान्छे हुन्छन् अब आर्थिक रूपले उहाँको के पनि उपलब्धि भएन होइन अब जुन व्यक्तिको काठमाडौँको मैती देवीमा डेढ दुई रोपनीमा घर थियो त्यो व्यक्ति गएर डेरामा बस्नु पऱ्यो भने चाहिँ आर्थिक रूपले उपलब्धि त केही देखेन अब गभर्मेन्टले पनि अब नेपाल गभर्मेन्ट अहिलेसम्म त्यस्तै छ भने चाहिँ के नै गर्छ कसलाई गर्छ कति गर्छ भन्ने कुरा पनि आयो होला नि सबै कुरो गभर्मेन्टलाई पनि दोष नदिउँ आर्थिक रूपले त केही पनि उपलब्धि भएन आर्थिक रूपले त बरु त्यो इन्डियामा बसेर टाइपिस्टबाट प्रमोसन हुँदै जान्थ्यो होला बरु त्यहीँबाट सबल हुनुहुन्थ्यो होला त्यो आफ्नो पक्ष भयो एउटा पक्ष भयो तर नेपाली समाजमा शास्त्रीय सङ्गीतलाई एकदम सुगम तरिकाले त्यो एकदमै कठिन तरिकाले गाउने शास्त्रीय सङ्गीतलाई सुगम तरिकाले भित्र्याएर शास्त्रीय सङ्गीत चाहिँ इन्डियाको मात्र होइन है यो नेपालको पनि हो शास्त्र भनेर त्यसलाई नेपाली भाषामा गीत गाएर सबैको मन जितेर आफ्ना शिष्यहरू बाँडेर त्यही परम्परा अहिलेसम्म स्थापित हुनु भनेको त तपाईँको 100 वर्ष नाग्यो नि त अब त्यति बेलासम्म त्यो परम्परा जीवित हुनु भने त उहाँ जीवित हुनु हो होइन जे भए पनि एउटा सङ्गीत शिरोमणि भन्ने त एउटै हुन्छ सङ्गीत शिरोमणि भन्ने पदवी पनि पाउनुभयो अब अहिले तपाईँले जसरी उहाँको अन्तर्वार्ताको लागि मलाई भेट्नुभयो त्यो पनि त उहाँको त्यो तेनले गर्दा तपाईँ र मेरो भेट भयो त्यो एउटा पक्ष चाहिँ सुखद पक्ष रहे तर आर्थिक रूपले त विपन्नता नै रह्यो तर नेपाली सङ्गीत बाँचुन्जेल एगेरा शर्मा भन्ने यता कता कतै कतै त आउने भए भन्दा त त्यो एउटा फेरि अर्को सुखद पक्ष पनि भयो अब मान्छेले आफ्नो जीवनलाई कसरी लिने र कुन पक्षलाई सुखद भन्ने कुरो चाहिँ आफ्नो धारणामा व्यक्त हुन्छ जस्तो लाग्छ मलाई
0: उहाँलाई अहिले सम्झिनुहुन्छ सबैले, त्यो त ठुलो उपलब्धि हो नि त, होइन?
1: मैले पनि त्यही ठान्दछु। मैले पनि तपाईँको 2053 सालदेखि यो सङ्गीत प्रशिक्षण दिइरहेको छु, मैले पनि त्यही ठान्दछु। अब मेरा पनि कति शिष्य छन् अहिले, कति पपुलर सिङ्गर म्युजिक डाइरेक्टरहरू छन् जो चाहिँ प्रोफेसनमा निरन्तर लागिरहेछन्। भनेपछि एउटा मनमा आनन्द हुन्छ, अब बाँच्नलाई खान पर्यो, लाउन नि पर्यो, बिरामी हुँदा लत्ताको अब लुगा फाटो अथवा औषधि पनि चाहियो, त्यो त अब नितान्त आवश्यक कुरा हुन्। ती आवश्यक कुराहरू पनि सायद हजुरबालाई चाहिँ अलिक पुगेन कि, अथवा मेरो बाउको पालासम्म पनि पुगेन कि भन्ने एउटा पक्ष त रह्यो। तर त्यो पेसा त आफैले अँगाल्यो, आफूलाई आत्मसन्तुष्टि हुने पेसाबाट सन्तुष्टि हुनु नै आर्थिक रूपले भन्दा पनि मनको आनन्द त पैसाले दिँदैन नि, मैले चाहिँ त्यसरी ठाने।
0: उहाँलाई यो गीत सङ्गीतको अलावा, सङ्गीत साधनाको अलावा अरू के गर्न मन लाग्थ्यो?
1: उहाँको एउटा कस्तो बानी थियो भने उहाँ सधैँ साँझ चाहिँ लट्ठी लिएर, अब हामी अलिअलि बुझ्ने हुँदा त उहाँ लट्ठी लिएर हिँड्ने अवस्थामा हुनुहुन्थ्यो, बुढै नभए पनि त्यो अब बाटोमा हिँड्दाखेरि त्यो लट्ठीको सहारा। अनि दिल्ली बजारमा त्यो उहाँहरूको एउटा चोक थियो, ठ्याक्कै त्यो पद्मकन्या स्कुलको अगाडि एउटा त्यहाँ नारायणको मन्दिर छ, अहिले त त्यो पर्खालभित्र थियो, अहिले त भत्का छ, त्यो दिल्ली बजारको जुन अहिले सदर खोरको ठ्याक्कै दक्षिणपट्टि, त्यहाँ गएर राति म त साँझ चिया खाएर उहाँहरूको एउटा ग्यादरिङ हुन्थ्यो, त्यो सधैँ जानुहुन्थ्यो। अनि उहाँ चाहिँ भयङ्कर किताब पढ्ने, 86 वर्षको उमेर उहाँको निधन भयो, 86 वर्षसम्म पनि उहाँ त्यो सानो सानो उपन्यासहरू, किताबहरू, सङ्गीतका किताबहरू साना साना अक्षर पढ्नुहुन्थ्यो, जबकि म अहिले कान्तिपुर पढ्न मलाई चस्मा लाउनुपर्छ। र अर्को एउटा उहाँको कस्तो भने, साँझको बेला हामी सबै नाति नातिनीलाई राख्ने आओ भन्ने, अनि उहाँ ओछ्यानमा बस्नुहुन्थ्यो, त्यति बेला त सोफा भन्ने त्यति थिएन, ओछ्यानमा उहाँ बस्नुहुन्थ्यो, हामी भैँमा बस्थ्यौँ, अनि ए राणाका कथा, आफू इन्डिया गएका कथा, अरू हामीलाई मनपर्ने बच्चाहरूलाई फुलाउन सक्ने कथा भनेर कथा भन्ने, अनि एउटा त्यो असनबाट एउटा बालपोस भन्ने मलाई अहिले पनि याद छ, एउटा पुस्तकारी त्यति बेला नाम बालपोस भन्ने थियो, त्यो चाहिँ यति मुठा बोकेर ल्याउनुहुन्थ्यो उहाँले, अन्त हामीले कथा सुनिसकेपछि अनि सुत्ने बेला लखा भनेर सबै, अब फुपूका छोरीहरू छोरी नै हुन्थ्यो त्यति बेला, अब हामी टन्नै थियौँ नि, अब 7 परिवारका सन्तान भयो नि त, सबैलाई दियो। उहाँको चाहिँ त्यो केटाकेटीसँग रमाउने र एउटा 1 जति आफ्नो कलिगहरूसँग भेट्ने चाहिँ उहाँको दैनिक दिनचर्या थियो त्यो। उहाँको
0: सङ्गीत शिरोमणिका अन्तिमका पलहरू चाहिँ के कसरी बिते?
1: अन्तिमको पल चाहिँ म करिब करिब 19 हुँदा हामीले एउटा सानो घर बनायौँ, त्यति बेलासम्म त हामी डेरामै थियौँ, अब मेरो बुवाको पहलले भनौँ, त्यो घर बनेपछि चाहिँ हामी ज्ञानेश्वर घरमा सिफ्ट भयौँ, अनि 2046 हामी त्यहीँ भयौँ। अनि त्यति बेला चाहिँ अब हजुरबुवाको खासै अब त्यो रियाज आफूले गरे पनि अब शिष्यहरू आउने क्रम चाहिँ कम थियो, अनि बुवाको सांस्कृतिक संस्थानमा सर्भिस थियो, यता कता अलि अब रेडियोमा सङ्गीत गरेर त कति नै आउँथ्यो र तैपनि रेडियो भनौँ, रत्न रेकर्डिङ भनौँ, अथवा कुनै अब जस्तो कुमारी फिल्म भनौँ, अथवा अरू फिल्महरू यताउताबाट एक्स्ट्रा आम्दानी, अब कुनै म्युजिक एरेन्ज गरेर त्यसरी चाहिँ बुवाले घर चलाउनुहुन्थ्यो मेरो बुवाले। 2045 उहाँलाई एउटा स्ट्रोक भयो, 2045 फागुनमा फाउ पूर्णियाकै दिन अनि उहाँलाई प्यारालाइसिस भयो, अनि 2046 वैशाख 21 उहाँको निधन भयो। यो कुरामा म एउटा प्रसङ्ग तपाईँसँग जोड्न चाहेँ, हजुरबाले भन्नुहुन्थ्यो मेरो हजुरबा चाहिँ 6 उमेरमा उहाँको देहान्त भयो अरे, अनि उहाँलाई चाहिँ अब यो बित्यो भनेर लगेर पशुपतिको ब्रह्मनालमा उहाँलाई सुताए हजुरबाको बुवाले, अब को गए त्यति बेला केटी मान्छे मलाई नजानी चलन, घरबाटै बितेर होइन कि, त्यो अब बित्न लायो भनेर पशुपति पुऱ्याएर अब बित्न लायो भनेर ब्रह्मनालमा सुताएको अरे। अनि माथि त्यो पशुपतिको हाम्रो अहिलेको पूर्वपट्टिको गेटबाट त्यो ठाडो ओह्रालो छ नि त बागमतीमा झर्ने, त्यहाँबाट एउटा जोगी आयो अरे, जोगी आएर बच्चा के भने, अब त्यहाँ रुवावासी ब्रह्मनालमा राखेपछि त्यही हो, अब बच्चा जान लायो भने चाहिँ यो बच्चा जाँदैन भनेर यसरी जल गरेर छर्केर, यो बच्चा जाँदैन यसले चाहिँ नेपालको ठुलो मान्छे हुन्छ भनेर त्यो जोगी फेरि त्यहीँबाट चढेपछि बुवा चाहिँ बिउजेर रुन थाल्नु भयो। त्यसपछि मेरो हजुरबाको बुवाले ती जोगीलाई भयङ्कर खोज्नु भयो, पाउनु भएन, अनि तल चाहिँ शिवकै वरदान होस् भनेर हजुरबाको बुवाले भन्नुहुन्थ्यो अरे। उहाँको के रह्यो भने, अनि उहाँले जहिले पनि, अनि उहाँ शिवमा भयङ्कर भक्ति थियो, उहाँको शिवभक्ति, र मैले सुनेसम्म उहाँको जन्म पनि शिवरात्रि नै भनी सुनेको छु, उहाँको जुन दिन त्यो स्ट्रोक भयो त्यो पनि शिवरात्रिको राति नै थियो कि, त्यति बेला त हामी पनि थियौँ, उहाँ कराउनु भयो, करासी उहाँको लेफ्ट साइड चलेन, अब त्यति बेला हामीले तत्काल बिरहस्पिटल लग्यो, बिरहस्पिटलमा हामीले 2 राख्यौँ, अनि डक्टरले अब यो चाहिँ प्यारालाइसिस हो, फिजियोथेरापीले मात्रै हुन्छ भनेर भने, त्यसपछि चाहिँ उहाँले बोल्न सक्नु भएन, इसारा मात्र गर्नुहुन्थ्यो। 2 2046 उहाँको देहान्त भयो, त्यो पनि फेरि हामीले लगेर ब्रह्मनालमै राख्यौँ, उहाँको इच्छा थियो त्यो ब्रह्मनालमै उहाँले देह त्याग गर्नुभयो। एउटा चाहिँ गजब कहानी हामीलाई बुवाले भन्नुहुन्थ्यो कि, अहिले प्रसङ्ग बस तपाईँले भन्दा मैले सम्झेँ।
0: एगिराज शर्माले नै गाउनुभएको अर्को एउटा शास्त्रीय गीत थोरै केही यहाँलाई सम्झना छ भने

आजको कार्यक्रममा हामीले धेरै पुराना कालजय संगीतका साधक संगीत शिरोमणि एकेराज शर्माका जीवनका अतीतलाई केलायौं उहाँकै नाति लोकप्रिय गायक सुदेशराज शर्मासँग। यो कार्यक्रम तपाईँलाई कस्तो लागिरहेको छ? तपाईँ हामीलाई सल्लाह सुझाव र प्रतिक्रिया दिन सक्नुहुन्छ। हौस् त, आजलाई सङ्गीत साधना कार्यक्रम यति नै। कार्यक्रम सुनिदिनु भएकोमा यहाँहरूप्रति आभारी छौँ। अर्को हप्ता अर्कै कलाकारका सङ्गीत साधनासँगै जीवनयात्राका कुरा अनि गीत सङ्गीत लिएर आउने वाचा गर्दै प्रविधि संयोजनमा रहनुहुने रमा कोइरालासँगै दुर्गा अधिकारी बिदा भए। नमस्कार, यहाँहरूका हरेक पल

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल अनलाइन .com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मध्य प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहुँ,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी।

0: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
1: नागरिक लगानी कोष।
2: झण्डु आयुर्वेद।
3: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
2: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
3: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
2: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
3: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01-4530-418।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
5: गाउँका कृषकहरू जम्मा सूचीकरण गर्न भनेर पालिकाको कृषि शाखा गइसके, हामी जानु पर्दैन भने?
6: केही थाहा छैन, फुर्सद पनि छैन, किन चाहियो? सबैले कृषक भनेर चिनेकै छन्।
5: त्यसो होइन नि बा, सूचीकरणले कृषकको औपचारिक पहिचान मिल्छ, सरकारलाई कृषिका योजना निर्माण गर्न र कृषकले सेवा सुविधा प्राप्त गर्न पनि सहज हुन्छ।
6: कुरा त ठिकै हो कि साँच्चै सूचीकरण गरेपछि हाम्रो पहिचान मिल्छ र सेवा सुविधा लिन यो चाहिने नै हो त?
5: हो नि, कृषि कार्यक्रममा कृषकको पहुँच पुर्याउन पनि यो सूचीकरण अति जरुरी छ। अनि यसले कृषकको पहिचान सहित परिचय पत्र पनि दिन्छ सरकारले।
6: सूचीकरण त गर्नै पर्ने हो।
5: नागरिकता, जमिनको लाल पुर्जा र फोटो पनि चाहिन्छ। ल बा, तपाईँ पालिकाको कृषि शाखा पुग्दै गर्नुहोस्, तल्ला गरे दिदी पनि जान्छु भन्नुभएछ, म उहाँलाई लिएर आउँछु है।
7: कृषक सूचीकरण अभियानमा सहभागी बनौ, कृषकको पहिचान स्थापित गरौँ।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौं। अब आरम्भ हुन्छ प्रदेश प्रसारण, जस अन्तर्गत यहाँहरूले मिडियम वेभ 684, 792 र 1143 किलो हर्जका साथमा एफएम 98, 100 र 103 मेगा हर्जमा कोशी प्रादेशिक प्रसारण केन्द्र धनकुटा, रेडियो नेपाल कोशी प्रादेशिक प्रसारण अन्तर्गत तारणी प्रसाद कोइराला स्मृति सञ्चार ग्राम विराटनगर, मधेस प्रादेशिक प्रसारण केन्द्र बर्दिवास, बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ, गण्डकी प्रादेशिक प्रसारण केन्द्र पोखरा, लुम्बिनी प्रादेशिक प्रसारण केन्द्र दाङ, कर्णाली प्रादेशिक प्रसारण केन्द्र सुर्खेत र सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपालबाट बेग्ला बेग्लै कार्यक्रम सुन्न सक्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपराह्न 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। साथै रेडियो नेपालका विभिन्न ठाउँमा रहेका रेले स्टेशनहरूबाट एफएम 98, 100 र 103 मेगा हर्जमा पनि हाम्रो प्रादेशिक प्रसारण सुन्नुहुनेछ।

नमस्कार, हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणमा बोलिरहेका छौँ। आजको प्रसारणमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ। प्राविधिक मित्र हुनुहुन्छ पराग पोखरेल, उद्घोषणतर्फ अर्जुन श्रेष्ठ र म विमला राई। अब प्रस्तुत गर्दैछौँ आज रेडियो नेपाल बागमती प्रादेशिक प्रसारणमा साँझ 6 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

केही छिनमा यहाँहरूले सुन्नुहुनेछ स्वदेश गान। स्वदेश गान पछि समय सङ्गीत कार्यक्रम सुन्नुहुनेछ। करिब 3 बजेसम्म 3 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 3:15 दनुवार भाषामा समाचार प्रसारण हुनेछ। 3:25 राष्ट्रभाषाका गीतहरू सुन्न सक्नुहुनेछ। 4 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 4:05 शेर्पा भाषामा समाचार प्रसारण हुनेछ। 4:15 नेपाल भाषामा कार्यक्रम जीवन दबु सुन्न सक्नुहुनेछ। 5 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 5:05 तामाङ भाषामा समाचार प्रसारण हुनेछ। 5:15 शैक्षिक रेडियो कार्यक्रम विषयगत पाठको पुनः प्रसारण हुनेछ। 5:45 उर्दू भाषामा समाचार प्रसारण हुनेछ। यसरी करिब 6 बजे आजको बागमती प्रादेशिक प्रसारण पुरा हुनेछ।

अब सुनौ स्वदेश गान लोचन भट्टराई र रामकृष्ण ढकालको स्वरमा मन्जुलको रचना रहेको छ भने सङ्गीत रहेको छ मीरा राणाको। यो स्वदेश गानपछि यहाँहरूले समय सङ्गीत कार्यक्रम सुन्नुहुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल।

नमस्कार अनि हार्दिक स्वागत गर्छु सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुनेर कार्यक्रम समय सङ्गीत कहिले आउँछ भन्दै पर्खेर बसिरहनुभएका तपाईँ सबै मित्रलाई म तपाईँकै साथी अनिता आचार्य अनि प्रविधि संयोजनमा हुनुहुन्छ पराग पोखरेल। हजुर, कार्यक्रम समय सँगै तपाईँमा छाउने गर्छ प्रत्येक बुधबार दिउँसो 2:20 करिब 3 बजेसम्म। अनि मित्र, कार्यक्रम समय सँगै एउटा मात्र यस्तो कार्यक्रम हो जसमा हामी प्रत्येक हप्ता भिन्दा भिन्दै विषयसँग सम्बन्धित रही तपाईँलाई बढीभन्दा बढी मिठा मिठा गीत सुनाई भरपूर मनोरञ्जन गराउने कोसिस गर्छौँ। त्यसै क्रममा आज हामी कुन विषयसँग सम्बन्धित रहेर गीतहरू सुनाउँछौँ त? हजुर, तपाईँ यो गीत सुनेर अनुमान गर्दै गर्नु होला भन्दै कार्यक्रमको पहिलो कोशैली स्वरूप सुनाउँदैछु देव कुमार द्रविडको स्वर शब्द अनि सङ्गीतमा रहेको यो गीत।

हजुर, कान्छेको बोली मिठो सुनिरहँ जस्तो लाग्ने त मित्र, बोलीचाली भनेको मानिसले सामान्य जीवनमा प्रयोग गर्ने सजिलो, सरल अनि अनौपचारिक भाषा हो। भनिएको छ मित्र, मुखबाट निस्केको बोली गोली समान हुन्छ। जसरी एकपटक निस्केको गोली फर्केर आउँदैन, त्यसै गरी एकपटक मुखबाट निस्केको बोली पनि फर्केर आउँदैन। त्यसैले मित्र, सोचेर सम्झेर बुझेर मात्रै बोल्ने गर्नुपर्छ। त मित्र, आजको यो कार्यक्रम समय सङ्गीतको यो श्रृङ्खलामा गीतकारले कसरी बोली वचनका बारेमा गीतहरू लेखेका छन् त्यही वरपर रहेर तपाईँलाई मिठा मिठा गीत सुनाए यो समयमा भरपूर मनोरञ्जन गराउने कोसिस म गर्दैछु। त आउनुहोस् अब पनि लागौँ अर्को गीत सुन्नतर्फ नै। यसै क्रममा यो गीत राजेश पाल राईको स्वरमा सजिएको छ। गीत रचना राजु बाबु श्रेष्ठले गर्नु

मित्र, बोली नै त हो मानिसलाई सम्झाउने अनि बिर्साउने, के कसो मिठो बोलीले मानिसलाई सम्झन बाध्य गराउँछ भने तितो अनि कटु बोलीले मानिसलाई सम्झन मन नलाग्ने बनाउँछ। त मित्र, नराम्रो कटु बोली वचनले नै सम्बन्धमा दरार ल्याउन पनि सक्छ। त्यसैले मित्र, हामीले राम्रो बोली बोल्नुपर्छ, सभ्य बोली बोल्नुपर्छ अनि मिठो बोली नै बोल्नुपर्छ। राम्रो बोली, सभ्य बोली, मिठो बोली, स

सबैको प्रिय हुने हुँदा हामी सबैले मिठो बोली नै बोल्ने गर्नुपर्छ मित्र। त आउनुहोस् अब नै हामी अर्को गीत सुनाउँछौँ, प्रमोद खरेल र रिता केसीको स्वरमा सजिएको गीत रचना तारा बहादुर डाङ्गीले गर्नुभएको हो भने सङ्गीत राजकुमार बगरको रहेको छ।

हजुर, सुनिरहनु भएको छ रेडियो नेपाल अनि रेडियो नेपालको तरङ्ग मार्फत यति बेला तरङ्गित भइरहेको छ कार्यक्रम समय सङ्गीत। कार्यक्रम समय सङ्गीत एउटा मात्र यस्तो कार्यक्रम हो जसमा हामी प्रत्येक हप्ता भिन्दा भिन्दै विषयसँग सम्बन्धित रहे तपाईँलाई बढीभन्दा बढी मिठा मिठा गीत सुनाई भरपूर मनोरञ्जन गराउने कोसिस गर्छौँ। त यसै क्रममा आजको यो श्रृङ्खलामा हामी गीतकारले कसरी बोली वचनका बारेमा गीतहरू लेखेका छन् भनी त्यही वरपर रहेर तपाईँलाई यो समयमा गीतहरू सुनाई मनोरञ्जन प्रदान गर्ने कोसिसमा लागिरहेका छौँ। त मित्र, भनिन्छ मुखबाट निस्केको बोली गोली समान हुन्छ। जसरी एकपटक निस्केको गोली फर्केर आउँदैन, त्यसै गरी एकपटक मुखबाट निस्केको बोली पनि फर्केर आउँदैन। त्यसैले मित्रहरू, बोल्दा चाहिँ सोचेर बोल्नुपर्छ, सम्झेर बुझेर मात्रै बोल्नुपर्छ। कतै आफूले बोलेका कुराहरूले अरूको मनमा बिझाउने हो कि त्यसको ख्याल भने हामीले हर हमेसा राखेर मात्रै बोल्नुपर्छ। त्यसैले नराम्रो बोली नबोलौँ, कसैको मन नदुखाउँ भन्ने आग्रह गर्दै अब भने अर्को गीत सुनाउँछु म। दीपक लिम्बूको स्वरमा सजिएको गीत रचना टेक तामाङले गर्नुभएको हो भने सङ्गीत आलोक श्रेको रहेको छ।

मित्र मिठो बोली नम्र बोली सभ्य बोली सबैको प्रिय हुन्छ। सबैको चाहना मिठो बोली नै सुन्ने हुन्छ। रुखो बोली कसैले पनि चाहँदैन, त्यसैले मित्र मिठो बोली नै बोल्नुपर्छ। हामीले अरूलाई दिएर पछिसम्म आफूलाई सम्झाउन सफल हुने भनेको कुरा बोली वचन नै हो मित्र। यदि बोली वचन मिठो भयो भने हामी अरूको हृदयमा टिकिरहन सफल हुन्छौँ। त्यसैले सत्य अनि मिठो बोली नै बोल्ने गरौँ है त मित्र, यही आग्रह गर्दै अब पनि म विश्वास पौडेलको स्वरमा सजिएको एउटा गीत सुनाउँदैछु। गीत रचना पनि विश्वास पौडेलले नै गर्नुभएको हो भने सङ्गीत पनि गायक स्वयंकै रहेको छ।

मित्र, मानिसको सबैभन्दा बहुमूल्य गहना भनेको मिठो बोली नै हो। अरूको अगाडि आफूलाई राम्रो बनाउनु छ भने नम्र मिठो बोली नै बोल्नुपर्छ। हामीले अरूलाई आफू राम्रो बनाउन राम्रो देखाउन चाहन्छौँ भने विभिन्न साजसज्जा गरे पनि यदि हाम्रो बोली राम्रो छैन, सभ्य छैन, मिठो छैन भने यसले कुनै पनि अर्थ राख्दैन। त्यसैले मित्र, आफूलाई सजाउनु छ।

अहिले सुन्नुभयो राई बान्तवा भाषामा यो अर्को गीत नारायण राईको स्वर तथा सङ्कलनमा। अहिलेलाई राष्ट्रभाषाका गीतहरू सुनाउने क्रमको अन्त्यमा सुनाउँदैछौँ कुमाल भाषामा दलबहादुर कुमालको स्वर तथा सङ्कलन रहेको छ यस गीतमा। यो गीतपछि यहाँहरूले केही सूचना र सन्देशहरू सुन्नुहुनेछ। सूचना र सन्देशहरूपछि ठिक 4 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। नेपाली भाषामा समाचार प्रसारण भइसकेपछि शेर्पा भाषामा समाचार सुन्नुहुनेछ। शेर्पा

0: वैदेशिक रोजगारीका क्रममा परदेशमा हुँदा शारीरिक र मानसिक स्वास्थ्य सम्बन्धी कुनै पनि सल्लाह लिन परे सिधै डाक्टरहरूसँग कुराकानी गरौं।
1: यसका लागि वीर अस्पतालमा सञ्चालित टेली मेडिसिन सेवाको सम्पर्क नम्बर 9853-45701 र 9853-45702 बिहान 10 बजेदेखि 6 बजेसम्म भाइबर, व्हाट्सएप वा इमोमा मेसेज वा कल गर्न सकिन्छ। स्वास्थ्य सुरक्षित राखौं, भविष्य सुरक्षित बनाऊ।
0: वैदेशिक रोजगार बोर्डको सचिवालय।
2: सडकमा कोरिएका प्रत्येक लेन दुर्घटनाबाट बच्नका लागि कोरिएका हुन्, तसर्थ लेन अनुशासनको पूर्ण पालना गरौं। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौँ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: यो रेडियो नेपाल हो, अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी रासोभाका सभापति रवि लामिछाने र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज नयाँ दिल्लीमा भेटवार्ता भएको छ। भेटपछि प्रधानमन्त्री मोदीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा सभापति लामिछानेसँग भेट्न पाउँदा अत्यन्त खुसी लागेको उल्लेख गर्नुभएको छ। साथै उहाँले सभापति लामिछानेसँग साझा समृद्ध भविष्यका लागि नजिकबाट सहकार्य गर्ने उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री मोदीले नेपाल पहिलो छिमेकी नीति अन्तर्गत एक प्राथमिक साझेदार राष्ट्र भएको र दुवै देशबीच रहेको विशेष र बहुआयामिक सम्बन्धलाई अझ उच्च स्तरमा पुर्याउन नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक रहेको उल्लेख गर्नुभएको छ। भेटका अवसरमा उहाँहरूबीच नेपाल भारत सम्बन्ध, रासोपा र भारतीय जनता पार्टी बीचको सम्बन्ध, दुई देशबीचको आपसी हितका साथै विविध आयामहरूका विषयमा छलफल भएको थियो। त्यस अवसरमा भारतीय विदेश मन्त्री डाक्टर एस जयशङ्कर, प्रधानमन्त्री मोदीका प्रमुख सुरक्षा सल्लाहकार अजित डोभल, विदेश सचिव विक्रम मिश्री लगायतको उपस्थिति थियो भने नेपालका तर्फबाट सभापति लामिछाने, उहाँकी धर्मपत्नी निकिता पौडेल, रासोपाका नेता द्वय विपिन आचार्य र दीपक बोहरा तथा नयाँ दिल्ली स्थित नेपाली राजदूतावासका उच्च अधिकारीहरूको पनि सहभागिता रहेको थियो। भाजपाका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा सभापति लामिछाने भारतको 5 दिने भ्रमणका लागि सोमबार नयाँ दिल्ली प्रस्थान गर्नुभएको हो। यसबीचमा सभापति लामिछानेले मङ्गलबार भारतका गृहमन्त्री अमित शाह, विदेश मन्त्री डाक्टर एस जयशङ्कर, भाजपाका अध्यक्ष नवीन लगायत उच्च पदाधिकारीसँग भेटवार्ता गर्नुभएको थियो। दैनिक तापक्रम बढेसँगै मध्य प्रदेशको जनजीवन प्रभावित भएको छ। मध्यका अधिकांश स्थानमा एक सातादेखि 40 डिग्री सेल्सियसभन्दा माथि तापक्रम बढेकाले त्यहाँको जनजीवनमा नकारात्मक प्रभाव बढ्न गई लूको महामारी फैलन सक्ने जल तथा मौसम विज्ञान कार्यालय जनकपुरले सचेत गराएको छ। लूका कारण अत्यधिक थकान हुने, कमजोरी हुने, तिर्खा लाग्ने, बेहोस हुने, बान्ता हुने लगायत जोखिम निम्त्न सक्ने हुँदा लूबाट बच्न घरभित्र वा चिसो ठाउँमा रहन, घाममा हिँडडुल नगर्न, हलुका लुगा लगाउन र घर बाहिर निस्कँदा कपडा वा अरू कुराले टाउको छोप्न, पानी र झोल पदार्थ पर्याप्त पिउन प्रादेशिक अस्पताल जनकपुरका फिजिसियन डाक्टर दिग्विजय ठाकुरले सुझाव दिनुभयो। मधेसमा अत्यधिक गर्मीले विगत केही दिनदेखि दैनिक ज्यालादारी गर्ने मजदुरहरूको जनजीवन समेत कष्टकर बनेको छ। सहरी क्षेत्रमा पनि मानिसको चहलपहल निकै कम देखिन्छ। दिउँसोका समयमा घर बाहिर निस्किएर काम गर्न मुस्किल भइरहेको सर्वसाधारणले बताएका छन्। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले सञ्चार तथा सूचना प्रविधि क्षेत्रलाई प्रविधि मैत्री बनाई विकास गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताउनु भएको छ। सूचना तथा सञ्चार मन्त्रालयमा आज बसेको विषयगत समितिको बैठकमा मन्त्री डाक्टर तिमिल सिन्हाले जनतालाई सचेत र शिक्षित बनाउनु मिडियाको प्रमुख जिम्मेवारी रहेकाले लोककल्याणकारी विज्ञापनको नियमन गर्न आवश्यक रहेको बताउनुभयो। मन्त्री डाक्टर तिमिल सिन्हाले पुराना कानुनहरूलाई समयानुकूल परिमार्जन र आवश्यकता अनुसार नयाँ कानुनी सुधारलाई प्राथमिकता दिए संसदलाई प्रभावकारी कानुन निर्माण गर्ने संस्थाको रूपमा सुदृढ बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो। मन्त्री डाक्टर तिमिल सिन्हाले सूचना तथा सञ्चार क्षेत्रका समस्या समाधानमा 3 तहका सरकारबीच समन्वय अझ सुदृढ बनाउन व्यवस्थित संयन्त्र र एकीकृत प्रणालीको विकास आवश्यक रहेको बताउनुभयो। राष्ट्रिय सभाको आजको बैठक पनि प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल भारतको सीमाका विषयमा दिनुभएको अभिव्यक्तिको विरोधमा प्रतिपक्षी दलहरूले अवरोध गरेपछि स्थगित भएको छ। प्रतिनिधि सभाको आइतबारको बैठकमा प्रधानमन्त्री शाहले मैले प्रधानमन्त्री भएपछि नै थाहा पाएँ भारतले नेपालको जग्गा मात्र होइन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ भनेर दिएको अभिव्यक्तिको विरोध गर्दै प्रतिपक्षी दलहरूले लगातार राष्ट्रिय सभामा विरोध गर्दै आएका छन्। सभाको आजको बैठक पनि सुरु भए लगतै सांसदहरूले उठेर विरोध सुरु गर्नु भएको थियो। राज्यसभाको अर्को बैठक जेठ 26 गते मङ्गलबार दिउँसो 1:15 बस्नेछ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ प्राण 4 बजेको समाचार। अब एकैछिन विज्ञापन।
1: सादा खाना 100 रुपियाँ, मटन खाना 200 रुपियाँ। ओए, मोबाइलको डाटा पनि हामीले चलाएको मेनु अनुसार महँगो र सस्तो पर्नुपर्ने होइन र?
2: हुन्छ नि मित्र, फेसबुक, ट्विटर, इन्स्टाग्राम, भाइबर, व्हाट्सएप जस्ता सामाजिक सञ्जालहरू मात्रै चलाउने हो भने नेपाल टेलिकममा असाध्यै सस्तो मूल्यमा सोसियल मिडिया डाटा प्याक पाइन्छ। त्यही लिने मजाले चलाउने
3: *14#डायल गर्नुहोस्। नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग। जबरजस्ती श्रमबाट उत्पादित सामानको आयात नियन्त्रणमा प्रभावकारी कदम नचालेको आरोप लगाउँदै अमेरिकाले आफ्ना 60 व्यापार साझेदारमाथि नयाँ शुल्क लगाउने प्रस्ताव अघि सारेको छ। कानुनी अवरोधपछि आफ्नो व्यापारिक रणनीतिलाई नयाँ स्वरूप दिन खोजिरहेको ट्रम्प प्रशासनले यो कदम मार्फत विश्व व्यापार साझेदारमाथि थप दबाव बढाउने सङ्केत दिएको छ। रेडियो नेपालबाट अपरान्ह 4 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन साँझ 5 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

दी रेडियो नेपाल यिनै ग्रीष्मा शेर्पाने शेर्वी केकी सङ्ग्युर सेन्डोनाङ राष्ट्रिय सभाकी आरिङ छोकदुला सङ सिलोन बालेन्द्र साकी यम्बुतङ ग्याकर्की सन्छामकी कोला जगो सुङलपके खप्तेला प्रतिपक्षी सोखा तिवी ङोकोल क्यासीमा छोकदु क्युनजङ आरिङ छोकदु गोचुङलुङमे छोकमी तिवी लाने ङोकोल क्याउयिन छोकदुला नेपाली कङ्ग्रेसकी छोकमी सुनिल बहादुर थापा नेपाली कम्युनिष्ट पार्टीकी छोकमी विष्णु बहादुर विश्वकर्मा नेकपा एमालेकी छोकमी सम्झना देवकोटाकी टोछोकला लाने सिलोनकी सुङ्गुप सुङ्लप ग्याल्योङ छेतुङकी खप्तेला वतुपतपकी सिलोन साकी सिलोनकी कोसाने गोङबा सुगो सुवाजाको नाङछु सुङ छोकदुला चिख्याप नारायण प्रसाद दालकी लाकी थोला वतुप विधेयक थाक्सुत कितुपलाका गोचुगौला रोक्रम कितुपला छोकमितिओला सुनाङ सिनाङ छोकमितिवी ङोकोल क्युन माजक्सिमा छोकदु क्युन जगो येन राष्ट्रिय सभाकी छोकदु जेठलाकी गते निशु ठुकी छिर्मो निर्मो छुजु चिक्तङ कमा च्याङला देतुप गलगुवा चाठिम गिरुवा तोङ्गुप कोर्की बस पत्रा टरी कितुब्ला जो छोकपी गोमला सुङताङ ङोकोल कितुप छोकपा तिवी पर्ला छुङ्गुप थुन्लम तेजिन ग्याफक्युर कोला लोपजुङ कितुप गन्गुवा सिलोन बालेन्द्र साकी छप्सी थ्रोतोन्पो असीम साकी गोठेला जौलाकी छोकपी चाठिम गिरुवा तोङ्गुप्ला कोला प्रत्यक्ष तेजिन अप्रत्यक्ष शिला वतुप थुन्लम कि यिगी टेल्वा वतुप लोनखाङ तेजिन सुङकी ल्याखुङ तिवला चोलुप्ला लाकी छोकपी टुङ्गी खाङकी ल्याखुङ तेजिन डेल्वा वतुप ल्याखुङ तिवा तेरिला लेन ताङ्गुप छोक लाकी छोकपी छोकमी टुङ्गी लीलाधर सुवेदीकी ख्यान्तोक नाङसुङ टुङ्गी खाङकी सेतोप नाङसिङ विक्रम लोङितोङ ठुक्चुरे सुम्की सिदे थुन्लम थारूहर तेजिन आदिवासी जनजाति ङोकोलताङ क्यान्थिनी वतुप थुन्लम छोरी चिसोक थुन्लम गेगेन दलित आम्पुमो मेनपाती वा तेजिन ठोतेन लाचत पातङ सान्देसन तकी मिमाङ कुछप्तिवी क्याउ ङोकोल चुग्ला क्याउ थुन्लम कोला लोपजुङ कितो सेनगुवा ग्याकर्की सिलोन नरेन्द्र मोदीकी एमबी सम्वाद सुङताङ क्यान चिक्डिल कितुप सुङसुङ ग्याकर्की नयाँ दिल्लीला आरिङ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाकी छोकचो रवि लामे छाने तङ क्यान थुप्टेत क्याउ न्यौला गासु क्लाउ सुङ्गिन सिलोन मोदीकी ग्यालखप नि पर्की तम्जी रम्बु जप्ला तङ जुगथम्बी तन्दोकला हानी चिक्डिल क्यान लाका कितुप सुङसुङ नयाँ दिल्लीला छुङ्गुप थोरिम स्तरीय थुप्टेतला ग्याकर छोक्ने सिलोन मोदी चिसित नुन्पो एस जयशङ्कर ग्याल्युङ सुङ्ग्योप ठोतुन्पो विक्रम मिश्री तङ थोरिम कुछप्तिवा छोकसु क्याउ स्यान्क्वा तुग्रान क्याने एमबी छोक्ने छोकचो र लामे सानेकी दाङमो निकिता पौडेल छाग्रोकमा मन्त्री विपिन आचार्य टुङ्गी खाङकी छोकमी दीपक बोरा तङ सोके टुङ्गी प्रदीप आचार्य तेजिन ग्याकर्की तोन्दोकला एमबी कार्यवाग सुङछाप सुरेन्द्र थापा छोकसु क्याउ सेनगुवा नेपाल आदिवासी जनजाति चलचित्र महासङ्घ सङ्घीय परिषदकी कलाकार निर्देशक तेजिन छायाङकार तङ आदिवासी मिरिक तङ क्यान थिनी वतुप कलाकारिता सकुल नासोकी सकुल चुचिक्ला तेरिसिना लाका ल्याम क्याउतिवला यन्पा बिनी चिकोर क्यानका चलचित्र विकास बोर्ड तेजिन आदिवासी उत्थान राष्ट्रिय प्रतिष्ठानकी प्रिमी चिकडिल्ला चलचित्र महासङ्घकी निमा सुम्स्या कोडी क्याउ थेङ ठुक्की लेन्जोमला नेपाल आदिवासी जनजाति चलचित्र लेन्जोम नितोङ गेचुग्या सुम्की ल्यारिम्ला फिल्मकी सखोल नाछोक्ला लाका ल्यामो क्याउ मितिओला ङ्यन्पा बिनी चिकोर क्याउ येन लेन्जोमला छेतेन्दो फिल्म नाङला ङ्यन्पा ङ्यौतिवा पब्लिक चोइस अवार्ड लिम्बुकी फिल्म रिडला बिन्दु सेनगुवा तुग्राङ क्याने उत्कृष्ट चलचित्र अवार्ड गुरुङकी फिल्म न्योल्सो राम रानीला उत्कृष्ट स्क्रिप्ट लेखन अवार्ड गुरुङ फिल्म न्योल्सो राम रानी ट्युमी विवेक गुरुङला बिन्दु सेनगुवा तुग्राङ क्याने उत्कृष्ट निर्देशक अवार्ड लिम्बुकी फिल्म रिडकी निर्देशक दिनेश लिङदेनला बिन्दु सेनगुवा उत्कृष्ट अभिनेता अवार्ड मगर फिल्म दिलसराकी हिरो कल्याण राणा मगरलाई तेजिन उत्कृष्ट अभिनेत्री अवार्ड नेवारी फिल्म सोयानगुकी हिरोइन फिन्तुना श्रेष्ठलाई बिन्दु सेनगुवा तुग्राङ क्याने उत्कृष्ट छायाङ्कन अवार्ड यसअङ्की फिल्म ह्याङ तामाङकी छायाङ्कर सूर्य लामालाई बिन्दोपिएन जुरी अवार्ड राजवंशीकी वृत्तचित्र विराटनगरकी प्राचीन सिरूप राजवंशीलाई बिन्दोपिएन सिसी इन्करेजमेन्ट अवार्ड यसअङ्की लघु चलचित्र दुखला ख्यामलो सिरूप चल बिन्दोपिएन तुग्राङ क्याने उत्कृष्ट लघु चलचित्र अवार्ड मगरकी लघु चलचित्र लाहुरेनीला तेजिन उत्कृष्ट वृत्तचित्र अवार्ड नितोङ गेचुग्या सुम मगर वृत्तचित्र अग्राला बिन्दोप चलचित्र थेन्जोम खोजी केतोप छोकपी निर्देशक सागर केरुङकी ख्यान्थोक नाङसुङ
तन्दी तुछोला छजोफणी गल्छीमा मधेसकी मितिवा कलेला खेलुप्सेन गए मधेसकी दासा बङ्गिला दुन्ठक चिग्ने जुन 40 डिग्री सिनङ लाक्पा तापक्रम गल्छीमा त्यकी मितिवा कलेला स्वरूपताङ लु दजात फेल्थोपो तेज जल तेजिन मौसम विज्ञान विभाग ल्याखुङ जनकपुरकी स्वतुप एनसिसी मिमाङ तिरिला चकपु कितुब्ला सङ सुगय लुकी ताक्तिवा यन्छेतु जु न्यामजुङा ढप कोङबा लङ्गु टेन्बा तोरुपताङ चुङमा लङ्गु यन्दुप सेनगय प्रादेशिक मेनखाङ जनकपुरकी मेनपा दिग्विजय ठाकुरकी लुतेमा सुङ्ग्योप कितुब्ला खाङबी नाङ्ला टेङ्गेला देगो निमा छेन्देला पङ्ला युकु मेङ्गु मन्जार हेमे कोङ्गो ताङ छुबङ्गी थुङ्गो टोङ्गो नाङ्गय तुग्राङ क्याने लोला यर्वी तुछोला चरवा न्युङमगेको जल तेजिन मौसम विज्ञान विभाग ल्याखुङ जनकपुरकी सेनगुवा ठोतेन बिमा बोर्डकी गेर्की ठोतेन छोकमा याङना मेनखाङ तिवला इमर्जेन्सी सेवा गो निरपु तिवी तन्दोग्ला बिमा सुविधा नाङसिन मेन्जुकी टरी कितुब्ला निर्देशन बिनगुवा बिप बोर्डकी मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर पवन कुमार साकी निरपु तिवला इमर्जेन्सी मेन्जुकीको नेताङ हसिङ तिरङ बिमा नङ्ला खेलुप ठोतेन सेवा तेर्गोला निर्देशन बिदोपिएन बोर्डकी जेठलाकी गते चुरुग्ने जुन पल्जोर कालेकी नेताङला खक्सेन पोची याम्बा थाक्छोतमा छुङ सेक्ला बिमा ल्यारिमला छोक्सु गोतुप गेर्की ठोतेन छोकपा तङ मेनखाङ तेमा इन्जुम इमर्जेन्सी सेवा तिरङ मिसिङ याम्बा सेवा तिवा जिन्क्योङ मितुकी रूपला सेनकुवा साउदी अरबला कलेला स्वरूप कैलाश अधिकारीला सुङ्क्योप क्यानी आरिङ रङ्गियो लोकु सेनकुवा सिलोन तेजिन लोन्छोक ल्याखुङकी छुजो चिङ्गी नाङ्लारङ थुन्लामा क्याउ नाङसिन्न लाताङ सेवा सुविधा माङ्गेने कलेला स्वरूप कैलाशला सुङ्क्योप क्याउ सिलोन बालेन्द्र साकी प्रेस तेजिन ङ्याम्सिप ख्याप दिपा दालकी ख्यान्तोक नाङसुङ दाङ सामाजिक सञ्जालला फेसबुक तेमा कैलाशकी नेताङ कोला लेने ख्यापेल छुङसीमा छुजो घण्टा चिङ्गी नाङ्ला रङ्युलो लोकोतङ तन्दा कैलाशकी कोला ङ्याम्सिप खि गोतोप ल्याखुङकी सेनगुवा लुम्बिनी प्रदेश सुङ्की लोन्छोक तेमा नेपाली कम्युनिस्ट पार्टी एमालेकी लोनपोतिवी गोङबासु सेनगुवा पिर्मी शिला लोन्छन चेतनारायण आचार्यला गोङबासु थिनी चिगेपु भौतिक पूर्वधार यर्गेल लोन्पु भूमेश्वर ढकाकी ख्यान्तोक नाङसुङ कोसाने गोङबासु सीमा भौतिक पूर्वधार यर्गेल लोन्पु भूमेश्वर ढकाल सिन्चाइ लोन्पु सीता चौधरी ससिङ टडिक तेजिने कृषि लोन्पु दिनेश पन्थी तङ ठोतेन लोन्पु खेम सारु यिन्दोप सेनगुवा गलुप छुजो यिसुजी नाङ्ला गाडी ताङ बाइक तङ्गो मि मेरा तोङ यी सै यी ताङ गोपचुगुवा गुलाक ट्राफिकको सुङमाग मि थिम ताङ गोप सेनगुवा तितेमा सुङला टेङ्गा बुम यिसु सुमताङ तोङ दिन्छु थोन ग्या ग्याठल दु सेनगुवा काठमाडौँ उपत्यका ट्राफिकको सुङमाग मि ल्याखुङकी छङ आरक थुने गाडी तोङ्गोप थिम्की खप्तेला राइट सेयरिङ एप थोको ट्राफिक ताग मिचु ताङ गाडी स्पिडला तोङ्गोप तिउला थिम ताङ्गोप येन तुग्राङ केने लेन मिचु खाङथेपचे हर्न तोङ्गोप खाङथेप पार्किङ गितुप तिउला सङ थिम ताङ्गोप सेनगुवा ग्यास काठमाडौँ थितुप एमबी स्यार सखोकी बिपी ग्यालाम नङ्गी नेपाल थोक बकुण्डे बेसिला मेयाङनुङ जबलाका हुर्थक क्याने खे गोतो सेनकुवा विक्रम लोङितोङ गेचु ग्याचुक असोस लाकी दुन्छक निला रोसी चाङबुला हौसोतकी जोसालिन्सी नागलुप लाम तन्दा हुर्थक क्याने जोइ गोतो सडक डिभिजन ल्याखुङ सिन्धुलेकी सेतुप येन रेडियो नेपाल ने सेर्वी साङ्ग्यो डुप्सुङ थुचिसे

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: हजुर निनाम भाजमेजमी थोक रेडियो नेपाल अले थौ बुधबार पत्रिक जीवन दबु ज्याजो प्राविधिक पासा देवकी भण्डारी नापाजी उपेश मर्जन वयात्नाले सफु कुथी बारे निन्कनी या त सफु कुथीविद जुजुबाई डङ्गल झायादी गुदुले वेकलिसे गथे कि उखन भदौ 15 गते नेपाले राष्ट्रिय सपुकुथी अर्थात् राष्ट्रिय पुस्तकालय दिवस नहन थुए विशेष वेकलिसे न्यानकुन यागु जी लसुस दुछिट
1: सुभा
0: जुजुबाई डङ्गल जो आ सपुकुटी वेब खलायबले चाहिँ बच्चाक नेपाल यो सपुकुटी यो विशेष जस्तै गिरवान युद्ध विक्रम साहन सपुकुटी उपटि चाहिँ प्रचलन यात ढका चाहिँ न चिसे निना चे नेवाटे उपटि न अझै उस्या न्युने न देफु छुख आछी चाहिँ त्यो विज्ञ जो अनुसार चाहिँ छुट्याली थुके
1: सुभा चाहिँ सपुकुटी खलायबले पछि यो इतिहास ताग जो चार चिन्नेबाट सुको नि बाले हुर्क जुपे
0: हजुर
1: प्रत्येक बाह्र चाहिँ बिहार ख ऊ बिहार ढ्यो चाहिँ छौ शैक्षिक केन्द्र ख घन शैक्षिक केन्द्र चाहिँ अन पुस्तक दैवजल सपु दैवजल अठाइस सपु इतिहास ताग जो ठोया छोला छिसँग जाने पुस्तकालय खलाबुले जाने प्रणाम सानो जब काठमाडौँ उपत्यका त्याकल अहिले छौ धक्लै बाँलाउ चाहिँ लिस्पी कालो सिँ कलेक्सन दिन्छौँ सफु कोठी सा कोठार गाडा पक्ट पऱ्यो हो सा कोठा चाहिँ स्याक बिलो अहिले सा कोठा
0: सा कोठा
1: सा कोठा
0: कोठा हजुर
1: सा कोठा चाहिँ हो हजारौँ पुलाउन हस्तलिखित ग्रन्थ डु ठिठी विषय पुस्तक डु उफुको नोक्सान जुल तर लिउँडु सपोट या हनुमान ढोको दरबार ट्याउ डु हो अठाइस यो पुस्तकालय इतिहास बाँला दु तर ऊ शासक ट्याउ जाने मिखा पुस्तकालय सोइपिन्ट जाने झ्याप्ने जाने बेको मिखा सोही हो थोजोलो पचा ताको इतिहासका आ नयाँ इतिहास खाले जोस जाने चिसन सिक पुस्तकालय पर्वहरूकाट है ऊ यसले जाने पुस्तकालय पर्वहरू जाने ल्याम्पी जे उडान चिसँग नानी त्यही पि चिसँग खनेजने पि पद्मबहादुर प्रेमबहादुर कंसाकार लक्ष्मी प्रसाद देवकोटा वैकुण्ठ प्रसाद लाकौल श्रीचरण श्रेष्ठ उयोको ल्याम्यो टाइममा पुस्तकालय खोलेर चाहिँ हुन रान प्रधानमन्त्री झन् आसिम छु नुजाय जुसा याहरूका झन् आह्वान क्रममा ल्याम टुम्ले जा छौ चाहिँ सामाजिक संस्था देख्यो शैक्षिक संस्था देख्यो राजक जो खै त उके मैले समस्या जाने उजुरे त या त्यो पुस्तकालय संस्था ट्युमको त्यो जाने राणा विरोधी संस्था कलेटो हुनुका उजुरे त या उयोको नि शेष रूपियाँ जर्मन टोटल तहले रान्ट टाइममा पुस्तकालय खोल्याउ टक्न दण्डनीय ज्या अझै जोसँगसँग छु नेवाट सबङ काठमाडौँ सुनेको छु जोस प्रेमबहादुर कंसाकार पनि हो प्रियासँग 2003 सालले प्रडु पुस्तकालय चाहिँ मासाङले खोले जो
0: हजुर
1: ऊ पुस्तकालय थौँ टक्न जान्छु हुनु
0: हजुर ध्याबले थोरै विशेष खलाबले चाहिँ तर आ नेवाटेसँग चले याउजुमा या त गेर नेवातेसँग चले याउजुङमा नेवाले झ्याज्या ढङ्गाला वे कथ नेपामी ते वे जुइमा उख नि छ्या ऊ गिरवान युद्ध विक्रम साहन चाहिँ तहसिल समथिङ दिन ना ठ्याक्कै मल्ल उवेकमा चाहिँ हजुर या ढङ्गा चाहिँ वे भदौ 15 गते वेक स्थापना इना दिल या त पुलिस त इना दिल अर्जुन वेक इना दिउ त मान्यता छिन नाचन पनि ध्याले सा कोठा ढोइ पनि ऊ जमाने त्यो त्यो पनि पुलाउँ पुलाउँ पनि त चाहिँ झेसेँ हिस्ट्री त चाहिँ हाक्न यहाँ नि हेपै पनि अवस्था यो मर्या ख या त गर्खा नकर्ने चाहिँ अफियर न सामन्त बादला दयाँ दनी पुस्तकालय दन ध्यान चाहिँ झेट्न दिला छुख ठ्याक्कै आतो पुस्तकालय यो खलाबले सामन्त बाद पुस्तकालय गनगन दनी
1: पुस्तकालय थो भादर पन्ध्रगट छालिया मलाई रोखे चाहिँ झिके चाहिँ उसो लाग्छ हरेक देश पुस्तकालय दिवस माने है घन चाहिँ सुन व्यक्ति विशेष चाहिँ जस्तै इन्डिया पुस्तकालय फादर अफ लाइब्रेरियन्स है रङ्गनाथन जन्महरू दिनका चाहिँ पुस्तकालय माने है अमेरिका न अठा पुस्तकालय दिवस माने हरेक देश दु तर चिथा न छौ पुस्तकालय दिवस माने माल रेऊ चाहिँ छौ अभियान सुरु जल अहिले सुदिन या जोर्गा विभिन्न दण्ड भाउ ख तर ऊ छौ आधिकारिक रूपमा जाउ लाग्यो पुस्तकालय विज्ञान विषय भन्छौँ पनि कृतिपूर्ण विद्यार्थीसँग विभिन्न ठिठी विधान डेटा नाप्लान उहाँलाई चाहिँ छौ चाहिँ ऊ लिखित रूपमा दस्तावेज प्राप्त जल गिरबहादुरले टाइममा चाहिँ छ पुस्तकालय खोलेर त अलग के छ भने पण्डित टेटहरू पुस्तकालय लगे किताब स्विपिङ कर्मचारी व्यवस्था टाउटो एज हुने लिखित रूपमा दस्तावेज हुने छोटो दिने काहरू गाजा याउख
0: त्यहाँले चाहिँ अर्गनाइजेसनल बिहेभियर कथा स्वेपले चाहिँ जो अर्गनाइजेसनलले चाहिँ फङ्सन जु या त स्ट्रक्चरली चाहिँ यो फङ्सन जु कथा चाहिँ के त्यो सपुकुटी या त मान्यता आउँछ ल भद्र 15 गते
1: उसले हजुर उसले
0: हजुर म बाहेकलाई यो पनि हो यो पनि ऐतिहासिक छौँ कदम ल मुख त्यहाँ छौँ पला दिया होला
1: मुख मुख सौ जाने लिखित रूपमा चाहिँ दस्तावेज त्यहाँ दक्षिणा जाने मनायो दिन ठुखहरू हिसाबमा
0: हजुर
1: जोसँग जाने हो युनिभर्सिटी बम्पिङ विद्यार्थीसँग छ अध्ययनबाट उयो गयो सिफारिस चाहिँ अहिले कार्यक्रम होइन वो कार्यक्रम सुरुवातमा चाहिँ काठमाडौँ सार्वजनिक पुस्तकालय जी ज्यान मुज्यो अनि प्रतिनिधि रूपमा चाहिँ जिनासम्म सक्रिय चाहिँ उयो
0: हजुर जो छे खलापला यागुजी थन फोन सपु बगो थाइ प्राप्तिक पासा सुचो ब्यादला वेका त लस्कुसला हेलो
2: हजुर जोजलोपा
0: जोजलोपा सुगन नोना दिया
2: ए न लुइते राजेन्द्र नकमी नेवा
0: हजुर राजेन्द्र नकर्मी नेवा जो छि जुज भाइ डङ्गल जु त छु छु नि सधु
2: पक्का न वेक ढकले नापा चाहिँ नि छि जुजो भाइ वेक त सम्मानपूर्वक वेक त चाहिँ नि एक कोया हुन भन तया आयुको उति छि एन्या पुन्य लस्ता छि रेडी नेपाल छिट जुल वेक जुल एक एक लुनुङ हामी भिन्दो नानी देखाएका नि
0: हजुर सुभाष जिकुमु न छि त दु
2: हजुर पक्का न छौ छिटाया छौ दिन छ नेसा छौ न त्यहाँ त बिदाय न छिटो हिँडै ज्याजोले चाहिँ नि गुल्न निनामितेसँग छौ त्यही छुट्टाइ दुर्गा रहेछ थटेटु सटे छौ ज्याजो न चाहिँ नि झ्याका दिसाइ यो कै जुर्गा चाहिँ नि बिचार भेट्यो नि छेउ पाखेन थोयो त चाहिँ नि सुसुजा भइरहेका चाहिँ छुकन नियन्त्रण इना व्यञ्जनाका कि निनामितेसँग यो कै चाहिँ विचार दिन्छौँ रेडी नेपालले झिगु स ट्यामन्ड स थ्याकी मालहरूका टाउ झ्या छुकन विचार इना व्यञ्जनका नि आइतबारपट्टिको उहीपट्टि चाहिँ नि साढे सौ दस बजे उहीपट्टि छौ ज्याजो अलि ओके स ट्या चोन्डो होला
0: अलि
2: इले बेला ठुकै छ न स ट्याएको दि त इना व्यञ्जन
0: यो के सुभाषी
2: अब वेकै त ढक्ले नापा छि स अब जो चाहिँ नि रामशेखर नकर्मी जो वेक न साहित्य कार ख होला
0: हजुर हजुर
2: वेक खपे चोनेन्दी तर वेक न गुल्न चाहिँ नि चोसा चोइडीपट्टि चाहिँ नि सपोर्ट छेन चाहिँ नि जटनयाना मतलब चाहिँ नि सुरक्षा टेटे मुफ्त उखेन ठुखेन लाउन होला थौ आवेक न ढेरी ठे छियो लाइब्रेरी पुस्तकालय चाहिँ नि अन गुल्टाको जटन जुठे ठुस्क चाहिँ टेलर घा
0: हजुर हजुर
2: हजुर हजुर
1: सीतायोगको सुभाडो सिन्दिन गोटाइदेल चाहिँ रामशेखरजी यो किताब सफो भएर ठाउँको नै छौ थो समस्या रह्यो खाला बालो पछि रह्यो खाला छि अपसँग किताब सङ्कलन यही अहिले ऊ व्यक्ति मर्या रुङ्गल कि वै सन्तानी त ऊ किताब सङ्कलन ल्याएर समस्या जो छु ठो जियो सार्वजनिक पुस्तकालय जे ज्यान छन्
2: प्रकृति
1: मण्डप काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय जिमसँग सुरुवात जानु बोले छौ आह्वान जानु पब्लिक किताब झुम्ट माल रगा अब सार्वजनिक पुस्तक अबले किताब बिओपी मनु त एक हेर्नु अहिले किताबै लगे छिटा छैन समस्या मूर्ख नै किताब मुख्य फुर्यो छैन अबले चाहिँ म अनुभव ढाल म आज रामशेखर जीव किताबले एकदम महत्त्वपूर्ण किताब ख ओके छु श्याम विवाद मर
2: हो
1: किताब या चाहिँ गन त्यो जोस प्रकृति मन भइदिएसँग सीता स्वागत अनि किताब जुसँग पश्चिम पल्ले सम्हालेन टेटा अनि छगछि चासँग स्वेडीसँग ठाउँको नै बोजा किताब यो बोजा झन् ठ्याँ कम जो चौँडो तर वेक ठ्याँ यहाँ पनि किताब झन् छुसँग बजार माला दैमुख
2: आठो
1: इले चाहिँ छुसँग समृष्ण ल्याए मुफ्टो कि वो तनौनी छि स्याट सिउजीमा चाहिँ अनुभव इन्द्र माली वेक मन्ट वेक छ किताब घन्टा घन्टा आ या चाहिँ आसबु कोठी रक्टकाले तैताउँदो
2: ऊ
1: किताब दिताउँदो करिब दुई तिन महिना डेढ हुँ उही त व्यवसाय म पनि वेक पिन्न गन बिउ गन बिउ जुवा चाहिँ जुवा चुँदो अन्न जी वेक मेरो सानो डो छिपन्ट अठार जुस जेठा हेर्छ
2: अलि समस्या अब गुल्न चाहिँ नि टेटै डिओपट्टि चाहिँ सपोर्ट ऊ सपो प्याना चाहिँ नि सपो यो कै नाच जो हुनुका सोही हेटेन भतिजा चाहिँ नि ठाकुए चुन होला एसान चाहिँ नि गन न ठ्याक्क चाहिँ नि मुसा चाहिँ नि छिटो चाहिँ नि ठन चाहिँ नि छिटो ल ल्याएर चाहिँ इना पेन्जुन होला छुट्टी छार गा छिसँग मुङ्गा टस कनैपट्टि भावी पुस्ता टेसन फुला फुला पिँ साहित्य काट चोसा यो कुरा चाहिँ नि मैसिका डे जुन हेन ठोस्क चिन चिन छिटा चाहिँ नि सट्टे हो अलि चाहिँ स्थल नम्बर गोल लाठ्या हो न
1: अन स्थल मोर अनुसार जुन पुस्तकालय न्यु
2: ब्लग
1: न्यु ब्लग डु अन चन्द झल्के अनु सान बर्डु
0: हजुर राजेजो यो के सुभा हजुर वेका ख राजे त नकर्मी यहाँ पाहे बेग्ल फोन नादिल आगते कि आछि आशा सपु कुठी हुन खलनादिल ओ विशेष खला आशा सपु कुठी ओ झ्यो सार्निक पुस्तकालय यो छौ खला बे छु भिन्नता दु छु समानता दु
1: आशा सबो कुठी विशेष हस्तलिक्स ग्रन्थ सेन्टरका हो जे अनि बाबु प्रेमबहादुर कंसकारजी उयो कहन विशेष कुटा न जाने सफो सुहन अपो जाने हस्तलिक ग्रन्थ कलेक्सन यहाँ ढियो अलग किताब यङका अनि जाने आशा पो कुठी कलेक्सन
0: यहाँ
1: पुलाउँपट्टि मेनुस्क्रिप्ट करिब अभिलेखा आशा सपु अर्कै बेर हो अङ्ग्रेजी चिने पनि असपु हुँदो ठाउँको नै डिजिटाइज ज्यानु योगदार ज्याच हुँदो अलि उयो नप नपाउँदो जाने छिउ जाने अनि विशेषताहरूपट्टि नेवा भयो विशेषना नेवा भए सङ्कलन अनि एक डो पुलाम पुलाम पनि लेखक त्यो चिनेबाट हो दो आठको सार्वजनिक पुस्तकालय प्रकृतिमा चलाउ जोरिपट्टि ठो नौ संस्था छ 2060 साल छौ चाहिँ काठमाडौँले चाहिँ थाहा गर्व या जिउपट्टि चाहिँ सार्वजनिक पुस्तकालय मरो गुलिम चल्यो जो पुस्तकालय मिसन पुस्तकालय डो नेपाल पहाड पुस्तकालय अमेरिकन लाइब्रेरीलाई नापु चल्यो जो ख ठाउँको नै एमएससी दिने जो चाहिँ सुरक्षा हिसाबमा उनीहरू कम हुन होइन ब्रिटिस काउन्सिलमा जाने पुस्तकालय पुस्तक सम्बन्धी जाने झ्याट वाटेबिल बुक प्रोग्राम अलि उयोको पनि प्रोग्राम नजाने अब सिप चुल ठाउँको नै इङ्ग्लिस ल्याङ्ग्वेज जोर बेल अलिक किताब डकुमा झिम्टा जिम्तोहरू सार्वजनिक पुस्तकालय प्रकृति मण्डलको किताब 8,000+ किताब प्लस ऊ किताब यो चाहिँ अब सर्टफेयर टकम क्याटलगिङ यहाँ ठाउँ सर्टफेयर टकम बिहा उयो किताब प्रकृति मण्डल भएरुङ्गा जिमसँग चाहिँ लेनदेन छ सूर्यन हो
0: धेरै चाहिँ द नेवार धाउपट्टि किताब सिक्नु थाटो
1: देमा
0: देमा मुख अवश्य जो मास्टर से बुनमा पुटि सोसियोलोजी एन्थ्रोपोलोजी फुके फुके बुनमा पनि धन्यवाद टाइप पनि गोपाल सिंह नेपाली एकदम स्ट्रक्चरल फङ्सनलिस्ट पर्सपेक्ट चाहिँ चोयाटोपट्टि जे नेवा त्यो पनि तजिलो जे जात्रा किपो पाङ्गायोपट्टि अध्ययन उयोमा पिएचडी नै उके घेना दिएको त्यहाँले ओ चिक्ता बोल्दा आएछ एकदमै दै
1: स्वागत
0: लस्कुसै यहाँ मैले यो चुल निम बाजमेजी ठाउँ यो थो कार्यक्रम थो ज्याजो एकदमै लेट आगो विषय जुल जे आफै निना चुचो चुनौ जे आफै भाव भावक जुइमा पनि अवस्था धन्यवाद ता पनि यो खे नेपामी त सोसियोलोजी बुनिपि आरडी बुनिपि यो को नेपामी त्यसमा बुनिपट्टि त्यो किताब म मसे मगाऊ पनि किताब पोलिटिकल साइन्स बुनिपि जुइमा सोसियोलोजी या त एन्थ्रोपोलोजी या त पोलिटिकल साइन्स कन्फ्लिक्ट क्राइसिस न्याउए जुइमा ओके चाहिँ बुनेमापट्टि किताब कथा चाहिँ तयार टोकुदु चिकन ध्याडु पक्का डु अन स्वेटन जी

0: किताब चिसिया चाहिँ महाभन धास राष्ट्रिय अभिलेखाले मरो नकत्ने आ चाहिँ लिपुलेख छुचु लिम्पुयाधर यो पनि अभिलेखाले छुए थुके यो पनि दस्तावेजे मरो त खान ढ्याच्न पट्टि चाहिँ थो विशेषण कुलादि त्रिवी केशर वा राष्ट्रिय अभिलेखले यो पनि भिन्नता त कन
1: राष्ट्र अभिलेखालयहरू सरकार यो चाहिँ डकुमेन्ट
0: हजुर
1: कम्पलसरी डेमा उठाएको मलाई गुल्नु सरकारी दस्तावेज ख हो चाहिँ सेन्टर याउरे अभिलेखालय ख एज हुने चाहिँ अनु मैले ध्याबलेपट्टि चाहिँ जेनमले म्याफिसे छु
0: हजुर
1: ऊ थयो ठासेजल ऊ मन्त्रालय छौ ल अभिलेखालय चाहिँ छिटा ऊ ठायो अभाव ख अनुहो वे अभिलेखा नपठाउँ जाने छौ चिकित्सा पुस्तकालयहरू तर अभिलेखालय चाहिँ डिजिटल ज्या हिसाबमा चाहिँ नपाएँ यो ज्या जस्तो ढोने अनि गुल्लन किताब त रिकर्डेड चाहिँ कम डिजिटाइजेन छु ढो अहिले डेमा उयो ठ्याक अब मेरो केशर पुस्तकालयहरू चाहिँ छम केशर समस्याहरू विकृत घट कलेक्सन ल्याउने किताब भेट उयोको अन किताब जग्गा मको भवन जग्गा मको करिब करिब अन टेज रोप्ने जग्गा दुखेछ ऊ जग्गा पुगे नेपाल सरकार हेर्दा ल लाउपट्टि अहिले बिचाइ बिचाइ नेपाल सरकार कारुङका सरकारी बजेट नुहनु किताब यहाँ टाउटु तर विशेष नु किताब सुहान चाहिँ त्यस केशर समस्याहरू चाहिँ कलेक्सन एकदमै महत्त्वपूर्ण किताब जग्गा मुखु अनि ठेउ ठेउपट्टि चाहिँ वो पोर्ट्रेट चित्रटहरू गो चित्र चाहिँ वो विदेश देशसँग स्वयंले ठु चित्र चाहिँ अलग त्यहाँमा छ अनि पिने त्यतिहरू गर्न टाइगा चरा छ सु त्यहाँ हुन के पुरस्कारले क्याटलङ या जान यानो डोज हो भने अनिपट्टि चाहिँ एकदम बामाला एकदमै चाहिँ वो रियर बुक त दुर्लभ पुस्तक न अनुहो थनी सायद 8-10% यो जिउमा चाहिँ वर्ल्ड रेकर्ड अफ मेमोरियल गएको छ उसले होइन अनि डोपट्टि किताब टेङ्का रेकर्ड ल्याउनु यो दुर्लभ किताब त यो अनुहो अहिले वो 72 साल यो फखा भेरुङका मेन भवन जाने सानो अहिले अनेक किताब डोको पिया पिने तहरा ट्या ढेका छ नि ढेक्टाउँदो अब नु भवन ढेक ढुङ्गो सानो जाने डोको किताब ठुक्सरे मजाउने एज अनेपट्टि जाने ज्या उसले नापकेका उसले चल्यो मसँग तर पाठक टा हिसाबमा जाने अनि छो जाने चुना जन्ठा मरेको पाठक टाएर व्यवसाय डाउँदो ठ्याम पाला पाठक टाको मजुका अहिले त्रिवेश केन्द्रीय पुस्तकालय खनाले ऊ चाहिँ एकाडेमिक शैक्षिक संस्था जो हो ऊ कहिन त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय हो ऊ किर्तिपुर क्याम्पसको मोटा छ केन्द्रीय पुस्तकालय टाउजु होइन अन करिब चाहिँ 30 विभाग म्याठे चौधा कन्ट्रोल गर्छु दक्षिण चाहिँ जुलो हो रिसेन्टली नु भवन डेको डु नु भवन डेको किताब म उनीसँग चाहिँ अन चाहिँ पाठक ल्याएर ठाइएको भ्यो डु अहिले एज हुने चाहिँ ऊ शैक्षिक हिसाबमा चाहिँ नेपाल छोटाउनु पुस्तकालय नजुल उकै विशेषता रह्यो अनिपट्टि किताब करिकुलम सम्बन्धी किताब सुहान अन जर्नल त अनुसन्धान नेपी व्यक्तिको लागि चाहिँ जर्नल चाहिँ अन चाहिँ नेपाल जर्नल नेप जल जगमुख विदेशी जर्नल नपो सम्पर्क टाउन चाहिँ ठाउँ ठाउँको नै बाँलो
0: हजुर हामीले चाहिँ छौ अभिलेखाले जुल छौ पुस्तकालय जुल छौ चाहिँ रिसर्च एकाडेमिक जर्नल खोजुल थो छौ यो पनि कलाबले थोरै विशेष खलाबले गति कि आथङ्कनेला डिजिटल यो पनि जमाना जुल नाच छिँ आर्काइभिङ न खलना दिङ्ल आ थोरै विशेष खलाबले राष्ट्रिय अभिलेखाले चाहिँ ऊ जमाना यो पनि सन् 1816 यो पनि सन्धि पनि खल ख उब्लै सन्धि पनि त झिके अभिलेखाले मरो झिसे ध्या चुन्यौँ अहिले चाहिँ सीमा बितमिसे चाहिँ झिम्के डु ढेका चाहिँ ध्याउ अहिले फेसबुक लगायत चाहिँ वो अब लुया उल ढेका न वैपट्टि गर्न खटे खटेन गोला मक्टे मक्टेन अछु ध्यादि छु विधि हिसाबले चाहिँ अछु ध्यादि थो विशेष
1: थो चाहिँ यो राष्ट्रपट्टि देश सम्बन्धित जलो होइन ठेउ खै जाने हचो भर जाने टाप्छु उसले उपयुक्त मजो हो मलाई अब अभिलेख प्रमुख पाख्य खनाबले उयोको पेसमा जिम्मेदो छोडिरहेको छ एज ए लाइब्रेरियन झिउ ज्यारु प्रिजर्भ याउ ख उयो त चाहिँ झिकी दुईपट्टि चिज ढाया चेसा चाहिँ संरचना टेट्याउ ख घो सरकार बेला उ चेसन त्याउ ख झिकी मोबिपट्टि चिज त चेसना चाहिँ उयो खनाब खमु ख धुमुर रियो खन चाहिँ छिको दो चाहिँ छिको डु प्रिजर्भ यहाँ ट्यो डो बेचनु दो राई अब पिने फेसबुक उयो खुँ पिसमा जाने छोडेको रहेछ झिके दो राई 10,000 त

0: सरोख इन्डक्सन सहयोग खाने खाने
1: हजुर
0: उसलाई सामान्य खा मुखलाई अहिले गुल्सिया र चेठा मरु चिज चाहिँ ब्रिटिस म्युजियममा दुर्गा नचाहे अनुया सुया राई ठाउँको नै यो हिसाबमा जाने दु जोस तौरन चिज मको थोरै प्रविधि उयो छौँ यसले अनुदु थन मरे रो खाएँ मुख सौ जाने सरकार स्तरमा जाने चिठी पट्टि डासाल जाने ऊ कपी आना थान हेर ठाकु मुख ओरिजिनल म बिगा फोटो कपीले बि डिजिटल जानाले
1: बि
0: तपाईँले थियो उसले तौरन चिज मुख चुहाउँथ्यो तँ पटक पटक टेसँग जाने सौ सुरेश सेन्सिटा ज्याउ हिसाब ल्याउ खला मनो त आकर्षण ल्याउ खल हिसाब हुन्छ कि प्याउ उठाइ चुहाउँथ्यो
1: हजुर आठ विशेष पत्रकार पिन्सेलाई छौनीमा पत्रकार पिन्छ छि धा दिथे यो सेन्सिटाइज याइपट्टि न जेफो युट्युब धाका होइन युट्युबर न धाया कुलिस यहाँ होइन बेन न यहाँहरू क्रिटिसाइज न यहाँहरू या त तर राष्ट्रिय मुख्य मेन स्ट्रिम जर्नालिजम होइन मूलधारी पत्रकारिता न सीमावित डु ढका चाहिँ आज नाल काम थन जिम्के डु सरकारी मोर्चा सरकार जिम्के फयम फ सरकार जिम्के फुन धा जिम्के डु ढका न निमसम्म झेनेवाट न डु क्या सीमावित बिन एज अ लाइब्रेरियन छिट अयोपट्टि ख वेकपि पाखेँ या त गन अयोपट्टि इन्फर्मेसन भयो डु वेकपे डु मुरु ढका अयो
0: जिधा लाइब्रेरी छ ग
1: हजुर
0: जिमसँग हरेक महिना यो छन् चाहिँ स्वस्थ सम्वादका कार्यक्रम चलेन ऊ क्या छौ पुस्तक नहु पुस्तक किताब बिका ऊ किताबी लेखक हो किताबी निमेष त कमेन्ट आएका छन् अनि कार्यक्रम एउटा सुरेन होला ठो सिलसिला ठो सीमावित सीमा सम्बन्धी न खोजु ख अन्न थटा भयो झिँ सोधो टाइपिन डो
1: हजुर
0: अहिले उयाको पिन जवाब छ झिँ सोधो ठाउँको नै छ ऊ कपी महिना छ म बिहा
1: हजुर
0: ठाउँको नै जमाना ट्रान्सपेरेन्सी पठाएको ऊ ख छु लगाटै लगाउ जो छ टेपठा मलाई
1: हजुर
0: जिउ थुल लगाए जो हेर्गा तेर्स मक्स जिगे दुर्गा जाने टाउ जे एन मुरुसँग जोर्गा अनि अब छलफल जिउ दौरा नै अठ्या जाने विदन्टसँग जवाब हुनु जान अठ्या ठुकै जाने जिम्मेले लाइब्रेरी जान्छन् बिङ्ख तर जिमकै इन्फर्मेसन वस तयार जिमसँग त्यो ख जिमको दोहोऱ्यो जान पब्लिक त पाउँछ बिउ ख जिम्मो मुखी ज्यारो लाइब्रेरी ज्यारो स्रष्टा अब पाठकै दठ्यो जाने पुस्तकै त स्वापु टेप्यो ज्या पोल्यो ज्या अब ख
1: हजुर
0: जिपिङ क्रिएटरलाई मुख
1: मुखु
0: जिपिङ खाले ब्रिज स्रष्ट अब चाहिँ पाठक धटी ब्रिज एन्ड ब्युज
1: स्वापु हजुर हजुर हजुर आठ विशेष खाले हामीले ठाउँको नै लाइब्रेरी साइन्स त्रिभुवन विश्वविद्यालय न छो साइन्स कथम पुङ्का छौँ है जुल आतो लाइब्रेरी साइन्स खाले हामीले ठाउँको नै नुनु हिउ पान उयोहरूको पनि अवस्था डिजिटल लाइब्रेरी पनि खन वा चङ्गु पनि यस्तै त्यो डिजिटल आर्के बिडिङ र जुवा चौँ यो त्यो विशेष न कुलेपले त्यो मोडर्नाइज न जुवा चङ्गु त्यो तर पाठक त्योपट्टि पट्टि चाहिँ वितृष्णा ख या त पाठक त्यो चाहिँ उसले ठुकै ध्यान क्या चौँपट्टि मरु ढका न इले बिले चाहिँ नियन्दु छिगो लाइब्रेरी गुल्तक चाहिँ बोनामी पि वा चङ्गु त्यो छु नापियो 60 साल यो तुलना आयो स्वेबले लगभग एकै वर्ष देला चित्त छु अनुभव त विषय
0: ठो पाठक त मर्डले खन्जिने हो ठो चाहिँ छ जाने झिम्सन झिम्सना
1: हजुर
0: झाठा उहाँ सानो ठाउँको नै जाने डिजिटाइज जुन आर्ट आर्ट चाहिँ मोबाइल डो डिजिटाइज डो इनमेल डु जा पाठक त कमजोर हराए तर झिमो हिसाब झिमो अनुभव ठाउँ जो छ ऊ डिभाइस ख ऊ कहीँ न पाठक त भरे जो चौँडु कठ्याम जो उडान लागे छि मोबाइलमा जाने छि छौँ इन्फर्मेसन चेक एन्डी अपे तर ऊ इन्फर्मेसन धितल सो लागेर छिला पुस्तक बनमा किताब स्वयंमा ऊ के छन् पाठक उयो जो लाइब्रेरी अहिले 60 साल जिमसँग प्रश्न मनभयो छौ टर जम्मा चाहिने 1000 स्क्वायर फिट भयो भने सूर्यानुख अबले चाहिँ अनि क्यापेसिटी 50-60 जना पाठक त नि उयो ख अहिले न म पाठक त माग जुया ठाँ बि मुफ्या मेरोपट्टि 1600 स्क्वायर फिट टर छ कया आठौँ सिन सजा लाग्छ करिब 200 जना मनु न्यु भवन होइन बुन्छौँ पिँदै अन्चना भने पिँ 200 जनाहरू साल खाला झि 40 जना पाठक टेसँग लाइब्रेरी मेम्बर टेसँग किताब छिन् बुन्ट एक महिना किताब बुन्ट यहाँ न्यु किताब झि 40 जना मुन्टसँग कागज छ नि बेच्छ नि क्या ऊ हिसाबमा झन् पाठक र झिता उसले बरिया जो चौँडु
1: घटे जो होइन
0: बरिया जो चौँडु ठ्याँ बिमुफ डिमान्ड जो चौँडु आछि केसर लाइब्रेरी साइडेस पिने खुल्ला ठास मनोरञ्जन भुन्छ उठो कृत पुरा हुन नास सुथे छ जैसे नपा से मनोटो न जन ठा गते
1: 24 घण्टा
0: 24
1: घण्टा
0: या रे सोंडो उले बरे सोंडो मुला आ म्यो कानन पुस्तकालय नाच गर्न पाउँदो अनुस्का छस चुन्ठा मुरु इन्डियन आर्नसीको
1: नेपाल
0: पुस्तकालय ढुवा छस चुन्ठा मुरु सब पाठकले घटाउँछु यो मुखने बर्सित छु थामा सोरा छ ठो सुना भो पाठक त घटाउँछु टाइपिस उहाँका पिसा चाहिँ गब्लेम पुस्तकालय हुना उहाँका पिण्डमा किताब कया किताब मरिया चाहिँ मोबाइल पाखे त विद्युत सामग्री पाखे चाहिँ बनाउँदु त्यो रेकर्ड डसा जानकारी भ्युसा योगा अब पाठ लाइब्रेरी मौस लाइब्रेरी किताब मर अनुदो ठाउँ अथवा लाइब्रेरी भयो मौस पाठ र कम ठाउँ थोपट्टि चाहिँ त्यो
1: के वेकम चाहिँ धैर्य त सनादिको पनि चाहिँ भौतिक रूपमा उपस्थिति मजुल यी लाइब्रेरी त चाहिँ प्रयोग ध्याटसँग खलन
0: छौ सुविधा चाहिँ भौतिक रूपमा वेमल सुविधा दुःख अब सुविधा हिसाबमा जाने थर्ड हज हुनु अनि हुनुमा माल हो ऊ थर्ड हजहरू तर चिउ अवस्था ठाउँको नै आँखा भुन्छु नि पनि अवस्था अझ काठमाडौँ खला जुस विद्यार्थी सल्लाह छ झ्याकुवा चाहिँ छिम्पाला छ झ्याकुवा चाहिँ सुविधा दस बोन्यो बाटा पनि डैमुख बोने पनि त छौ बनकुठे चना ल रे डोक्सा भुन्छ नि बेला ऊ मोटिभेट जुए ऊ छ्या याका चना बना बोन फैमुख एज उनी न ऊ झ्याको सम्पन्न परिवारै ढासा झ्याकै बालो छ्या स्वामी ढासा न भुन्यो लगे पुस्तकालय भए ऊ थु झु अनुभव थन्जको मुख जे अमेरिका न चन्मल झन् अनुभव बने पे मन त उसले पुस्तकालय पाठक बने झन् ऊ छ्या ठाँ मरिया छ्या मुसिना मुख लाइब्रेरी उना भुन्यो ढोबे छौ झन् उके अलग जाने पन्डै उके भुन्यो त नपाउँछौ भुन्छौँ पिँदै थट्नौ क्या मोटभेट जे सुख मुसु पचपन्न सल्लाह हेर्दै उसा भने पुस्तकालय नबन्यो ख अहिले ऊ मोबाइल से ऊ इन्टरनेट लाइब्रेरी डोरियोपट्टि इन्फर्मेसन लागे चाहिँ सु पर्टिकुलर ज्यायो लागे जस्तै उदाहरण लागे चाहिँ छु छु रेफ्रिजरेटर सानो या चिकित्सा छौ कम्प्युटर छौँ सानो मोस युट्युब चेकेन चाहिँ ज्ञान डेकीहरूका स्वेच याजु ऊ हिसाबमा भोकेसनल ट्रेनिङ हिसाबमा सेक हिसाबमा चाहिँ उठाउ उठाउँछ तर एज ए रिडर्स बोन्यो हिसाबमा पाठक हिसाबमा जसमा चाहिँ बोन्यो रिउपट्टि कोर्स बुक्जक मुख झिसँग चाहिँ बोन्यो रिउ जाने रिडिङ रिउ जाने टाइप व्यक्तित्व विकासको लागि नबोन्यो ख जान ऊ हिसाबमा चाहिँ पुस्तकालय अध्ययन हो संस्कृति जसमा अध्ययन संस्कृति गोठ रहेछ नि ऊ अध्ययन संस्कृति लागि पुस्तकालय खाऊ
1: ध्याबे चाहिँ बुनामी पि पुस्तकालय या त सबकुटी वा चाहिँ या डुरे पनि छु
0: उका छौँ दुविधा मर सिचा छ थन टुङ्खा प्रत्येक लाइब्रेरी छ सोझा छ अनुचुन्ठा दैमुख अझ एक हप्ता यहाँ छु प्रकृतिमूल पुस्तकालय सुने पनि थाहा मर्या जाने दौड भना भन्जुलका
1: हजुर अध्यापे चाहिँ यो त सार्वजनिक पुस्तकालयले चाहिँ राष्ट्रिय अभिलेखालय मेवाजुला केशर पुस्तकालय त्रिव्य पुस्तकालय मेउ मेउपट्टि पुस्तकालय पनि उल्चले जाँचौँ है जुल तर नेपाल सरकार उखन्ती नै छ डेटा पिठाउँले 900 चान्चन चले जो पनि पुस्तकालय चाहिँ 200 चान्चुने चाहिँ कहाँ होल पुस्तकालय चाहिँ चले मजुल धाइपट्टि नबोल 8 फिट अगैना छु यो चिसे
0: सिन्दक दिन थियो 2022 साल शिक्षा मन्त्रालय घोषालय छौ जापानी संस्था भोलिन्टियर्स हो रेड नेपालले चाहिँ प्राविधिक सहयोग गर्ने सर्वे या हो वेकअपसँग सर्वे या नजाने हो प्रत्येक जेलाउन सर्वे या मुख हो गुली क्वेसनर भरेन सौडो गुली चाहिँ ठप प्याक दोठा मनोर सौडो ऊ चाहिँ पुरा चाहिने 75 जिल्ला कभरेन 76 जिल्ला मुनु न यहाँपट्टि सर्वे मुख हो एज एन कम्प्लिट सर्वे मुख हो तर एन के छ तल्ला छ 927 लाइब्रेरी चाहिँ लिस्टिङ याउट हो अब के लिस्टिङ या अब मोडर्न वेकअपसँग चाहिँ विभिन्न सूचना काउले चाहिँ एनालिसिस छैन 928 पुस्तकालय क्रियाशील जुवाचङ्गो डोर हो वेकअप पनि भनेको हो
1: होइन
0: अब 227 क्रियाशील जु ताबले ठक्क सुबले पुस्तकालय चाहिँ सङ्ख्या कमजोर ठेटे छु
1: ठुला डेटा कथा चाहिँ इन्ट्री जो पनि झुल्का अच्छा नेवा समुदायले नापा यो खे पुस्तकालय त चले जुवाचौँ पनि क्लब क्लबले अहिले चाहिँ झिउ पनि थिति थासे चाहिँ पुस्तकालय सपकुठोका चाहिँ चले जुवाचौँ वाचनालय पुस्तकालय अर्धका दर्त मजुपटिन स्वेबलेला झन् दर्त मजुपटिला ठो कोल्याप्स उपटिला सिधै मक्ट ध्याप्लेला कोल्याप्स उपटिए खन्द त ध्याप्फै चिसे पुस्तकालय युपटि अब्रिचुई या त पुस्तकालय चले या ऊ छ डिजिटल लाइब्रेरी होला ए लाइब्रेरी होला ट्याच्ने
0: सार्वजनिक पुस्तकालय टाटा सामुदायिक पुस्तकालय छेउ नेपाल कन्टेक्स दाइसँग सार्वजनिक सामुदायिक नै छ यो सामुकै छ न तर पनि सार्वजनिक ढल्के छन् पब्लिक लाइब्रेरी जुल्की फन्डेड बाई पब्लिक सरकार फन्ड न फन्डिङ न त्यही त एउटा सार्वजनिक राखे अलिक कम्युनिटी मिलाएर जाएर डेको लाइब्रेरी टु कम्युनिटी सामुदायिक पुस्तकालय ढाइ सिधा तर छेउ आयु कन्टेक्स हो सामुदायिक सार्वजनिक पुस्तकालय छ यो अठङ्कै छ उन्डो अहिले सामुदायिक पुस्तकालय छेसँग खनाबला थो छेउ इतिहास हो छेउ रेकर्ड सबले ठो व्यक्ति विशेष अझ ऊ टाइम युवा त शिक्षक व्यक्ति त मिलेर जुवा छौ भेटघाट ठलो अझ थाट्याङ ट्याप्छ राजनीतिक रूपमा भेटघाट ड्याप मुछ भने राजनीतिक रूपमा भेटघाट ड्यालाई ड्याका उइसन अहिले पुस्तकालय नै चल्यो हजुर अहिले त फन्डिङ चाहिँ नै छिथ्या छैन घुठी थिएँ छैन जुन जग्गा जग्गा जमिन त्यही रोपट्टि मुख हो अहिले भोलिन्टियर रूपमा चल्यो त अहिले वेकअप उमेर उमेरले विभिन्न चाहिँ फ्यामिली पारिवारिक अवस्था जुइमा उमेरी अवस्था जुइमा या ज्याय सिलसिला वेग ठ्याँ टोटा हुँ जुइमा अहिले वेग अपि मन त सेकेन्ड जेनेरेसन युवा त्यही त हस्टान्डन या मुफु एज होइन एक पुस्तकालय त सानो झुटुगा बन्ने करी करी बन्ने झुटु हो अहिले डट याव केस जाने छिटा जाने छौ यो संस्था छ डट याव रिपोर्ट प्रावधान आटले बुन्ने गा जहाँ पुस्तकालय नियम कानुन जाने मरु जो मिटिङ झिन हुनु छ अहिले ऊ पुस्तकालय दट यो सिधा आतले खण्डपट्टि अपवाद पुस्तकालय दट जो 34 साल यो सङ्घ संस्था ऐन दट अनुगमन दट जो अहिले सहकार्य न दट जो छ ढोका अहिले गन यो गाविस याजक न दट एन्ट आउनु ढोका अहिले घुलिङ पुस्तकालय चाहिँ अब संस्थाई अन्तर्गत छौ पुस्तकालय जस्तै चाहिँ छौ चाहिँ संस्था चाहिँ छौँ ज्यान छौँ है ऊ संस्था नाम हो मेउ पुस्तकालय खोलिन्छौँ है ऊ फुको चाहिँ सामुदायिक स्थान पुस्तकालय उयो हुँदो हो तर उयो सञ्चालन चाहिँ समस्या ओह्रियो चाहिँ मुख्य स्रोत लाग्छ ऊ सार्वजनिक पुस्तकालय राबले ठुकी सञ्चालन जिम्मा चाहिँ आयो छियो चाहिँ त्यो स्थानीय निकाय अन्तर्गत आउन चाहिँ स्थानीय निकायको जिम्मेवारी ख हो
1: गुल्तको ग्वाली ब्याचौँ त्यो स्थानीय निकाले उसले ब्याचौँ मुरु धैपरिन
0: ठाउँ कुनै यो खाला जो स्थानीय निकाय चाहिँ काठमाडौँ पिनेले बालका ग्वाली चौँदो काठमाडौँ पिने थासा थासा जाने स्थानीय निकाय नजाने पुस्तकालय त सामुदायिक पुस्तकालय ग्वाली चौँदो मुरु ठ्याम ऊ बाँला जो
1: बाँला
0: काठमाडौँ धुने खाला झुसा थन जाने वडा स्तरीय जाने छ भने यो चिकित्सक पुस्तकालय त ग्वालिन्छ उँदो तर काठमाडौँ नगरपालिका जाने ग्वालिन्छ उमहरू उडाने लागि चाहिँ नि थाउने काठमाडौँ उप्र सार्ने पुस्तकालय त 1 करोड बजेट होला बजेट डेढ 1 करोड न ठिप्सारेको कामुख छारे बेला ऊ झन् इमी विनियम दुने चाहिँ 1 करोड बिउले चाहिँ नियम बढ्ने हो कार्य समिति गभर्मेन्ट बैठक मचाउँ रह्यो गभर्मेन्ट नियममा बिउ रह्यो गभर्मेन्ट चाहिँ नगरपालिका चाहिँ सहयोग बिउ ठेब चाहिँ हो रेन्ट भारे ठेब टाइम मज्यो स्थापित ठेब टाइम मज्यो कार्यक्रम जग यहाँमा सामान जग यहाँमा ठोजग यहाँमा रह्यो अनेक तनेक चाहिँ ऊ चाहिँ ऊ अनि दुने चाहिँ सर्ट डोज हुने 1 करोड चाहिँ बजेट टाइम उठ्यो भनौँ काम अहिले ठुलो छुलेको जो रहेछ चिन्ह जसको सुन्नुहोस् सिकि आतल नजाने ऊ सङ्घ संस्था नपो दन्दर नपोछि खाना बोला ऊ ढेपै बिपी मुनु चाहिँ थर्ड चुवा चुना सुयो खने ढेउ काइपी मुनु त कुवा कुनी खने क्या ऊ
1: बिम हो काइम फरक
0: फरक कने ऊ जी बिम जी चुवा चोमपट्टि काइम कुवेचोनमा उपट्टि ऊ काइमेस्यु लगे ठेउ ऊ खर गा उडान लगे जन्तै लगे ठेउ ऊ खने ऊ जन्तै लगे ठेउ बि त ओला सो निकाज खने नगरपालिका ठेवा उयोहरू होला नगरपालिका चाहिँ पनि जनताको लागि चाहिँ सेवा सुविधा बिउ लागि ठेउ ऊ खने घर हो तर जब ऊ नगरपालिका ठेप थियो नि अहिले जनप्रतिनिधि झन् ठयो पकेट ठेउ बिउ माथि व्यवहार रह्यो काइपी मुनु कोही छ नि थियो फ्युडलिजम ऊ कन्सेप्ट सहमत बार्सो चाहिँ होइन छि त
1: अझै अवशेष धनी
0: अवशेष धनी मुख पुरा जीवनदा धनी अवशेषको मुख सार सोध्छ अवस्थाले हुँ छ सिन्नु हो मसिङचोनमा ल्याएन चोन ऊ म चाहिँ बुढाटो बिहाल हो अस्ताल बिरामी लगेर त्यही त अस्ताल खाने बिरामी होस् अस्ताल चाल
1: पुस्तकालय न किताब त बिरामी जुआ त्यहाँ आछि नकर्ने सामन्त बाध्यो खल नादी ल डेमोक्रेसी हो जन्ने इन्डियान धाइ छौको त अमेरिकन धाइ छौ लाइब्रेरी त चाहिँ छुट्याइ जान्छ गन डेमोक्रेसी प्रोग्राम अफ छ लाइब्रेरी चाहिँ डेमोक्रेसी चाहिँ प्रोग्राम हो एकदम यु क्यान एकदम प्र्याक्टिस यु क्यान प्र्याक्टिस यर डेमोक्रेसी
0: लाइब्रेरी
1: इन लाइब्रेरी त्यसलाई चाहिँ अमेरिका यो फिस्को पब्लिक लाइब्रेरी यो कथन चाहिँ के दुई या तिन मिनट जो बाग्दनी छिन् थो थो विषयलाई भरि डेमोक्रेसी खन लाना दिले छिँ चाहिँ सामन्तवादी खन लाना दिल डेमोक्रेसी डेमोक्रेटिकली खन हामीले फिस्को पब्लिक लाइब्रेरी छिन् छु हेर्न दिए
0: धक्लै पहिला ल सिन्दक तिन धाइदिल सार्वजनिक पुस्तकालय रह्यो पब्लिक युनिभर्सिटी रहेछ जनता विश्वविद्यालय
1: अहिले
0: लाइब्रेरी ठ्यासाइड अनुसुय धर्म सेक्स उयो लिङ्ग उयो उमेर बिना भेदभाव चाहिँ पुस्तकालय ख अहिले ऊ पुस्तकालयहरू परिवारको लागि दुषित माओपट्टि पुस्तकालय ख मलाई ठुक कन्सेप्ट चाहिने जाने अमेरिका डा इन्डिया चाहिने बालकको लागि जो चाहिँ हुँदो अनुसार आएछ ऊ स्थानीय निकाय पुरा ऊ पुस्तकालय त गुवाले आर्थिक रूपमा सहयोग बि अहिले मिनिमम सरकार बिल्किला कार्यक्रम चले जे अहिले कार्यक्रम चले जुलको कार्यक्रममा मेरो जाने थप उत्साह डेला जाने मे पनि सघेपी मे पि वै एज हुने जाने त पुरा पुस्तकालय त जाने प्रजातान्त्रिक जाने ऊ डेमोक्रेटिक चाहिँ छु आर्डर स्तम्भ रूपमा पुस्तकालयको कारण उयो खै गनुबोल्के जाने चाहिँ खुल्ला रूपमा जाने छलफल ल्याएर सिधा म इन्फर्मेसन किताब पहुँच फ्रीली पहुँच्दै अनि बिना भेदभाव छु ज्याजु मुख ओपनली छलफल जे किताब थ माउडे हिसाब भन ऊ लाइब्रेरी जाने छौ जाने डेमोक्रेटिक अभ्यास छौ सेन्टर रूपमा कयो
1: छिउ एक कोच्यातो न सुन अझै न्यानमफु पनि छि ध्याम पनि त लाइब्रेरी साइन्स यु खोल लायो या त पुस्तकालय या त सबकुटी लिए छि ता यी त कुकै अनुभव यिना दिनु म सुध्या दि निवाट्यो पनि सबकुटी गुलिनलाई ननाउना चोन्नङलाई गुलिनलाई ल्याउन धनि सुध्या दि निवात्योसँग त्यो सबकुटी यो इतिहास त दुवाला न्हनी न्याट छुया मैले
0: धक्लै पहिला चेसन सो ठिकमा रहेछ प्रत्येक परिवार लागि मर्याकमा गयो पुस्तकालय ख चाहिँ हरेक व्यक्ति थाहा रुचि दै हरेक रुचि अनुसार पुरै ठाउँ सार्नु पुस्तकालय ख छि बाजे बराजु नाचन या बिहार डेक्टो या पुस्तकालय डेक्टो छि उसले कल्चर रिच छि संस्कार डुपे आउ या चाहिँ पुस्तकालय बोन्यो रे पाठ्यक्रम मेजुक चाहिँ जोड जा बोन्यो जोड जाट तर अब व्यक्ति विकासको लागि सामाजिक विकासको लागि यदि तथ्य नारिक उत्पादन ल्याओ जो छ पुस्तकालय जोड बिमा समय व्यक्ति उत्पादन ल्याटलाई चाहिँ करिकुलम बेस भुवासाँझ्यो वन्ठ्यो सिप सेकी रोजगारी काइ ज्याए तर सम्म नारिक उत्पादन ल्याओ जो छ
1: ऊ
0: सार्वजनिक पुस्तकालय ख अठाइसँग सार्वजनिक पुस्तकालय त पश्चिम पट्टले जाने थियो तले फस पटक टले मुक्स पटक वडा जिमसा नप नारण पटक वडा त्यो पुस्तकालय र नारण ढुख अनि पटक टले मुक्स वडा छ पुस्तकालय देख्यो पाखे छेसम्म प्रयास यामा ऊ लागि चाहिँ स्थानीय निकाय ग्वालिय यामा जस पुस्तकालय चाहिँ नजिक सरकार स्थानीय निकाय ख अनि स्थानीय निकाय सहयोग अवश्यमा
1: हजुर यो सुभादो छिँ मुङ्गु ब्याजला जोजुभाइ डङ्गलजु यो सुभादो
0: सितनीको सुभाटो जीवन डुबु कार्यक्रम नपाँसे नेवाटो डोठो जाने पपुलर कार्यक्रम ख ठुक्या भए त मौका बेला सितको सुभा
1: हजुर निनामी भाजमेजमी छिगो यी कोच्या रुङ्गो हुने जे ज्याजो ढाकम उपेश मर्जन ब्या सुभा

0: सडकमा राखिएका ट्राफिक चिन्हको सदैव पालना गर्नुहोस्। यसले तपाईँको यात्रालाई सहज र सुरक्षित बनाउँछ।
1: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
2: श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई कुनै पनि प्रकारको सहायता आवश्यक परे वैदेशिक रोजगार बोर्ड सचिवालयमा सम्पर्क राखौ।
3: यसका लागि श्रमाधान कल सेन्टरको पैसा नलाग्ने नम्बर 1141 पनि सम्पर्क राख्न सकिन्छ।
2: वैदेशिक रोजगार बोर्डको सचिवालय।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौँ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: नमस्कार, हार्दिक स्वागत गर्दछौ प्रविधि संयोजनका साथी पुष्प रत्न बज्राचार्य, रामकृष्ण शाह, सहकर्मी साथी मनुका कुँवर अनि म बलराम कोइराला। यस बेला साँझको 5 बज्न लागेको छ। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले नेपाल र भारतले अतीतका सीमालाई आत्मसात गर्दै विकास कूटनीतिको नयाँ युगमा प्रवेश गर्नुपर्ने बताउनु भएको छ। भारतको राजधानी नयाँ दिल्लीमा आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको एक घण्टा लामो भेटवार्तापछि उहाँले सो कुरा बताउनु भएको हो। प्रधानमन्त्री मोदीसँगको भेटवार्ताका विषयमा सामाजिक सञ्जाल मार्फत धारणा सार्वजनिक गर्दै सभापति लामिछानेले प्रधानमन्त्री मोदीसँगको एक घण्टा लामो संवाद अत्यन्तै खुसीको क्षण रहेको, नेपाल र भारतले विकास कूटनीतिको नयाँ युगलाई आत्मसात गर्नुपर्छ भन्ने उहाँको दृष्टिकोणमा पूर्ण एकबद्धता रहेको उहाँले बताउनुभयो। सभापति लामिछानेले दुई देशबीचको साझा सभ्यतामा केन्द्रित भएर आपसी विश्वास र प्रगतिको जगमा नयाँ साझेदारी निर्माण गर्न सकिने उल्लेख गर्नुभयो। उहाँले यी सम्भावनालाई दुई देशका जनताको साझा समृद्धिका लागि यथार्थमा बदल्न रासोपा तत्पर रहेको समेत स्पष्ट पार्नुभयो। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल्सिन्हाले सञ्चार तथा सूचना प्रविधि क्षेत्रलाई प्रविधि मैत्री बनाई विकास गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताउनु भएको छ। सूचना तथा सञ्चार मन्त्रालयमा आज बसेको विषयगत समितिको बैठकमा मन्त्री डाक्टर तिमिल्सिन्हाले जनतालाई सचेत र शिक्षित बनाउनु मिडियाको प्रमुख जिम्मेवारी रहेकाले लोक कल्याणकारी र विज्ञापनको नियमन गर्न आवश्यक रहेको बताउनुभयो। मन्त्री डाक्टर तिमिल्सिन्हाले पुराना कानुनहरूलाई समयानुकूल परिमार्जन र आवश्यकता अनुसार नयाँ कानुनी सुधारलाई प्राथमिकता दिँदै संसदलाई प्रभावकारी कानुन निर्माण गर्ने संस्थाका रूपमा सुदृढ बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो। मन्त्री डाक्टर तिमिल्सिन्हाले सूचना तथा सञ्चार क्षेत्रका समस्या समाधानमा तीन तहका सरकारबीच समन्वय अझ सुदृढ बनाउन व्यवस्थित संयन्त्र र एकीकृत प्रणालीको विकास आवश्यक रहेको बताउनुभयो। दैनिक तापक्रम बढेसँगै मधेस प्रदेशको जनजीवन प्रभावित भएको छ। मधेसका अधिकांश स्थानमा एक सातादेखि 40 डिग्री सेल्सियसभन्दा माथि तापक्रम बढेकाले त्यहाँको जनजीवनमा नकारात्मक प्रभाव पर्न गई लूको महामारी फैलन सक्ने जल तथा मौसम विज्ञान कार्यालय जनकपुरले सचेत गराएको छ। लूका कारण अत्यधिक थकान हुने, कमजोरी हुने, तिर्खा लाग्ने, बेहोस हुने, बान्ता हुने लगायत जोखिम निम्तन सक्ने हुँदा लूबाट बस्न, घरभित्र वा चिसो ठाउँमा रहन, घाममा हिँडुल नगर्न, हलुका लुगा लगाउन, घर बाहिर निस्कँदा कपडा वा अरू कुराले टाउको छोप्न, पानी र झोल पदार्थ पर्याप्त पिउन प्रादेशिक अस्पताल जनकपुरका फिजिसियन डाक्टर दिग्विजय ठाकुरले सुझाव दिनुभयो। मधेसमा अत्यधिक गर्मीले विगत केही दिनदेखि दैनिक ज्यालादारी गर्ने मजदुरहरूको जनजीवन समेत कष्टकर बनेको छ। सहरी क्षेत्रमा पनि मानिसको चहल पहल निकै कम देखिन्छ। दिउँसोका समयमा घर बाहिर निस्केर काम गर्न मुस्किल भइरहेको सर्वसाधारणले बताएका छन्। राष्ट्रिय सभाको आजको बैठकमा पनि प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल भारतको सीमाका विषयमा दिनुभएको अभिव्यक्तिको विरोधमा प्रतिपक्षी दलहरूले अवरोध गरेपछि स्थगित भएको छ। प्रतिनिधि सभाको आइतबारको बैठकमा प्रधानमन्त्री शाहले मैले प्रधानमन्त्री भएपछि नै थाहा पाएँ भारतले नेपालको जग्गा मात्र होइन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ भनेर दिएको अभिव्यक्तिको विरोध गर्दै प्रतिपक्षी दलहरूले लगातार राष्ट्रिय सभामा विरोध गर्दै आएका छन्। सभाको आजको बैठक पनि सुरु भए लगतै सांसदहरूले उठेर विरोधको सुरु गर्नु भएको थियो। राष्ट्रिय सभाको अर्को बैठक जेठ 26 गते मङ्गलबार दिउँसो 1:15 बस्नेछ। लुम्बिनी प्रदेश सरकारमा नेकपा एमालेबाट सहभागी 4 मन्त्रीले सामूहिक रूपमा राजीनामा बुझाएका छन्। बुधबार मुख्यमन्त्री चेतनारायण आचार्य समक्ष भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थी, स्वास्थ्य मन्त्री खेमबहादुर सारू तथा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री सीता शर्मा चौधरीले राजीनामा बुझाउनु भएको हो। लुम्बिनी प्रदेश सरकारले आगामी साउन 1 गतेदेखि मन्त्रालयको संख्या घटाएर 8 कायम गर्ने निर्णय यसअघि नै गरिसकेको छ। मन्त्रालय संख्या घटाउने विषय सरकारको नीति तथा कार्यक्रममा समावेश गरिएको छ। सत्ता साझेदार दलहरूबीच सरकार पुनर्गठन बारे छलफल चलिरहेका बेला एमालेले आफ्ना मन्त्रीहरू परिवर्तन गर्ने निर्णय गरेको हो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ साँझ 5 बजेको समाचार। अब एकैछिन विज्ञापन।
1: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
2: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
1: यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
2: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
1: किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
2: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
1: सेवा सुचारू गर्नका लागि *14## डायल गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग। इजरायली लेबनानमा आज पनि आक्रमण गरेको बताएको छ भने चिकित्सा स्रोतलाई उद्धृत गर्दै एएफले आक्रमणमा 6 जनाको ज्यान गएको पुष्टि गरेको छ। यसैबीच इजरायली सेनाले लेबनानबाट इजरायली क्षेत्रमा प्रवेश गरेको लडाकु विमानलाई रोकेको बताएको छ। इजरायली अधिकारीहरूले हिजबुल्लाहले उत्तरमा इजरायली समुदायहरूलाई लक्षित गर्दै क्षेपास्त्र प्रहार गरेको उल्लेख गर्दै प्रतिक्रियामा इजरायली सेनाले बेरुतको दक्षिणी उपनगरहरूमा आक्रमण गर्ने चेतावनी दिएका छन्। रेडियो नेपालबाट साँझ 5 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
3: अहिले हामी बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। अब सुन्नुहुनेछ तामाङ भाषामा समाचार। तामाङ भाषाको समाचारपछि केन्द्रीय प्रसारणमा रहेर शैक्षिक रेडियो कार्यक्रम विषयगत पाठको 1-2 को पुनः प्रसारण प्रस्तुत हुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: लसो फ्याफुल्ला तिनी मन्जुश्रीसम्म त 2862 तालो ड्वाफ्रे लाला छेपाचुई सेभ्रे विक्रमसम्म 2083 साल जेठलाला घिचुई नाभेङ्ग्रे बुधबार छु रेडियो नेपाल हिन्ना तामाङ साङ्गु रिराङ डेन्मुला ङा सूर्य मोक्तान भारत कोर्बेनमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाला चोहो रवि लामी छाने थिएन भारतलाई काइब्लोन नरेन्द्र मोदी तिनी छाड दिल्ली रूप्ता सिलेङमुला शुभमुला रूप्ता बल्ली छ भारतलाई काइब्लोन नरेन्द्र मोदी से राङला सामाजिक सञ्जाल फेसबुक रे चोहो लामी छाने थिएन रूप्ता सी तामलाबारी म्याङमा राङदा लामन पाङमा खाब मुला विशेष संक्षेप मुला काइब्लोन मोदी से चोहो लामी छाने थिएन लिङमुला बा दुईरी खाबरे दा ज्याबसोबारी गोर्गी हिल डिक्सी गेलाबारी थिएन नेपाल से लाबारी माइबा गेदा राङ से खाम दे दोना रोला से लमुला विशेष संक्षेप मुला काइब्लोन मोदी से नेपाल गिक्सा खिम्सा ठिम नाङरी ग्रेन्ड प्राथमिक साझेदार हिल हिमा से गोर्गी हिल्ला गुङरी मुबा विशेष ब्रेलबादा अझ कुङमा सोबारी दान्देला सरकार थिएन डिक्सी गेलाबारी सेमुला विशेष संक्षेप मुला लासै राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा थिएन भारतीय जनता पार्टी भाजपाला बेल्बा गोर्गी हुल ज्याबा तबरी खाम्बा ताम थिएन छ्यान ताम थिएन ताम रिडुन काठोइ लासुबमला राष्ट्रिय सभाला तिनी लचिसाङ रिनुन काइब्लोन भालेन्द्र साहसै नेपाल थिएन भारतलाई मुरलाई फेरि पाङमा तामला विरोध लाभन प्रतिपक्षी दल गर्दै श्री चिसाङ टिबरी आपिन मलिसा चिसाङ स्थगित लाभमुला प्रतिनिधि सभाला दिनी रे आइतबार कुनै टिबा चिसाङ रे काइब्लोन साहसै रङ काइब्लोन धोबली छ भारत से नेपाललाई साँचेकै नाइन नेपाल से नुन भारत सानाङमा मुला विषय पाङमा तामला विरोध लाभन प्रतिपक्षी दल गर्दै श्री रेमरेम राष्ट्रिय सभालाई चिसाङ टिबरी आपिन्ना काबन खाबमुला तिनी नुन चिसाङ टिबालाई पाइन्नुन सांसद गदे रेसी विरोध लापोमोबा चिसाङ्री नेपाली काङ्ग्रेसलाई सांसद सुनिल बहादुर थापा नेपाली कम्युनिस्ट पार्टीलाई सांसद विष्णु बहादुर विश्वकर्मा थिएन नेकपा एमालेलाई सांसद सम्झना देवकोटासे सदन रे राप्सी काइब्लोन साहसे पाङमा ताम युल राष्ट्रियता विरोधी थिएन गैर जिम्मेवारी मुबासे चुराङमा ताम पाङमा मि दाण्डे टिबारे आतावासे काइब्लोन साहलाई राजीनामा रिबोमोला सभाला चुहु नारायण प्रसाद दाहालसे गोर्गिग्नुन ताम रेङमा दुई दुना लसिजिनमासे गे सुचिरे मुबा विधेयक पारित लभ प्रक्रिया तिबारी थिएन राष्ट्रिय सभालाई महत्त्व त गोसिपिन मारे सांसद गदे द मोइजेन लासुबमोबा चोहो दाहालसे के सुचिरी मोबा वैकल्पिक विकास वित्त परिचालन विधेयक थानबारे सांसद गदे द मोइजेन लासैनन् टिबा ग्लाग्याम से रेसी विरोध लसिन टिपासे तिनी लचिसाङ स्थगित लभ हिन्ना राष्ट्रिय सभालाई अर्को चिसाङ चुनुन जेठा लङ्गी चुसे डुकुनु दिनेरी टिसेलताबमुला सूचना थिएन संसार ब्लोन डाक्टर विक्रम तिमल सिन्हासे संसार थिएन सूचना प्रविधि थुम्दा प्रविधि मैत्री सोसे विकास लबारी ब्लोनखाङसे बाङ्ला सेलमला विषय संक्षेप मुला सूचना थिएन संसार ब्लोनखाङ रीतिनीति वा विषयगत समिति लचिसाङ रिलिङमा थान्सिपान ब्लोन डाक्टर तिमल सिन्हासे ह्युलबादा छोरगान पिनबारी थिएन शिक्षित तानलाबारी संसार माध्यमलाई ग्रेन जिम्मेवारी तबसे लोक कल्याणकारी विज्ञापनलाई नियमनलाबारी खामतोला विषय संक्षेप हिन्न ब्लोन डाक्टर तिमल सिन्हासे पुरान थिम गदेदा दुई अनुसार क्युन्से छाड थिम सोबारी प्राथमिकता पिनमारी खामदोला विषय सुङसिमान संसद्दा प्रभावकारी थिम सोभा गेन्दुनला रूपले कोङमा सोबारी सरकार से बङ्गला बनमुला बिसिनन् सुङसिप मुला स्वास्थ्य बिमा बोर्ड से निजी अस्पताल दाई इमर्जेन्सी सेवा पिन्नुन तोबा बिरामी दा चक्किन बिमा सुविधा ग्याम मान्लासे पिनबारी निर्देशन पिनबम्बुला बोर्डला ग्रेन मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर पवन कुमार साहसे खाजी बैडुन बिरामी दा आकस्मिक मान्लादो सम चक्किन लुई सेवा पिनबारी निर्देशन दोनमा हिन्न बोर्ड से चुनन चेटलाला चुइसे ढुकुन हेन्से टाङ्गला स्रोत आरे बसे अर्को निर्णय आलादै दोनादा बिमा गेखोरी बोकिमा निजी अस्पताल से पिनमान खाबा इमर्जेन्सी सेवा बिमा स्यान लुई सेवा आपिनबारी निर्देशन पिनमा मुबा बोर्से बिमा त लामा धोए तबला लसी सामान्य बिरामी त इमर्जेन्सी मानलासी पिनमा सेवा सुत्तैनन् आपिनबारी निर्देशन पिनमा मुबा रेधाङसेन तापक्रम लेबली छ मधेस प्रदेशलाई मेलोई प्रभावित तापमुला मधेसलाई लामारङमा ग्लारी सातकी गाछे ब्लिचुई डिग्री सेल्सियस बिमा लामा तापक्रम लेबसे मेलोइदा प्रभाव तासिटी तासे लुला महामारी लेबरी खाम्बासे जल थिएन मौसम विज्ञान गेदिम जनकपुर से सतर्क तबारी मोइजेन लापमुला लु लागप तसम लामन ब्लाप्पा खाबा कमजोरी ताबा क्युई फुइबा बेहोस ताबा रुइबा खाबा रङबा जोखिम तबारी खाम्बामुला प्रादेशिक अस्पताल जनकपुरलाई फिजिक सियन डाक्टर दिग्विजय ठाकुर से लु ग्याम सोबारी दिमनाङरी अथवा सिम्बा ग्लारी टिबारी दिनीरी आभ्राबारी पाबा क्वान क्वानबारी फिर्क्याप थोन्नुन तोसाम थोबो ग्याप्पारी छाता खुबारी थिएन लामन क्युई थुङमारी सुझाव दोन्छु बोला चुनुनताङरी जल थिएन मौसम विज्ञान गेदिम जनकपुरला ग्रेनपुर राजीव झासे दान्दे मनसुनी नाम ताइबारी खाम्बा माङबा आरे विषय सुङ्बा बोला नेकपा एमालेलाई चोहो केपी शर्मा ओली चाहिँ निभा फागुन डिसेङमा निर्वाचन र परिणाम गाछन् फिक्स ताब मुभा विषय सुङ्सी बोला पार्टी मूलमिला नवीकरण तिबा गेखोरीले मतान छुबान चोहो ओली चाहिँ निभा फागुनलाई घिचिसे गी कुरुसेङमा निर्वाचन निष्पक्ष प्रतिस्पर्धा आतारा गाछन् फिक्स लाभा योजना शुभ मुभा विषय सुङ्सी बहिन्न चोहो ओली चाहिँ निभा बदौलाला निचुसे सोमथेन निचुसे ब्लिकुन सेङ्बा जेन्जी आन्दोलन से हिउल्ला शान्ति सुरक्षा थिएन सार्वभौम सत्ता दल नुङनेलाबा दान्देला सरकार से हिउल्दा ज्याप सोबरे आखम्बा खाजी बैरुन गेखोर सेङ्बरी आखम्ना आतङ्क लेनला सिटी बमुला विषय नुन संक्षेप बमुला चुनुन गुङ्गी लुम्बिनी प्रदेश सरकार ब्लोन्सेङ जाङ्ग्याम नेपाल कम्युनिस्ट पार्टी एमालेला ब्लोन गदेसे राजीनामा पिन बमुला प्रदेशलाई ग्रेन ब्लोन चेतन नारायण आचार्य द सामूहिक राजीनामा पिन बमुला विषय भौतिक पूर्वाधार विकास भूमिश्वर ढकाल से सुनबहिन्न साउदी अरबरी गेलाबरी निमा अलपत्र तबा कैलास अधिकारी दा तिनी उद्धार लासे नेपाल लिपा बमला काइब्लोन थेन ब्लोन सेङजाङ ला गेदमिली गुनासो लाबाला घण्टा चुइसे नि नाङ्रेन सम्झौता लाबा अनुसार ला तलब थेन सेवा सुविधा आयाङबा दुङ्गा पिन्बा कैलास दा उद्धार लाबा हिन्न विषय काइब्लोन बालेन्द्र शाहला कागुर थुतबोन थेन अनुसन्धान खेनपो दिपा दहाल से सुङ्ग हिन्न उयाला कुनु फेसबुक रि सिवन्त राज अधिकारी मिनला प्रोफाइल मुबा कैलासला लुई अवस्था ज्याबा आरेबा सुरक्षित टिबा ग्ला आरेबा थेन गे शोषण लाबा सम्बन्धीला गुनासो लाबो मुबा काइब्लोन गेदिमला अनुसार कैलास अधिकारी नेपालले एक हबाला पाएनन् घटनाला स्यान्ताम छानबिनला बरी वाङ बमुला युल्ठिम संशोधन सम्बन्धी काठुई पत्र सोबरी शोभा गेदल से गाछाला सरकार थेन लोलो लोलो आन्दोलनला सिटीबा पक्षला गुङ्गीलाबा सम्झौता थेन सहमति गदी अध्ययन लसेला तापमुला काइब्लोन बालेन्द्र शाहला ग्लेटिम सल्लाहकार असीम शाहला थुतबुनि शोभा गेदल से युल्ठिम संशोधन थेन प्रत्यक्ष थेन अप्रत्यक्ष ब्रेल बमुबा सम्झौतालाई प्रतिलिपि पिनमारी सम्बन्धित बुलनखाङ थेन सरकारी गेदिम गरिदा मोइजेन लापमुला संयुक्त राष्ट्र संघीय ग्रेनवाल युएनजिएलाई भेचुसे गिक्स ग्रेनवाल गिक्स समितिलाई चोहोरी नेपाल द दाम बमुला ह्याङला ह्युल नेपाल द चो खापेपीमा ग्रेन कुटनैतिक उपलब्धि तापमुला लामन ग्रेन पक्ष मुक्युल शान्ति सुरक्षा थेन मुक्युल निशस्त्रीकरणलाई फेरि निश्चुई दिङबीमा गाछा हिन्से लाबन खापा बाङ्से नेपाल द मुक्युल मान्यता पिन बहिन्न ओसेम नेपाल आदिवासी जनजाति चलचित्र महासङ्घ से कलाकार निर्देशक थिएन भिडियोग्राफर लछ्याम्रे आदिवासी जनजाति कलाकार गदेदा लोलो लोलो गोर्चुसे गिक विद्यारी उत्कृष्ट तापा गदेदा अवार्ड पिन बमुला चलचित्र विकास बोर्ड थिएन आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानलाई रोहरी चलचित्र महासङ्घ से सोमरे दोना सेङ्बा ढुच नेपाल आदिवासी चलचित्र महोत्सव 2083 थुम्बा घेखोरे लोलो लोलो बिदारी उत्कृष्ट तापा गदेदा अवार्ड पिनमा हिन्न महोत्सव रि हुन्मा चलचित्र कदे ग्याम पब्लिक चोइस अवार्ड लिम्बु चलचित्र रितदा उत्कृष्ट चलचित्र अवार्ड गुरुङ चलचित्र मोल्स्यो रामदानी रामरानी दा उत्कृष्ट स्क्रिन अवार्ड गुरुङ चलचित्र न्योल्स्यो रामरानी निला बेखेन विवेक गुरुङ दा उत्कृष्ट निर्देशक अवार्ड लिम्बु चलचित्र रितला निर्देशक दिनेश लिङ्दे दा उत्कृष्ट अभिनेता अवार्ड मगर चलचित्र दिलसराला अभिनेता कल्याण राणा मगर दा थेन उत्कृष्ट अभिनेत्री अवार्ड बाई चलचित्र स्वयनगुला अभिनेत्री भिन्तुना श्रेष्ठ दा पिन बमुला चुरानु लसी उत्कृष्ट छायाङ्कन अवार्ड तामाङ चलचित्र ह्याङ तामाङ ग्याम सूर्य लामा दा जुरी अवार्ड राजवंशी वृत्तचित्र विराटनगर के प्राचीन राजवंशी दा इन्करेजमेन्ट अवार्ड तामाङ तुन्ब चलचित्र दुःखलाई ग्याम्दा उत्कृष्ट तुन्ब चलचित्र अवार्ड मगर चलचित्र लाहुरी नेता अवार्ड से सम्मान लाभ मुला चुलछ्याम्रे तिनी त तामाङ साङ्गुर जिन्जी रेडियो नेपाल ज्ञानमा लस्युगु लसो फ्याफुल्ला
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल
2: नेपालको समावेशी आवाज
3: श्रोतावृन्द नमस्कार नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित रेडियो शैक्षिक कार्यक्रममा हार्दिक स्वागत गर्दछौँ
4: श्रोता विद्यार्थी आज हामी माध्यमिक तह कक्षा 10 अनिवार्य गणित विषयको पाठ 7 रहेको वर्ग समीकरण अर्थात् क्वाड्राटिक इक्वेसन पाठ अन्तर्गत रहेर वर्ग समीकरणको परिचय साथै वर्ग समीकरण सम्बन्धी शाब्दिक समस्याहरू बनाई सोको हल गर्ने सम्बन्धमा शिक्षक र विद्यार्थीहरूबीच गरिएको छलफल प्रस्तुत गर्दैछौँ भाइ बहिनीहरू, तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै आवश्यक मुद्दाहरू टिपोट गर्न तयार हुनुहोस् है त। तयार हुनुभयो?
5: सुजन, आज हामी दोस्रो घन्टीमा गणित विषय पढ्ने हो, होइन त?
6: हो नि आदर्श।
7: ल साथीहरू, सर आउँदै हुनुहुन्छ।
6: अनिमा, आज हामी कुन पाठ पढ्छौँ?
7: आज बीजगणितको वर्ग समीकरण पाठ पढ्ने भनेर हिजो सरले भन्नुभएको थियो, होइन र?
6: ए हो त नि, मैले त भुसुक्कै बिर्सेछु।
5: नमस्कार सर।
8: नमस्कार मेरा प्यारा विद्यार्थी भाइ बहिनीहरू, तपाईँहरू आफ्नो ठाउँमा बस्नुहोस्।
9: धन्यवाद सर।
8: विद्यार्थी भाइ बहिनीहरू, आज हामी कुन पाठमा छलफल गर्छौँ तपाईँहरूलाई थाहा छ?
6: सर मलाई थाहा छ, आज हामी बीजगणितको वर्ग समीकरण पाठ अन्तर्गत वर्ग समीकरण सम्बन्धी शाब्दिक समस्याहरू हल गर्ने बारेमा छलफल गर्छौँ, होइन त सर?
8: हो सुजन, तपाईँले ठिक भन्नुभयो। विद्यार्थी भाइ बहिनीहरू, आज हामी वर्ग समीकरण सम्बन्धी शाब्दिक समस्याहरू हल गर्ने बारेमा छलफल गर्छौँ, है त?
9: हुन्छ सर।
7: सर, हामीले वर्ग समीकरणको बारेमा कक्षा आठमा पनि पढ्यौँ, होइन र?
8: हो अनिमा, हामीले कक्षा आठमा वर्ग समीकरणको परिचय र वर्ग समीकरणलाई खण्डीकरण विधिबाट हल गर्ने बारे पढ्यौँ। तर आज हामी वर्ग समीकरणलाई अरू विधिबाट पनि हल गर्न र साथै वर्ग समीकरण सम्बन्धी शाब्दिक समस्याहरू बनाएर हल गर्ने बारे छलफल गर्छौँ।
7: हुन्छ सर।
6: सर, हामीले कक्षा आठमा पढेको वर्ग समीकरणको बारेमा एकपटक फेरि सम्झना होस् भनेर केही छलफल गरौँ न।
8: आहा, कति राम्रो कुरा गर्नुभयो सुजन तपाईँले। ल हुन्छ, तपाईँहरू सबैले ध्यान दिएर सुन्नुहोस् है त।
9: हुन्छ सर।
8: एउटा समीकरण एक्स स्क्वायर माइनस 25 इजक्वल टु 0 छ। यस समीकरणमा चल राशि एक्सको घातांक कति छ भन्नुहोस् त?
7: सर, यो समीकरणमा एक्सको घातांक 2 छ, होइन त?
8: हो अनिमा, तपाईँले ठिक भन्नुभयो। यसरी चल राशिको घातांक 2 भएको समीकरणलाई नै वर्ग समीकरण भनिन्छ।
5: सर, त्यसो भए समीकरण एक्स स्क्वायर माइनस 25 इक्वल्स टु 0 एउटा वर्ग समीकरण हो, होइन त?
8: हो आदर्श, तपाईँले ठिक भन्नुभयो। तपाईँहरूले यसको हल गर्न सक्नुहुन्छ?
7: सर, यो समीकरणलाई हल गर्दा पहिले एक्स स्क्वायर माइनस 5 स्क्वायर इक्वल्स टु 0 लेख्नुपर्छ। त्यसपछि ए स्क्वायर माइनस बी स्क्वायर इक्वल्स टु ब्राकेट ए माइनस बी ब्राकेट बन्द मल्टिप्लाई ब्राकेट ए प्लस बी ब्राकेट बन्दको सूत्र प्रयोग गरी ब्राकेट एक्स माइनस 5 ब्राकेट बन्द मल्टिप्लाई ब्राकेट एक्स प्लस 5 ब्राकेट बन्द इक्वल्स टु 0 लेख्छौँ, होइन त?
8: हो अनिमा, तपाईँले ठिक भन्नुभयो। म साह्रै खुसी भएँ। ल भन्नुहोस् त सुजन, अब के गर्ने होला?
6: सर, यहाँ ब्राकेट एक्स माइनस 5 ब्राकेट बन्द र ब्राकेट एक्स प्लस 5 ब्राकेट बन्द एक्स स्क्वायर माइनस 25 को गुणनखण्डहरू हुन्। तसर्थ आइदर एक्स माइनस 5 इक्वल्स टु 0 अर एक्स प्लस 5 इक्वल्स टु 0 लेखि एक्स इक्वल्स टु 5 र एक्स इक्वल्स टु माइनस 5 लेख्छौँ।
5: सर, मैले पनि सुजनले भनेको जस्तै एक्सको मान 5 र माइनस 5 लेखेको छु।
8: हो, तपाईँहरूले निकाल्नु भएको एक्सको मान ठिक छ।
7: सर, त्यसो भए वर्ग समीकरणलाई हल गर्दा समीकरणमा भएको चल राशिको मान दुईवटा आउँछ, होइन त?
8: हो अनिमा, तपाईँले कति राम्रो कुरा भन्नुभयो।
6: सर, हामीले कक्षा आठमा पढेको कुरा सम्झना भयो, अब हामी वर्ग समीकरणको बारेमा नयाँ कुरा पढौँ न।
8: ल हुन्छ, हामीले वर्ग समीकरणको हल खण्डीकरण विधिबाट गर्न सकिन्छ भनेर बुझ्यौँ। अब हामी वर्ग समीकरणको हल अन्य दुई थप विधिबाट पनि गर्न सक्छौँ भनेर छलफल गर्छौँ, है त?
5: सर, ती दुई थप विधिहरू के हुन्?
7: सर, म भनौँ?
8: ल भन्नुहोस् त अनिमा।
7: सर, एउटा विधि समीकरणको दुवैतर्फ वर्ग पुरा गरेर र अर्को विधि सूत्र प्रयोग गरेर, होइन त?
8: हो अनिमा, तपाईँले ठिक भन्नुभयो। यो विधिहरूको बारेमा तपाईँलाई कसरी थाहा भयो?
7: सर, यी दुई विधिहरूबाट हाम्रो गणित पुस्तकमा वर्ग समीकरणको हल उदाहरणमा गरेर बुझाएको छ, मैले त्यहीँबाट थाहा पाएको।
8: आहा, कति राम्रो कुरा भन्नुभयो अनिमालाई, धेरै धेरै धन्यवाद।
6: सर, यी दुवै विधिबाट एउटा एउटा समस्या हल गर्न सिकाउन।
8: हुन्छ सुजन, पहिले वर्ग पुरा गरेर वर्ग समीकरण एक्स स्क्वायर माइनस 10x प्लस 16 इजक्वल टु 0 लाई हल गरौँ, है त?
6: हुन्छ सर। तर वर्ग पुरा गरेर भनेको कस्तो विधि हो सर?
8: पहिले माथिको समीकरण एक्स स्क्वायर माइनस टेन एक्स प्लस सिक्सटिन इजकल टु जिरोलाई हल गरौँ। त्यसपछि तपाईँहरूले यो विधि बारेमा आफै बुझ्नुहुनेछ। माथिको समीकरण एक्स स्क्वायर माइनस टेन एक्स प्लस सिक्सटिन इजकल टु जिरोलाई एक्स स्क्वायर माइनस टू मल्टिप्लाई एक्स मल्टिप्लाई फाइभ प्लस फाइभ स्क्वायर माइनस फाइभ स्क्वायर प्लस सिक्सटिन इजकल टु जिरो लेख्न सकिन्छ।
5: सर, हजुरले किन माथिको समीकरण एक्स स्क्वायर माइनस टेन एक्स प्लस सिक्सटिन इक्वल्स टु जिरोमा प्लस फाइभ स्क्वायर र माइनस फाइभ स्क्वायर लेख्नुभएको? मैले त बुझिनँ नि।
8: समीकरणको बायाँ तर्फ दोस्रो पदलाई टु मल्टिप्लाई एक्स मल्टिप्लाई फाइभमा लेख्दा यो पद टु एबीको रूपमा भयो। सूत्र अनुसार प्लस बी स्क्वायर चाहिने भएकोले बीको स्थानमा फाइभ भएको हुनाले प्लस फाइभ स्क्वायर लेखिएको, तर समीकरणमा प्लस फाइभ स्क्वायर नदिएको हुनाले फाइभ स्क्वायर जोडेको र घटाएको।
5: सर, मैले बुझेँ। हजुरले माथिको समीकरणको बायाँ तर्फलाई ए स्क्वायर माइनस टु एबी प्लस बी स्क्वायरको रूपमा लेख्नुभएको, होइन त?
8: हो आदर्श, तपाईँले ठिक भन्नुभयो। अब हामी समीकरणलाई ब्राकेट एक्स माइनस फाइभको होल स्क्वायर माइनस ट्वेन्टी फाइभ प्लस सिक्सटिन इजकल टु जिरो अथवा एक्स माइनस ब्राकेट एक्स माइनस फाइभको होल स्क्वायर माइनस नाइन इजकल टु जिरो अथवा ब्राकेट एक्स माइनस फाइभको होल स्क्वायर इजकल टु नाइन अथवा ब्राकेट एक्स माइनस फाइभ ब्राकेट बन्द स्क्वायर बराबर ब्राकेट प्लस माइनस थ्री ब्राकेट बन्द स्क्वायर लेख्छौँ।
7: सर, हजुरले यहाँ दुवै तर्फ वर्गको रूपमा लेख्नुभयो, तर नाइनलाई प्लस माइनस थ्री होल स्क्वायर नलेखी थ्री स्क्वायर मात्रै लेखे हुन्न? सर, यहाँ प्लस माइनस थ्री होल स्क्वायर नै किन लेख्नु भएको?
8: अब एक्स माइनस फाइभ होल स्क्वायर बराबर प्लस माइनस थ्री होल स्क्वायरको दुवै तर्फ वर्ग हटाउँदा एक्स माइनस फाइभ इजकल टु प्लस माइनस थ्री हुन्छ। पहिलो धनात्मक थ्री लिँदा एक्स माइनस फाइभ इजकल टु थ्री हुन्छ अनि एक्सको मान थ्री प्लस फाइभ इजकल टु एट हुन्छ। दोस्रो ऋणात्मक थ्री लिँदा एक्स माइनस फाइभ इजकल टु माइनस थ्री हुन्छ अनि एक्सको मान माइनस थ्री प्लस फाइभ इजकल टु टू हुन्छ। विद्यार्थीहरू, यहाँ हामीहरूले एक्सको मान कतिवटा पायौँ?
6: सर, यहाँ एक्सको मान दुईवटा पायौँ।
8: यदि नाइनलाई थ्रीको होल स्क्वायर मात्र लेखेको भए एक्सको मान कतिवटा आउँथ्यो होला?
7: सर, त्यसो भए एक्सको मान एउटा मात्र आउँथ्यो। सर, मैले हजुरले लेख्नु भएको बुझे। वर्ग समीकरणलाई हल गर्दा चल राशिको मान दुईवटा आउनुपर्छ, त्यसैले हजुरले नाइनलाई प्लस माइनस थ्री होल स्क्वायर लेख्नु भएको रहेछ।
5: सर, हजुरले लेख्नु भएको समीकरणलाई दुवै तर्फ वर्ग पुरा गरेर हल गरी सिकाउनु भयो।
6: सर, हामीहरूले वर्ग समीकरणलाई दुवै तर्फ वर्ग पुरा गरेर हल गर्न सिक्यौँ।
8: ल विद्यार्थीहरू, अब हामी माथिको समीकरण एक्स स्क्वायर माइनस टेन एक्स प्लस सिक्सटिन इजकल टु जिरोलाई सूत्र प्रयोग गरेर हल गर्ने बारेमा छलफल गरौँ है त?
9: हुन्छ सर।
6: सर, कुन सूत्र प्रयोग गर्छौँ?
8: वर्ग समीकरणलाई हल गर्न सूत्र एक्स बराबर माइनस बी प्लस माइनस अन्डर रुट बी स्क्वायर माइनस फोर एसी होल अपन टू ए को प्रयोग गर्छौँ। यो सूत्र समीकरण ए एक्स स्क्वायर प्लस बी एक्स प्लस सी इजकल टु जिरोबाट स्थापित गरिएको हो।
7: सर, समीकरण एक्स स्क्वायर माइनस टेन एक्स प्लस सिक्सटिन इक्वल्स टु जिरोलाई सूत्र प्रयोग गरेर हल गर्दा सर्वप्रथम दिइएको समीकरणलाई समीकरण ए एक्स स्क्वायर प्लस बी एक्स प्लस सी इक्वल्स टु जिरोसँग तुलना गर्नुपर्छ, होइन त?
8: हो अनिमा, तपाईँले ठिक भन्नुभयो, तर किन?
7: सर, सूत्रमा ए बी र सी को मान चाहिने भएकोले र सूत्र समीकरण ए एक्स स्क्वायर प्लस बी एक्स प्लस सी इक्वल्स टु जिरोबाट स्थापित गरिएकोले।
8: हो अनिमा, तपाईँले ठिक भन्नुभयो।
7: सर, त्यसो भए यहाँ दिइएको समीकरण एक्स स्क्वायर माइनस टेन एक्स प्लस सिक्सटिन इक्वल्स टु जिरोलाई समीकरण ए एक्स स्क्वायर प्लस बी एक्स प्लस सी इक्वल्स टु जिरोसँग तुलना गर्दा ए इक्वल्स टु वान b equals to minus 10 र c equals to 16 हुन्छ, होइन त?
5: सर, हामीले पनि समीकरण x स्क्वायर माइनस टेन एक्स प्लस सिक्सटिन इक्वल्स टु जिरोलाई समीकरण ए एक्स स्क्वायर प्लस बी एक्स प्लस सी इक्वल्स टु जिरोसँग तुलना गर्दा a बराबर वान बी बराबर माइनस टेन र c बराबर सिक्सटिन पायौँ।
8: हो विद्यार्थीहरू, तपाईँहरू सबैले a, b र c का मानहरू पाउनु भएको सही हो।
5: सर, अब यी ए बी र सी का मानहरू एक्स बराबर माइनस बी प्लस माइनस रुट ओभर बी स्क्वायर माइनस फोर एसी होल अपन टू एमा राख्नुपर्छ, होइन त?
8: हो आदर्श। अब ए बी र सी का मानहरू सूत्र एक्स इजकल टु माइनस बी प्लस माइनस अन्डर रुट बी स्क्वायर माइनस फोर एसी होल अपन टू एमा राखेर एक्स बराबर माइनस ब्राइकेट माइनस टेन ब्राइकेट बन्द प्लस माइनस अन्डर द रुट ब्राइकेट माइनस टेन ब्राइकेट बन्द होल स्क्वायर माइनस फोर मल्टिप्लाई वान मल्टिप्लाई सिक्सटिन होल अपन टू मल्टिप्लाई वान लेखिन्छ। त्यसपछि एक्स बराबर टेन प्लस माइनस अन्डर द रुट हन्ड्रेड माइनस सिक्सटी फोर होल अपन टू इजकल टु टेन प्लस माइनस अन्डर रुट थर्टी सिक्स होल अपन टू इजकल टु टेन प्लस माइनस सिक्स होल अपन टू हुन्छ। अब धनात्मक चिन्ह लिँदा एक्स बराबर टेन प्लस सिक्स होल अपन टू इजकल टु सिक्सटिन होल अपन टू इजकल टु एट हुन्छ। फेरि ऋणात्मक चिन्ह लिँदा एक्स इजकल टु टेन माइनस सिक्स होल अपन टू बराबर फोर होल अपन टू बराबर टू हुन्छ।
6: सर, हामीहरूले पनि हजुरले जस्तै सूत्र प्रयोग गरेर समीकरण एक्स स्क्वायर माइनस टेन एक्स प्लस सिक्सटिन इक्वल्स टु जिरोबाट एक्सको मान एट र टू पायौँ।
8: ल, तपाईँहरू सबैलाई धेरै धेरै धन्यवाद छ।
5: सर, हामीले वर्ग समीकरणलाई सूत्र प्रयोग गरेर हल गर्न पनि सिक्यौँ।
7: सर, अब वर्ग समीकरणको शाब्दिक समस्या हल गर्न बारेमा छलफल गरौँ न।
8: हुन्छ, ल अब म एउटा शाब्दिक समस्या भन्छु, त्यसलाई तपाईँहरू सबैले राम्ररी सुन्नुहोस् है त।
9: हुन्छ सर।
8: दुईजना दाजु र भाइको हालको उमेरको योगफल 27 वर्ष र उनीहरूको उमेरको गुणनफल 180 छ भने दाजुभाइको हालको उमेर कति कति रहेछ पत्ता लगाउनुहोस्।
7: सर, यो समस्यामा दाजुभाइ दुवैको उमेर थाहा नभएकोले दाजुको उमेरलाई एक्स वर्ष र भाइको उमेरलाई वाई वर्ष मान्दा हामीले एक्स प्लस वाई इक्वल्स टु 27 र एक्स मल्टिप्लाई वाई इक्वल्स टु 180 लेख्न सकिन्छ, होइन त?
8: हो अनिमा, तपाईँले ठिक भन्नुभयो।
6: सर, मैले पनि अनिमाले जस्तै एक्स प्लस वाई इक्वल्स टु 27 र एक्स मल्टिप्लाई वाई इक्वल्स टु 180 हुन्छ भनेर लेखे।
5: सर, अब यी दुई समीकरणबाट एक्स ब्राकेट 27 माइनस एक्स ब्राकेट बन्द इक्वल्स टु 180 लेख्न सकिन्छ, होइन त?
8: हो आदर्श, तपाईँले लेख्नुभएको समीकरण सही हो। तपाईँले लेख्नुभएको समीकरण कस्तो समीकरण हो र यस समीकरणलाई हल गर्न सक्नुहुन्छ?
5: सर, मैले लेखेको समीकरण वर्ग समीकरण हो, किनभने ब्राकेट हटाउँदा समीकरण 27x माइनस एक्स स्क्वायर इक्वल्स टु 180 हुन्छ। यो समीकरण हामीले कुनै एक विधिबाट हल गर्न सक्छौँ।
7: सर, यो समीकरणलाई मैले हल गर्छु है त।
8: हुन्छ अनिमा, तपाईँहरू सबैले यो समीकरणलाई हल गरेर बुझाउनुहोस् त।
7: सर, समीकरण 27x माइनस एक्स स्क्वायर इक्वल्स टु 180लाई एक्स स्क्वायर माइनस 27x प्लस 180 इक्वल्स टु 0 लेख्न सकिन्छ। अब एक्स स्क्वायर माइनस ब्राकेट 15 प्लस 12 ब्राकेट बन्द एक्स प्लस 180 इक्वल्स टु 0 एक्स स्क्वायर माइनस 15x माइनस 12x प्लस 180 इक्वल्स टु 0 पहिलो दुईटा पदमा x कमन लिँदा एक्स ब्राकेट एक्स माइनस 15 ब्राकेट बन्द र दोस्रो दुईटा पदमा माइनस 12 कमन लिँदा माइनस 12 ब्राकेट एक्स माइनस 15 ब्राकेट बन्द इक्वल्स टु 0 हुन्छ। त्यसपछि माथिको पदबाट x माइनस 15 कमन लिँदा ब्राकेट x माइनस 15 ब्राकेट बन्द मल्टिप्लाई ब्राकेट x माइनस 12 ब्राकेट बन्द इक्वल्स टु 0 हुन्छ। आइदर x माइनस 15 इक्वल्स टु 0 देयरफोर x इक्वल्स टु 15 अर x माइनस 12 इक्वल्स टु 0 देयरफोर x इक्वल्स टु 12 एक्सको मान 15 लिँदा x प्लस वाई इक्वल्स टु 27मा 15 प्लस वाई इक्वल्स टु 27 हुन्छ, अर्थात् वाई इक्वल्स टु 27 माइनस 15 इक्वल्स टु 12 हुन्छ। एक्सको मान 12 लिँदा एक्स प्लस वाई इक्वल्स टु 27मा 12 प्लस वाई इक्वल्स टु 27 हुन्छ, अर्थात् वाई इक्वल्स टु 27 माइनस 12 इक्वल्स टु 15 हुन्छ। सर, हामीले दाजुको उमेरलाई एक्स वर्ष र भाइको उमेरलाई वाई वर्ष मानेको हुनाले दाजुको उमेर 15 वर्ष र भाइको उमेर 12 वर्ष हुन्छ।
8: अनिमा, तपाईँले पत्ता लगाउनु भएको दाजुभाइको उमेर सही छ कि छैन भनेर कसरी थाहा पाउने?
7: सर, मैले पत्ता लगाएको एक्स र वाईको मानलाई समस्याबाट बनाएको समीकरणमा प्रतिस्थापन गर्ने र सरलीकरण गर्ने, यसो गर्दा समीकरण एक्स र वाईको मानले मान्य भयो भने हामीले निकालेको एक्स र वाईको मान सही छ भनेर भन्छौँ, होइन त?
8: हो अनिमा, तपाईँले ठिक भन्नुभयो। तपाईँलाई धेरै धेरै धन्यवाद छ।
6: सर, हामीले पनि दाजुको उमेर 15 वर्ष र भाइको उमेर 12 वर्ष पायौँ।
8: विद्यार्थी भाइ बहिनीहरू, तपाईँहरू सबैले यो समस्या समाधान गर्नुभएको ठिक छ। यसरी तपाईँहरूले वर्ग समीकरणको शाब्दिक समस्या बनाएर हल गर्न सिक्नुभयो।
5: सर, हामीहरूले वर्ग समीकरणको शाब्दिक समस्या सम्बन्धी हल गर्ने बारे राम्ररी बुझ्यौँ।
8: आजको निर्धारित समय सकिसकेको जनाउ भइसकेको हुनाले तपाईँहरूले आज सिकेका वर्ग समीकरणको हल र वर्ग समीकरणको शाब्दिक समस्या सम्बन्धी हल गर्न सक्नुहुनेछ। आजलाई भने म तपाईँहरूबाट बिदा हुन्छु है त। नमस्कार।
0: हस्त श्रोताबृन्द, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मध्य प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

नमस्कार, यो रेडियो नेपाल हो। प्रदेश समाचारमा स्वागत छ, म विजय यादव। लुम्बिनी प्रदेश सरकार मन्त्री परिषदबाट नेपाल कम्युनिस्ट पार्टी एमालेका मन्त्रीले राजीनामा दिएका छन्। आफूहरूले आज मुख्यमन्त्री चेतनारायण आचार्य समक्ष सामूहिक रूपमा राजीनामा बुझाएको भौतिक पूर्वाधार विकास मन्त्री भूमेश्वर ढकालले बताउनुभयो। मुख्यमन्त्री सहित एमालेका 5 मन्त्री रहेका थिए, तीमध्ये 4 जनाले राजीनामा दिएका हुन्। राजीनामा दिनेमा भौतिक पूर्वाधार विकास मन्त्री भूमेश्वर ढकाल, सिंचाई मन्त्री सीता चौधरी, भूमि व्यवस्था तथा कृषि मन्त्री दिनेश पन्ती र स्वास्थ्य मन्त्री खेम सारू हुनुहुन्छ। महालेखा परीक्षकको कार्यालयले कोशी प्रदेशमा आर्थिक वर्ष 2081-82 56,66,43,000 बेरोजी रहेको जनाएको छ। महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा कोशी प्रदेशका 182 सरकारी कार्यालय समिति तथा 26 अन्य संस्थाका गरी कुल 208 निकायको लेखा परीक्षणबाट सो परिणामको बेरुजु देखिएको उल्लेख छ। प्रदेश प्रमुख परशुराम खापुङलाई महालेखा परीक्षकको कार्यालयका नायब महालेखा परीक्षक श्रीकुमार राईले वार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो। उक्त प्रतिवेदनले सरकारी कार्यालयतर्फ असुल गर्नुपर्ने 14,65,49,000 अनियमित भएको 7,72,63,000, प्रमाण कागजात पेश नभएको 27,45,61,000 र पेशकी 3,03,37,000 बेरुजी देखाइएको छ। आकस्मिक सेवा बाहेक स्वास्थ्य बिमा बोर्डले निजी स्वास्थ्य संस्थालाई बिरामीको बिमा सुविधा अन्तर्गत उपचारको प्रबन्ध मिलाउन निर्देशन दिएको छ। बोर्डका वरिष्ठ मेडिकल सुप्रिन्टेन्डेन्ट डाक्टर पवन कुमार शाहले कुनै पनि बिरामीलाई आकस्मिक उपचार गर्नुपर्ने देखिएमा मात्र बिमा अन्तर्गत स्वास्थ्य सेवा प्रदान गर्न निर्देशन दिएको बताउनु भएको हो। दैनिक तापक्रम बढेसँगै मधेस प्रदेशको जनजीवन प्रभावित भएको छ। मधेस प्रदेशका अधिकांश स्थानमा 1 सतादेखि 40 डिग्री सेल्सियस भन्दा माथि तापक्रम बढेकाले जनजीवनमा नकारात्मक प्रभाव बढ्न गई लूको महामारी फैल्न सक्ने जल तथा मौसम विज्ञान कार्यालय जनकपुरले सचेत गराएको छ। लूका कारण अत्यधिक थकान हुने, कमजोरी हुने, तिर्खा लाग्ने, बेहोस हुने, बान्ता हुने लगायत जोखिम निम्त्न सक्छ। प्रादेशिक अस्पताल जनकपुरका फिजिसियन डाक्टर दिग्विजय ठाकुरले लूबाट बच्न घरभित्र वा चिसो ठाउँमा रहन, घाममा हिड्डुल नगर्न, हलुका लुगा लगाउन, घर बाहिर निस्किँदा कपडा वा अरू कुराले टाउको छोप्न, पानी र झोल पदार्थ पर्याप्त पिउन सुझाव दिनुभएको छ। मधेसमा अत्यधिक गर्मीले विगत केही दिनदेखि दैनिक झेलादारी गर्ने मजदुरहरूको जनजीवन समेत कष्टकर बनेको छ। सहरी क्षेत्रमा भने मानिसको चहलपहल निकै कम देखिन्छ। दिउँसोका समयमा घर बाहिर निस्किएर काम गर्न मुस्किल भइरहेको सर्वसाधारणले बताएका छन्। जल तथा मौसम विज्ञान कार्यालय जनकपुरका प्रमुख राजीव झाले यस वर्ष समयमा नै मनसुनी वर्षा हुने सम्भावना कम देखिएको बताउनुभयो। तनहुँको रिसिङ गाउँपालिकामा निर्माणाधीन तनहुँ जलविद्युत आयोजनाको प्याकेज अन्तर्गत निर्माण भइरहेको 140 मिटर अग्लो मुख्य बाँधको निर्माण 50% सकिएको छ। आयोजना 2081 साल चैत 7 गतेदेखि सुरु भएको हो। आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार बाँध निर्माणका लागि कुल 8,50,000 घनमिटर कन्क्रिट गर्नुपर्नेमा हालसम्म 4,24,120 घनमिटर कन्क्रिट गरिएको छ। 140 मिटर उचाइको सो बाँध निर्माण सम्पन्न भएपछि तनहुँ जलविद्युत आयोजना नेपालको ऊर्जा क्षेत्रमा महत्त्वपूर्ण उपलब्धिका रूपमा स्थापित हुने विश्वास गरिएको छ। काठमाडौँको गोकर्णेश्वर नगरपालिकाले नगरपालिकाभित्रका छोरीहरूलाई निशुल्क रूपमा नर्सिङ पठाउने भएको छ। पालिकाले 100% छात्रवृत्ति सहित नगर छोरी कार्यक्रम सञ्चालनमा ल्याएको हो। गोकर्णेश्वर नगरपालिकामा स्थायी बसोबास गर्ने नगरका छोरीहरूलाई पिसिएल नर्सिङ पढ्नको लागि पूर्ण छात्रवृत्तिको व्यवस्था गरिएको नगर प्रमुख दीपक रिसालले बताउनुभयो। एसिई पास गरेर नर्सिङ पढ्न चाहने र सिटिई भिटीबाट योग्यता क्रममा समावेश भएका गोकर्णेश्वर नगरपालिकाका छोरीहरूलाई छिटो सम्पर्क गर्न पालिकाले अनुरोध गरेको छ। कोशी प्रदेशमा चालु आर्थिक वर्षको 10 महिनामा
बाल हेल्पलाइन सेवामा 38 बाल विवाह सम्बन्धी सूचना दर्ता भएका छन्। हराएका बालबालिका खोज तलास समन्वय केन्द्रको कोशी टोल फ्री हेल्पलाइन 1098 आर्थिक वर्ष 2082-83 को साउनदेखि वैशाख मसान्तसम्म सो संख्यामा सूचना दर्ता भएका हुन्। बाल अधिकार तथा संरक्षण कर्मी सुमन अधिकारीका अनुसार प्रदेशका 14 जिल्लामध्ये 4 जिल्लामा मात्रै ती सूचना दर्ता भएको जानकारी दिनुभयो। उहाँले सबैभन्दा बढी मोरङमा 24, सुनसरीमा 11, इलाममा 2 र उदयपुरमा 1 सूचना दर्ता भएको जानकारी दिनुभयो। पर्वतको कुस्मा नगरपालिका 2 स्थित अर्मादेमा ट्रक र मोटरसाइकल एकापसमा ठोकिँदा 2 ज्यान गएको छ। पोखराबाट मुस्ताङतर्फ जाँदै गरेको G1K2929 नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको D2P3805 नम्बरको मोटरसाइकल एकापसमा ठोकिँदा मोटरसाइकलमा सवार 2 ज्यान गएको छ। दुर्घटनामा मोटरसाइकल चालक जलजला गाउँपालिका 9 बनौ निवासी करिब 40 हिरा गुर्जुबा र मोटरसाइकलको पछाडि सवार कुस्मा नगरपालिका 1 मालढुङ्गा निवासी 35 सुजन भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ। यसै साथ प्रदेश समाचार सक्यो। सुन्दै रहनुहोला रेडियो नेपाल। हस्त नमस्कार।

0: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब प्रस्तुत गर्दैछौँ आज राति 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। अहिले केही छिनपछि नै सुन्नुहुनेछ कार्यक्रम बालबाटिका। 47 बजे कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कृषि कार्यक्रम प्रस्तुत हुनेछ। 7 बजे समाचार सुन्न सक्नुहुनेछ। 7 बजेको समाचारपछि कार्यक्रम घटना र विचार प्रस्तुत हुनेछ। त्यसपछिको बाँकी समयमा यहाँलाई सुमधुर आधुनिक गीत सङ्गीत सुनाउनेछौँ। बेलुकी 8 बजे अङ्ग्रेजीमा समाचार प्रसारण हुनेछ। त्यसपछि 8 बजेर 10 मिनटपछि स्वरोजगार कार्यक्रम सुन्न सक्नुहुनेछ। 8:25 बजे शैक्षिक रेडियो कार्यक्रम यहाँले पाठ 1 र पाठ 2 सुन्न सक्नुहुनेछ। राति 9 बजे समाचार सुन्न सक्नुहुनेछ। 9 बजेको समाचारपछि स्थलगत रेडियो बहस कार्यक्रमको पुनः प्रसारण प्रस्तुत हुनेछ। बाँकी समयमा विभिन्न सुमधुर सदाबहार गीत सङ्गीत सुनेर मनोरञ्जन लिन सक्नुहुनेछ। राति 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। हिन्दीमा समाचार सुनिसकेपछि सङ्गीत साधना कार्यक्रमको पुनः प्रसारण प्रस्तुत हुनेछ। त्यसपछिको बाँकी समयमा सुमधुर पुराना आधुनिक सङ्गीतबाट तपाईँलाई मनोरञ्जन गराउनेछौँ। अनि राति 11 बजे समाचार सुन्नुहुनेछ। राति 11 बजेको समाचार सुनिसकेपछि आजका हाम्रा प्रस्तुतिहरू पुरा हुनेछन्। त्यसपछि पनि रेडियो नेपालको प्रसारण भने यहाँहरूले निरन्तर सुन्नुहुनेछ। रात्रिकालीन प्रसारणमा सुमधुर गीत सङ्गीत सुनेर मनोरञ्जन लिन सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।
1: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
2: कृषक माझ बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
3: जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका अधिकांश भूभागमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण गरेको सन्दर्भमा धान खेती गर्ने कृषकहरूमा बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
2: नेपालमा सूचित वा पञ्जीकृत भएका धानका जातहरू छनौट गर्नुहुन अनुरोध सहित
3: छोटो अवधिमा पाक्ने धानका जातहरू छनौट गर्नुहुन समेत आग्रह गर्दछौ।
2: सम्भव भएसम्म सुक्खा सहने जातहरू जस्तै सुक्खा श्रृङ्खलाका जातहरू तथा घैया 1, 2 र 3 र सुक्खा तथा डुबान दुवै सहने बहुगुणी 1, बहुगुणी 2 जातहरू प्रयोग गर्नुहुन अनुरोध छ।
3: यसका साथै सुक्खाको प्रभाव कम गर्न धानको ब्याड राख्दा एकै पटक नराखी निश्चित दिनको अन्तरालमा राख्नुहुन, त्यस्तै वर्षातको पानी संकलन प्रविधि छरुवा धान प्रविधिको अवलम्बन गर्नुहुन समेत अनुरोध छ।
2: बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवन तथा राष्ट्रिय बिउ बिजन समितिको सचिवालय ललितपुर।
3: फोन नम्बर 5423159।
4: होइन के पोको पारा त्यस्तो सुन भेट्यौ कि क्या
5: हो सुनै हो हेर त
4: ए माटो पो रहेछ त
5: ल यही माटोमा राम्रो फलाएर बेचेर घाँटीमा कानमा लाउने सुन किन्न पाएपछि भयो नि त यो सुन
4: बाठी पो रहेछ त अनि यो माटो चाहिँ किन पोको पार्यो नि
5: माटोलाई सुधार गर्नु परेन माटोमा के तत्त्वको कमी छ जान्न जचाउन जान्ला
4: ए अनि यो माटो जचाउन चाहिँ कहाँ जाने नि
5: पालिकाको कृषि शाखा वा प्रदेशको माटो परीक्षण प्रयोगशाला त हो नि तर आफ्नो ठाउँमा भएको माटोको अवस्था इन्टरनेट सुविधा भएको मोबाइल वा कम्प्युटरमा डिजिटल सोयल म्याप हेरेर पनि थाहा पाउन सकिन्छ
6: हो इन्टरनेट भएको ठाउँमा soil.narc.gov.np मा लग इन गरेर कम्प्युटर वा मोबाइलबाट आफ्नो ठाउँको माटोको अवस्थाको बारेमा जानकारी लिऊ र माटोको गुणस्तर बढाऊ
7: नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय कृषि सूचना तथा प्रशिक्षण केन्द्र हरियर भवन।
8: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
9: नागरिक लगानी कोष
3: सामाजिक जातीय क्षेत्रीय तथा वर्गीय हिसाबले कोही कसैलाई पनि भेदभाव नगरौं।
9: परस्पर सामाजिक एकतामा रहौं र बसौं। यसले हाम्रो सामाजिक मर्यादा जोगाउँछ अनि अग्रणी विकासमा साथ सहयोग बढाउनेछ।
3: जनहितका लागि रेडियो नेपाल।
0: यी विभिन्न सचेतनामूलक सन्देश र व्यावसायिक विज्ञापनसँगै तपाईँ यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुनिरहनु भएको छ। अब हामी कार्यक्रमहरू प्रसारण गर्नेछौँ। पहिले बालबाटिका कार्यक्रम सुन्न सक्नुहुनेछ। त्यसपछि कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कृषि कार्यक्रम प्रस्तुत हुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: नमस्कार नमस्कार अनि हार्दिक स्वागत छ भाइ बहिनीहरू। आज पनि हामी यो बुधबारको बसाइमा कार्यक्रम बाल बाटिकाको साथमा उपस्थित भइसकेका छौँ। यो आवाज तपाईँको रेडियो तरङ्ग मार्फत तपाईँहरूकै घर आँगनसम्म पुर्याएर साथ दिँदै हुनुहुन्छ तपाईँको आफ्नै दिदी मिनर्वा बज्राचार्य अनि म कार्यक्रम सञ्चालिका विद्या चौधरी पनि उपस्थित भइसकेकी छु। यो कार्यक्रम भने यहाँहरूले रेडियो नेपालबाट यतिखेर हामीलाई एकसाथ मजाले सुन्दै हुनुहुन्छ। कतिपय भाइ बहिनीहरू स्कुलमा हुनुहुन्छ, कतिपय भाइ बहिनीहरू घरमै बसेर हामीलाई सुन्दै हुनुहुन्छ, कतिजना चाहिँ बाटोमा हुनुहुन्छ। खुसी भएर बस्नुहोला है त भाइ बहिनीहरू। कार्यक्रम बालबाटिकामा हामीले तपाईँ जस्तै धेरै साथीहरूसँग कुराकानी गर्ने गरेका छौँ। आज पनि हामी कार्यक्रम बालबाटिकामा तपाईँ जस्तै एकजना साथीसँग रमाइलो गफगाफ गरेका छौँ। सदा चाहिँ कार्यक्रम बालबाटिकामा स्कुलका तपाईँका साथीहरूसँग गफगाफ गर्छौँ, कहिलेकाहीँ चाहिँ कुनै ठाउँहरूको बारेमा राम्रोसँग छोटो मिठो जानकारी पनि गराउने गरेका छौँ। यसै सिलसिलामा आज हामी काभ्रे अङ्ग्रेजी माध्यमिक विद्यालयमा अध्ययनरत हुनुहुन्छ सजु सेउला, उहाँ कक्षा 8 भर्खरै मात्र भर्ना हुनुभएको छ। साथीहरू, सजुको बारेमा भन्ने हो भने सजु एकदमै मेहनत गर्ने विद्यार्थीमा पढ्नुहुन्छ है, र सँगसँगै उहाँलाई चाहिँ जस्तो सुकै खालको विषयमा टपिकहरू दियो भने मजाले कथा लेख्नु पनि हुन्छ र वाचन पनि गर्नुहुन्छ। आज चाहिँ म कथा नै सुनाउँछु भनेर भन्नुभएको छ। मैले चाहिँ सजुलाई भनेको छु रेडियोमा आइसकेपछि रेडियोकै बारेमा कथा बनाएर सुनाउनुहोस् न त भनेको छु। हुन्छ भन्नुभएको छ। अब भने सजुले रेडियोको बारेमा कथा सुनाउँदै हुनुहुन्छ, मजाले सुनेर साथ दिनुहोला है त साथीहरू।
1: रेडियो चाहिँ यस्तो एउटा सञ्चार हो जसले हामीले समाचार जस्तै रमाइलो गर्ने पाइन्छ, अनि रेडियो चाहिँ एउटा राम्रो माध्यम हो। अब मेरो कथा चाहिँ यसरी सुन्नुहुन्छ कि एउटा देश थियो, त्योभित्र टिभी मोबाइल केही पनि थिएन, पहिला जमानामा पनि थिएन। अनि हामीले चाहिँ अब अहिले त टिभी मोबाइलले नै समाचारहरू पाउने गर्छौँ। अब यो मेरो कथामा चाहिँ रेडियोबाट हामीले कथा समाचार पाउन जाँदैछौँ। मेरो कथा यसरी सुरु हुन्छ। एउटा गाउँ थियो, त्यहाँ केहीको व्यवस्था थिएन, पानीको बाटोघाटोको केही थिएन, तर समाचारको चाहिँ थियो। त्यो गाउँमा हरेक घर घरमा एउटा न एउटा रेडियो नै थियो। हरेक मान्छे रेडियोमै समाचार सुन्थ्यो भने अहिले चाहिँ मोबाइल टिभीबाट सुनिन्छ। पहिला रेडियो नभएको भए पहिलाको मानिसहरूलाई धेरै अप्ठ्यारो हुन्थ्यो, कसरी समाचार सुन्ने, कसरी देशमा के चल्दैछ सुन्ने, कसरी अर्को वर्ल्डमा के हुँदैछ भनेर सुन्न, त्यस्तो थाहा पाउनलाई चाहिँ रेडियो थियो। पहिला मोबाइल टिभी थिएन, सबैभन्दा पहिला रेडियो नै आविष्कार भएको थियो। त्यो गाउँमा चाहिँ हरेक घरमा थियो, तर एउटा घरमा चाहिँ एउटा परिवार थियो, अनि त्यो परिवारमा आमा बुबा अनि दुईजना बच्चाहरू थिए, भाइ र दिदी। अब अनि दिदीलाई चाहिँ रेडियोमा न्युज सुनेर कसले रेडियोमा बोल्या होला भनेर हेर्न चाहेछ, अनि त्यही भएर एउटा टिभी हालेछ त्यो। अनि त्यो गाउँमा चाहिँ रेडियो अब हरेक घरमा रेडियो थियो पहिला, अब त्यो टिभी भयो जोडेपछि चाहिँ सबै मान्छेहरू त्यो हुल भएर टिभी हेर्न जान्थे। अब पहिला त रेडियोले कविता के समाचारहरू सुन्न पाउँथ्यो, अब टिभीमा त मान्छेहरूले एकअर्कासँग देख्न सक्छ, कसले बोल्छ भनेर हेर्नै सक्थ्यो। त्यो भनेर एक दिन चाहिँ रेडियो आविष्कार मानिस चाहिँ त्यो गाउँमा आएछ अनि भनेछ तिमीहरूलाई टिभी नभएको बेलामा रेडियो चलाउँथ्यो, अब रेडियो अब टिभीको आविष्कार भयो, अब रेडियो छोडिदियो भने। अनि त्यो सबैजनाले किन त भन्यो, अनि त्यसपछि भने रेडियोले गरेर हामीले धेरै समाचार पाएका छन्। पहिला पहिलामा हाम्रो रेडियो मात्र थियो, टिभी थिएन, तर रेडियोले गरेर पनि हामीले धेरै समाचार धेरै विकास भएको छ हाम्रो गाउँ। पहिला रेडियो नहुँदाखेरि पानीको विकास थिएन, बिजुली त्यस्तो सबैको विकास थिएन, अब त्यो रेडियोमा भनेकोले स्वास्थ्यहरू सबैको विकास हुँदै जाँदैछ। अब त्यही टिभीले गर्यो भने चाहिँ के अब टिभीले हेऱ्यो सिध्यो, हामीले केही भन्न मिलेन, बरु रेडियोमा भएको भए यस्तो यो प्रब्लम भएको रहेछ भनेर थाहा हुन्थ्यो। टिभीमा चाहिँ समाचार हेर्न पाउँथ्यो, तर रेडियोमा चाहिँ अलिकति हेर्न नपाइकन सुन्न मात्र पाउँथ्यो, जसले गरेर हाम्रो काम इजी हुन्थ्यो। अब रेडियोलाई चाहिँ विद्युतको बिल धेरै जान्दैन थियो, अब टिभीको चाहिँ अन गर्नुपर्छ अनि किचनमा जान सुन्दैन भने के फाइदा, रेडियो त जहाँ हातमा बोके पनि भइहाल्यो। अब रेडियोले गरेर त मानिसलाई धेरै विकास, मानिसको यो ठाउँलाई धेरै विकास भएको छ, अनि तिमीहरू यही रेडियोलाई चाहिँ छोडिदिने भने, रेडियोलाई छोडिदिने भने, अनि त्यसपछि अनि अर्को मानिसले भन्यो त्यो चाहिँ हो तिमीले भनेको कुरा हो, पहिला हामीले जहाँ पनि बोक्न पाइन्थ्यो, अब चाहिँ अहिले टिभी हेऱ्यो भने एकै ठाउँमा बसेर मात्रै हेर्नु सकिन्छ भन्यो। अनि त्यसपछि रेडियो बनाएको मानिसले चाहिँ फेरि भनेछ यो त हो, हामीले टिभी एउटै ठाउँमा बसेर गर्छ, तर टिभीमा पानी लायो त्यस्तो भयो भने बिग्रिन्छ, तर स्पिकरले कहिले कहिले भोल्युम सानो गरेर सुन्न सकिँदैन, अब रेडियोमा त सुन्न सकिन्छ नि भने सबैजनाले भने। अनि त्यसपछि त्यस्तै भयो, अब एक वर्ष दुई वर्ष त्यसरी नै टिभीले नै बित्यो, अब भयो टिभी चाहिँ एक वर्ष बिग्रियो, एक दिन चाहिँ त्यो टिभी नै बिग्रियो, अब त्यो टिभी बिग्रेपछि सबैजनाको घरको रेडियो चाहिँ त्यो रेडियो बनाउने मान्छेले लगाइदिएको छ, किनकि टिभी नै हेर्ने भनेर भन्दैछ त्यो गाउँको मान्छेहरूले। अनि ला हामीले त के कस्तो गल्ती गर्यो, पहिला कमसेकम नहेरिकन सुन्न त पाउँथ्यो, अब त न्युज समाचारहरू सुन्न पनि पाउँदैनौँ, घर घरमा रमाइलो पनि गर्न पाउँदैन, गीत बजाउने गीत सुन्ने त्यस्तो केही गर्न सकिँदैन है भनेर ला भनेर सबैजना चुप लाएर बसेछ। अनि त्यसपछि त्यसो ठ्याक्क अर्को दिन चाहिँ त्यो रेडियो बनाएको मान्छे आएछ, अनि त्यो मान्छेले चाहिँ भन्यो देख्यो ल अब टिभी त एकैछिन बिग्रिन्छ, तिमीहरूको रेडियो अहिलेसम्म बिग्रियो, मसँग अहिलेसम्म सही सलामत छ भन्यो। अनि त्यसपछि हो रहेछ, हामीले रेडियो नै उपयोग गर्नुपर्ने रहेछ, रेडियो अलि राम्रै रहेछ भने सबैजनाले एउटा रेडियो दिएछ। अनि त्यसपछि त्यो जसले टिभी बनाएको थियो त्यो दिदीलाई यस्तो भनेछ कि टिभीले हामीले मानिसहरूले को मानिसले समाचार भनेको त्यो पनि त हेर्न सक्छौँ नि भने। अनि अर्कोले भन्यो तर रेडियोमा सुनेर पनि हामीले जहाँ पनि जान सक्छौँ, तर टिभी त एउटा ठाउँमा बिजुलीको त्यो तार जोडेर राख्नुपर्छ, अनि तारहरूको मुसाहरूले च्यात्यो पनि गयो, अनि त्यसपछि त्यही भनेकोले भनेर रेडियो हालेछ। अनि त्यो दिदीले के भन्यो भन्दा रेडियो पनि एउटा महत्त्वपूर्ण माध्यम हो, हामीले टिभी मोबाइल आयो भनेर रेडियोलाई चाहिँ छोड्नु हुँदैन, रेडियो चाहिँ एउटा यस्तो माध्यम हो जसले सुन्न सकिन्छ तर हेर्न वा त्योसँग बोल्न सकिँदैन। धन्यवाद, यो कथाको सन्देश रहेको छ रेडियो पनि एउटा महत्त्वपूर्ण माध्यम हो। धन्यवाद
0: भाइ बहिनीहरू। सजुको के छ भनेपछि यति सानो उमेरको हुनुहुन्छ, तर कुनै पनि शीर्षक दियो भने मजाले कथा सुनाइदिनुहुन्छ बनाएर, उतिखेर नै टाइम नै लाग्दैन उहाँलाई। उहाँले आफ्नो परिचय दिइरहँदा सजुले भन्नुभएको थियो कुनै पनि शीर्षक दिनुभयो भने म मजाले कथा बनाइदिन्छु र वाचन पनि गरेर सुनाउँछु भन्नुभएको थियो, त्यही भएको हुनाले

0: भइसक्यो है, अनि कसरी आयो नि मनमा कथा लेख्छु भनेर नि यति सानो उमेरमा?
1: मेरो बाबाले, म सानो बेबी हुने बेलामा चाहिँ मेरो बाबाले मलाई सधैँ कथा कविताहरू सुनाउनुहुन्थ्यो, अनि त्यहीबाट मलाई अलि बनाउन सके हो।
0: यसरी यहाँले कथाहरू चाहिँ कुनै पनि शीर्षक दियो भने उतिखेर नै मजाले वाचन गरिदिनुहुन्छ, बनाइदिनुहुन्छ। बनाउँदै गर्दाखेरि साथीहरूलाई पनि थाहा होला सजुले चाहिँ यसरी कथाहरू बनाउनुहुन्छ भनेर, अनि साथीहरूले सिक्न खोज्नुहुन्छ कि नै त तपाईँबाट?
1: त्यो त कोही कोहीले सिक्न खोज्छ, कोही कोहीले इन्ट्रेस्टै दिन्छ।
0: अनि सजु, आज तिमीले मलाई चाहिँ यो कथा सुनौ न, कस्तो सुन्न मन लाग्छ यो शीर्षकमा भनेर साथीहरूले भन्नुहुन्छ कि नै?
1: त्यो त कहिले कहिले मेरो साथीहरूले भन्छ। एक मेरो स्कुलमा चाहिँ हरेक साल एकचोटि कथा लेख्ने त्यो हुन्छ, अनि त्यति बेलामा चाहिँ मेरो साथीहरूले, मैले यो साल चाहिँ मैले एकजना साथीलाई उसको लागि एउटा कथा बनाइदियो।
0: कथा बनाइदिनु भयो अनि साथीले चाहिँ लेख्नुभयो। सर म्यामले पनि सजुले त यस्तो राम्रो कथा लेख्नुहुन्छ है, अझै कथा लेख्नको लागि चाहिँ के कुराहरू सिकाउनुहुन्छ नि?
1: त्यो त इङ्ग्लिसमा सिकाउनुहुन्छ, तर म चाहिँ नेपालीमा कथा बनाउँछु।
0: म्यामहरू चाहिँ इङ्ग्लिसमा सिकाउनुहुन्छ, तपाईँले नेपालीमा बनाउनुहुन्छ। अनि इङ्ग्लिसमा बनाउन मन लागेन?
1: इङ्ग्लिसमा बनाउन त मन लाग्छ, तर अलिकति लेख्नलाई झ्याउ लाग्छ। इङ्ग्लिसमा
0: शब्दहरू खोज्न, शब्दहरूसँग खेल्न अलि झ्याउ लाग्छ। अनि तपाईँ जस्तै साथीहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ नि?
1: यो भन्न चाहन्छु कि मलाई यसरी हामीले आफ्नो कुरा, आफूमा भएको इन्ट्रेस्टलाई बाहिर निकाल्यो भने चाहिँ हामी एउटा राम्रो पोजिसनमा आउन सकिन्छ। मैले टाइमको हिसाबले चाहिँ एउटा कथा भनेको छ।
0: साथीहरू, सजुले जुनसुकै शीर्षकमा शीर्षक दिनुहोस्, म कथा बनाइहाल्छु भन्नुभयो, वाचन पनि गर्नुभयो, कस्तो राम्रो तरिकाले वाचन पनि गर्नुभयो, अनि टाइमको बारेमा पनि कथा लेखेको छु भन्नुभएको छ। कुनै दिन यसरी नै फेरि पनि हामी सजुकै आवाजबाट टाइम शीर्षकमा कथा सुन्नेछौँ है त। सजु, कार्यक्रम बालबाटिकाको तर्फबाट यहाँलाई एकदमै धेरैभन्दा धेरै धन्यवाद दिन चाहन्छौँ। यति सानो उमेरमा पढाइ सँगसँगै छुट्टै एउटा प्रतिभा छ, राम्रो गरिराख्नु भएको छ, अझै आगामी दिनमा अझ राम्रो गर्नुहोला भनेर शुभकामना दिन चाहन्छौँ। र सँगसँगै रेडियो नेपालको स्टुडियोसम्म आइदिनु भएकोमा धेरै धेरै धन्यवाद छ।
1: तपाईँलाई पनि धन्यवाद।

साथीहरू, कार्यक्रम बालबाटिकाको अन्त्यतिर आइसकेका छौँ। आज हामी सजु सेउलासँग मजाले कुराकानी गऱ्यौँ र उहाँले रेडियोको बारेमा सुनाउनु भएको कथा सुनेर धेरै कुरा सुन्नुभयो होला रेडियोको बारेमा। अनि उहाँ चाहिँ काभ्रे अङ्ग्रेजी माध्यमिक विद्यालयमा अध्ययनरत हुनुहुन्छ, कक्षा 8 मा। यही भन्दै कार्यक्रम बालबाटिकाको समय सकिसकेको छ। फेरि पनि यही आग्रह गर्न चाहन्छौँ, धेरै मेहनत गरेर पढ्नु होला अनि स्कुलमा घरमा एकदमै ज्ञानी भएर बस्नु होला, होमवर्कहरू मजाले गर्नु होला। पढाइ बाहेक धेरै कुराहरू हामी गर्न सक्छौँ आफ्नो मनमा लागेको कुराहरू, भाइ बहिनीहरू, जस्तो कि खेल्न सक्छौँ। खेलमा पनि अब के कुरो खेलहरू मनपर्छ, थुप्रै खेलहरू छ होइन। कोही साथीहरू फुटबल मन पराउनुहुन्छ होला, कोही साथीहरू क्रिकेट मन पराउनुहुन्छ होला, कोही साथीहरू भिडियो गेमहरू खेल्नुहुन्छ होला मोबाइलहरूमा होइन, कम्प्युटरहरूमा, ल्यापटपहरूमा। तर कति खेल्ने भन्ने कुरा चाहिँ आफूले मनन गर्नुपर्छ होइन। पढाइलाई चाहिँ अलिकति पोस्टपोन गरेर खेलतिरै अरू कुरातिर चाहिँ ध्यान नदिनु होला, किनभने फर्स्ट प्रायोरिटी भनेको पढाइ हो, त्यसपछि अरू कुराहरू हो होइन। अरू कुराहरूलाई नि टाइम दिनुपर्छ, तर भने पढाइलाई चाहिँ अलिकति ह्याम्पर हुने खालले चाहिँ गर्नु हुँदैन। यही भन्दै आजको कार्यक्रम बालबाटिकाको समय सकिसकेको छ। अर्को साता बुधबार यही समय स्टेसनमा उपस्थित हुने नै छौँ। अर्को सातासम्मको लागि तपाईँको आफ्नै दिदी यो विद्या चौधरीलाई बिदा दिनुहोस्। हवस् त, नमस्कार, शुभ सन्ध्या।

0: कृषि तथा पशुपक्षी विकास मन्त्रालय कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम कृषि संवाद। कृषिका समसामयिक मुद्दाहरूमा सम्बन्धित विज्ञ एवं कृषक र कृषि उद्यमीहरूसँग गरिने विशेष कुराकानी कृषि संवाद।
1: नमस्कार, कृषि संवादमा स्वागत गर्दछु। म नरेश नेउपाने। आजको कृषि संवादमा हामी नेपालमा धान उत्पादनको विद्यमान अवस्था कस्तो छ, अन्नको भण्डार मानिने तराई मधेश लगायत समग्र मुलुकमा धान उत्पादनमा ह्रास आउनुका कारणहरू के हुन्, नेपालको कृषि तथ्याङ्क प्रणालीका चुनौती र सुधारका प्रयासहरूमा केन्द्रित रहेर कुराकानी गर्दैछौ। कुराकानीका लागि हामीसँग हुनुहुन्छ कृषि वन तथा पर्यावरण मन्त्रालयका उपसचिव तथ्याङ्क तथा विश्लेषण शाखाका प्रमुख रामकृष्ण रेग्मी। यहाँलाई कृषि संवादमा स्वागत छ।
2: धन्यवाद सर।
1: संवादको प्रारम्भ चाहिँ नेपालमा धान उत्पादनको विद्यमान अवस्था कस्तो छ, यहीँबाट सुरुवात गरौँ।
2: यहाँ हामी सबैलाई थाहा भएकै विषय हो, नेपालको प्रमुख बाली, कृषि वस्तु मध्येको प्रमुख बाली धान लामो समयदेखि प्रमुख बाली रहँदै आएको छ। यो मूलत सबै भूगोल, जुम्लाको चिसो ठाउँदेखि लिएर मध्य पहाड र तराईका सबै भूभागहरूमा चाहिँ उत्पादन हुँदै आएको बाली हो र यसले प्रमुख खाद्यान्न बाली पनि हो नेपालको र खाद्य सुरक्षाको प्रमुख बाली रहँदै आएको बेहोरा यहाँहरू सबैलाई जानकारी नै छ। क्रमशः यसको उत्पादन वार्षिक रूपमा लामो समय 20 या 30 वर्ष पछाडिदेखि हेर्दै जाने हो भने उत्पादकको त मूलत क्षेत्रफल भन्दा पनि उत्पादकको त आएको सुधारका कारणले अर्थात् प्रति इकाई क्षेत्रफलमा हुँदै आउने धानको औसत हेर्नुभयो भने हामीले 30 वर्षदेखि हेर्यो भने उत्पादन वृद्धि हुनुका कारण उत्पादकको त वृद्धि हो। उत्पादकको त वृद्धिमा मूलत प्रविधिमा आएको सुधार, बिउ बिजनमा आएका सुधार, फर्टिलाइजरमा आएको सुधार, फर्टिलाइजर एप्लिकेसन अर्थात् मल खादको उपलब्धता र प्रयोग, त्यस्तै गरी प्रविधिको उपलब्धता र प्रयोग, जस्तै गरी उदाहरणको निम्ति हिजो हामीले गोरुबाट मात्रै भर परेको धान अहिले ट्र्याक्टरमा आइपुगेको छ, यी कुराहरूले पनि सहजीकरण गरेको छ र बजारले नि मूल्य पाएको छ अथवा सरप्लस धान उत्पादन गर्दाखेरि बेच्नलाई किसानलाई प्रोत्साहन भएको छ। यी सबै वस्तुले गर्दाखेरि धान उत्पादन समग्रमा गत 10 वर्षको हेरियो भने गत 20 वर्षको हेरियो समग्रमा वृद्धि हुँदै आए तापनि चालु आर्थिक वर्षमा मुख्य धान बालीमा ह्रास आएको कारणले चालु आर्थिक वर्ष धान उत्पादनमा कमी आएको छ, जुन हामीले चाहिँ करिब 4% अर्थात् हामीसँग 59,55,000 गत आर्थिक वर्षमा थियो भने चालु आर्थिक वर्षमा त्यो घटेर 57,00,000 झर्ने हाम्रो प्रारम्भिक अनुमान छ। अनुमान चाहिँ हाम्रो लागि सुखद रहेन, किनभने हाम्रो प्रमुख बाली त्यही बालीमा 2,00,000+ मेट्रिक टन चाहिँ राष्ट्रिय रूपमा गिरावट आउने हामीले अनुमान गरेका छौँ। त्यसकारण हामी के भन्न सक्छौँ भने मुख्य गरी चैते धानमा समस्या रहेन, हामीलाई दुई भागमा विभाजन गर्छौँ धान बालीको उत्पादनलाई। चैते धानको छुट्टी आँकडा हुन्छ र वर्षे धान अर्थात् मुख्य धानको छुट्टी आँकडालाई समग्रमा जोड्छौँ। यो समग्रमा उत्पादन कमी आउनुमा चैते धानको योगदान रहेन, मूलत वर्षे धान अर्थात् मुख्य धानमा आएको। त्यो पनि अझ हेर्नुहुन्छ भने मध्य प्रदेशमा सुक्खा खडेरी लागेको धान रोप्ने बेलामा, रोपाएको बेलामा, ती कारणले गर्दाखेरि हामीलाई समग्र राष्ट्रिय रूपमै हामीलाई चाहिँ चोट पुग्न गयो धान उत्पादनमा चालु आर्थिक वर्षमा।
1: यहाँले पहिलेको तुलनामा प्रविधिमा देखि मलको उपयोगदेखि उत्पादनदेखि उपयोगसम्ममा यो नयाँ प्रविधि, नयाँ इनोभेसनका कारणले गर्दाखेरि धानको उत्पादन बढिरहेको तर चालु आर्थिक वर्षमा चाहिँ खडेरीका कारणले मध्य प्रदेशमा घटेको भन्नुभयो। यस्तो यन्त्र प्रविधिदेखि लिएर विभिन्न उपलब्धता बढिरहेको सन्दर्भमा धान उत्पादन घट्यो, यहाँहरूले नै तथ्याङ्क निकाल्नु भएको छ, किन घटेको खास धान उत्पादन?
2: हामी प्रमुख बाली धान उत्पादन लगायतका अन्य बालीमा पनि हामीले कृषि तथ्याङ्क उत्पादन गर्दै आएको त पुनः दोहोऱ्याउन खोजेँ। यसमा धान बाली अझ हाम्रो धेरै नै चासो हुन्छ, हामीले बिउ रोप्ने बेलादेखि हामीले रेनफलदेखिका अन्य कारक तत्त्वहरू अघि नै यहाँलाई निवेदन गरे, मल खासको उपलब्धता र प्रयोग, प्रविधिको उपलब्धता र प्रयोग, बिउको उपलब्धता र प्रयोग, बिउ पनि अझ बढी उत्पादन दिने खालका बिउको उपलब्धता र किसानको फिल्डमा प्रयोग, यी भेरिएबल्सहरू मुख्य यी कारक तत्त्वहरू हामी सूक्ष्म विश्लेषण गरेका हुन्छौँ भने अघि नै बजारको जुन चाहिँ किसानलाई सरप्लस अभाइलेबल हुन्छ, सरप्लस धान चाहिँ बेच्न पाउँछ कि पाउनन्न, कुन मूल्य पाउँछ भन्ने कुराले नै किसानले चाहिँ धान लगाउने या नलगाउने निर्णय गर्नुहुन्छ। यी आधारमा हेर्दाखेरि हामीले चाहिँ सिडमा आएको हामीले हासिल गरेको प्रगति असाध्यै उल्लेखनीय छ। र सिड पनि हामीले एप्लिकेसन पनि राम्रो छ, सिड ल्याबमा मात्रै प्रयोग ल्याबले चाहिँ भेरिफाई गरेको आधारमा सिड गयो भन्न सक्दैनौँ, तर एप्लिकेसन किसानले प्रयोग गरेको विषय अन्तिम निष्कर्षमा आउँछ सिडबाट हुने उत्पादन वृद्धि। त्यो हामीले किसानकै फिल्डमा हेऱ्यौँ भने पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म हामीले राम्रो पाइन्छ। हजुरले फिल्डमा हेर्नुभयो भने पनि हिजोका कम उत्पादन दिने बिउहरू क्रमशः लोप हुँदै गएर अहिले हाई यिल्डिङ अथवा धेरै उत्पादकत्व दिने बिउका जातहरू प्रयोग भएको पाइन्छ। एउटा त्यो प्रमुख कारण हो समग्र उत्पादन वृद्धिमा। भने चालु आर्थिक वर्षको केस अलिक फरक भयो, चालु आर्थिक वर्षमा

0: भनेको मध्य पहाडमा हामी त्यो विधि प्रयोग गर्छौँ त्यो आधारमा, र हामीले एक्सपर्ट ओपिनियन भन्छौँ हामी धान बाली विज्ञहरूसँग पनि हामी छलफल गर्छौँ यो अङ्क भ्यालिडेसन गर्नको निम्ति, र साथै प्रदेशका कृषि तथ्याङ्कसित जिम्मेवार अधिकारीहरूको समग्र भेला हुने गर्दछ, र हामी त्यसलाई निष्कर्षमा निकाल्ने गरेका छौँ। अहिलेको विधि पनि चालु आर्थिक वर्ष विधिलाई धान उत्पादन कसरी अनुमान गरियो भन्ने विधिमा यही विधि प्रयोग भएको यहाँलाई निवेदन गर्न चाहन्छु।
1: यो यहाँहरूले पहिले धान उत्पादन घट्ने पूर्वानुमान गर्नुभयो, पछि मिल्न गयो, विधिको बारेमा यहाँले भन्नुभयो, कुन विधिबाट यहाँहरूले पूर्वानुमान गर्नुभयो भनेर भन्नुभयो, चुनौतीपूर्ण छैन यो विधि?
0: विधि चुनौतीपूर्ण नै छन्। धान बालीमा हामी धेरै कमजोर चाहिँ छैनौँ। हामीले अहिले सिडको एप्लिकेसन अथवा बिउ किसान कति प्रतिशतले हाई यिल्डिङ अथवा बढी उत्पादकत्व दिने बिउ प्रयोग गर्नुभयो भन्ने कुरामा हामीसँग भरपर्दा सूचनाहरू छन् भने हामीलाई अलिकता अझै पनि चुनौतीको हिसाबले हेर्नुहुन्छ भने हामीलाई धान लगाएको क्षेत्रफल चाहिँ ठ्याक्कै कति हो त भन्ने विषयमा हामीलाई अझै पनि चुनौती रहँदै आएको बेहोरा यहाँलाई पुनः निवेदन गरेँ। र यो चुनौती सामना गर्नको निम्ति हामीले चाहिँ विभिन्न प्रयासहरू भएको छौँ। अहिले हालसारै एउटा ठुलो अभियानको रूपमा हामीले कृषि तथ्याङ्क प्रणाली होल सुधार गर्दै जाँदाखेरि स्वतः धानको पनि तथ्याङ्क भरपर्दा विधिबाट क्याप्चर गर्नेमा हामी एक स्टेप अगाडि बढिसकेका छौँ।
1: यो चुनौतीपूर्ण विधि कृषि तथ्याङ्क प्रणाली भन्नुभएको छ यहाँहरूले, कृषि मन्त्रालयले यसरी सुरु गरेको छ
0: हजुर,
1: यसलाई सुधार्न अझ यसलाई प्रभावकारी बनाउन यहाँहरूले गरिरहनुभएका प्रयासहरू चाहिँ?
0: हामीले यसलाई हामी कृषकसँगै अन्तर्वार्ता लिएर कृषक सूचकहरू निर्धारण गर्नुपर्छ भन्ने मान्यतामा हामी अगाडि बढिसक्यौँ। मूलत हजुरको धानको उत्पादन कृषकै मुखबाट सुनौ, न हजुरको मकैको उत्पादन कृषकबाटै सुनौ, हजुरको दुधको उत्पादन कृषकबाटै सुनौ भन्ने विधिमा हामी ट्रान्सलेसन हुँदैछौँ। यो प्रक्रिया गत आर्थिक वर्ष सुरु भयो, त्यसलाई अङ्ग्रेजीमा स्याम्पलिङ सर्वे भन्छ, नेपालीमा हामी वार्षिक कृषि सर्वेक्षण भन्छौँ। छानिएका किसान देशभरिबाट पहिलो चरणमा 7 लाख घर परिवार र दोस्रो चरणमा 51,000 कृषक परिवार छनौट गर्ने विधिमा नेपाल सरकार कृषि तथा तत्कालीन कृषि तथा पशुपक्षी विकास मन्त्रालय, प्रदेश स्थित कृषि क्षेत्र हेर्ने प्रदेश मन्त्रालय र 751 काठमाडौँ महानगरपालिका र ललितपुर महानगरपालिका बाहेक देशका सबै स्थानीय तहको सहकार्यमा हामीले यो ठुलो सर्वेक्षण भन्छौँ सर्वेक्षण सञ्चालन गरिरहेका छौँ। पहिलो चरण हामीले करिब टुङ्गिन लगाइसकेका छौँ। पहिलो चरणबाट हामी दोस्रो चरणमा गत आगामी आर्थिक वर्षमा प्रवेश गर्नेछौँ। आगामी आर्थिक वर्षमा हामीले विधि रूपान्तरण गर्दै अहिलेको तथ्याङ्क प्रणालीलाई हामी सुधार गर्नेछौँ। यो चाहिँ भरपर्दो हुनेछ र हामीलाई अपुग भएका सूचकहरू मूलत कृषि विकासको निम्ति, कृषि निर्माण नीति तर्जुमाको निम्ति, अनुगमन र मूल्याङ्कनको निम्ति, अध्ययन अनुसन्धानको निम्ति केही सूचकहरू अपुग भएको हामीले महसुस गरेकै छौँ। त्यो अपुग सूचकहरूलाई पनि हामीले चाहिँ उत्पादन गरी प्रयोगकर्ताको समक्ष सहज ढङ्गले उपलब्ध गराउने अभियान पनि यो एउटा सर्वेक्षणको महत्त्वपूर्ण उद्देश्य रहेको यहाँ निवेदन गर्न चाहन्छु। कृषकले कति बिउ कुन बिउ लगाउनु भयो, कति रुपियाँ किन्नुभयो, बजार नजिक कहाँ छ, कृषिमा बेच्दाखेरि उहाँले कति रुपियाँ बेच्नुहुन्छ, औजारको प्रयोग के भइरहेको छ, त्यस्तै गरी हामी एनिमलतिर गयौँ भने अहिलेका चाहिँ मोडर्न भेराइटी भन्छौँ मूल त उन्नत जातका गाईको प्रतिशत दर कति छ त किसानले कति उन्नत जात चाहिँ चालु आर्थिक वर्षमा गर्नुभयो, अर्को आर्थिक वर्षमा कति प्रतिशत बढ्नुभयो, हामी त्यस्ता विवरणहरूलाई अपुग सूचना भन्छौँ। अहिले हाल सालबसाली उत्पादित तथ्याङ्कमा यी कुराहरू छुटेका छन्। यस्ता विषयहरू महत्त्वपूर्ण आवश्यक विषयहरू पनि हामीले चाहिँ यो सर्वेक्षणबाट उत्पादन गर्ने जमर्को गरेका छौँ। मलाई लाग्छ अहिले फर्टिलाइजरको डेटा हेर्नुभयो भने फर्टिलाइजर आयातको डेटा मात्रै पाइन्छ, तर किसानले साँच्चै प्रयोग गर्नुभयो कि भने त त्यो फिल्डमा भन्ने कुरा हामीलाई भरपर्दोसँग ढुक्क ढङ्गले भन्न सक्ने स्थिति छैन। आयातले हामीले प्रोक्सीको तरिकाले चाहिँ फर्टिलाइजर त्यहाँ किसानले प्रयोग गर्नुभयो होला हुन्छ। अब हामी विधिमा के सोच्छौँ, मुख्य धान बालीमा हजुरले कति मेट्रिक टन अथवा कति युरिया राख्नुभयो, कति डिएपी राख्नुभयो, किसानसँगै सोधेर आउने भएको हुनाले यो चाहिँ यो अनबायस हुन्छ। एउटा त यो स्वतन्त्र तरिकाले किसानले जवाफ दिनुहुन्छ, त्यही आधारमा हामीले सूचनाहरू निकाल्छौँ, यो ट्रान्सप्यारेन्ट हुन्छ। इभन हामीसँग त गोपनीयताको हक बाहेक कुन किसानले कुन दिनमा कति बजे सूचना दिनुभएसम्म हामी विवरण सङ्कलन सफल हुन्छ। यसले दुईटा अब्जेक्टिभ मिट गर्नेछ, एउटा ट्रान्सप्यारेन्सी कायम गर्नेछ भने अर्को अपुग सूचनाहरू चाहिँ हामीलाई पुर्याउन मद्दत गर्नेछ। यो जमर्को अलिकता महत्त्वाकाङ्क्षी छ, च्यालेन्जिङ छ, तर हामी तिनै तहको सरकार र युएनएफएको समेत संलग्न सहयोगमा प्राविधिक सहयोगमा सम्पन्न गर्छौँ भन्ने हामीले विश्वास लिएका छौँ।
1: हामी संवादको अन्तिममा छौँ। अन्तिममा चाहिँ चालु आर्थिक वर्षमा घटेको धान उत्पादनलाई वृद्धि गर्न कृषि वन तथा पर्यावरण मन्त्रालयले अघि बढाएका पहल कदम के छ?
0: मूलत हामी दुईटा पाटोमा चाहिँ चाँडो भन्न चाहन्छौँ।

0: एउटा हामीलाई चाहिँ सम्भावना भएको चैते धान उत्पादनको एरिया एक्सपान्सन सम्भावना छ, चैते धान चाहिँ क्षेत्र विस्तार भन्छौँ हामी नेपालीमा, क्षेत्र विस्तार गर्न त्यसलाई लागिरहेछौँ। क्षेत्र विस्तारमा हामीले मूलत सिँचाइ एउटा इनपुट हो, महत्त्वपूर्ण इनपुटलाई हामीले इन्करेज गऱ्यौँ भने, र अलिकति हार्भेस्टिङमा समस्या छ, असार मसान्तमा प्रायः मनसुन आउने र हार्भेस्टिङमा च्यालेन्ज छ, र प्राइस स्टेबिलिटीमा सरकारले केही योगदान दिन सक्यो भने किसानहरू थप क्षेत्र विस्तारमा लाग्नुहुनेछ, चैते धानको हकमा। चैते धानको प्रोडक्टिभिटी पनि मुख्य धानको भन्दा बढी छ, हामीले चाहिँ अहिले 1,20,000 चान्चुनमा क्षेत्रफलमा चैते धान गर्दै आएको छौँ। क्षेत्र विस्तार चाहिँ हामी चैते धानबाट गर्न सक्ने सम्भावनातर्फ कार्यक्रमहरू त्यसरी नै हामीले चाहिँ अगाडि बढाइरहेका छौँ भने, मुख्य धानमा अघि नै यहाँहरूलाई निवेदन टक्राएँ, मूलत यसको कारक तत्व भनेको आवश्यक मात्रा फर्टिलाइजर समयमा उपलब्ध हुनुपर्ने, विधि प्रविधिमा हामी अगाडि नै बढिरहेछौँ, बिउमा हामी राम्रै छौँ, बिउमा हामीले प्रगति नै हासिल गरेका छौँ, बजारमा सरकारले सकेसम्म प्रयास गरिरहेको छ अथवा सरप्लस बजारलाई र पोस्ट हार्भेस्ट लसलाई डाउन साइज गर्ने भनेर, अर्थात् धान थन्कने बेलामा हुने समस्या मोइस्चरदेखि लिएर विभिन्न कारणहरूले त्यसलाई चाहिँ कसरी चाहिँ हामीले न्यूनीकरण गर्न सकिन्छ, किसानलाई प्रविधि हस्तान्तरण गर्ने, मूलत चैते धानमा चाहिँ हाम्रो थन्काउने बेलामा पानी पर्ने सम्भावना हुँदाखेरि किसानहरू अलिकता तर्सिने जुन विद्यमान समस्या, त्यसमा हामीले प्रविधिको प्रयोग गर्दै चैते धान थप क्षेत्र विस्तार गर्दै किसानहरूलाई आकर्षित गर्न सकिने हाम्रो प्रचुर सम्भावना छ। यतातर्फ गयो भने हामीलाई खाद्य सुरक्षामा पनि हामीलाई च्यालेन्ज हासिल गर्न, यो च्यालेन्ज एड्रेस गर्न सक्छौँ, र हामी आयातको जुन अहिले समस्या भोग्दै आएको छौँ त्यो आयातलाई प्रतिस्थापन गरेर हामी कम्तीमा एउटा प्रमुख बालीमा स्वावलम्बी हुन सक्छौँ भन्ने विश्वास लाग्छ।
1: धान जस्तो यो कुलग्रास्त उत्पादनमा महत्त्वपूर्ण भूमिका खेल्ने, कृषि क्षेत्रको उत्पादन वृद्धिमा पनि महत्त्वपूर्ण भूमिका खेल्ने, अधिकांश किसानहरू प्रत्यक्ष संलग्न भएको यो धान उत्पादनमा संलग्न कृषकलाई मन्त्रालयको तर्फबाट के भन्न चाहनुहुन्छ?
0: हामीले दुईटा कामहरू प्रयास गरेका छौँ, एउटा प्राइस स्टेबिलिटी भन्छ, मूलत सरकारको राजस्वको लिमिटेसन हामीले बुझ्नै पर्यो, राजस्वको लिमिटेसनले हामीले अनुदान लगायतका क्यास फ्लो गर्न हामीलाई कन्स्टेन्ट हुन्छ अथवा त्यसमा चुनौती आउँछ, तथापि हामीले किसानहरूलाई प्राइस स्टेबिलिटी निम्ति मिनिमम सपोर्ट प्राइस भन्छौँ अथवा न्यूनतम समर्थन मूल्य तोक्ने र त्यसलाई प्रयोग गर्ने र केही हदसम्म हामीले सरकारी निकाय मार्फत समयमा धान खरिद गर्ने गर्दै आएका छौँ, त्यसको साइजलाई बढाउन सक्यो भने पनि केही व्यवसायिक किसानहरू थप उत्प्रेरित हुने एउटा अपेक्षा गर्न सकिन्छ। दोस्रो, हामीले लार्ज साइजका भरपर्दा इरिगेसन आयोजनाहरू बढाउनै पर्छ, उदाहरणको निम्ति बबईमा हामीले काम गरिरहेका छौँ, बबई सिँचाइ आयोजना सफल हुँदै गएको खण्डमा मलाई लाग्छ बर्दियामा हामीले चैते धानकै विस्तार गर्न सक्ने सम्भावना छ भने, गहुँमा हाम्रो उत्पादकता वृद्धि गर्ने सम्भावना प्रशस्तै छ। यस्ता खालका आयोजनाहरू नेपाल सरकारले महत्त्व राख्दै आएको छ, हामी मरिन डाइभर्सनको कुराहरू गर्दैछौँ, त्यसले तराई भूमिमा सिँचाइ समयमा दिन सकियो भने एउटा सिँचाइ ठुलो इनपुट हो एग्रिकल्चर प्रोडक्सनको निम्ति, यतातर्फ हाम्रो अझै सम्भावना छ र हामी अन्य मन्त्रालयको सहकार्यमा सिँचाइ विस्तार चाहिँ तर्फ पनि नेपाल सरकारको लगानी बढ्दै गएको छ, अझै बढाउँदै गयो भने हामी लाग्छ धान लगायतका अन्य कृषि बाली वस्तुहरू पनि उत्पादन वृद्धि हुँदै जानेछ र कृषकहरूको जीवनस्तर पनि सुधार हुँदै जानेछ र हामीलाई पोषक तत्त्वहरू समयमा उपलब्ध भएर यसले मूलत न्युट्रिसन सेक्युरिटी भन्छौँ हामी, फुड प्लस न्युट्रिसन सेक्युरिटीमा अन्तत योगदान दिनेछ भने, त्यस्तै गरी आय आर्जन, रोजगारी सृजना र हामी स्वाभिमानीय अर्थतन्त्रमा योगदान गर्न सकिन्छ, किनभने यो करिब 25% कुलग्रास्त उत्पादनको हिस्सा ओगटेको कृषि क्षेत्र, कृषि क्षेत्रको विकास बिना नेपालको अर्थतन्त्रमा आधारभूत सुधार गर्न सकिन्छ भन्ने कुरा कल्पना गर्न कठिन छ। त्यसो कृषि क्षेत्रको विकासको निम्ति माइनोट लेभलमा हामी एनालिसिस गर्ने र यसलाई इन्टरभेन्सन जहाँ जहाँ जुन जुन सेक्टरमा पोलिसी इन्टरभेन्सन गर्नुपर्ने आवश्यकता देख्छौँ, त्यो पोलिसी इन्टरभेन्सन गर्न ढिला गर्नु हुँदैन भन्ने मलाई विश्वास लाग्दछ।
1: हस्, यहाँले कृषि संवादलाई आफ्नो महत्त्वपूर्ण समय उपलब्ध गराउनु भयो र धानसँग सम्बन्धित विभिन्न विषयमा जानकारी गराउनु भयो, यहाँलाई धेरै धेरै धन्यवाद।
0: यहाँलाई पनि हामी धेरै धेरै धन्यवाद दिन्छौँ, समयको लागि पुनः धन्यवाद हजुरलाई।
2: व्यावसायिक किट विकास केन्द्र हरिहर भवन ललितपुरको अनुरोध। मौरी पालन अति संवेदनशील तथा वैज्ञानिक र व्यावहारिक व्यवसाय हो, अन्य खेती जस्तो संरचित संरचनामा सबै मौसममा गर्न सकिँदैन, निश्चित मौसम वा समय मौरी गोला वृद्धि र विस्तारका लागि उपयुक्त हुन्छन्, प्रतिकूल मौसम खास गरी ग्रीष्म र वर्षा ऋतु मौरीका लागि कष्टकर हुन्छन्, त्यसैले वर्षायाम तथा प्रतिकूल मौसमको समयमा मौरी गोला सहितको मौरी घार बिक्री वितरण गर्दा स्वस्थ गुणस्तरीय रानु सहितको मजबुत गोला उत्पादन गर्न सकिँदैन, त्यसकारण कमजोर गोलाहरूको छनौट हुँदा यसले दीर्घकालीन रूपमा मौरीको गुणस्तर तथा समग्र मौरी क्षेत्रमा प्रतिकूल प्रभाव पार्ने हुन्छ। त्यसैले प्रतिकूल मौसम वा बेसिजनमा मौरी गोला सहितको मौरी घार वितरण नगर्न नगराउन तथा यस किसिमका कार्यक्रम सञ्चालन गर्दा उपयुक्त मौसममा स्वास्थ्य तथा गुणस्तरीय रानु सहितका मजबुत गोला छनौट गरी वितरण गर्ने व्यवस्था मिलाउन सबै पालिका सरकारी तथा गैर सरकारी निकायहरूमा अनुरोध छ। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, कृषि विभाग, व्यावसायिक किट विकास केन्द्र, हरिहर भवन, ललितपुर।
1: आजको कृषि संवादमा हामीसँग हुनुहुन्थ्यो कृषि वन तथा पर्यावरण मन्त्रालयका उपसचिव ठ्याङ्क तथा विश्लेषण शाखाका प्रमुख रामकृष्ण रेग्मी। आजलाई कृषि संवाद यति नै। कृषि संवादबाट सहकर्मी काशीनाथ दवाडी सहित म नरेश नेउपानी आज्ञा चाहन्छु। नमस्कार।